0: FM टाइम चेक।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ

वचन चाहिन्छ। यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु। पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस् अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद जनाउँछौ प्रभु येशू ख्रीष्टको नाममा। आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टीलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह कि गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ युगको अन्त कहिले। यो सबै मानिसहरूको प्रश्न हुन सक्दछ र यो प्रश्न चाहिँ मसीहा येशूको जो चेलाहरूको प्रश्न प्रभु येशूलाई गर्नुभएको थियो र मत्तीको पुस्तक 24 अध्यायको 3 पदको ख खण्डमा चेलाहरूले प्रभु येशूलाई यो प्रकारले प्रश्न गर्नुभयो, यस युगको अन्तको चिन्ह के हुनेछ? यो प्रश्न चेलाहरूको प्रभु येशूलाई थियो। प्रभु येशूले प्रतिउत्तरमा मत्तीको पुस्तक 24 अध्यायमा धेरै कुराहरू भन्नुभएको छ, तर म तपाईँहरूलाई दोस्रो तिमोथीको पुस्तक 3 अध्यायको 1 पददेखि 4 पदसम्मबाट पहिला उत्तर दिनेछु। पवित्र बाइबलमा युगको अन्तको चिन्हहरू यो प्रकारको हुनेछ भनिकन बताइएको छ। आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामी सबैको यो प्रश्न हो कि संसार अब कहाँ गएर टुङ्गिएला, युगको अन्त कसरी होला भन्ने कुराहरू हामी सबैको प्रश्न हो भने, हामी प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गर्ने मानिसहरूले चाहिँ प्रभुको दोस्रो आगमनको हामी पर्खना यानि उहाँलाई पर्खेर बसिरहेका मानिस हौ र युगको अन्त भएपछि उहाँको आगमन हुन्छ भन्ने चाहिँ बताइएको छ र युगको अन्त हुनु अगाडि यस प्रकारको चिन्हहरू हुनेछ भनिकन दोस्रो तिमोथीको पुस्तक 3 अध्यायको 1 पददेखि 4 पदमा यसरी भनिएको छ, तर यो बुझिराख कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन् र यो डरलाग्दो समय जुन प्रकारको हामीले देखिरहेका छौं, आज धरती बस्न लायकको ठाउँ बनेको छैन, खतरनाक ठाउँहरू बनिएको छ र यहाँ दोस्रो तिमोथी पुस्तक 3 अध्यायको 1 पदमा तर आखिरी दिनहरूमा डरलाग्दो समयहरू आउनेछ भनेर चाहिँ बताइएको छ र डरलाग्दो समय मैले अहिले वर्णन नै गर्नु पर्दैन, डरलाग्दो समय कस्तो भएर गइरहेको छ, मानिसहरूले कसरी धोका दिइरहेका छन्, मानिसहरूले मानिसहरूलाई कसरी मारिरहेका छन्, कस प्रकारको दुश्मनीहरू भइरहेको छ देखि लिएर कसरी प्रेम सेलाएर गएको छ, यी कुराहरू हामीले देखि नै रहेका छौ र एक पदमा अन्तको समयमा डरलाग्दा समयहरू आउनेछन् भनेर चाहिँ बताइएको छ, दुई पदमा किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने एकदमै सेल्फिस मानिसहरू हुँदै जानेछन्, अल्छे हुँदै जानेछन् भनेर, जो मानिस सेल्फिस हुन्छ त्यो मानिस अल्छे, काम नगरिकन खान पाइयोस् भन्ने प्रकारको सोच बोकेका मानिसहरू हुनेछन् भनेर चाहिँ यहाँ आफैलाई माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, एकदमै रुपियाँ पैसाको पछि लाग्ने मानिस, त्यो प्रकारको आदत भएको त्यो प्रकारको स्वभाव भएका मानिसहरू हुनेछ, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा बुवाको आज्ञा पालन नगर्ने, बैगुनी, अपवित्र भन्ने चाहिँ यहाँ दुई पदले बताइएको छ। जब मानिसहरूमा यो प्रकारको स्वभावहरू बढ्दै जाँदछ, सेल्फिस, आफूलाई मात्रै माया गर्ने, रुपियाँ पैसालाई जोड दिने, सम्बन्धलाई जोड नदिने, घमण्डी, अरूलाई मानिस नगर्ने, हठी भनेको नटेर्ने, आफैले सोचेको कुराहरू ठिक हो भनेर चाहिँ भन्ने प्रकारका सोच भएका मानिसहरू र अरूहरूको बदनाम गर्ने र आमा बुवाको आज्ञा पालन नगर्ने, बैगुनी, अपवित्र, यी प्रकारका स्वभाव भएका मानिसहरू चाहिँ जब मानिसमा यो स्वभाव हुँदै जान्छ, मानिसहरूको यो स्वभावले पनि अन्तको दिन नजिक छ भन्ने कुराहरूलाई बताउँदै जान्छ र यदि हामीमा त्यो प्रकारको स्वभाव डेभलप भएर गइरहेको छ भने हामी होसियार हुनुपर्छ। हामी प्रभु येशूलाई विश्वास गरेका मानिसहरूले चाहिँ यी स्वभावहरू हामीले लिन हुँदैन, किनकि यो स्वभाव लिएको खण्डमा प्रभुको दोस्रो आगमनमा हामी छोडिँदछौं। र तीन पद स्वाभाविक प्रेम रहित, अब स्वाभाविक प्रेम रहित भन्नाले हामीले यसरी पनि बुझ्नु पर्यो, केटा मान्छेले केटी मान्छेलाई बिहा गरोस् भन्ने त्यो प्रकारको प्रभुको प्राकृतिक स्वभाव हो, तर स्वाभाविक प्रेम रहित भन्नाले केटाले केटा मन पराउने, केटीले केटी मन पराएर त्यो प्रकारको बिहा गर्न खोज्ने हो, त्यो प्रकारको अवस्थाहरू पनि अन्तको दिनहरूको चिन्ह नै हुनेछ, त्यो प्रकारको अवस्था मानिसहरूको बीचमा आउँदै गएको खण्डमा त्यो पनि अन्तको दिनको चिन्ह नै हुनेछ भने चाहिँ बताइएको छ। खुसी पार्न नसिकेने र कुनै पनि कुराहरू गरेर मानिसलाई खुसी पार्न नसिकेने, केही कुरा दियो भने पनि एकछिन खुसी हुने त्यहाँबाट फेरि बेखुसी भइ नै हाल्ने, केही कुरा त्यो गरिदिए पछि पनि एकछिन खुसी हुने त्यहाँबाट बेखुसी भई नै हाल्ने, खुसी पार्न नसकिने, अरूको बदखुवाई गर्ने अनि अरूहरूलाई चाहिँ घृणा गर्ने, मनभित्रबाट प्रेम नगर्ने, घृणा गर्ने, त्यो प्रकारको स्वभाव अन्तको दिनको चिन्हको रूपमा डेभलप हुँदै जान्छ मानिसहरूमा भनेर चाहिँ भनिएको छ। दुराचारी कुर असल कुरालाई घृणा गर्ने र दुराचारी खराब कुराहरू मन पराउने, एकदमै रिसालु स्वभावको असल कुराहरूको चाहिँ घृणा गर्ने र नियम पालनको लागि असाध्य भित्रबाट घृणा गर्ने र व्यवस्था भनेपछि त एकदमै फोहोर जस्तो नै लाग्ने र शरीरले जे माग्यो जे सोच्यो दिलले जे माग्यो त्यही कुराहरू गर्दै जाने, त्यो प्रकारको स्वभाव चाहिँ आउँदै गएको खण्डमा यो अन्तको दिनको चिन्ह हो भनेर चाहिँ बाइबलले बताएको छ। भने विश्वासघाती उसलाई कुनै पनि कुराहरू भनियो भने, विश्वासका कुराहरू भनियो भने अरूलाई सुनाइदिइहाल्ने, विश्वासघाती उताउला र जुनै काम कुरा पनि हल्का प्रकारले लिने, पूरा मनले पूरा प्राणले पूरा शक्तिले नगर्ने, उताउला अहंकारले फुलेका र केही नजाने पनि म जान्दिनँ भन्ने कुरा थाहा नपाएका मानिसहरू र म जान्दछु अरू कोही पनि केही जान्दैन भन्ने जस्तो अहंकारले फुलेको, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, संगति भयो प्रार्थना भयो बाइबल अध्ययन भन्ने कुराहरू सम्बन्धी चाहिँ एकदमै खुसी हुँदै नहुने, त्यो प्रकारको जो स्वभावहरू मानिसहरूमा आउँदै गएको खण्डमा त्यो पछि चाहिँ अब अन्त हुन्छ, यानि अन्तको दिनको सुरुवात भएको भनेर चाहिँ मानिन्छ। अन्तको दिनको चिन्हहरूमा चाहिँ जो लडाई झगडाहरू मत्तीको पुस्तक 24 छदेखि 8 पदमा प्रभु येशूले भन्नुभयो, लडाई झगडाको हल्ला सुन्नेछौ र संसारमा लडाई झगडाहरू हुनेछ र त्यो पनि अन्तको दिनको चिन्ह हो भनेर चाहिँ प्रभु येशूले भन्नुभयो। र अहिले म यो रेकर्ड गर्दै गरेको समयमा इरान अमेरिका र इजरायलको बीचमा लडाईहरू चलिरहेको छ, बम्बाडीहरू भइरहेको छ, युक्रेन र रसियाको बीचमा लडाईहरू भइरहेको छ, लगायत अन्य देशहरूमा पनि अहिले लडाईहरू भइरहेको छ, त्यो हामीलाई थाहा छ। त्यसले गर्दाखेरि यी लडाई झगडा र मेलमिलापको आत्मा नहुने त्यो कुरा पनि अन्तको दिनको चिन्ह भनिकन मत्तीको पुस्तक 24 अध्यायको 6 पददेखि 8 पदमा प्रभु येशूले त्यो भन्नुभयो। र लुकाको पुस्तक 21:11 त्यहाँ प्राकृतिक विभिन्न प्रकारको आपत्ति विपत्तिहरू, भुइँचालाहरू, महामारी रोगहरू लगायत यो प्रकारका कुराहरू आउँछ भनिकन प्रभुले त्यस खण्डमा भन्नुभएको छ। लुकाको पुस्तक 21:11 पनि म पढेर सुनाउँदछु र यस खण्डमा यसरी लेखिएको छ, भयंकर भूकम्पहरू हुनेछन्, विभिन्न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयंकर आतंक हुनेछन् अनि आकाशबाट ठूलो चिन्हहरू हुनेछन् भनिकन यहाँ बताइएको छ। र हाम्रो नेपालमा 2072 सालमा महाभूकम्प गयो, करिब 10,000 मानिसहरूले आफ्नो ज्यान गुमाउनु भयो, धन जनको नोक्सानहरू भयो र यो कुराहरू हामीले बिर्सेका छैनौं। त्यस्तै प्रकारले त्यहाँ अनिकालहरू भएको छ भनेर चाहिँ भनिन्छ र संसारमा अहिले खाना नपाएर मर्नेको संख्या दिनमा 20,000 छ। अहिले रेकर्ड गर्दै गरेको समयमा तपाईँले गुगल्समा चेक गर्नुभयो भने खाना नपाएर मर्नेको छ, भोकमरीले मर्नेको संख्या बालबच्चाहरू 10,000 छन् र वयस्कहरूमा 10,000 छन्। यो महिनामा होइन वर्षमा होइन तर दिनमा मर्नेको संख्या 20,000 छ र यो प्रकारको कुराहरू नहुनु पर्ने, किनकि संयुक्त राष्ट्र संघको कृषि विभागको तथ्याङ्क अनुसार जो धरतीमा फलहरू फल्छ, जो मानिसको परिश्रममा परमेश्वरले दिनुभएको अन्नपातहरू जो अहिले रेकर्ड गर्दै गरेको समयमा 8 अरब भन्दा अलिकति ज्यादा मानिसहरू बसोबास हामी धरतीमा गर्छौं, तर 10 अरब मानिसले खाएर पनि उब्रिने जो अन्नपातहरू धरतीमा उत्पादन भइरहेको छ, तर त्यत्रो अन्नपात हुँदाहुँदै पनि दिनमा 20,000 मानिसहरूको जो भूखमरीले गर्दा मर्छन् भनिकन अहिलेको तथ्याङ्कले त्यसरी बताएको छ। र आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो जो अन्तको दिनको चिन्हहरूमा युद्ध र प्राकृतिक समस्या, महामारी र अनिकाको कुराहरू त्यो भयो भने, महामारीमा केही वर्ष अगाडि नै चाहिँ जो कोरोनाबाट संसार नै पीड़ित भयो, हाम्रो देशबाट पनि धेरै मानिसहरू मरे, हामीले नै साथीभाइहरू कतिजना गुमायौं र आफन्तहरू पनि गुमायौं। त्यसले गर्दाखेरि जुन प्रकारले भूखमरी यानि अनिकाल यानि जो प्रकारको आतंकका कुराहरू छन् र महामारीको कुराहरू छन् भुइँचालका कुराहरू छन्। ती कुराहरू हाम्रो आँखा अगाडि नै घटेका घटनाहरू हुन्। साथै आकाशमा ठूला ठूला चिन्हहरू हुनेछ भनिकन अघि लुकाको पुस्तक 21:11 मैले पढेर सुनाइदिएको छु। र जो ब्लड मुन र चन्द्रमा चाहिँ रगतको जस्तो आकार, रगतको जस्तो रंग भएको भन्ने कुराहरू हामीले बीबीसीको समाचार लगायत अन्य धेरै समाचारहरूमा हामीले सुन्यौं, र अहिले नै हामीले युट्युबमा चेक गर्यौं भने पनि ती कुराहरू देख्न सकिन्छ। र प्राकृतिक रूपमा पनि अहिले जुन प्रकारले घटनाहरू घटिरहेको छ ती सबै कुराहरू हाम्रो आँखा अगाडि छ, र यी सबै कुराहरू चाहिँ अन्तको दिनको चिन्ह हो भनिएको छ। र यी चिन्हहरूको साथसाथै अब प्रभुको दोस्रो आगमन हुँदछ भनेर चाहिँ बताइएको छ। र उहाँको दोस्रो आगमन हुन अगाडि चाहिँ सबैतिर सुसमाचार प्रसार प्रसार गरिनेछ अनि प्रभुको आगमन हुनेछ भनेर चाहिँ भनिएको छ भने, र अन्तमा प्रभुले जो मत्तीको पुस्तक 14:13 भन्नुभएको छ, अन्तसम्म स्थिर हुनेले उद्धार पाउनेछ भनेर चाहिँ भन्नुभएको छ। र धरतीमा घटिरहेको घटनालाई हामीले ती घटनाबाट हामी निराश भयौं र खै त प्रभुले पनि हामीलाई केही पनि गर्नु भएन भन्ने अज्ञानताको कारणले गर्दा प्रभु त्याग्यौं भने हामीले विश्वासको जहाज डुबाउँदछौ। त्यस कारणले गर्दाखेरि प्रियहरू, यी सबै जे जे धरतीमा घटनाहरू घटिरहेको छ यो चाहिँ प्रभुको आगमनको चिन्ह हो। त्यसले गर्दाखेरि हामी थाक्नु हुँदैन। हामी ख्रिस्ट येशूलाई विश्वास गरेका मानिसहरू चाहिँ अब प्रभुको आगमन नजिक छ भने यी सबै कष्टहरूको बीचमा, सतावटको बीचमा, घटनाहरूको बीचमा पनि अझ प्रभुमा हामी अगाडि बढेर जानुपर्छ। र अन्तको दिनको चिन्हहरू चाहिँ यिनै हुन् भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको, र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: मण्डलीको परिवार, गुरुबा गुरुआमा लगायत सबैलाई जय मसी। म लीला मगर अनि मेरो घर चाहिँ अधिकारी भएर अधिकारी पनि अन्तिममा जोडिएको छु। म ग्रीष्मसी, म एयरपोर्ट चर्चमा म एउटा सदस्य हुँ। मेरो ठेगाना भन्नु पर्दा धनुषा जिल्ला मेरो माइती हो। धनुषा जिल्लामा अनि सुनबिर मगर मेरो बाउ हुनुहुन्छ, उहाँ चाहिँ धामी हुनुहुन्छ। म एउटा धामी परिवारमा हुर्केको छोरी हो अनि मैले प्रभु भनेको चाहिँ ख्रीष्ट येशूको सुसमाचार चाहिँ मैले सानै 7 वर्षको उमेर चाहिँ सुन्न त सुनेको थियो। मेरो परिवारमा चाहिँ एउटा तन्त्र मन्त्र गर्ने खाल हुनाले चाहिँ मैले प्रभुलाई विश्वास गर्न सकेको थिइनँ। मैले 14 वर्षदेखि बिमार हुँदै आउँदा धेरै बिमारमा म पसेको चाहिँ, धेरै म गम्भीरमा मर्ने बात्नीमा पुगेको चाहिँ म 16 वर्षको उमेरमा थियो मेरो उमेर हुँदाखेरि। त्यसपछि मैले भोग्दै आएँ, धामी झाँक्री लगाउन थाले, मेरो बुवा आमाले पूजा रुद्रिजा विश्व सबै लाए। तर मैले कति कुराहरूमा प्रभु भने मैले खालि सृष्टिकर्ता प्रभु भने पुकार्थेँ, तर अरू केही आउँदैन थियो। मलाई पूजा आजा गर्न मन लाग्दैन थियो अनि त्यसरी उनीहरूले पूजा गर्न आउँथ्यो, मलाई दिक्क लाग्थ्यो, तर अशान्ति हुन्थ्यो मलाई। त्यसो गर्दा पनि अब बाँच्नु पर्छ, हुन्छ भने म गर्छु भनी मैले त्यसरी बाबामा कुराहरू मान्दै आएँ। म 20-22 वर्षको हुँदाखेरि बिहा गर्नुपर्छ पनि कुरा भन्नुभयो। म त्यही बिमारले सताउँदै थिएँ, म मरेतुले थिएँ, एउटा मर्न लागेको हरेसा मान्छे कसरी घर जम्मा गर्छ, त्यो मनहरू मेरो आउँथ्यो। मलाई त्यस्तापट्टि मनै हुँदैन थियो। मैले एउटा अब मैले पढ्न पाइनँ बिमारले गर्दा, अनि म सिलाइ सिक्नपट्टि लाएँ। मलाई प्रभुले सिलाइ पनि यसरी सिकाउनु भयो कि मैले सृष्टिकर्ता मात्रै पुकार्थेँ सानैदेखि, प्रभु पिता भन्थेँ अनि मैले ईश्वर भन्थेँ, अरू कसैको नाम लिन आउँदैन थियो मलाई, खालि सृष्टिकर्ता भन्न आउँथ्यो। अनि त्यसै गरेर मैले जहाँ जंगलमा जान्थे वस्तु चराउन खालि प्रभुलाई पुकार्थेँ। एक्लो हुँदाखेरि खुसी हुन्थे, आकाशतिर रमावट गर्थेँ। म त्यसै गरेर हिँड्दा म बिमारमै थिएँ। त्यसै गरेर हिँड्दा प्रभु मैले प्रभु भन्दै हिँड्दाखेरि प्रभुले मेरो आवाज साँच्चै नै सुन्नु भएको रहेछ। तर प्रभु यस्तोमा आउनु पर्छ भनेर थाहा चाहिँ थिएन मलाई, अनि कसले ल्याउने, मलाई ल्याउने डोर्याउने मान्छे थिएन। त्यस्तो विकटै छौ जस्तो थियो गाउँ जिल्लामा, एउटा मुसलमान धर्म भनेर, विदेशी धर्म भनेर घृणा गर्थे। एउटा फेरि हिन्दू परिवार, फेरि झाँक्रीको सन्तान थियो। मेरो 4 भाइ दाजुभाइमा म एउटा थियो, तिहारमा टिका लाउनु पर्छ भनेर मलाई छेक थियो, तर मलाई जानु आउनु मन थियो, ल्याइदिने मान्छे चाहिँ थिएन। अनि त्यसै गर्दै वरी अब बिहा गरेर चाहिँ विषय हुन्छ अरे भने मैले 27 वर्षसम्म अन्तर्जाति विवाह गरी धादिङ जिल्लामा। मेरो श्रीमानको नाम चाहिँ भीमाधिकारी नै हुनुहुन्छ र फरिन अधिकारी भनेर चिनिन्छ। र मैले मेरो दाईद्वारा चाहिँ मैले मेरो मिदाईद्वारा चाहिँ उहाँसँग भेट भएर मैले विवाह गरेँ र विवाह गरिसकेपछि चाहिँ फेरि मेरो बच्चा आयो। बच्चा भइसकेपछि चाहिँ मैले धेरै बिमार भयो, मलाई धेरै बिमार भयो, मलाई सहायता गर्ने कोही पनि थिएन। अनि मैले ईश्वर भन्थे, मैले प्रभु ईश्वरलाई पुकार्न चाहिँ जानेको थिइनँ। त्यसरी सबैले मेरो हजुरआमा बिमार भएको रहेछ गाउँमा, हजुरआमाले चाहिँ मेरो माइतीको हजुरआमाले चाहिँ के भन्नुभयो, आऊ तिमी चाहिँ यो झुटो शिक्षा मलाई लानुभयो र झुटो शिक्षामा पनि म गएँ। झुटो शिक्षामा मैले 7 वर्ष बिताए, त्यहाँ सेवाकाई पनि गरे, तर मैले सत्य नपाउँदा अशान्तिमा जिए। तर मैले भने त्यहाँ प्रभु भन्थ्यो, बाइबलको वचन प्रवचन गर्दछ त्यहाँ गुरुले, तर म त्यो वचन कहाँ छ, कहाँ लेखेको छ, म खोज्दै हिँड्थेँ, त्यो पुस्तक मैले कहाँ पाउँछु भनेर म एक मन त्यहाँ प्रवचन गर्दै मैले मनमा अर्कै गुनिसकेको हुन्थ्यो। त्यस पछाडि ल्याएर मैले भन्थे, यो वचन कहाँ छ प्रभु, मलाई देखाइदेऊ, मलाई शान्ति देऊ, के यो भक्ति गर्दै मैले उद्धार पाउँछु त, मेरो आत्माले शान्ति पाउँछ त, म भित्रभित्र एउटा जिज्ञासा प्रश्न उठ्थ्यो। त्यसरी म हिँड्दै थिएँ, म झुटो शिक्षामा हिँड्दै थिएँ। तर मैले 7 वर्ष मैले बिताए, यसरी रुएर बिताए, मेरो कोही पनि थिएन साथमा। श्रीमान ब्यारेकमा हुनुहुन्थ्यो, फोन गरे पनि धेरै टेन्सन नदेऊ भन्नुहुन्थ्यो। उहाँलाई पनि एउटा ब्यारेकको टन्टो काम थियो भने एउटा मलाई, मेरो फेरि यहाँ घरमा मलाई हेर्ने कोही पनि थिएन, मलाई कोठा लगाएर बर्दिवास ठाउँमा राख्नु भएको थियो। बच्चा च्यापेर म आधा रात म हस्पिटल जान्थे, मलाई हस्पिटल लाने मान्छे पनि थिएन, त्यस्तो बिमार थियो मलाई। म झुटो शिक्षामा हिँडिरहेको थिएँ, म अशान्तिमा जिएको थिएँ, तर पनि मलाई अशान्ति भइरहेको थियो। अनि झुटो शिक्षामा चाहिँ के गरे, मलाई फेरि अब सिक्नु पर्छ भने मलाई मन्त्र तन्त्र सिकायो। एउटा बाउ घरनामा चाहिँ मेरो माइती परिवारमा चाहिँ फेरि तन्त्र मन्त्र थियो, तर तन्त्र मन्त्र हुने ठाउँमा फेरि मलाई तन्त्र मन्त्र सिकाउने, झुटो शिक्षामा लग्यो, मलाई 3 मन्त्र दियो, त्यो गरेर मलाई फेरि मेरो नाम लिएपछि अरू चाहिँ बिमारी विश्व हुने तर मलाई चाहिँ विश्व नहुने, त्यस्तो हुन थाले चाहिँ मलाई अशान्ति भयो। प्रभु तपाईँ चाहिँ कहाँ हुनुहुन्छ, सृष्टिकर्ता शून्यताको राजा यसो भन्न आउँथ्यो। मैले यसरी प्रार्थना गर्दा गर्दा एक रात मलाई प्रभुलाई मैले ढोका थुनेर मैले भने, प्रभु सारा सृष्टि बनाउने परमेश्वर, मलाई आमाको गर्भमा रच्ने परमेश्वर, आज मलाई शान्ति छैन, म यति मर्ने हो र मलाई बाटो दिन्नौ र भन्दाखेरि मलाई आवाज एउटा आयो, छोरा मान्छेको ठुलो, मेरो श्रीमान चाहिँ अफिसमा जानु भएको थियो र अनि त्यो रात चाहिँ उहाँ ड्युटी थियो उहाँको, अनि म चाहिँ रुन थालेँ, मलाई धेरै पोल्थ्यो जिउ, कहाँ जाने के गर्ने, म छटपटेर झुन्डेर मरौँ याद हुन्थ्यो, तर मलाई एउटै याद चाहिँ थियो, झुन्डेर मराउँदैन, फालामै मराउँदैन भन्ने चाहिँ मलाई थियो। अनि त्यो चाहिँ मलाई डर लाग्थ्यो, म त्यसरी मर्ने, तर कतिजना भए त मर्थ्यो होला, तर मैले हजुर छैन, एक म चाहिँ यति मन बाँधेर हिँड्न थालेँ, म कस्तो कतिखेर मर्छ भनेर मैले शरीर ढाक्ने लुगा लाउँथेँ, मेरो मर्यो भने मेरो लासमा चाहिँ मेरो अङ्ग नदेखोस् भन्ने मेरो हिसाब मेरो मनमा आउँथ्यो। मैले पुरा घाँटीसम्म पुग्ने कपडाहरू लाएर हिँड्थेँ, बच्चा चेपेर हिँड्थेँ, अनि मैले डायरी फोटो अनि मोबाइल बोकेर हिँड्थेँ, केति कतै म मरिहालेँ बाटोमा भने पनि मलाई यो फोन नम्बरबाट मेरो फोटोबाट मलाई कसैले सम्पर्क मेरो आफन्तमा पुर्याइन्छ भनेर म यात्रा यसरी हिँड्थेँ, म काठमाडौँ ललितपुर भक्तपुर यसरी हिँड्थेँ। त्यसरी हिँड्दा मलाई एकजना आमाले मलाई के भन्नुभयो, तिमी यसरी अशान्तिमा नहिन, गेस्टमेन्ट चर्चकै एउटा आमा हुनुहुँदो रहेछ, उहाँ चाहिँ श्रेष्ठ हुनुहुन्छ, नाम चाहिँ थाहा छैन, अनि उहाँले भन्नुभयो तिमी अशान्तिमा नबस, झुटालाई नपुज, सत्य खोज्न आऊ, भन्दा यो धर्म यस्तोमा जान्न म भनेर फेरि मैले गरेँ। अनि त्यसै गरी म रुन थालेँ, अनि मैले मेरो श्रीमानमा जानु भएको थियो, ड्युटीमा जानुभयो, रातमा 12-1 बजे राति म रुन थालेँ, ढोका थुनेर, प्रभु मलाई यतिकै नमार्नुहोस्, म बाँच्न चाहन्छु। म यसरी रुन थालिसकेपछि मलाई ठुलो आवाज एउटा छोरा मान्छेको आयो, त्यता नजा यता आइज भनेर। अनि मैले कसले बोलायो मलाई एकदम, को हो त तपाईँ, को हो मलाई बोलाउने, को हो भनेर म रुन थालेँ, कराउन थालेँ। अर्को रात म रात दिन म त्यसरी रुन थालिसकेपछि मलाई गाह्रो थियो, घिटिक घिटिकमा सास जान खोज्थ्यो, अनि फेरि म फेरि सास फेर्थेँ, त्यसो गऱ्यो, हस्पिटलमा पनि फोक्छु, अब ड्यामेज भइसक्यो, अब बाँच्दैन भन्यो, मलाई दमको औषधि दियो, बाँचबार गएँ, 2-4 लाख खर्च भयो, धामिकामा गएँ, धामीले मलाई 3-4-5 लाखसम्म माग्यो, मैले दिन तयारी भएँ, मैले झिकेर ल्याएँ, दिएँ, कति कुराहरू मैले दिएँ, कति सकेँ मैले, यसरी सकेको मैले धेरै पैसा सकेँ मैले, आजभन्दा मैले धेरै वर्ष अगाडि मैले दुःख पाएको 16 वर्ष उमेरदेखिको, आज मैले 35 कटिसकेँ, 35 गर्दा पनि मैले त्यो बिमार दुःख पाएपछि 80 साल 2 गते मैले प्रभु पाएँ, 80 साल 2 गते मैले प्रभु पाएँ। त्यस्तो धामी झाँक्री सबै छोडे, अब म सबैमा पुगेँ, झुटो शिक्षा गएँ, मूर्ति फुटो पूजा गरेँ, सबै गरी मैले होइन रुति रिजाप अनेक गरी, तर त्यो केही पनि नहुँदाखेरि मैले सबैमा साखेँ, मैले संसार डुले, तर मैले एउटै मात्र यीशुलाई मात्रै ग्रहण गर्न बाँकी थियो। मैले संसारमा अहिले 33 कोटि थियो, सबैलाई पुजेँ तर मलाई शान्ति दिने कोही पनि आएन। त्यसपछि म मृत्युको मुखमा पुगेको थिएँ, म धेरै डक्टरले मलाई धेरै बाँच्दैन, अब फोक्छु छैन, सिद्धियो भनेर मलाई अक्सिजन दिएर पठायो। म धेरै कलिलो वेमा यस्तो भयो भन्दाखेरि मलाई सबैले किन यस्तो भयो तिमीलाई भन्दैथ्यो, त्यहाँबाट मैले झुटो शिक्षा छोडे, चुपचाप लाएर मैले केही गर्न छोडेँ, घरमा बसेँ 2-4 दिन, त्यसरी म प्रभु पाउनलाई मैले रहेछ मलाई थाहा थिएन। 79 सालमा मैले धेरै दुःख मौका पाएँ। डाक्टरले मलाई फाल्यो हस्पिटलबाट, अरे गर्यो र मलाई औषधि दिएर एउटा त्यो अक्सिजन मलाई एउटा दिएर पठायो। छिनछिन मलाई अक्सिजन दिनु पर्थ्यो अनि मलाई धेरै गाह्रो भइरहेको थियो। जिउ पोल्ने, छटपटाउने, कहाँ गएर मर्ने, दिमाग ठिकमा थिएन, सबैले मेन्टल भन्थ्यो। मलाई मेन्टलको औषधि दिइरहेको थियो, मैले औषधि खाएर दिन रात औषधि, मेरो सिमेन्टीको बोराले एक बोरा औषधि बोकेर हिँड्छ जहिले, म त्यसरी खाएर हिँड्थेँ। त्यसरी हिँड्दा हिँड्दा म होसमा थिएन, कहाँ जाने, म हिँड्यौँ म एक ठाउँ भन्दा मैले होसमा हुँदा थिएँ। त्यसो गर्दा गर्दा मैले 80 साल 2 गते मलाई सबैजनाले मर्यो मर्यो मर्यो मर्यो भनेर मलाई छोडेको थियो। मैले श्रीमानलाई पनि मलाई सबैले त्यागोस् तर म यो बच्चाको लागि बाँच्नुपर्छ भनेर मैले मलाई क्रिस्ट यसुमा लानुहोस् न, यो आमा जाने ठाउँमा लानुहोस् भन्दा उहाँले हिँड लगिदिन्छु भन्नुभयो। त्यसपछि मैले आएँ तर म कहिले कतिखेर पनि थाहा थिएन। 80 साल 2 गते प्रभोज परेको रहेछ त्यो दिन आएँ। अशान्ति भइरहेको थियो अनि टेकताल बुवा हुनुहुन्थ्यो मञ्चमा, उहाँले अगमबाडी आराधना गर्दा गर्दै बोल्नुभयो, यहाँ दुईजना अशान्ति भएको मान्छे आएको छ प्रभुमा भन्दै हुनुभयो, त्यो चाहिँ म नै हुँ भने। एकजना चाहिँ म भन्दा अगाडि हुनुहुँदो रहेछ, एकजना महिला नै, र म पनि थिएँ। पछि अन्तिममा थाहा भयो, बुवाले बुझेर गर्नुहोस् अब सेवाहरू सकियो शनिबारको, अनि त्यसपछि म दुइटै सेवामा बसी बिहानकै सेवामा थिएँ र म चाहिँ ग्रहण गरेरै जान्छु भनेको थिएँ। तर बुबाले भन्नुभयो अनि गुरुआमाले पनि भन्नुभयो, उहाँले चाहिँ बुझेर गर्नु भने, तर मैले बुझ्ने समय नै थिएन। म कस्तो थिएँ मलाई र परमेश्वरलाई मात्रै थाहा थियो। अन्तिम अवस्था थिएँ, हेर्दा मेरो शरीरमा केही पनि थिएन, तर भित्रभित्रमा गलेको थिएँ, खाइसकेको थियो हरेस खाएको मान्छे, कसरी बुझ्ने मैले, मरे पनि यसको बाँचे पनि यसको भनेर मलाई आज ग्रहण गर्नै पर्छ भने मैले ग्रहण गर्न म अगाडि सरेँ। अझै पनि मलाई मेरा दाल गुरुआमाले भन्नु, अझै बुझ्नु पर्छ भन्नु हो, मैले सबै बुझेको छु भने, मैले दुःख बुझेको थियो, मैले सबै बुझेको छु भने, अनि त्यहाँबाट ल त तिम्रो इच्छा हो भन्नुभयो। अनि मैले ग्रहण गरेँ प्रभुलाई, घोडा टेकेर मैले क्रिसमस चर्चमा मैले घोडा टेकेर प्रभु आउनुहोस् मेरो हृदयमा, म पापी रहेछ, मलाई थाहा थिएन, म त यो त धेरै बिमार भएको त, म त पापले श्रापी पापले रहेछ थाहा थिएन। त्यो ग्रहण गरेर खै मैले स्वीकारी, म पाप म धेरै पापी छु भने, त्यस पछाडि लाएर त्यो रात त मैले प्रभुले मलाई देखाउनु भयो, मेरो दुईटा ढलहरू खोलियो, त्यो कस्तो गनाउने ढल खोलिँदाखेरि मैले यो के हो भन्दा, यो तेरो पाप खुस्कियो, अब तँलाई पखाली भन्नुभयो, त्यो पाप चाहिँ के हुँदो रहेछ, मैले संसारमा त गुदीको नि पैसा आउँछ भन्थ्यो, तर त्यो चाहिँ पाप रहेछ। दुईपट्टिको ढल खोलिँदा दुईटा ढल के हो भन्दा, एउटा घरपट्टिको एउटा माइती पट्टिबाट आएको र मैले गरेको पापहरू रहेछ। त्यो खोलिँदै गयो खोलिँदै गयो, प्रभुले एकतिर खोल्दै हुनुहुन्छ, म पनि खोल्दै थिएँ। त्यस्तो गर्दा मलाई सट्टै फेरि एकछिनमा कहाँ लानुभयो। त्यसपछि प्रभुले भन्नुभयो, त अगाडि बढ भन्नुभयो, अगाडि बढ्नु कहाँ बढ्ने भन्दाखेरि, अनि त्यहाँ चाहिँ यत्रो ठुलो हात मेरो अगाडि आयो। त्यसपछि त्यो हात चाहिँ यसरी सट अगाडि सार्नुभयो, सार्दा चाहिँ त्यो मूर्ति फोटोको त्यो सबै मूर्ति फोटोको सबै त्यहाँनिर बिस्यो, त्यहाँ सबै ओछ्यान लगाएको जस्तो, गुन्द्री लगाएको जस्तरी, एउटा चटाई बिसाएको जस्तै लाइन आयो, अनि मलाई टेक भन्नुभयो। त्यहाँबाट म टेक्न म तयारी थिएन, मलाई डर लागेको थियो, मैले केही क्षण त भएको थियो मैले प्रभुलाई ग्रहण गरेको, त्यो रातै मलाई प्रभुले देखाउनु भयो अनि टेक भन्नुभयो, म टेक्दिन भने। त्यहाँबाट मलाई प्रभुले पछाडिबाट धकेलाएको जस्तो गर्नुभयो। त्यहाँबाट म टेक्दै टेक्दै टेक्दै सुरुमा त्यो लुसिफरको फोटो खिच्छ, त्यहाँबाट त्यस्तो गर्दा 33 करोडको मलाई टेक्न पठाउनु भयो। 33 वटा फोटोहरू टेक्न लागेपछि मलाई एउटा भित्ता आयो, त्यो भित्ता सेतो थियो, मेरो आँखाले हेर्नै नसक्ने त्यस्तो भित्ता थियो, त्यो भित्ता चाहिँ सिमेन्टी ढलाई गरेको जस्तो थियो, त्यो भित्ता हेर्दा आकाश चुलिएको थियो। मलाई यो भित्ता पो चढ भन्नुभयो प्रभुले, अनि मैले भित्ता चढ्न म कोसिस गरेँ, कसरी चढ्ने, टेक्ने ठाउँ छैन, समाउने हाँगा छैन, म कसरी चढ्ने भनेर मैले मनमा भने, मैले मुखले बोल्न सकिनँ। त्यस पछाडि मैले प्रयास गर्ने, मेरो ट्राई गरेँ, मैले दिमागमा कस्तो रहेछ छाम्ने जिज्ञासा भयो, मैले त्यो भित्तालाई छाम्न भनेर यस्तो जाँदाखेरि मेरो हात त स्वाट पस्यो, आइसक्रिममा हात लगाएको जस्तो, अनि त्यहाँबाट मैले खुट्टा टेकेँ, त्यो गर्दै मैले पार गरेँ त्यो भित्तालाई, त्यसरी मैले पार गरेँ। त्यसो गरेर आएपछि पुनः मेरो विश्वास भयो, त्यहाँबाट म झन झन अनि फेरि परीक्षा ल्याए दुष्टले, केही दिन पछाडि मलाई धेरै गाँझ्यो, मैले प्रार्थना गर्ने गुरुआमालाई, मैले मेरा दाल गुरुआमालाई रात दि रात मैले फोन गर्थेँ, मलाई प्रार्थना गरिदिनु, मलाई प्रार्थना गरिदिनु, मेरो सास फानिसक्यो, मर्छु क्यारे भन्थे म। त्यसो भन्दा उहाँले मर्नुहुन्न, तपाईँ प्रभु येशूको कुराको चोटले तपाईँ निको हुन्छ, मलाई त्यस्तो भन्दै आउनुभयो। त्यसो भन्दै म हौसला आउँदै थियो, त्यसो गर्दै गर्दै गर्दै गर्दै म त्यसरी आउन थालेँ। 80 साल 2 गते मैले विश्वास गरेको, त्यसरी मैले प्रभुमा विश्वास गर्दै आएँ। मलाई वचन दिनुभयो, अनि वचन चाहिँ मलाई यहाँ उहाँ लेखेको थाहा थिएन, इजिकेलको 36:7 पददेखिको तपाईँको 8-9 को पद दिनु भएको रहेछ। अब तलाई मैले प्रभुले मलाई भन्नुभयो, नुहाको पालामा जर्ल परले गरेको थिएँ, अबदेखि म शपथ खाए झैँ नुहालाई झैँ, अबदेखि कहिले पनि तलाई म रिस गर्ने छैन, केही क्षणको लागि मुख लुकाएको थिएँ, यसरी वचन दिनुभयो। मैले सुब्रुदेखि भन्न सकिनँ, यसरी मैले त्यो वचनहरूलाई फलो गर्दै आएँ। अनि मलाई वचन कहाँदेखि थाहा थिएन, म त्यही वचनमा त्यो आवाजलाई मात्रै सुनेर बसेँ। मैले त्यस्तो गर्दा गर्दै म प्रभु अघि बढ्न थालेँ। आज मलाई सिकाउने परमेश्वर तपाईँले सिकाउनु हुनेछ। तपाईँलाई यही सन्देश छोड्दै लीला मगर यो गुटनी सेवाबाट बाहिरिँदछु। अनुमति रहोस् येशु ख्रीष्टको नाममा। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं। र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88, 9766 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना
0: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच बिटिएच एमडी पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला
0: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ
1: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम मोबाइल 9941887602 9941887602 र 9818251240 9818251240

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
1: के तपाईँ आफ्नो जाल थोइरहनु भएको छ? जयमसी, आज मंगलबार मे 19 तारीक जेठ 5 गते। आजको बाइबल खण्ड लुकाको पुस्तक 5 अध्यायको 2 पदबाट रहेको छ र यसरी लेखेको छ। वहाँले तालको किनारमा दुईवटा डुंगा देख्नुभयो, तर जालहारीहरू चाहिँ डुंगा बाहिर बसी आफ्ना जालहरू थोइरहेका थिए। माछा मार्नेहरूले प्रयोग नगरिएका जालहरू किन थुन्छन्? जवाफ यही हो कि रातभरिको समस्याको कारण तिनीहरूले जाल छोडिरहेका थिए। हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौ। तिनीहरूको आशा नष्ट भएको थियो। तिनीहरूले विश्वास गरे कि परिस्थिति जस्तो थियो त्यस्तै हुनेछ। तिनीहरू कुटिएका थिए। त्यस्तो क्षणमा यीशु देखा पर्नुभयो। तिनीहरू जहाँ थिए वहाँ त्यहाँ आउनुभयो। वहाँ तिनीहरूको निराशाको बीचमा समाधान लिएर जानुभयो। पहिले वहाँले तिनीहरूको डुंगा माग्नुभयो र भीड़लाई प्रचार गर्न र भीड़लाई निको पार्न प्रयोग गर्नुभयो। तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ, यसकारण सबै थोक वहाँलाई सुम्पिदिनुहोस्। तपाईसँग जे जति छन्, तपाईँ जो हुनुहुन्छ र तपाईँ जो बन्नुहुनेछ, अनि तपाईँलाई वहाँको सर्वोच्च उद्देश्यका लागि प्रयोग गर्न वहाँलाई अनुमति दिनुहोस्। त्यसपछि वहाँले तिनीहरूलाई एउटा वचन दिनुभयो, जुन विश्वासले मात्र ग्रहण गर्न सक्छ। गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान। यो कुरा तपाईँले लुकाको पुस्तक 5 अध्यायको 4 पदमा हेर्न सक्नुहुन्छ। के तपाईँले अब देख्न सक्नुहुन्छ कि तपाईँले गर्नुपर्ने सबै कुरा नगरेसम्म उहाँले किन पर्खनुहुन्छ? त्यसपछि मात्र तपाईँ सुन्न तयार हुनुहुन्छ। उहाँको वचनको सबै अर्थ नबुझिए तापनि तपाईँ प्रश्न नगरी आज्ञा पालन गर्न तयार हुनुहुन्छ। के तपाईँ आज निराश हुनुहुन्छ? के यो तपाईँको सेवाकार्य हो, तपाईँको जागिर हो, वा तपाईँको स्वास्थ्य हो? तपाईँ आफ्नो जाल धोइरहनु भएको हुन सक्छ, तर अझै सबै आशा सकिएको छैन। परमेश्वरले तपाईँलाई फेरि आशिष दिनुहुने छैन भने कसले तपाईँलाई भन्यो? उहाँले तपाईँलाई खरानीबाट उठाएर विजयमा ल्याउनुहुने छैन भने कसले तपाईँलाई भन्यो? उहाँले सकियो नभन्नु भएसम्म सबै थोक सकिएको छैन। यदि उहाँले ती निराश चेलाहरूका रित्ता जालहरू भरिदिन सक्नुहुन्छ भने तपाईसँग त्यस्तो कुनै समस्या छैन जसलाई उहाँले सम्हाल्न सक्नुहुन्न। आज परमेश्वर तपाईलाई नयाँ आशा र आशिष दिन तयार हुनुहुन्छ भन्ने सत्यता थाहा पाउनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
3: यो समय हो धन्यवाद बिहानी।
4: प्रिय श्रोता मित्र, रमेशी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। र आज म आइजेक राई तपाईलाई साथ दिनको लागि उपस्थित भइसकेको छु प्राविधिक मित्र सँगै। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट। र म तपाईँलाई धन्यवाद दिन चाहन्छु कि आजको यस बिहानीमा रेडियो अगाडि उपस्थित हुनुभएको छ कार्यक्रम धन्यवाद बिहानी लगायत अन्य कार्यक्रमहरू सुन्नको लागि। प्रिय मित्र, म आशा गर्छु तपाईँ आनन्दित र खुशी हुनुहुन्छ र जीवनमा तपाईँले अनुभव गर्दै हुनुहुन्छ कि परमेश्वरले अचम्म तरिकाले छुटकारा दिन सक्नुहुन्छ र हाम्रा जस्तो सुकै अवस्थामा पनि परमेश्वरले हामीलाई सहायता गरिरहनु भएको हुन्छ। उहाँले स्वर्गदूतको सहायता पठाउनुहुन्छ भन्ने कुरा बाइबलमा हामी पाउन सक्छौ। आज हामी सोही विषयमा यस समय चर्चा गर्नेछौ र परमेश्वर प्रति धन्यवादी हुनको लागि हामी अझ उत्साहित हुनेछौ। प्रिय मित्र, हामीलाई थाहा छ कि कुनै पनि विशेष ठाउँमा उच्च पदमा रहेको व्यक्तिको सेवा गर्नलाई त्यहाँ खटाइएका सेवकहरू हुन्छन्। उनीहरू हर समय सेवा गर्नको लागि तैनात रहन्छन्। त्यो शासकलाई आफ्नो सुरक्षाको निम्ति मात्र होइन, ती सेवकहरूको सुरक्षाको बन्दोबस्त गर्न पनि आवश्यक हुन्छ। पवित्र बाइबलमा हामी पाउँछौ कि पुजारीहरूले प्रेरितहरूलाई कैद गरेर झ्यालखानमा हालिदिएका थिए, तर प्रभु येशू ख्रीष्टका एउटा दूतले तिनीहरूलाई आएर अचम्म प्रकारले झ्यालखानबाट बाहिर निकाले र मानिसहरूलाई ख्रीष्ट येशूको सन्देश सुनाउन उत्साह दिए। स्वर्गदूतहरू परमेश्वरले सृष्टि गर्नुभएका आत्माहरू हुन्। तिनीहरू हामी विश्वासीहरूको सेवा गर्नका लागि परमेश्वरबाट खटाइएका सेवकहरू हुन्। यस विषयमा हामी हिब्रू 1:14 पढ्न सक्छौ वा उल्लेख गरिएको पाउँदछौ। विश्वासीहरूको लागि स्वर्गदूतहरूले के गर्न सक्छन् भन्ने कुरा हामी पवित्र बाइबलमा देख्न सक्छौ, पढ्न सक्छौ। तिनीहरू विश्वासीहरूको खाँचोमा मदत गर्न आउँछन्। तिनीहरूले परमेश्वरका मानिसहरूलाई दुर्घटनाबाट जोगाउँछन्। यस विषयमा हामी भजन संग्रह 91:11 पढ्न सक्छौ। स्वर्गदूतहरू परमेश्वरको समाचार दिन सेवकहरू हुन्। यस विषयमा हामी हिब्रू 1:14 पढ्न सक्छौ वा उल्लेख गरिएको पाउँदछौ। विश्वासीहरूको लागि स्वर्गदूतहरूले के गर्न सक्छन् भन्ने कुरा हामी

विकोटेर विश्वासीहरूलाई साहस र बल दिन आउने गर्छन्। प्रेरित 27:23 लुका 22:34 हामी यस कुरालाई पढ्न सक्छौ। प्रिय मित्र, जसै तपाईँले यस घटनालाई आज यस प्रसारण मार्फत सुन्दै हुनुहुन्छ, परमेश्वरलाई धन्यवाद दिनुहोस् कि उहाँले आज पनि हाम्रो सेवा टहल गर्नको लागि स्वर्गदूतहरू नियुक्त गरिदिनु भएको छ। हामी आजको आधुनिक एवं वैज्ञानिक युगमा पनि स्वर्गदूतको सेवा पाइरहन्छौ भनेर विश्वास गर्नुपर्छ। उहाँ आज पनि अचम्म काम गर्ने परमेश्वर हुनुहुन्छ। तपाईँले परमेश्वर येशू ख्रिस्टको अचम्मको उद्धारमाथि विश्वास र भरोसा गर्न सक्नुहुन्छ र परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ। तपाईँ भन्न सक्नुहुन्छ, हे परमेश्वर, मलाई तपाईँको स्वर्गदूतको सुरक्षा भित्र राख्नुहोस् र तपाईँको अचम्मको उद्धार यस बिहानी मलाई देखाउनुहोस्। परमेश्वर, तपाईँले खटाउनु भएका स्वर्गदूतहरूका निम्ति धन्यवाद। मेरो निम्ति तपाईँले खटाउनु भएको स्वर्गदूतहरूका निम्ति धन्यवाद। प्रिय मित्र, स्वर्गदूतहरूको सहायताको विषयमा यिनै उत्साहका शब्दहरू भन्दै आजको लागि तपाईँ अवश्य पनि यस बिहानी उत्साहित हुनु भएको छ भन्ने आशा गर्दै कार्यक्रम धन्यवाद बिहानीबाट म आइजेक राई बिदा हुन्छु। जय मसीह। तपाईँको आजको दिन ख्रिस्ट येशूको शान्ति र आनन्दले भरिएको होस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुर्नी चेफएम 105.1 मेगा हर्चको रेडियो तरंगलाई सुनेर साथी राख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटको प्राविधिक मित्र विजयजीको साथ कार्यक्रम प्रेयर टावरमा फ्री श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्चको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी चर्चा परिचर्चा गर्दै आइरहेका छौं भने हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिनु र साथसाथै तपाई श्रोताहरूको निम्ति प्रार्थना गर्नु, साथै तपाईँको प्रार्थनाको जुन जीवन छ त्यससँग सहयात्रा गर्नु हाम्रो उद्देश्य रहेको छ। र त्यही उद्देश्य अनुरूप आज पनि सदाको बिहान झैं अबको करिब आधी घण्टासम्मको लागि तपाईँको बिहानलाई प्रार्थनामय बनाउनको लागि हामी आइपुगिसकेका छौं। आदरणीय श्रोता, आउनुहोस् अब भने आजको यो बिहानलाई हामी सँगै मिलेर परमेश्वरको महिमा गर्दै हामी प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईँसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधलाई टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754। हाम्रो ल्याण्डलाइन रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9778।

9023446646 हजुर 9779243446646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। त्यसै गरी हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। श्रोता तपाईँ यदि व्हाट्सएप अथवा फेसबुक मार्फत हामीसँग तपाईँको आफ्नो प्रार्थनाको अनुरोध बाँड्दै हुनुहुन्छ भनेदेखि कृपया टेक्स्ट वा भोइस मेसेज गरेर मात्रै बाँडिदिनु हुन अनुरोध गर्दछौ। र अब भने तपाईँ आफ्नो प्रार्थनाको अनुरोध टिपाउनको लागि आफ्नो फोन उठाउनुहोस् र हामीलाई फोन गर्दै रहनुहोस् र म पनि प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। तादनी श्रोता तपाईँ हाम्रो प्रार्थनाको जीवन एकदमै आवश्यक छ र यदि हामीले सृष्टिकर्ता परमेश्वरसँग प्रार्थना गर्दैनौ भने हाम्रो आत्मिक जीवन कमजोर हुन्छ र हाम्रो आत्मिक जीवनमा विभिन्न प्रकारका प्रहारहरू हुन्छ भन्ने विषयमा हामीले बारम्बार चर्चा गर्दै आइरहेका छौं। तादनी श्रोता अब फेरि आज चाहिँ म अलिकति फरक विषयमा म चर्चा गर्न गइरहेको छु। हामीले यसैको पुस्तक एक अध्यायको हामीले लगभग 10 पददेखि हेर्ने हो भने यहाँ यसरी लेखिएको छ, ए सदोमका शासक हो परमप्रभुको वचन सुन, हे गमोराका मानिस हो हाम्रा परमेश्वरको कानून ध्यान दिएर सुन। परमप्रभु भन्नुहुन्छ, तिमीहरूका बलिदानको थुप्रो मेरो निम्ति के काम लाग्छ? म त भेडाहरूका होमबलि र पालेका मोटा पशुहरूको बोसोका होमबलिदेखि अगाएको छु। साढे थुमा र बोकाको रगतदेखि म अब प्रसन्न हुन्न। जब तिमीहरू मसँग भेट्न आउँछौ, तिमीहरूले चढाएका यी थोकहरू कसले चाहन्छ र मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न कसले तिमीहरूलाई भनेको छ र व्यर्थका बलि नल्याऊ, तिमीहरूको धूप त मेरो निम्ति घिनलाग्दो छ। औँसी सभाथ र सभाहरूका साथसाथै तिमीहरूका दुष्ट जमघट म सहन सक्दिन। तिमीहरूका औँसीका दिनहरू र ठहराइएका चाडहरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरा निम्ति भार भएका छन् र ती बोक्दा बोक्दा म थाकेको छु। तिमीहरूले प्रार्थनामा आफ्नो हात पसार्दा म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्ने छैन, तिमीहरूको हात रगतले भरिएका छन्। आफूलाई धोएर चोखो पार, मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरू फालिदेऊ। खराबी गर्न छोड, भलाइ गर्न सिक, न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देऊ, टुहरा टुहरीको रक्षा गर, विधुवाको पक्षमा बोलिदेऊ। आमेन। प्रेसरोता अब यहाँ हामीले राम्रोसँग विचार गर्ने हो भने इसरायलीहरू जतिखेर यो यसैयाको पालामा त्यो ठाउँमा थिए, उनीहरू सृष्टिकर्ता परमेश्वरका चुनिएका जन, पवित्र जाति र उहाँले आफ्नो राजकीय पुजारीगिरी बनाउनु भएको एक जाति थिए। परमेश्वरले उनीहरूलाई मिश्रको दासत्वदेखि निकालेर त्यो देशमा राख्नु भएको थियो। तर उनीहरूले जब परमेश्वरको आज्ञालाई पालन गर्न छोडे, त्यो पुस्ताका मानिसहरूले उनीहरूले आफ्नो जीवनबाट खराबी गर्दा गर्दा गर्दा गर्दा यसैया अगमवक्ताले सांकेतिक रूपमा तिनीहरूलाई सदोम र गमोराको शासक
अथवा सदम र गमोराको शहर जस्तो भनेर एउटा प्रतीकात्मक रूपमा भन्न बाध्य भए। यद्यपि एसैयाले यो अगमवक्ता जो अगमवक्ता थिए उनले अगमबाडी गरूञ्जेलसम्म सदोम र गमोरा नष्ट भइसकेको थियो, त्यसको अस्तित्व नै थिएन, केवल इतिहासको पानामा मात्रै सीमित थियो। तादृश श्रोता, सदोम र गमोराको पाप के थियो? हामीले हेर्ने हो भने उत्पत्तिको पुस्तकमा लेखिएको छ, सदोम र गमोराको पाप चुलिएर परमेश्वरको सिंहासनसम्म पुगिसकेको थियो भनेर लेखिएको छ, र त्यही कारण परमेश्वरले त्यस शहरमाथि आगो र गन्धक वर्षाएर नष्ट गर्नुभयो र त्यस शहरको न्याय गर्नुभयो। अब यहाँ त्यही इसरायलको जाति जो रहेको छ, यहुदीहरू, उनीहरूलाई तिमीहरूको पाप पनि उनीहरूको भन्दा कम भएको छैन भनेर देखाउनको लागि परमेश्वरले आफ्ना सेवक अगम वक्ता एसैया मार्फत ती शहरहरूलाई सदोम र गमोराको शासक अथवा सदोम र गमोरासँग तुलना गर्नुभयो। यसको अर्थ उनीहरूको पाप एकदमै धेरै बढेको थियो। उनीहरूले विभिन्न प्रकारका यहुदी परम्पराहरू गर्थे, तर ती सबै परम्पराहरू केवल मानिसलाई देखाउन र आफूलाई मैले परमेश्वरको सेवा गरे भनेर देखाउने एउटा आत्मसन्तुष्टिका साधनभन्दा बेसी केही पनि थिएन। उनीहरूले परमेश्वरको डर त मान्थे, तर मन्दिरको चार दिवारभित्र मात्रै उनीहरूको परमेश्वरको डर रहन्थ्यो। जब मन्दिरदेखि बाहिर निस्कन्थे, त्यसपछि उनीहरूको आफ्नो जीवन शुरू हुन्थ्यो। र अब चाहिँ उनीहरूले जुन प्रकारको पाप र अधर्मको कामहरू उनीहरूले गरेका थिए, त्यहाँ उनीहरूले जस्तोसुकै ठूलो बलिदान चढाए तापनि, जतिसुकै प्रार्थना गरे तापनि, अब त्यहाँ परमेश्वरको सामु त्यो सुनवाई हुनेवाला थिएन, किनभने उनीहरूले प्रार्थना गर्दाखेरि पनि उनीहरूको पाप त्यहीँ रहन्थ्यो, र जुन पाप कुनै पनि बलिदानले ढाक्नेवाला थिएन। श्रोता, त्यही कारणले गर्दा परमेश्वरले तिमीहरूलाई भन्नुभयो, अब म तिमीहरूको बलिदान पनि लिन्न, र तिमीहरूका आराधना गर्ने यस्ता प्रकारका दुष्ट जमघटहरूमा पनि म मेरो उपस्थिति दिन्न, र तिमीहरूले प्रार्थनामा हात पसार्दा र मेरा आँखाहरू तिमीहरूमा छोप्नेछु, म तिमीहरूलाई अर्थात् प्रार्थनाको जवाब म दिन्न भनेर उहाँले भन्नुभयो। र यी सबै कुराको पछाडिको कारण चाहिँ के थियो भन्दा उनीहरूको अनाज्ञाकारिता, उनीहरूको अधर्म। प्रेस्रोता, कहिलेकाहीँ तपाईँ र मलाई पनि लाग्छ होला, म चर्च गइरहेकै छु, परमेश्वरको भवनमा बाइबल अनुसार मैले दशांश भेटीहरू पनि दिइरहेकै छु, र मण्डलिकमा अझै भन्नुपर्दा आवश्यक परेको बेलामा सबै सेवकाईहरूमा मैले काम गरेकै छु, र फेरि पनि मैले प्रार्थना गर्दा किन मेरो प्रार्थनाको उत्तर आउँदैन भनेर तपाईँ र मैले प्रश्न गर्ने अवस्था आउँदछ। आदरणीय श्रोता, त्यसको कारण के हो भन्दाखेरि हामीले यो खण्डलाई राम्रोसँग हेर्ने हो भने हाम्रो दोहोरो प्रकारको जीवन जियाई पनि हुन सक्छ। मण्डलीभित्र इसाई विश्वासीहरूको माझमा एकथरी जीवन, फेरि बाहिर इसाई समाजदेखि बाहिरको जीवनमा अर्को थरी जीवन, यदि तपाईँ हामीले जिउँदैछौ भने सम्भवत हामी पनि पाखण्डवादको त्यो चरम
विन्दुमा पुगेका हुन्छौं जुन विन्दुमा सदोम र गमोरा थिए। हो श्रोता, संसारमा दुष्टताको चरम बिन्दु भएको ठाउँ भनेको सदोम र गमोरा नै थिए, जसलाई परमेश्वरले अन्तिम दिनको न्यायको निम्ति साँचेर राख्नु सम्भव नदेखेपछि उहाँले आजभन्दा हजारौं हजार वर्ष अगाडि नै त्यो सहर र त्यहाँका बासिन्दाहरूलाई नष्ट गर्नुभयो। प्रेसरता, अब हामीले विचार गर्नुपर्दछ, हामीले पश्चाताप नगरेको पाप अनि साथसाथै हामीले पश्चाताप गरिसकेपछि पनि अन्य पापहरू जो हामी गर्छौं तिनीहरूले परमेश्वर र हाम्रो बीच एउटा पर्खाल खड़ा गर्न सक्छन् र हाम्रो प्रार्थना सुनवाई हुँदैन। हाम्रो प्रार्थनाको उत्तर नआउनुको कारण, हाम्रो प्रार्थनाको जवाब रोकिनुको कारण थुप्रै हुन सक्छन् र यी कारणहरूमध्ये एउटा कारण हो हामीमा लुकेर रहेको पाप। श्रोता, जबसम्म हामीमा लुकेर रहेका पापहरू छ, हामी विभिन्न प्रकारका पाप र अधर्म गर्छौं, तब हाम्रो प्रार्थनाको उत्तर आउँदैन र हाम्रो प्रार्थना सुनवाई हुँदैन। अनि जब हामीले प्रार्थनाको सुनवाई नभएको देख्छौं त्यसपछि हामीलाई प्रार्थना गर्न अल्छी लाग्छ। त्यसपछि हामी भन्न थाल्छौं प्रार्थना गरेर के हुने हो र, अनि त्यसपछि हामी प्रार्थना गर्न छोडिसकेपछि तपाईँ र मेरो आत्मिक जीवन पापको कारणले गर्दा त्यसै त कमजोर थियो, झन कमजोर हुँदै जान्छ। त्यसपछि डियाबलसले हामीलाई एक दिन परमेश्वरको उपस्थितिबाट सदाको लागि फर्काएर लान्छ र अन्तमा अनन्त अनन्तसम्मको लागि अनन्त दण्डको भागीदार बनाइदिन्छ। यस्तो प्रकारको परिस्थिति आउँछ श्रोता। त्यसकारणले गर्दाखेरि हाम्रो प्रार्थनाको उत्तर आएन भने सबैभन्दा पहिले आफ्नो जीवनलाई निहाल्नु पर्यो। मैले कहाँ पाप गरे अथवा म कहाँ चुके अथवा मबाट के गल्ती भयो भन्ने प्रकारका यस्ता प्रकारका आत्मा समीक्षा गर्नु पर्यो र परमेश्वरको आत्मालाई, पवित्र आत्मालाई हामीले भन्नुपर्छ कि प्रभु, मैले प्रार्थना गरेको यति समय भयो जवाफ पाइन, मबाट के अधर्म भएको छ सो मलाई देखाइदिनुहोस् ताकि म त्यसलाई पश्चाताप गरेर त्यो अधर्मलाई मैले स्वीकारेर त्यसलाई सुधारेर म फेरि तपाईँको चरणमा आउन सकौं। तपाईँलाई एउटा रहस्य बताउन चाहन्छु। प्रभु येशू ख्रीष्टले तपाईँ हामीलाई पवित्र आत्मा दिनुभएको केवल शक्ति पाएर गवाही हुनको लागि मात्रै होइन, त्यो के हो भन्दा हाम्रो पाप र अधर्मलाई देखाउनको लागि र हामीलाई पश्चातापमा डोर्याउनको लागि पनि हो श्रोता। त्यसकारणले गर्दा तपाईँको अन्य प्रार्थनाका जवाफहरू, तपाईँले चढाउनु भएका प्रार्थनाका विषयहरूका उत्तर आएको छैन भने पनि तपाईँले यदि नम्र भएर परमेश्वरसँग अथवा पवित्र आत्मासँग प्रभु यो प्रार्थनाको उत्तर किन आएन, मबाट केही गल्ती भयो कि, पाप क्षमा के अरे मैले कुनै पाप गरेँ कि भन्ने, र यदि मैले त्यो पापहरू मबाट गरिएको रहेछ भने सो पापको लागि म पश्चाताप गर्न तयारी छु र मलाई ती पापहरू जनाइदिनुहोस् देखाइदिनुहोस् भनेर यदि हामीले प्रार्थना गर्छौं भने अरू कुनै कुराको जवाफ नआए पनि हामीले गरेका पाप र अधर्महरू देखाउने काममा चाहिँ पवित्र आत्माले गरिदिनुहुन्छ। हो श्रोता, यही कामको लागि पनि पवित्र आत्मा हामीलाई दिइएको छ र उहाँ हामीसँग रहनुहुन्छ। हामी गवाही बनौं या नबनौं, फेरि पनि हाम्रो आफ्नो आत्मिक जीवनलाई बनाउनकै लागि पनि पवित्र आत्मा हामीसँग रहनुहुन्छ।
किनभने परमेश्वरको आत्मा अथवा परमेश्वर कहिले पनि यो चाहनुहुन्न कि हामी पापमै फसिराखौं र अन्तमा नष्ट हौं भन्ने उहाँको चाहना हुँदैन। किनभने परमेश्वरले हामीलाई हाम्रो बुवाले भन्दा पनि बढी प्रेम गर्नुहुन्छ। त्यसकारणले गर्दाखेरि हामीले आफ्नो गल्ती महसुस गरोस् र पश्चाताप गरेर बाँचोस् भन्नको लागि हाम्रा आशिषहरूलाई उहाँले रोकिदिनुहुन्छ, हाम्रा प्रार्थनाहरूका जवाफहरूलाई उहाँले दिनुहुन्न र रोकिदिनुहुन्छ, ताकि हामीले हाम्रो गल्तीलाई महसुस गरेर सुधार्न सकोस् भन्नको लागि हो। हामीले प्रार्थनाको उत्तर नपाउँदाखेरि हामीले कहिले यो भन्नुहुन्न कि परमेश्वर तपाईँले मलाई प्रेम गर्न छोड्नुभयो, तपाईँले मलाई प्रेम गर्नुहुन्न कि क्या हो भनेर हामीले भन्नुहुन्न। श्रोता, प्रार्थनाको उत्तर आउनु, प्रार्थनाको जवाफ पाउनु मात्रै परमेश्वरको प्रेम होइन। परमेश्वरको प्रेमले हामीलाई यस संसारमा सम्पन्न भएर बाँच्नु, आफ्नो सुख शैलमा बसेर बाँच्न पाउनु नै परमेश्वरको प्रेम होइन। परमेश्वरको प्रेम भनेको तपाईँ र मैले चाहिँ आफ्नो पाप र अधर्मबाट पश्चाताप गरेर अनन्त जीवन पाओस् भन्नको लागि हो। श्रोता, त्यही अनन्त जीवनमा डोर्याउनको लागि उहाँले हामीलाई हामीलाई दिँदै गर्नुभएका आशिषहरूलाई रोकिदिनुहुन्छ र जब हामीले यो कुराहरू भएको थाहा गर्छौं त्यसपछि हामीले तत्कालै पवित्र आत्मासँग अथवा परमेश्वरसँग हाम्रो पापहरू के हुन् सो देखाइदिनुहोस् भनिकन प्रार्थना गरेर हामीले क्षमा मागेर पश्चाताप गर्नुपर्दछ। श्रोता, र 16 पदमा भन्नुहुन्छ, आफूलाई धोएर चोखो पार, मेरो नजरबाट तिमीले दुष्ट काम फालिदेऊ र खराबी गर्न छोड। एउटा पश्चातापको नमूना हो। हामीले आफूलाई धुनु भनेको बेसकरी साबुन र पानीले धोएर होइन, तर विश्वासद्वारा पापहरूको पश्चाताप गरेर आफूलाई धुने कुरा गर्नुभएको हो। श्रोता, हामीले पश्चाताप गरिसकेपछि फेरि पनि हामीले दुष्ट काम गर्छौं भने त्यो वास्तवमा पश्चाताप हुँदैन र हामीले पश्चातापको प्रार्थना गर्छौं, त्यसपछि हामीले ती खराब कामहरू जो परमेश्वरलाई मन पर्दैन ती काम गर्न हामीले तुरुन्तै अविलम्ब छोड्नु पर्दछ। त्यसपछि अनि हामीले आफूले आफूलाई परमेश्वरको सामु शुद्ध पेश गर्न सक्छौं अनि त्यसपछि चाहिँ हाम्रो प्रार्थनाका उत्तरहरू आउन सक्दछ। श्रोता, आदरणीय श्रोता, हामीले यहाँ यसैया 59 दुई पदमा हेर्ने हो भने हाम्रो प्रार्थना नसुन्नुको अर्को एउटा कारण दिइएको छ कि भन्दा, तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन् र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ र उहाँले तिमीहरूको कुरा सुन्नुहुने छैन भनेर बताइएको छ। त्यो किन? अधर्म र ती अधर्महरू के हुन्? तीन पद, किनकि तिमीहरूका हात रगतले र तिमीहरूका औंला दोषले पोतिएका छन् र तिमीहरूका ओठले झुटा कुराहरू बोलेका छन् र तिमीहरूको जिब्रोले दुष्टा कुराहरू बक्दछन्। कसैले न्याय माग्दैन, कसैले इमान्दारीका साथ उकालत गर्दैन, तिनीहरू खोक्रो तर्कमा भर पर्छन् र झुट बोल्छन् र तिनीहरू उपद्रो रच्छन् र अधर्म जन्माउँछन् भनेर उल्लेख गरिएको छ। श्रोता, पापहरू के रहेछ? रगतले लतपतिनु भनेको पनि यदि हामी कहीँ कतै कसैलाई अन्याय गर्दछौं, अत्याचार गर्दैछौ, झुटा दोष लाउँदैछौ र हामी हाम्रो काममा इमान्दारीता छैन भने पनि ती सबै अधर्म नै हुन् भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। त्यसकारणले गर्दा यी कुराहरूले तपाईँ हाम्रो प्रार्थनालाई रोक्ने काम गर्दछ। प्रेसवता, अनि हामीले हेर्छौं व्यवस्था 1:45 पनि जब मोसाले उनीहरूले विगतमा गरेको गल्तीलाई भन्दै थिए, त्यो गल्ती के थियो भन्दा ऐ शहरमाथि अथवा तिमीहरू कनान देशमाथि आक्रमण गर्न नजाऊ, किनकि परमेश्वरले तिमीहरूको गनगन सुन्नुभएको छ र तिमीहरूलाई
अब अर्को 38 वर्षको लागि उजाड स्थानमा जाने आज्ञा दिनुभएको छ। तब फेरि उनीहरूले परमेश्वरको त्यो आज्ञालाई नसुनिकन लड़ाईको निम्ति तयार भएर जाँदा उनीहरू परास्त भएर आए र त्यहाँ परमेश्वरको सन्दुकको सामु उनीहरूले विलाप गरे, तर परमेश्वरबाट कुनै जवाफ आएन। किनभने त्यो उनीहरूको पहिला त अविश्वास र दोस्रो चाहिँ फेरि उनीहरूको अनाज्ञाकारिता त्यहाँ थियो। श्रोता, यसैया 57:17 भनिएको छ, पापले भरिएको लोकको कारण म रिसाएको थिएँ, मैले त्यसलाई दण्ड दिएँ र मेरो मुख लुकाए, तर पनि त्यो आफ्नै चालमा अट्टेरी गरेर तल्दै रह्यो भनिएको छ। आदरणीय श्रोता, जब हामीसँग पश्चाताप गर्न बाँकी पापहरू छन्, ती पापहरूले गर्दा परमेश्वरले आफ्नो मुहार हामीदेखि लुकाउनुहुन्छ र यसरी हाम्रो प्रार्थनाको जवाफ हामीले पाउन सक्दैनौ। यसै कारणले गर्दा यदि तपाईँ हामी प्रार्थनाको जवाफ प्राप्त गर्न चाहन्छौ भने हाम्रो सबै पाप र अधर्महरूलाई परमेश्वरको सामु नम्र भएर स्वीकार्दै क्षमा माग्दै र आफ्नो जीवनलाई सुधार्दै अगाडि बढ्यौं भने हाम्रो हर प्रार्थनाको जवाफ हामीले प्राप्त गर्न सक्छौ भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिन बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो अर्थपूर्ण भक्तिगीत पछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जनाथन गिरी र प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र विजयजी र अब भने यतिखेर तपाईँ श्रोताहरूले टिपाउनु भएको प्रार्थनाको अनुरोधलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध परेको छ र त्यो प्रार्थनाको अनुरोध पठाउनुहुने श्रोता हुनुहुन्छ अमिता महर्जनज्यू र उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। आज मेरो घरमा हुने उपवास संगति धेरै आशिषमय भएको होस् र धेरै मानिसहरू जो संगतिमा आउन सक्नुभएको होस् र साथै मेरो मनले चिताएको पूरा हुन सकेको होस् भनी प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। आदरणीय श्रोता आउनुहोस् हामी उहाँको प्रार्थनाको अनुरोधको निम्ति हामी प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर बुवा हामी तपाईँको चरणमा आउँदछौ। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु सर्वशक्तिमान पवित्र परमेश्वर तपाईँ हुनुहुन्छ। तपाईँ जिउँदो परमेश्वर हुनुहुन्छ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौ जसले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिइराख्नु भएको छ र हामी आज पनि विश्वास गर्छौं तपाईँ पवित्र परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिनुहुनेछ। पिता हामी प्रार्थना गर्छौं आज अमिता महर्जनज्यूको घरमा उपवास प्रार्थना संगति हुन गइरहेको छ। प्रभु उक्त उपवास प्रार्थना संगतिमा तपाईँको आशिष त्यहाँ रहन सकेको होस्, तपाईँको जिउँदो जीवित उपस्थितिले त्यो संगति भरिन सकेको होस्। पिता हामी प्रार्थना गर्छौं त्यो संगतिमा तपाईँको आत्माको अभिषेक चंगाई छुटकारा जस्ता कुराहरू त्यहाँ हुन सकेको होस्। प्रभु जो जति जनहरू उक्त संगतिमा जोडिनुहुन्छ उहाँहरू हरेकलाई प्रभु तपाईँ परमेश्वरले आशिष दिनुभएको होस्, उहाँहरू हरेकलाई चंगाई दिनुभएको होस्, छुटकारा दिनुभएको होस् र उहाँहरूको जीवनमा नयाँ जोश जाँगर उमङ्ग र तपाईँको काम गर्ने दर्शन तपाईँले हालिदिनु भएको होस्। पिता हामी प्रार्थना गर्दछौ तपाईँको भरपूर महिमा त्यहाँ हुन सकेको होस्, छुटकारा त्यहाँ बग्न सकेको होस् हामी प्रार्थना गर्छौ। साथै हामी प्रार्थना गर्छौ अमिता महर्जनज्यूले जुन जुन कुराहरू इच्छा गर्नुभएको छ उहाँले इच्छा गर्नुभएका कुराहरूबाट तपाईँको साँच्चीकै महिमा हुन्छ र सुदूर भविष्यमा गएर उहाँको आत्मिक र भौतिक जीवनमा कुनै नोक्सानी हुँदैन भने उहाँले चिताउनुभएका सम्पूर्ण कुराहरू तपाईँ परमेश्वरले पूरा गरिदिनुहोस्। पिता हामी प्रार्थना गर्दछौ र तपाईँ परम प्रभु परमेश्वरको महिमा उहाँको जीवनबाट हुन सकेकोस् हामी प्रार्थना गर्छौं। धन्यवाद पिता, तपाईँको नाउँको महिमा र तपाईँको नाउँको प्रशंसा भएकोस्। सबै आदर सबै महिमा र सबै प्रशंसा हामी तपाईँलाई चढाउँछौ र हामी धन्यवाद दिन्छौ। हाम्रो प्रार्थनाको उत्तर तपाईँले दिइसक्नु भएको छ। धन्यवाद जीवित प्रभु, सम्पूर्ण कुरा तपाईँ परमेश्वरको हातमा राख्दछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा विजयजीका साथ प्रस्तोता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। हवस् त, जय मसीह।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा हामीले योन्नाको सुसमाचारको पुस्तक एक अध्यायको 29 लिएर 34 हेरेको थियौं भने आज तपाईँहरूको बीचमा 35 पददेखि लिएर लगत्तै हामी तलसम्म हेर्नेछौं। गएको दिनमा हेरेका कुराहरू थोरै पुनर्वलोकन गर्न चाहन्छु। गएको दिनमा हामीले हेर्दै थियौं बप्तिस्मा दिने योन्नाको विषयमा, जहाँ हामी के देख्न सक्दछौ भने बप्तिस्मा दिने योन्नाले प्रभु येशूलाई देखाउँदै भनेर भन्छन्, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा उनी उहाँ नै हुनुहुन्छ भनेर हामी हेर्न सक्छौ। उसले प्रभु येशू ख्रीष्टलाई परमेश्वरको थोमा भन्दै सम्बोधन गरेका हामी हेर्न सक्छौ र त्यस पश्चात हामी हेर्न सक्छौ म भन्दा उच्च उहाँ हुनुहुनेछ भनेर भन्दछ। त्यति बेलाको समयमा बप्तिस्मा दिने योन्नालाई सबैजनाले उहाँ उच्च व्यक्ति अथवा सर्वोच्चका परमेश्वरको एउटा अगम वक्ता, कसैले एलिया भनेर भनिरहेको थिए, कसैले ख्रिस्ट भनेर भनिरहेको थिए, तर यहाँ अब आएर बप्तिस्मा दिने योन्नाले भन्दछन् म भन्दा उच्च उहाँ हुनुहुन्छ भनेर सम्बोधन गर्दछ। अनि हामी हेर्न सक्छौ उसले भन्दछन् मैले त्यति बेलासम्म मात्र मैले चिन्न सके भनेर भन्दछ, जब उसले पवित्र आत्मा ढुकुरको रूपमा स्वर्गबाट ओर्लेर आएको कुरा उसले जब देख्दछन्। यहाँ हामी हेर्न सक्छौ यी सबै कुराले प्रभु येशू ख्रीष्ट उहाँ परमेश्वर हुनुहुन्छ, परमेश्वरको थुमा हुनुहुन्छ, परमेश्वर स्वयं यस पृथ्वीमा वा मानव शरीरमा वा आउनु भएको हो भन्ने विषयमा यो बप्तिस्मा दिने योन्नाले भनेका कुराहरूको विषयमा यहाँ उल्लेख गरेका हामी हेर्न सक्छौ। अनि पवित्र आत्मा ओर्लदै गरेको प्रभु येशूको सेवकाई चाहिँ पवित्र आत्माको शक्तिमा भएर शुरू भएको हामी हेर्न सक्छौ। पवित्र आत्मा कति बढी गरिकन महत्वपूर्ण हुन्छ भन्ने कुराहरू गएका दिनहरूमा हामीले हेर्दै थियौं। अनि आज म तपाईँहरूको बीचमा चाहिँ यो 35 पददेखि लिएर म शुरू गर्न गइरहेको छु सुसमाचारको योन्नाको एक अध्यायको। अनि यहाँ हामी हेर्ने भने विशेष गरेर आओ र हेर भन्ने विषयमा बप्तिस्मा दिने योन्नाको पाठबाट यो योन्नाले लेखेको कुराहरू यहाँ हामी उल्लेख गरेको कुरा हामी हेर्न सक्छौ। यहाँ हामी हेर्न सक्छौ जब कोही व्यक्तिले चाहिँ परमेश्वरसँगको जम्का भेट हुन्छ, प्रभु येशूसँगको जम्का भेट हुन्छ, जसले फलस्वरूप है प्रभु येशूको पछि लाग्ने कामहरू हुन्छ र अरू अरूलाई पनि निम्त्याउने कामहरू गर्छन्, अरू अरूलाई पनि ख्रीष्टका डोर्याउने काम गर्छन् भन्ने कुरा हामी हेर्न सक्छौ। प्रभु येशूको प्रथम चेलाहरूको विषयमा आज तपाईँहरूको बीचमा म बात गर्न गइरहेको छु, जुन यो सुसमाचारको योन्नामा हामी हेर्न सक्छौ। यो सुसमाचारको योन्नामा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा त्यहाँ त धेरैभन्दा धेरै मानिसहरूको भीड़को विषयमा तपाईँले देख्नुहुन्न, तर विशेष गरी तपाईँले के देख्न सक्नुहुन्छ भन्दाखेरि यहाँ थोरै गरेर प्रभु येशूको वचनको विषयमा तपाईँले देख्न सक्नुहुन्छ, अनि थोरै मानिसको समूह तपाईँले देख्न सक्नुहुन्छ, अनि यहाँ डाँडाको उपदेशको विषयमा पनि त्यहाँ धेरै कुरा उल्लेख गरिएको छैन, तर केही गवाहीहरूको विषयमा तपाईँले देख्न सक्नुहुन्छ, अनि प्रभु येशूले अरूहरूलाई निम्तारो दिनुभएको कुराहरू हामी हेर्न सक्छौ, र जीवन परिवर्तनको विषयमा तपाईँले सुसमाचारको पुस्तक यो नाममा तपाईँले देख्न सक्नुहुन्छ। यो खण्डबाट हामीले के कुरा बुझ्न सक्छौ भने प्रभु येशू मानिसहरू कहाँ आउनुभयो र हामी हेर्न सक्छौ अनि मानिसहरूको जीवनमा उनीहरू धेरै परिवर्तनका कुराहरू के भयो भन्ने विषयमा यहाँ हामी हेर्न सक्छौ। विशेष गरी आज जुन खण्डबाट हामी हेर्न गइरहेका छौ त्यो खण्डमा तीनवटा प्रमुख कुराहरू तपाईँले देख्न सक्नुहुन्छ। जसरी बप्तिस्मा दिने योन्नाले चाहिँ प्रभु येशूलाई औल्याउँदै भन्छ मानिसहरूलाई, अरू चेलाहरूलाई भन्छ हेर संसारको पाप उठाइ लैजानै थुमा भनेर भन्दछन्। औल्याउने काम प्रभु येशूतिर देखाउँदछ, आफूतिर होइन येशूतिर देखाउने काम गरेको छन्। र दोस्रो कुरा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा यो खण्डमा यहाँ यो चेलाहरूले चाहिँ अब येशूलाई पछ्याउन सुरु गरेको हामी हेर्न सक्छौ, र अन्द्रियासले चाहिँ आफ्नो दाजु पत्रुसलाई हामी हेर्न सक्छौ है यहाँ येशू कहाँ डोर्याउने काम गरेको यो खण्डमा आज हामी हेर्न गइरहेको छौँ। अनि यो तीनवटा मुख्य बुदाबाट केही सिक्नुपर्ने कुराहरू छ। अनि पहिलो कुरा तपाईँले के देख्न सक्नुहुन्छ भने बप्तिस्मा दिने योन्नाले चाहिँ मानिसहरूलाई प्रभु येशूतिर औल्याउने गरेको कुरा जुन 35 पददेखि लिएर 36 पदमा हामी हेर्न सक्छौ, म यसको विषयमा चर्चा गर्न चाहन्छु। यहाँ भन्दछ फेरि अर्को दिन योन्ना उनको चेलाहरू मध्ये दुईजनासँग उभिए
गरिरहेका थिए, उनले येशूलाई गइरहनु भएको देखेर भने, हेर परमेश्वरका थुमा भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छौँ, हेर परमेश्वरको थुमा भने जुन बत्तीसमा दिने योन्नाले मानिसहरूलाई देखाउँदै थियो, आफ्नो चेलाहरूलाई देखाउँदै थियो। यहाँ हामी हेर्न सक्छौँ, बत्तीसमा दिने योन्नाको थुप्रो चेलाहरू थिए, उसलाई पछ्याउने मानिसहरू प्रशस्त थिए। बत्तीसमा दिने योन्नालाई चाहिँ पूरा आदर गरिएको थियो, धेरै मानिसहरूले उसले बोलेका वचनहरू सुन्न रुचाउँदथे। तर जब प्रभु येशू ख्रीष्ट देखा पर्नुभयो, हामी हेर्न सक्छौँ बत्तीसमा दिने योन्नाले त्यति नै बेला प्रभु येशूतिर होइन मानिसहरूलाई केन्द्रित गरेका हामी हेर्न सक्छौँ, प्रभु येशूतिर आफ्नो भीडहरूलाई पठाएको हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ उसले भन्दछन्, हेर परमेश्वरको थुमा भनेर उसले प्रभु येशूतिर देखाउँदैछन्, प्रभु येशूको पछि लाग्नको लागि भन्दैछन्। अनि बत्तीसमा दिने योन्नाको आफ्नो सेवकाय उसले थाहा गर्दछन् है, उसको सेवकाय के हो भन्ने कुरा, उसको सेवकाय हामी हेर्न सक्छौँ उसले भन्दछन् एकदम स्पष्ट रूपमा मानिसहरूलाई के देखाउँदछ भने, म मुक्तिदाता होइन, म केन्द्रबिन्दु होइन, र म चाहिँ खालि एउटा साक्षी दिने व्यक्ति मात्रै हो। अनि यसै गरी हामी हेर्ने हो भने एउटा साँचो इसाईको सेवकाय चाहिँ के हुन्छ भन्दाखेरि, एउटा साँचो प्रकारको सेवकाय के हो भन्दा, हामीले हेर्ने हो भने हामीले पनि मानिसहरूलाई ख्रीष्ट देखाउन आवश्यक छ, ख्रीष्टतिर डोर्याउन आवश्यक छ, अनि आफूतिर डोर्याउने होइन आफूलाई देखाउने पनि होइन भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। आज हामी हेर्न सक्छौँ धेरै मानिसहरू है ध्यान आकर्षण भएको कुराहरू हुन चाहन्छन्, उनीहरूको आफ्नो पहिचानहरू मानिसहरूको अगाडि खोल्न चाहन्छन्, पनि हामी हेर्न सक्छौँ मानिसहरूको उसको पछि लागेको होस् भन्ने चाहन्छन्, आफ्नो प्रभाव परेको होस् भन्ने चाहन्छन्, आफ्नो प्रशंसा खोजिरहेका हुन्छन्। तर यहाँ बत्तीसमा दिने योन्नाले त्यो कुराहरू चाहेका छैनन्। हामी हेर्न सक्छौँ बत्तीसमा दिने योन्ना ऊ आफैलाई नम्र तुल्याएको तपाईँले देख्न सक्नुहुन्छ। अनि हामी हेर्न सक्छौँ अनि हाम्रो जीवनको होइन उद्देश्य चाहिँ के हो भन्दाखेरि, हामीले आफ्नो नाम माथि उचाल्ने होइन, येशूलाई माथि उचाल्ने काम गर्न हाम्रो जीवनमा आवश्यक छ भन्ने कुरा हामी हेर्न सक्छौँ। किन त यहाँ हामी हेर्न सक्छौँ बत्तीसमा दिने योन्नाले परमेश्वरको थुमा भनेर सम्बोधन गर्दछ, किनभने यो एकदम गहिरो महत्वपूर्ण कुरा हो भन्ने कुरा हामी बुझ्न सक्छौँ। अर्को कुरा, यहुदीहरूको मानिसहरूको निम्ति चाहिँ यो कुरा सम्झना गराउँछ, यो परमेश्वरको थुमा भन्ने बित्तिकै त्यो निस्तार चाडको थुमा जुन मिश्र देशबाट निस्किँदाखेरि निस्तारको चाड उनीहरूले मनाएका थिए त्यो कुरालाई सम्झना गराउँछ, र परमेश्वरको मन्दिरमा गरिने बलिदानको सम्झना गराउँछ, र त्यो बलिदानले चाहिँ पश्चाताप अथवा पाप क्षमा प्राप्त गर्ने कुरालाई सम्बोधन गर्दथ्यो। त्यही भएको कारणले गर्दा परमेश्वरको थुमा भनेर भन्नुको अर्थ त्यो हो भन्ने कुरा हामीले बुझ्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ यहाँ बत्तीसमा दिनले योन्नाले यसरी घोषणा गर्छन्, येशू ख्रीष्ट चाहिँ परमेश्वरको थुमा हुनुहुन्छ जसले चाहिँ हाम्रो पापहरू क्षमा हुने कामहरू उहाँले गर्नुहुन्छ भन्ने कुराहरू देखाउने कार्य बत्तीसमा दिने योन्नाले येशूतिर देखाउँदै भन्दछ। अनि हामी हेर्न सक्छौँ प्रभु येशूको मुख्य काम चाहिँ शिक्षा दिने मात्र थिएन है, उहाँको मुख्य काम चाहिँ मानिसहरूलाई बचाउनु थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूको सुरुकै सेवकायमा तपाईँले के देख्न सक्नुहुन्छ, क्रुस अगाडि नै त्यहाँ देखा परेको कुरा हामी हेर्न सक्छौँ। अनि हामी हाम्रो जीवनमा सबैजना मानिसहरूले बुझ्नुपर्ने कुराहरू चाहिँ के हो भन्दाखेरि, आज मानिसहरूले हामी सबैजनाले चाहिँ ख्रीष्टतिर मानिसहरूलाई डोर्याउनुपर्छ, आफूतिर होइन भन्ने कुरा हामी बुझ्नुपर्ने हुन्छ। र अर्को कुरा चाहिँ मानिसहरूले चाहिँ आज हामी येशूतिर येशूको वचनतिर डोर्याउनु पर्ने हुन्छ। अनि आज हामीहरूको जीवनबाट चाहिँ येशूको वचनहरू अनि हाम्रो कामहरूबाट चाहिँ येशूको काम भनेर हामीले बताउन आवश्यक छ भन्ने कुरा हामी हेर्न सक्छौँ। जब मानिसहरूले हामीलाई छोडेर जान्छन् अथवा हामीबाट अलिकता हामीले भनिसकेका कुराहरू सुनेर परतिर जाँदाखेरि उनीहरूले हाम्रो सम्झना गर्ने होइन तर ख्रीष्टको विषयमा विचार गर्ने आवश्यक छ, ख्रीष्टको सम्झना गर्न आवश्यक छ। अनि हामी हरेक अभिभावकले पनि आफ्नो बालबालिकालाई येशूतिर हामीले बालबालिकालाई डोर्याउनु पर्ने हुन्छ, र हाम्रो पास्टरको काम पनि के हो भन्दा मण्डलीका मानिसहरूलाई येशूतिर डोर्याउनु पर्ने हुन्छ, आफूतिर होइन, मित्रहरूले मित्रहरूलाई येशूतिर डोर्याउने काम गर्नुपर्ने हुन्छ। अनि हाम्रो विशेष सन्देश मलाई हेर होइन येशूलाई हेर, हेर परमेश्वरको थुमालाई भन्ने कुरा, त्यो कुरा हामी हेर्न सक्छौँ। अनि दोस्रो कुरा म तपाईँहरूको बीचमा राख्न गइरहेको छु, जुन कुरा चाहिँ के हो भन्दाखेरि, यो चेलाहरूले चाहिँ येशूलाई पछ्याउने काम गरेको हामी हेर्न सक्छौँ, जुन चाहिँ 37 पददेखि लिएर 39 पदसम्म उल्लेख गरिएको छ। उनले भन्छ, उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे। येशूले फर्केर हेर्नुभयो र तिनीहरूलाई पछि पछि आइरहेको देखेर तिनीहरूलाई सोध्नुभयो, तिमीहरू के खोज्दैछौ
तिनीहरूले उहाँलाई भने, रब्बी, जसको अर्थ हो गुरुज्यू, तपाईँ कहाँ बस्नुहुन्छ? उहाँले तिनीहरूलाई भन्नुभयो, आऊ र तिमीहरूले देख्नेछौ। तिनीहरू गएर उहाँ बस्नुभएको स्थान देखे। तिनीहरू त्यो दिन उहाँसँग बाँस बसे किनभने प्राय 4 बजिसकेका थिए। यहाँ तपाईँ देख्न सक्नुहुन्छ है, जब चेलाहरू उहाँको पछि, दुईजना चेलाहरूको विषय हामी हेर्न सक्छौँ, जब यहाँ हामी हेर्न सक्छौँ उनीहरूले चाहिँ प्रभु येशूको पछि लाग्ने काम गरेको हामी हेर्न सक्छौँ। योन्नाको कुरा जब सुने, बप्तिस्मा दिने योन्नाको कुरा सुने, प्रभु येशूको पछि लागेको हामी हेर्न सक्छौँ। अनि हामीले हेर्ने मैले उचित प्रकारको प्रतिक्रिया यिनीहरूले गर्दछ जब उनीहरूले त्यो सत्यताको कुराहरू सुन्दछन्। अनि हामी हेर्न सक्छौँ क्रिस्टको विषयमा जब सुन्दछन्। अनि इसाईहरूले पनि गर्नुपर्ने महत्वपूर्ण होइन, यो खालि हामीले सुन्ने मात्र होइन, हामीले येशूलाई पछ्याउन पनि जरुरी छ भन्ने कुरा हामी हेर्न छ। वचन सुन्ने मात्र होइन, हामीले पछ्याउनु पर्छ, जसरी यहाँ दुईजना चेलाले पछ्याउने काम हामी हेर्न सक्छौँ। प्रभु येशूले एउटा गहिरो प्रश्न यो दुईजना व्यक्तिलाई सोधेको छन्। जब उनीहरू पछ्याउन थाल, तिमीहरूले के खोजिरहेको छौ भनेर भन्दछ प्रभु येशू। उनीहरूतिर फर्केर सोध्नुहुन्छ। अनि हामी हेर्न सक्छ एकदम महत्वपूर्ण प्रश्न, जब हामी सुसमाचार सुनाउँछौ, तपाईँहरूले कि आफ्नो जीवनमा के खोजिरहनु भएको छ भनेर हामीले मानिसहरूलाई प्रश्न गर्नु आवश्यक छ। अनि कतिचोटि मानिसहरूले सायद मानिसहरूले अल्लमल्ल पर्ला, सायद यो प्रश्न गर्दाखेरि सायद उनीहरूले सफलता भन्ला कतिजनाले होइन, सायद हामी सफलता भन्न सक्छौँ, अथवा शान्ति खोजिरहनु भएको हो कि, तपाईँले निको हुन चाहेको हो कि, तपाईँ आफ्नो जीवनको उद्देश्य खोजिरहनु भएको हो कि, तपाईँ कसैबाट स्वीकार गरिएको होस् भनेर चाहेको हो कि, अथवा अनन्त जीवन खोज्नु भएको। धेरै मानिसहरू आज धेरै धर्महरूको पछि लाग्ने गर्छन्। विभिन्न कारणको कारणले गर्दा उनीहरू विभिन्न धर्महरू अप्नाउने गर्छन्, अँगाल्ने काम गर्छन्। अनि प्रभु येशूले तर गहिरो प्रकारको प्रश्न उनीहरूलाई गरेका छन् हामी हेर्न सक्छौँ। अनि उनले विशेष गरी उनीहरूको हृदयलाई हेरेर प्रभु येशूले उनीहरूलाई प्रश्न गर्छन्। अनि आजको दिनमा पनि प्रभु येशूले मानिसहरूलाई भन्नुहुन्छ, तिमीहरूले के खोजिरहेको छौ? अनि आज चाहिँ प्रभु येशूले भन्नुहुन्छ, जब उनीहरूले भन्छन् ओ तपाईँको घर कहाँ हो, बुझ्न चाहन्छौ, जान्न चाहन्छ भनेर भन्दा, प्रभु येशूले भन्नुहुन्छ आऊ र हेर भनेर भन्छन्। त्यो चेलाहरूले भन्छन् प्रभु येशू ख्रिस्ट कहाँ बसेको हो भन्ने कुरा प्रश्न गर्दा प्रभु येशूले भन्नुहुन्छ आऊ र हेर। अनि इसाईहरूलाई पनि आज यो प्रकारको सम्बन्धको निम्ति प्रभु येशूले निम्तो दिनुभएको छ। आज प्रभु येशूसँग सम्बन्ध गाँच्नका लागि, उहाँसँग खान, बस्न, उठ्न, संगत गर्नका लागि उहाँले निम्तो दिनुभएको छ। प्रभु येशू उहाँ साधारण रूपमा उहाँले खालि जानकारी मात्रै दिने होइन, तर उहाँ चाहिँ हामीसँग, उहाँको उपस्थिति हामीहरूको बीचमा भइरहेको होस् भनेर उहाँ चाहनुहुन्छ। अनि त्यही प्रकारका कार्य यो खण्डमा तपाईँले देख्न सक्नुहुन्छ। धेरैजना मानिसहरूले चाहिँ प्रभु येशूको तथ्य कुराहरू उनीहरूले जान्ने गर्छन्, तर सत्य रूपमा, व्यक्तिगत रूपमा उनीहरूले चाहिँ प्रभु येशूलाई जानेको हुँदैनन्। अनि सायद कतिजना मान्छेले भन्ला, ओ मलाई बाइबलको कथा थाहा छ, मलाई चर्चको रीतिरिवाज थाहा छ, इसाईहरूले कुन प्रकारले बोल्छन्, बोलीचाली के हो, उनीहरूको भाषा के हो, म जान्दछु भनेर भन्ला, तर व्यक्तिगत रूपमा प्रभु येशू ख्रिस्टलाई उनीहरूले जानेका हुँदैनन्। त्यहीको कारणले गर्दा यहाँ हामी हेर्न सक्छौ प्रभु येशूले उनीहरूलाई भन्नुहुन्छ आऊ र हेर भनेर भन्नुहुन्छ, मसँग बस, तिमीहरू सँगसँगै म जिउन चाहन्छु भनेर भन्छ। प्रभु येशू पनि आजको समयमा हरेक मानिसको जीवनमा जिउन चाहनुहुन्छ। अनि हामी हेर्न सक्छौँ यो चेलाहरू चाहिँ प्रभु येशूसँग समय बिताएका हामी हेर्न सक्छौँ। उनीहरूको जीवनहरू परिवर्तन भएको छ जब उनीहरू चाहिँ प्रभु येशूसँग बसेका छन् भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि हामी हेर्छौँ प्रभु येशूलाई जब है पछ्याउँछौँ हामी है, हामीले धेरै कुराहरू छोड्नु पर्ने हुन्छ, त्याग्नु पर्ने हुन्छ, बलिदानहरू गर्नुपर्ने हुन्छ, मूल्य चुकाउनु पर्ने हुन्छ। यहाँ हामी हेर्न सक्छौँ सबैभन्दा एउटा महत्वपूर्ण कुरा चाहिँ प्रभु येशूलाई पछ्याउनका निम्ति बप्तिस्मा दिने योन्नाको चेलाहरूले बप्तिस्मा दिने योन्नालाई चाहिँ त्याग्नु परेको कुरा हामी हेर्न सक्छौँ। हाम्रो जीवनमा पनि प्रभु येशूलाई कतिचोटि पछ्याउँदाखेरि हाम्रो सुविधाका कुराहरू हामीले त्याग्नु पर्ने हुन्छ होला, सायद परिवारका कुराहरूलाई त्याग्नु पर्ने हुन्छ, सायद पुराना प्राथमिकताको कुराहरू त्याग्नु पर्ने हुन्छ। अनि आज तपाईँ र म तयार हुन जरुरी छ ख्रिस्टलाई पछ्याउनका लागि, हामीले मूल्य चुकाउनु पर्छ। अनि कतिचोटि सायद धेरैचोटि हामीले मूल्य चुकाउँदाखेरि हामीले ख्रिस्टमा जे कुरा प्राप्त गरेको छ हाम्रो संसारको कुनै कुरा पनि त्योसँग तुलना गर्न सकिँदैनन् प्रिय। अनि त्यही भएको कारणले गर्दाखेरि आज तपाईँ र मैले मूल्य चुकाउनका निम्ति है, अनि यदि हामी आत्मिक रूपमा वृद्धि हुन चाहन्छौँ भने होइन, हामी उहाँसँग येशूसँग समय बिताउन चाहन्छौँ भने हामी चाहिँ प्रार्थनामा समय बिताउनु पर्ने हुन्छ, वचनमा जीवन बिताउनु पर्ने हुन्छ, आज्ञाकारितामा जीवन बिताउनु पर्ने हुन्छ, आराधना गरेर हामी जीवन बिताउनु पर्ने हुन्छ। अनि उहाँले हामीलाई भन्नुहुन्छ अहिले पनि आऊ
हेर उहाँले भनेर हामीलाई निम्तो दिइरहनु भएको छ। हुन्छ, म तेस्रो कुरा म तपाईँलाई बताउन चाहन्छु। आज अब यहाँ हामी हेर्न सक्छौँ त्यो दुईजना चेलाहरू मध्ये चाहिँ एकजना चाहिँ पत्रुसको भाइ अन्द्रियास चाहिँ हामी हेर्न सक्छौँ। पत्रुसलाई बोलाउँदछन् यीशु प्रभु डोरियाउने कामहरू गर्छ, जुन चाहिँ 40 पददेखि लिएर 42 पदसम्म उल्लेख गरिएको छ। यो उनीहरूले भनेको कुरा सुने र येशूलाई पछ्याउने ती दुईजना मध्ये एकजना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए र उनलाई भने, हामीले मसीहलाई, जसको अर्थ हो क्रिस्ट, भेट्टाएका छौं। तिनले सिमोनलाई येशू कहाँ ल्याए। येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, तिमी योहानेसको छोरा सिमोन हो, तिमी केफास, जसको अर्थ हो चट्टान भनिने छौ भनेर भन्दछ। अनि हामी हेर्न सक्छौँ, तपाईँले देख्न सक्नुहुन्छ जी हो, यो खण्डमा चाहिँ यहाँ दुईजना मध्ये चाहिँ एकजना चाहिँ अन्द्रियास भन्ने चेलाको विषयमा तपाईँले देख्न सक्नुहुन्छ, अनि जसले चाहिँ प्रभु येशूलाई भेट्टाएको थिए। अनि पहिलो कुरा, अन्द्रियासले के गर्छन् जब येशूलाई भेट्ट आउँछन्? उसले आफ्नो भाइ पत्रुसलाई येशु कहाँ लिएर आउने काम गर्दैन। कति सुन्दर कुरा होइन? अनि यहाँ तपाईँ देख्न सक्नु, अन्द्रियासले चाहिँ येशु ख्रिस्टलाई आफूसँग मात्र राखेनन्, तर उसले के गर्छन् भने आफूले जानेको कुरा, येशुको विषयमा बुझेको कुरा उसले आफ्नो भाइलाई पनि गएर व्यक्त गर्ने कामहरू गर्दछन्। जब येशुसँगको साँचो जम्का भेट हाम्रो जीवनमा हुन्छ, तब हामीले चाहिँ हामी हेर्न सक्छौँ हाम्रो इच्छा चाहिँ के हुन्छ भन्दा, अरूले पनि येशुलाई चिनेको होस्, जानेको होस्, बुझेको होस् भन्ने कुरा हामी बुझ्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ, हामीले मसीहलाई भेट्टाएका छौँ भनेर उसले भन्दछन्। अन्द्रियास एकदम उत्साहित भएका हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ, उसले चाहिँ आशा, सत्यता र मुक्तिको कुरा प्राप्त गरेको कुरा हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ, धेरैचोटि मानिसहरू प्रभु येशूसँगको जम्का भेटले स्वाभाविक रूपमा उसले अरूलाई पनि येशु ख्रिस्ट भेटेको होस् भन्ने कुरा उसले चाहन्छन्। अनि सुसमाचार यो चाहिँ खालि एउटा मण्डलीको कार्यक्रम मात्र नभएर यो हाम्रो जीवनलाई रूपान्तरित गर्ने कुराहरू हो, जहाँ चाहिँ यो माथि बढेर आउँछन्, यो उम्लेर आउँछन् भन्ने कुरा हामी बुझ्न सक्छौँ। अन्द्रियासले हामी हेर्न सक्छौँ, अन्द्रियास ऊ एउटा पत्रुस जस्तै प्रख्यात व्यक्ति होइनन्, तर अन्द्रियासले चाहिँ एउटा हामी हेर्न सक्छौँ पत्रुसलाई चाहिँ येशू ख्रिस्ट कहाँ ल्याए, जुन पत्रुसले पछि गएर चाहिँ हजारौं मानिसहरूलाई ख्रिस्ट कहाँ डोर्याउने काम गरेका हामी हेर्न सक्छौँ। अनि कतिचोटि यो अरूहरूलाई निम्तो दिने काम चाहिँ एउटा नगण्य कुराको रूपमा हामीले हेर्नु हुँदैन प्रिय, किनभने यो कुराले चाहिँ आज धेरै मानिसहरूलाई चाहिँ हामी हेर्न सक्छौँ, धेरै त्यो नगण्य व्यक्तिहरू चाहिँ आज ख्रिस्टमा आएर आज महान कामहरू गरेको कुरा हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ, प्रभु येशूले चाहिँ यो सिमोन जो अन्द्रियासको भाइ थिए, जो आएको थिए, उसको पहिचानलाई बदलिएको कुरा हामी हेर्न सक्छौँ। अनि हामी त अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ, सिमोन जब येशू ख्रिस्ट कहाँ आए, प्रभु येशूले उसलाई नयाँ नाम दिएको हामी हेर्न सक्छौँ है। अनि उसको नाम चाहिँ हामी हेर्न सक्छौँ केफासबाट चाहिँ पत्रुस भनेर परिवर्तन गरिदिएको हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ, अर्को कुरा तपाईँले के देख्न सक्नुहुन्छ भने, उसको नामलाई चाहिँ हामी साङ्केतिक रूपमा चाहिँ रूपान्तरित गरेको हामी हेर्न सक्छौँ। अनि अर्को कुरा, जब येशूले उसलाई देखे हामी हेर्न सक्छौँ, अनि प्रभु येशूले चाहिँ त्यो उसको वर्तमान अवस्थालाई हेर्नु भएन होइन, त्यो वर्तमान अवस्था चाहिँ पत्रुसको हामीले हेर्ने भने ऊ असिद्ध थिए, ऊ स्थिर खालको मानिस थिएनन्, अनि त्यो प्रभावशाली मानिस केही पनि थिएनन्। तर प्रभु येशूले चाहिँ भविष्यमा यही पत्रुस चाहिँ एउटा अगुवा हुनेछ, स्थिर एउटा ठूलो चट्टान जस्तै भनौँ न समर्थवान व्यक्ति हुनेछन् भन्ने कुरा प्रभु येशूले देख्नु भएको छ। अनि आज यो कुराले आज हामी सबैजना उत्साहित हुन जरुरी छ। प्रभु येशूले एउटा सामान्य व्यक्तिलाई चाहिँ के गर्न सक्नुहुन्छ, उहाँले चाहिँ रूपान्तरित गर्न सक्नुहुन्छ। मानिसहरूको असफलतालाई सफलतामा परिणत गर्न सक्नुहुन्छ, मानिसहरूको शङ्खालाई परम प्रभु येशूले आशामा परिवर्तन गर्न सक्नुहुन्छ, तोडिएको मानिसलाई उहाँले जोड्न सक्नुहुन्छ, कमजोर मानिसलाई उहाँले बलियो बनाउन सक्नुहुन्छ भन्ने कुरा यो खण्डबाट हामी बुझ्न सक्छौँ। प्रभु येशूले यो पत्रुसलाई नयाँ पहिचान दिनुभएको छ, नयाँ उद्देश्य दिनुभएको छ। अनि आज तपाईँ र मेरो निम्ति चाहिँ के भन्दाखेरि, यो कतिजना मानिसले भन्ने गर्छन्, परमेश्वरले मेरो जीवनमा के हो, कसरी मलाई प्रयोग गर्न सक्नुहुन्छ र है, परमेश्वर चाहिँ उहाँ मानिसको जीवनलाई रूपान्तरित गर्ने उहाँ विशेषज्ञ हुनुहुन्छ भन्ने कुरा हामीले कहिले बिर्सनु हुँदैन। अनि हामीले हेर्ने भने उहाँले चाहिँ भविष्यभन्दा परको कुराले हेर्न सक्नुहुन्छ, कमजोरी भन्दा परको कुराले उहाँले हेर्न सक्नुहुन्छ। अनि यो उहाँले आफ्नो अनुग्रहद्वारा यी सबै कुरा उहाँले हुन नै दिन सक्नुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छ। अनि जसरी हामी हेर्न सक्छौँ, अन्द्रियासले जसरी आफ्नो भाइ पत्रुसलाई लिएर आउँछ, त्यस्तै आज तपाईँले र मैले पनि हाम्रो परिवारका सदस्यहरूलाई ख्रिस्टमा डोर्याउन जरुरी छ, मित्रहरूलाई डोर्याउन जरुरी छ, हाम्रो काम गर्ने साथीहरूलाई डोर्याउन जरुरी छ, हाम्रो छिमेकीहरूलाई डोर्याउन जरुरी छ। अनि हामीले हेर्ने हो भने
सायद धेरै उत्तर थाहा छैन होला यीशु ख्रीष्टको विषयमा, जसरी अन्द्रियासले पत्रुसले या जस्तै आज हाम्रो सेवा चाहिँ के हो भने हामी मानिसहरूलाई ख्रीष्टमा ल्याउन जरुरी छ। निष्कर्षसम्म भन्नुपर्दा हामीले हेर्ने हो भने यो एउटा यो खण्डले साधारण तर शक्तिशाली चित्र इसाई जीवनमा कोरिएको छन्। जस्तै यहाँ हामी हेर्छ पहिलो कुरा योन्नाले येशूतिर औल्याए, त्यस्तै हामीले पनि है आफूतिर हामीलाई औल्याउने होइन, हामीले चाहिँ मानिसहरूलाई ख्रिस्टतिर औल्याउने डोर्याउने काम गर्न आवश्यक छ। दोस्रो कुरा अनि चेलाहरू जसरी येशूलाई पछ्याउने काम गरेका छन् अनि होइन आफ्नो प्राथमिकताको कुराहरू पहिलाको पुरानो कुराहरूलाई छोडेर अनि त्यस्तै हामी पनि येशूतिर आज डोरिन जरुरी छ। अनि अर्को कुरा हामीले चाहिँ के हामीले प्रभु येशूसँग डोरिन अनि उहाँसँग सम्बन्ध बनाउने उहाँ आज्ञाकारितामा अघि बढ्ने कामहरू हाम्रो जीवनमा गर्न आवश्यक छ। अनि अन्द्रियासले अरूलाई ल्याए जस्तै येशू कहाँ आज तपाईँ र मैले पनि अरूलाई ख्रिस्ट कहाँ ल्याउन आवश्यक छ। अनि जब हामी येशूसँग भेट हुन्छ अनि अरूले पनि भेटेको होस् भने हाम्रो चाहना बढेको हुन्छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। अन्तिम चुनौती तपाईँहरूको निम्ति हामी सबैजनाको निम्ति आज यो कथामा तपाईँ कहाँ हुनुहुन्छ त? सायद तपाईँ त्यो दुईजना चेला जस्तै हुनुहुन्छ होला जसले सत्यताको कुरा खोज्छन्, जसरी येशूको पछि लाग्छन् अनि प्रभु येशूले भन्नुहुन्छ आऊ र हेर। सायद तपाईँ त्यो अन्द्रिया जस्तै हुनुहुन्छ जसले चाहिँ आज अरू व्यक्तिलाई ख्रिस्ट कहाँ डोर्याउने काम गर्छन्। आज तपाईँको जीवनमा पनि कसलाई तपाईँले येशू कहाँ ल्याउन सक्नुहुन्छ त? सायद तपाईँ त्यो व्यक्ति जस्तै हुन्छ पत्रु जस्तै जसको जीवन तपाईँ प्रभु येशूले परिवर्तन गर्नुभयो है, येशू अझै पनि अहिले मानिसहरूको जीवनलाई परिवर्तन गर्न उहाँ चाहनुहुन्छ प्रिय। अनि आज तपाईँलाई पनि त्यो निम्तो छ, येशूले भन्नुहुन्छ आऊ म कहाँ, मेरो पछि लाग होइन अरूलाई पनि म कहाँ ल्याऊ भनेर भन्नुहुन्छ। आज तपाईँ र मैले यो कुराहरू हृदयमा अठोट गर्न आवश्यक छ, यो पाठमा सुने जस्तै आज हाम्रो जीवनमा पनि येशू देखाउन आवश्यक छ मानिसहरूलाई है, येशूको पछि लाग्न जरुरी छ, अरूलाई पनि येशू कहाँ ल्याउन जरुरी छ, हाम्रो जीवन येशूले परिवर्तन गर्नुभएको होस् भनेर हाम्रो जीवनलाई प्रभु येशूमा अर्पण गर्न जरुरी छ। आम प्रार्थना गरौँ। हे सर्वोच्चमा विराजमान परमेश्वर, तपाईँलाई धन्यवाद चढाउँछौ, धन्यवाद यो पाठको लागि प्रभु, जसरी बप्तिस्मा दिने योन्नाले आफूलाई नभएर तपाईँलाई देखाउने काम गर्यो, मानिसहरूलाई डोर्याउने काम गर्यो, आज प्रभु हामीलाई पनि त्यस्तै प्रकारको कार्य गर्नलाई सहायता गर्नुहोस्। अन्द्रिया जस्तै अरू आफ्नो भाइलाई है येशू चिनाउने काम गरे, त्यस्तै हामीलाई पनि सहायता गर्नुहोस्। हाम्रो छिमेकी, हाम्रो काम गर्ने व्यक्ति, हाम्रो मित्रहरू, हाम्रो आफन्तहरू, यी सबैजनालाई प्रभु तपाईँ तिर डोर्याउने काम गर्नलाई हामीलाई सहायता गर्नुहोस्। अनि यसैगरी प्रभु हामी प्रार्थना गर्छौँ, प्रभु जसरी तपाईँले पत्रुसको जीवनलाई परिवर्तन गर्नुभयो, एउटा साधारण मानिसलाई हाम्रो जीवनलाई पनि परिवर्तन गर्नुहोस्। तपाईँसँग त्यो परिवर्तन गर्ने क्षमता छ प्रभु, हामी हाम्रो जीवन तपाईँमा अर्पण गर्छौँ। धन्यवाद प्रभु, तपाईँले हाम्रो बिन्ती सुन्नुभएको छ, आशीर्वाद माग्छौँ येशूको नाउँमा, आमेन। ए प्रिय, आज यो पाठहरूबाट हामीले मलाई आशा छ हामी धेरै कुरा हामीले सिकेका छौँ। अनि हाम्रो बाइबल कलेज यहाँ नखुमा छन्, अनि यदि कोही व्यक्ति बाइबल कलेज पढ्न चाहनुहुन्छ भने हाम्रो बाइबल कलेज यो जुलाई महिनाको 1 तारिकबाट सुरु हुन गइरहेको छ। यदि तपाईँ यसको विषयमा जानकारी लिन चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421 34370। फेरि पनि भन्न चाहन्छु, 98421 34370। हस्त, धन्यवाद। आउँदो दिनहरूमा फेरि भेटौँला र यसरी नै हामी पाठहरूबाट सिकौँला। हस्त, बिदा पाऊ। जय मसीह।

पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नडराओ, आदि र अन्त औ जीवित चाहिँ

सबैको निम्ति जीवित छु। मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।

अति नै मूल्यवान प्रिय श्रोताहरू, नमस्कार, जय मसीह। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई फेरि पनि हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता डाक्टर तेज रोक्का यहाँहरूको बीचमा कार्यक्रम सफल यात्रा लिएर आएको छु। श्रोता, म विश्वास गर्छु तपाईँ कुशलै हुनुहुन्छ। सदाझैं आज पनि हामी यस कार्यक्रममा प्रार्थना गरेर शुरू गर्नेछौ। त्यसपछि केही ख्रिष्टीय भजनका संगीतहरू सुन्नेछौ अनि परमेश्वरको वचन धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ। श्रोता, यति बेला म प्रार्थना गर्न छौ, तपाईँ जहाँ हुनुहुन्छ म सँगै प्रार्थनामा रहनुहोस्। हामी सँगसँगै प्रभुको उपस्थितिमा रहनेछौ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछु। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ योग्य, अति योग्य प्रभु हुनुहुन्छ। शक्तिशाली र महान प्रभु तपाईँ। आजको दिनको लागि धन्यवाद प्रभु तपाईँलाई। तपाईँको महिमा होस् प्रभु मेरा श्रोताका लागि। म आफैलाई तपाईँ प्रभुको हातमा राख्छु। तपाईँले अनुग्रह दिनुहोस्, सहायता गर्नुहोस्।

दया गर्नुहोस् पिता परमेश्वर, र विशेष गरेर म प्रार्थना गर्छु प्रभु तपाईसँग, हे प्रभु तपाईँले अनुग्रह दिनुहोस् प्रभु, यो कार्यक्रमलाई सुरुदेखि अन्तसम्म तपाईँ प्रभुको हातमा राख्छु। कार्यक्रम सफल यात्राबाट तपाईँले सबैजनालाई सफलताको आशिष दिनुहोस्, महिमा लिनुहोस्। सबै बिन्ती प्रार्थना धन्यवाद स्तुति चढाउँछु प्यारो येशु प्रभुको नाउँमा, आमेन। प्रिय श्रोता, अब हामी ढिलो नगरिकन कार्यक्रममा केही समय ख्रिष्टे सुमधुर भजन सुन्नेछौ र हामी आफै पनि गुनगुनाउनेछौ र त्यसबाट प्रभुको महिमा आउनेछ र हामी पनि आशिषित हुनेछौ। यो ख्रिष्टे भजन श्रोताको लागि

आदरणीय श्रोता, यो मीठो ख्रिष्टीय भजन पछि कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता, अब हामी धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। राजाको जीवित वचन फिलिपी 4 अध्यायबाट ल्याइएको छ। यो फिलिपीहरूलाई पौलको पत्र जसरी हामी सुन्दै आइरहेका छौं, राजा हामी 4 अध्यायमा छौं र यो 4 अध्याय म सबै श्रोताको लागि पाठ गर्नेछु र हामी यहाँबाट परमेश्वरको सन्देश सुन्नेछौ। यसरी लेखिएको छ, यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू मेरा आनन्द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रह। म इयोदिया र सुन्थुकेलाई प्रभुमा एउटै मनका हो भनेर आग्रहपूर्वक विन्ती गर्दछु। विश्वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध गर्दछु कि यी स्त्रीहरूलाई मदत गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्तकमा छन्। प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका विन्ती परमेश्वरमा जाहेर होउन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई यीशुमा रक्षा गर्नेछ। अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसंगत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता प्रशंसाको योग्य केही छ भने यिनै कुराका विचार गर। तिमीहरूले जुन कुरा मबाट सिक्यौ र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ त्यही ग्रह त्यही गर र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। म प्रभुमा साह्रै आनन्दित छु कि अब धेरै दिनपछि म प्रति तिमीहरूको वास्ता फेरि पलाएको छ। तिमीहरू साँच्चै मेरो निम्ति चिन्तित थियौ, तर तिमीहरूलाई मौका मिलेन। खाँचो पर्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। कसरी होचिन र कसरी बढ्न म जान्दछु। परिपूर्णतामा होस् वा भोक प्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। तापनि मेरो कष्टमा तिमीहरू सहभागी भयो, सो असल गर्यो। तिमी फिलिपीहरू आफै पनि जान्दछौ कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट विदा हुँदा दिने र लिने काममा तिमीहरू बाहेक कुनै मण्डलीको सहभागिता मसँग भएको थिएन, किनभने थिस्लोनिकेमा पनि तिमीहरूले मलाई एक पटक भन्दा बढी नै मेरो निम्ति सहायता पठायो। मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्छु जो तिमीहरूकै हिसाबमा जम्मा हुँदै जाओस्। मैले पाउनु पर्ने भन्दा बढी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मिठो बासना भएको र परमेश्वरलाई मन पर्दो र ग्रहणयोग्य बलिदान पाएर म तृप्त भएको छु। मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रिस्ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामीहरूका परमेश्वर र पितालाई सदा सर्वदा महिमा होस्। आमेन। परमेश्वरले यो वचन पढाई र सुनाईमा हामी सबैलाई आशिष दिनुभएको होस्। प्रभु महान हुनुहुन्छ। प्रभुको वचन अद्भुत छ। त्यो परमेश्वरको वचन जो अद्भुत छ, हामी त्यो अद्भुत वचनलाई जब ध्यान दिएर सुन्छौ, त्यो वचनले हाम्रो हृदयको अन्तस्करणमा काम गर्छ, हामीलाई शान्ति दिन्छ, हामीलाई तृप्त बनाउँछ, हामीलाई आनन्दित बनाउँछ, हामीलाई हर्षित बनाउँछ, हामीलाई अरूहरूको लागि आशिषको कारण बनाउँछ। यही खण्डलाई आधार मान्दै आजको वचनको विषयवस्तु शीर्षक छ, ख्रिस्टलाई चिन्नु र उहाँको रूपमा वृद्धि हुनु। ख्रिस्टलाई चिन्नु र उहाँको रूपमा वृद्धि हुनु।
पावल आफ्नो लक्ष्यमा प्रष्ट हुनुहुन्छ। उहाँको लक्ष्य ख्रिस्टलाई चिन्नु र उहाँको रूपमा वृद्धि हुनु हो। पावल त्यही लक्ष्यको निशानातिर जोड दिइरहेका हुनुहुन्छ। के तपाईँ आफ्नो लक्ष्यमा प्रष्ट हुनुहुन्छ? तपाईँको लक्ष्य के हो? के तपाईँ आफ्नो लक्ष्यको निशानातिर अघि बढ़िराख्नु भएको छ? परमेश्वर तपाईँ र म वृद्धि भएको चाहनुहुन्छ। जसरी एउटा सानो बेबी होइन नानी जब जन्मन्छ, बाबु र आमाको र हरेक व्यक्तिको इच्छा हुन्छ त्यो नानी वृद्धि होस्, ऊ हिँड्न सक्ने होस्, बोल्न सक्ने होस्, खान सक्ने होस्, सोच्न सक्ने होस्, निर्णय गर्न सक्ने होस्, एउटा परिपक्व व्यक्ति बनोस् भनेर सोचिएको हुन्छ। त्यसो हुँदै गयो भने आमा बाबु र आफन्तहरू छर छिमेकहरू सबै खुसी हुन्छन्, प्रसन्न हुन्छन्। त्यसो भएन भने त्यसले सबैलाई चिन्तित बनाउँछ र खास गरेर आमा बुवालाई धेरै चिन्तित बनाउँदछ र त्यही व्यक्तिको लागि पनि त्यो अनुत्पादक अथवा निराशाजनक कुरा हुँदछ। आत्मिकी जीवनमा पनि ठिक त्यस्तै हो। तपाईँले जब प्रभु यीशु ख्रीष्टको सुसमाचार सुन्नुहुन्छ, प्रभु यीशुलाई ग्रहण गर्नुहुन्छ, विश्वास गर्नुहुन्छ, तपाईँलाई विश्वास गराउने ग्रहण गराउने पास्टर अथवा कुनै विश्वासी जन अग्रजको इच्छा र प्रार्थना यही हुन्छ कि तपाईँ अब प्रभुमा आत्मिक रूपमा वृद्धि हुनुभएको होस्, बलियो हुनुभएको होस्, ताकि तपाईँ पनि त्यस्तै गर्न सक्ने हुनुभएको होस्। अब त्यो लक्ष्यमा, आत्मिकी लक्ष्यमा, येशु ख्रीष्टलाई चिन्ने, येशु ख्रीष्टको रूपमा वृद्धि हुने लक्ष्यमा वृद्धि हुनका लागि केही कुराहरू तपाईँ र मैले यो खण्डको आधारमा ध्यान दिनुपर्छ। पहिलो कुरा के हो भने प्रभुमा स्थिर रहनुपर्छ, प्रभुमा स्थिर रहनुपर्छ। यो चाहिँ कस्तो हुन्छ भने एउटा सबल व्यक्ति देख्नको लागि जब एउटा त्यो बालक जन्मन्छ त्यो बाँच्नुपर्छ। त्यो बालक जन्मदा नै मृत्यु भयो भने हामीले त्यो बालकको सबल व्यक्तित्वको कल्पना गर्न सक्दैनौ। एउटा क्रिस्चियन जीवन पनि त्यस्तै हो। एउटा व्यक्तिले प्रभु यीशुलाई जुन दिन सुसमाचार सुनेर स्वीकार गर्छ त्यो दिनदेखि ऊ स्थिर हुनुपर्छ, अनि मात्रै उसलाई हामीले एउटा सबल, प्रभावकारी, परिपक्व अनि सत्यताको भरपूरी भएको, परमेश्वरको अनुग्रहले भरिएको आशिषित व्यक्ति, सन्तगणको रूपमा हामी देख्न सक्छौ। त्यसैले स्थिरता, स्टेबिलिटी एकदमै महत्वपूर्ण हुन्छ। तपाईँ र म प्रार्थनामा स्थिर हुनु पर्यो, प्रभु यीशु ख्रीष्टमाथिको विश्वासमा स्थिर हुनु पर्यो, यीशु ख्रीष्टको मण्डलीमा स्थिर हुनु पर्यो, परमेश्वरका जनहरूसँगको संगतिमा स्थिर हुनु पर्यो, परमेश्वरको वचन पढ्ने कुरामा स्थिर हुनु पर्यो, असल काम गर्ने कुरामा स्थिर हुनु पर्यो। हामी जब स्थिर हुन्छौ हामी वृद्धि हुन्छौ, हामी स्थिर हुन्छौ जब वृद्धि हुन्छौ। 4:1 यहाँ भन्छ, यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरा आनन्द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो। पावलले स्पष्ट भन्नुहुन्छ, प्रभुमा स्थिर रहो। दोस्रो कुरा, प्रभुमा एउटै मनका हुनुपर्छ। 4:2 भन्छ यहाँनिर, म इयोदिया र सुन्थुकेलाई प्रभुमा एउटै मनका हो भनेर आग्रहपूर्वक विन्ती गर्दछु। मण्डलीमा होस्, घरमा होस्, कुनै पनि संस्थामा होस्, क्लबमा होस्, काम गर्ने ठाउँमा होस्, देशमा होस्, त्यहाँ मानिसहरूको बीचमा एकता भएन, एउटै मन भएन भने त्यहाँनेरि कुनै कुराको पनि सफलता हुँदैन, उन्नति हुँदैन, परिणाम आउँदैन। परिणाम आइहाल्यो भने पनि नकारात्मक परिणाम आउँछ, सकारात्मक परिणाम आउँदैन। त्यसैले गर्दाखेरि यहाँ भनेको छ, प्रभुमा हुनेहरू झन् एउटै मनका हुनुपर्छ। त्यसैले यहाँ पावलले एउटा उदाहरण दिनुहुन्छ, त्यो मण्डलीमा त्यहाँ दुईजना व्यक्ति छन्, इयोदिया र सुन्थुके भन्ने व्यक्तिहरू छन्। उनीहरूको बीचमा बेमेल छ, उनीहरूको बीचमा खटपट छ, उनीहरूको मन एकअर्को प्रति बेखुसी छ। त्यसैले पावलले भन्नुहुन्छ, तिनीहरू प्रभुमा एउटै मनका हुन् भनेर म विन्ती गर्छु, प्रार्थना गर्छु, अन्तर्विन्ती गर्छु भनेर भन्दछन्, आग्रह गर्दछन् त्यहाँ। किनभने त्यो असमझदारीले, बेमेलले त्यहाँ आशिष हुँदैन, त्यहाँ वृद्धि हुँदैन, त्यहाँ असजिलो हुन्छ। त्यसैले प्रभुमा एउटै मनका हुनुपर्छ भनेर हामी यहाँ देख्दछौ। आदरणीय श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सफल यात्रा। सफल हुनका लागि तपाईँ र म प्रभु यीशुमा हुनुपर्छ। प्रभु यीशुमा तपाईँ र म स्थिर र एउटै मनका हुनुपर्छ। तेस्रो कुरा, प्रभुमा सधैँ आनन्द गर्नुपर्छ। यो
बडो भावुक पनि छ, अत्यन्त गम्भीर पनि छ, अनि यो एकदमै सम्भवको कुरा पनि छ। किनभने जसले यो कुरा लेख्नुभयो उहाँ स्वयं आफै पनि दुःख र कष्टको बीचमा हुनुहुन्छ, जेल खानमा हुनुहुन्छ, तर पनि उहाँले भन्नुहुन्छ प्रभु बाहिर चाहिँ म आनन्द गर्न सक्दिन, तर म प्रभुमा भएको कारण, प्रभुको खातिर मैले यो सजाय पाइराखेको कारणले गर्दा म प्रभुमा आनन्दित छु, त्यसैले म भन्न सक्छु तिमीहरू पनि प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु आनन्द गर प्रभुमा। तिमीहरूले प्रभुको निम्ति दुःख पाउँदा, प्रभुको निम्ति कष्ट र सतावट पाउँदा, घृणा र निन्दा अपमान पाउँदा तिमीहरू प्रभुमा आनन्द गर, अनि त्यसले तिमीहरूलाई वृद्धि ल्याउँदछ। तिमीहरू बढ्नेछौ, विश्वासमा अझै दरिला हुनेछौ, तिमीहरू परिपक्व हुनेछौ भनेर पौलले भन्नुहुन्छ। अनि यो प्रभुमा आनन्द गर्ने कुरामा चाहिँ सहनशीलताको पनि ठूलो महत्व हुन्छ। सहन सकियो भने मात्रै आनन्द गर्न सकिन्छ, सहन सकिएन भने त सकिँदैन। अनि यहाँनिर प्रार्थना नै गर्नुपर्छ, त्यो अप्ठ्यारो अवस्थामा नि प्रभुमा आनन्द गर्न सकौं भनेर प्रभुसँग सहायता माग्नुपर्छ, प्रभुसँग निवेदन गर्नुपर्छ, अनि प्रभुलाई त्यो परिस्थितिको लागि धन्यवाद दिनुपर्छ। यी सबै कुरा हामीले प्रभुलाई बताउनुपर्छ, परमेश्वरलाई बताउनुपर्छ। हामीले परमेश्वरलाई जब बताउँछौं परमेश्वरले हाम्रो कुरा सुन्नुहुन्छ र हामीमाथि दया गर्नुहुन्छ, हामीलाई सहायता गर्नुहुन्छ, हामीलाई शक्ति दिनुहुन्छ, बल दिनुहुन्छ, अनि हामी प्रभुमा बलियो हुन सक्छौं, वृद्धि हुन सक्छौं। अर्को चाहिँ प्रभुमा सबै चिन्ता फिक्रीहरू राख्नुपर्छ। यहाँ 4:6-7 भन्छ प्रभुमा सबै चिन्ता फिक्रीहरू राख्नुपर्छ। यहाँ भनेको छ 6-7 कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हौ, र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हौ, र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। चिन्ताले मान्छेलाई कमजोर बनाउँछ, फिक्रीले कमजोर भएपछि ऊ वृद्धि हुने कुरै आउँदैन, ऊ अगाडि बढ्नै सक्दैन, हरेस खान्छ, सबै कुरा प्रभुको चरणमा राख्न सक्दैन। त्यसैले त पहिलो पत्रुस 5:7 भनेको छ तिमीहरूका सारा चिन्ता फिक्रीहरू उहाँलाई सुम्पिदेऊ, किनभने उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। परमेश्वरले मानिसको वास्ता गर्नुहुन्छ, जसले उहाँमा भरोसा गर्छन्, उहाँमाथि आफ्ना चिन्ता फिक्रीहरू राख्छन्। यो बिरामी, चिन्ता फिक्रीको बिरामीले कसैलाई पनि छोड्दैन, मलाई पनि तपाईँलाई पनि, कुनै न कुनै प्रकारले हामीलाई यसले रोक्न खोज्छ, अगाडि बढ्न दिँदैन। अब हाम्रो लागि एउटै उपाय भनेको यो सबै कुरालाई हामीले प्रभुमा राख्ने हो, परमेश्वरलाई सुम्पिदिने हो, र हामी त्यहाँबाट मात्रै विजयी हुँदछौं। अब हामीले त्यसो गर्दाखेरि नतिजा के हुन्छ, परिणाम के हुन्छ त? परिणाम चाहिँ पहिलो त हाम्रो सहनशीलता सबै मानिसहरूलाई थाहा हुन्छ, हामी अरूको लागि नमुना बन्छौ, अरूले हामीलाई देख्छन् ओहो यति ठूलो वज्रपात हुँदा पनि, पीड़ा हुँदा पनि, यति धेरै उसले दुःख र कष्ट सहनु पर्दा पनि यो मान्छे अहिले पनि सहिरहेको छ, यसको रहस्य के हो? अनि हामीले त्यहाँनिर प्रभुको कुरा गर्न पाउँछौ, हामी भन्न सक्छौ आज मैले यो सहन शक्ति पाउनु, म यसरी धैर्य गर्न सक्नु, आनन्दित हुन सक्नुको कारण यही हो कि प्रभु यीशु ख्रीष्टमाथि म विश्वास गर्छु, प्रभु यीशु ख्रीष्ट मसँग हुनुहुन्छ, र प्रभु यीशु ख्रीष्टको सहायताले नै मैले यो कुरा गर्न सकेको छु। अनि हामी जस्तै पीड़ामा परेको मान्छे, अप्ठ्यारोमा परेको मान्छेलाई यो ठूलो राहत हुन्छ, आशा हुन्छ, अनि उसले पनि प्रभु यीशुलाई स्वीकार्न सक्छ, विश्वास गर्न सक्छ, यो गवाईको लागि पनि ठूलो मौका हुन्छ। यो प्रकारको नतिजा, यो प्रकारको परिणाम आउँदछ, हामी त्यहाँ देख्छौ फिलिपी 4:5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ, प्रभु यीशु नजिकै हुनुहुन्छ, सँगै हुनुहुन्छ भन्ने कुरा। अर्को परिणाम, परमेश्वरका शान्तिले हाम्रो हृदय र हाम्रो मनलाई येशूमा रक्षा गर्नेछ। मान्छेको सबैभन्दा महत्वपूर्ण कुरा नै हृदय हो, यो हृदय खराब भयो भने त्यसले त्यही प्रकारको परिणाम निकाल्छ, त्यो मान्छेको पतन हुन्छ। यो हृदय ठिक भयो भने त्यसले त्यही प्रकारको परिणाम निकाल्छ, र यो मान्छेको जीवनबाट ऊ आफू पनि सफल हुन्छ,
र अरूलाई पनि उसले मदत पुर्याउन सक्छ, परमेश्वरको महिमा गर्न सक्छ। त्यसैले परमेश्वरले हृदयलाई रक्षा गर्नुहुन्छ, यीशु प्रभुको नाउँमा हृदयलाई चाहिँ रक्षा गर्नुहुन्छ, मान्छेको त्यो मनलाई रक्षा गर्नुहुन्छ। जब त्यो हृदय शान्तिपूर्ण हुन्छ, त्यो हृदय आशिषित हुन्छ, त्यो हृदय ढुक्क हुन्छ, त्यो हृदय स्थिर हुन्छ, अनि त्यसको जीवनबाट परमेश्वरको महिमा हुन्छ। यदि तपाईँ यो कार्यक्रम सुन्दै गर्दा तपाईँको हृदय एकदमै चञ्चल छ, तपाईँको हृदयमा स्थिरता छैन, तपाईँको हृदयमा अशान्ति छ, मन बरालिरहेको छ, भड्किरहेको छ भने याद गर्नुहोस्, तपाईँ जोखिममा हुनुहुन्छ, खतरामा हुनुहुन्छ। अब यसको एउटै उपाय भनेको तपाईँ येशु ख्रिस्टमा हुनुपर्छ, येशु ख्रिस्टलाई यो हृदय र यो मन दिनुपर्छ, तपाईँ येशुलाई आफ्नो हृदयमा स्वीकार्नुपर्छ, विश्वास गर्नुपर्छ, अनि येशुमा तपाईँको हृदय र मन सुरक्षित हुनेछ, परमेश्वरको शान्तिले तपाईँलाई भर्नुहुनेछ, तपाईँ शान्तिप्रिय मानिस बन्नुहुनेछ। आदरणीय श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सफल यात्रा। म विश्वास गर्छु तपाईँ आशिषित भइराख्नु भएको छ। अर्को कुरा चाहिँ, शान्तिका परमेश्वर हामीहरूसँग हुनुहुनेछ, परिणाम त्यस्तो हुन्छ। जब हामी प्रभुमा बढ़िरहेका हुन्छौं, वृद्धि हुन्छौं, त्यहाँ शान्तिका परमेश्वर हामीसँग हुनुहुन्छ। 4:9 भन्छ, यहाँनेरि स्पष्टसँग, तिमीहरूले जुन कुरा मबाट सिक्यौ र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। त्यसैले यहाँनेरि परमेश्वरको वचनले, परमेश्वरका अग्रज सन्तगणहरूले हामीलाई जे सिकाउनु भएको छ, जे नमूना छाप छोड्नु भएको छ, हामी त्यो कुरा सुन्छौ, त्यही अनुसार गर्छौ भने चाहिँ हामीसँग परमेश्वर हुनुहुनेछ। परमेश्वर त्यही भन्नुभयो, इमानुएल तिमीहरूसँग भन्नुभयो, अथवा परमेश्वर हामीहरूसँग। जब परमेश्वर हामीसँग हुनुहुन्छ, हामीलाई केही कुराको चिन्ता हुँदैन, केही कुराको डर पनि हुँदैन, किनभने हामी सुरक्षित हुन्छौ, आनन्दित हुन्छौ, शान्तिमा हुन्छौ। त्यसैले हामी त्यो कुराहरूलाई ध्यान दिनु पर्यो जुन कुराले गर्दा परमेश्वर हामीसँग रहनुहुन्छ। हाम्रो हृदय उहाँको मन्दिर हो, हामी उहाँको मन्दिर हौ, अनि यो मन्दिरमा जब सत्य परमेश्वरको उपस्थिति हुन्छ, बास हुन्छ, हामीहरूलाई केही कुराको पनि चिन्ता हुँदैन। अर्को कुरा, परमेश्वरले हाम्रा हरेक खाँचो ख्रिस्ट येशूमा पूरा गरिदिनुहुनेछ। 4:19 भन्छ, परमेश्वरको महिमाको सम्पत्ति अनुसार उहाँले आफ्ना सन्तगणहरूको खाँचोलाई पूरा गर्नुहुनेछ। 19 लेखिएको छ, मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रिस्ट येशूमा पूरा गरिदिनुहुनेछ। हरेक खाँचो ख्रिस्ट येशूमा पूरा गरिदिनुहुनेछ। परमेश्वर चाहिँ त्यस्तो हुनुहुन्छ, महिमित हुनुहुन्छ, अनि त्यो परमेश्वरलाई हामी धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्नुपर्छ। प्रिय श्रोता, यो वचन तपाईँ र मेरो लागि हो। तपाईँ र मैले यसलाई जब गम्भीर रूपमा बुझ्छौ, हाम्रो जीवन धन्यको हुन्छ। त्यसैले यहाँनेरि अन्तमा भनेको छ, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो केही श्रेष्ठता प्रशंसाको योग्य छ भने यिनै कुराको विचार गर, यिनै कुराको पछि लाग, यिनै कुरालाई खोज भनेर यहाँनिर 4:8 भन्दछ। अनि प्रभुको वचनले भनेको जस्तै, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। फिलिपी 4:13 भन्छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। प्रभु यीशु ख्रीष्टले तपाईँलाई शक्ति दिनुहुन्छ, अनि उहाँकै महिमाको लागि तपाईँ सबै कामहरू गर्न सक्नुहुन्छ। आजको सन्देशको कुरा यही नै हो कि ख्रीष्टलाई चिन्नु र उहाँको रूपमा वृद्धि हुनु नै आजको सन्देश हो। त्यसैले ख्रीष्टलाई चिन्नका लागि, उहाँको रूपमा बढ्दै जानका लागि प्रभुमा स्थिर रहनु पर्यो, प्रभुमा एउटै मनका हुनु पर्यो, प्रभुमा सधैँ आनन्द गर्नु पर्यो, प्रभुमा सबै चिन्ता फिक्रीहरू राख्नु पर्यो, अनि त्यसले चाहिँ हामीलाई यस्तो परिणाममा पुर्याउँछ, हाम्रो सहनशीलता सबै मानिसहरूलाई थाहा हुन्छ, परमेश्वरका शान्तिले हाम्रो हृदय र हाम्रो मनलाई येशूमा रक्षा गर्छ, र शान्तिका परमेश्वर हामीहरूसँग हुनुहुनेछ।
अनि परमेश्वरले हाम्रा हरेक खाँचो ख्रिस्ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामी के गर्ने? के तपाईँले परमेश्वरलाई, प्रभु येशू ख्रिस्टलाई चिन्नु भएको छ? के तपाईँ प्रभु येशू ख्रिस्टको रूपमा वृद्धि हुनु भएको छ? विचार गर्नुहोस्। आउनुहोस् प्रार्थना गरौं र भनौं, प्रभु येशू ममाथि दया गर्नुहोस्, म तपाईँलाई अझै नजिकबाट चिन्न सकौं, म तपाईँको रूपमा वृद्धि हुन सकौं भनेर हामी प्रार्थना गर्नेछौँ। परमेश्वर पिता, तपाईँलाई धन्यवाद तपाईँको पुत्र येशू ख्रिस्टको लागि। प्रभु, मलाई तपाईँले येशू ख्रिस्ट चिनाउनुहोस्, मलाई येशू ख्रिस्टको रूपमा बढ्दै जानलाई मदत गर्नुहोस्, मेरा श्रोताहरूलाई येशू ख्रिस्ट चिन्नलाई र येशू ख्रिस्टको रूपमा बढ्दै जानलाई मदत गर्नुहोस्। धन्यवाद प्रभु हाम्रो प्रार्थना सुन्नुभएको लागि। आशिष माग्छौ येशू प्रभुको नाउँमा, आमेन। प्रिय श्रोता, हाम्रो समय सकिएको छ र यहाँको मनमा जिज्ञासाहरू छन्, अझै प्रार्थनाको विषयहरू छन्, केही कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ, हामीलाई हौसला दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क छ कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ, बागमती नेपाल। हामीलाई वाट्सएप या भाइबर या फोन गर्न सक्नुहुन्छ। हाम्रो मोबाइल नम्बर छ 9840271, र अर्को नम्बर पनि छ 9841399901, 9841399901। परमेश्वरले यहाँलाई आशिष दिनुभएको होस्। प्रिय श्रोता, हामीहरूले सुन्दै आएका थियौं फिलिपीहरूलाई पाउलको पत्र। हामीले गएका दिनहरूदेखि हामीले चारवटा एपिसोडमा अनि यो फिलिपीको पत्रलाई सरसर्ती हेरेका छौं। तपाईँ अझै यसमा गहिरेर अध्ययन गर्न चाहनुहुन्छ, गर्न सक्नुहुन्छ। र यति भन्दै अहिलेसम्म कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि, हामीसँग रहनुभएको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस् र आगामी दिनमा पनि यस्तै आशिषमय सन्देशहरू लिएर आउने वाचा गर्दै म कार्यक्रम प्रस्तुता डाक्टर तेज रोका यहाँहरूको बीचमा ख्रिस्टे सुमधुर धुन राख्दै बिदा हुन्छु। परमेश्वरले आशिष दिउन्। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसीह म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊ मा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आजको बाइबल पाठ मैले प्रस्थानको पुस्तक 23 अध्यायको 1-8 पदसम्म छानेको छु। यसरी लेखिएको छ, झुटा गवाही नदेऊ, दुष्टको साथ लागेर त्यसको निम्ति इच्छापूर्ण गवाह नबन, खराबी गर्न भीडसँग नलाग, मुद्दामा बहुमततिर लागि गवाही दिएर इन्साफ नबिगार, गरीब भनेर उसको मुद्दामा पनपक्षी नगर। यदि तिमीहरूले आफ्नो शत्रुको गोरु वा गधा बिचकेर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर फेरि त्यसमा ल्याइदेऊ। तिमीहरूसित रिस इब्बी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड, तर त्यसलाई उठाओ। मुद्दामा गरीब मानिसको न्याय नखोस, झुटा कुराबाट दूर बस, निरपराध र इमान्दारलाई प्राण दण्ड नदेऊ, किनकि दोषीलाई म कहिल्यै निर्दोष ठहराउने छैन। घुस नखाओ, किनकि घुसले मानिसलाई अन्धा तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ। मैले तपाईँलाई परमेश्वरको वचनबाट एउटा खण्ड पढेर सुनाए। यो खण्ड पवित्र ग्रन्थ बाइबलको 2 पुस्तकबाट लिएको हो। यस पुस्तकलाई प्रस्थानको पुस्तक भनिन्छ। परमेश्वरको प्रजा इजरायलीहरू 400 वर्षसम्म मिस्र देशमा दासको रूपमा बसेर छुटेका थिए। 400 वर्षको समय भनेको लामो समय हो मित्र। सायद उनीहरूको 4-5 पुस्ता नै दासत्वमा जिउन परेको थियो होला। ती मानिसहरू परमेश्वरदेखि बिराना भएका थिए, परमेश्वरलाई चिन्नदेखि अन्धा भएका थिए। अरूको अधीनमा बस्न परेको कारण तिनीहरूले आफूलाई सोचेको जस्तो गरी परमेश्वरको आराधना गर्न सक्दैनथे। परमेश्वरले तिनीहरूलाई अचम्म प्रकारले छुटकारा दिनुभएको थियो। मोसा नाउँका एक व्यक्तिलाई उहाँले ती लाखौं इजरायलीहरूलाई नेतृत्व गर्नका निम्ति चुन्नु भएको थियो। मिश्रका शासक फारो त्यस समयका शक्तिशाली शासक थिए। मोसाले त्यस्तो शक्तिशाली शासकको सामना गरी इजरायलीहरूलाई छुटकारा दिनु परेको थियो, तर मोसाको साथमा परमेश्वर हुनुहुन्थ्यो। जीवित परमेश्वरले मोसालाई सहायता गर्नुभयो। जुन व्यक्तिलाई परमेश्वरले साथ दिनुहुन्छ त्यो व्यक्ति उसको काममा सफल हुन्छ। हो श्रोता मित्र, परमेश्वरको साथ पाउनु नै जीवनमा सबैभन्दा उच्च कुरा हो, सबैभन्दा महान कुरा हो। यसरी अचम्म र उद्वेग प्रकारले इजरायलीहरू दासत्वबाट छुटे, तर दासत्वबाट छुटकारा पाएपछि इजरायलीहरूको जीवन सामाजिक ढाँचा परिवर्तन हुनु पर्थ्यो। परमेश्वरले तिनीहरूको समाजमा सुव्यवस्था होस् भन्ने चाहनुहुन्थ्यो। श्रोता मित्र, सुव्यवस्था नियमहरू पनि मानिसको जीवनको धार्मिकतासँग सम्बन्धित हुन्छ। यसै कारण परमेश्वरले तिनीहरूमा साँचो धार्मिकता उत्पन्न गर्न नीति नियमहरू दिनुभयो। उनीहरूको जीवनमा परिवर्तन आओस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। त्यही कारण उहाँले थुप्रै नीति नियमहरू उनीहरूलाई राखिदिनुभयो। मानिस एक्लै जिउन सक्दैन, मानिस सामाजिक प्राणी हो। समाजले मानिसलाई सुरक्षा पनि प्रदान गर्छ, सहायता दिन्छ। इजरायलीहरू पनि एउटा समाज थियो, तर धेरै वर्षसम्म दासत्वमा बसेकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा आइपुग्नका निम्ति 40 वर्ष लागेको कारण उनीहरूका विचार व्यवहारहरू लथालिङ्ग अनि भताभुङ्ग भएका थिए। कुनै नीति नियम नजान्ने पशु जस्तो तिनीहरू भएका थिए। त्यसकारण एक समाज बनेर बस्नका निम्ति तिनीहरूले गर्नुपर्ने आवश्यक कुराहरू परमेश्वरले तिनीहरूलाई बताउनु भयो। त्यस बेला आजको जस्तो कुनै ठूलो सहर थिएन, विद्यालयहरू थिएनन्, नियम कानूनका किताबहरू थिएनन्, तर परमेश्वर तिनीहरूसित हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई कसैको विरुद्धमा झुटो गवाही नदिनु भनी भन्नुभयो। झुटले मानिसको जीवनलाई साथै समाजलाई समेत भ्रष्ट पार्छ। मानिसले झुट बोल्नु हुँदैन, झुट बोल्ने मानिस झुटद्वारै नाश हुन्छ। मानिसको धर्म कर्म प्रार्थना भजन दान भेटी दक्षिणा बलिदान मात्र सीमित हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। मानिसको जीवन धर्म कर्म प्रार्थना दान भजन भेटीहरू दक्षिणा बलिदानमा मात्र सीमित हुनु हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। धर्म कर्म चाहिँ एकातिर, जीवनको व्यवहार भने अर्कोतिर भयो भने त्यो साँचो धर्म होइन।
परमेश्वरले मानिसको बाहिरी धर्म कर्मलाई होइन श्रोता मित्र, तर उसको जीवनको आचरणलाई, स्वभावलाई हेर्नुहुन्छ। ती इसरायलीहरूलाई झैं आज सभ्य समाज र देशमा बस्ने हामीलाई पनि परमेश्वरले आज्ञा गर्नुभएको छ। परमेश्वर हामीलाई पनि झुठ नबोल भन्नुहुन्छ। मित्र, एउटा भर्याङको कल्पना गर्नुहोस्। सत्य बोल्ने व्यक्ति भर्याङ उग्लदै धेरै माथि पुग्छ, झुटो बोल्ने व्यक्ति भर्याङबाट झर्दै झर्दै गएर तल पुग्छ। मैले मानिसहरूको जीवनमा यस्तो घटना घटेको देखेको छु, यस्तो कुरा भएको देखेको छु। हुन सक्छ तपाईँले पनि देख्नु भएको होला। परमेश्वरले ती मानिसहरूलाई जस्तै आज हामीलाई पनि भन्नुहुन्छ, खराबी गर्न भीडको पछि नलाग। भीड भनेको के हो? यो मानिसहरूको जमात हो, हुल हो अथवा झुण्ड हो। मानिसहरू भीड लागेर जादु हेरिरहेका हुन्छन्, भीड लागेर के गरिरहेका हुन्छन्। भीडका मानिसहरू एकले अर्कोलाई राम्ररी चिन्दैनन्, तर पनि तिनीहरू एक साथ हुन्छन्, एकमत हुन्छन्। राम्रो कुराका निम्ति एकमत हुनु धेरै असल कुरा हो श्रोता मित्र। खराबी गर्नका निम्ति एकमत हुनु आगोमा घिउ घोप्ट्याउनु जस्तो हो। धर्मी मानिस भीडको पछि लाग्दैन, उसलाई परमेश्वरले बुद्धि विवेक दिनुभएको छ, उसलाई हुल चाहिँदैन। मानिसले आफ्नो जीवनका निम्ति आफै विचार गर्नुपर्छ, आफै निर्णय लिनुपर्छ। प्रभु येशूलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिन माग गर्ने मानिसहरू पनि भीडमा थिए। भीडले निर्दोष प्रभुलाई दण्ड दिलाएको थियो। हामी भीडको पछि नलागौं, बरु आफ्नो विवेक प्रयोग गरौं, अरूको विचारमा आफ्नो जीवन नउचालौं, बरु आफै विचार गरी निर्णय लिने कोसिस गरौं। आदरणीय श्रोता मित्र, धेरै पटक हामी भीडको कारणले गर्दा गलत अवस्थामा पुगिरहेका हुन्छौं। भीडकै कारणले गर्दा हाम्रो जीवन नाश हुँदै गइरहेको हुन्छ, भीडकै कारणले गर्दा हाम्रो आर्थिक अवस्था पनि खस्किराखेको हुन्छ। अघि नै मैले भने भर्याङबाट तल झरे जस्तै भइरहेको हुन्छ। त्यसकारण हाम्रो सो विवेकले हामीले निर्णय लिनु अति व्यवहारिक हुन्छ। परमेश्वरले शत्रुप्रति पनि सद्भावना राख्नुपर्छ भन्नुभयो। भलाइ गरेर शत्रुलाई जित्न सकिन्छ, बदला लिएर शत्रुलाई नाश पारेर कोही ठूलो हुँदैन। येशूले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई जस्तै प्रेम गर। श्रोता मित्र, वास्तवमा शत्रुलाई प्रेम गर्न धेरै गाह्रो हुन्छ, तर जसले प्रेम गर्छ ऊ साँच्चै परमेश्वरको सन्तान हो, धर्मी जन हो, उसले परमेश्वरको धार्मिकता प्राप्त गरेको हुन्छ। पक्षपात, झुट, घुस खाने कुराहरू, अन्याय जस्ता कुराहरूले मानिसको समाजलाई भ्रष्ट बनाउँछ। पवित्र शास्त्रले हामीहरूलाई यस्ता कुराहरूबाट टाढा बस्ने सल्लाह दिएको छ। हामी सत्यको पछि लाग्नु पर्छ मित्र। प्रभु येशूले भन्नुभयो, सत्य म नै हुँ। उहाँले यो पनि भन्नुभयो, सत्य के हो तिमीहरूले जान्नेछौ र सत्यले तिमीहरूलाई छुटकारा दिनेछ। यूहन्ना 8 अध्यायको 32 पदमा तपाईँले यी कुराहरू पढ्न सक्नुहुन्छ। मानिसले बनाएका नियम विधिहरूले भन्दा परमेश्वरले दिनुभएको शिक्षाले हाम्रो जीवन र समाजमा धेरै भलाई उत्पन्न हुन्छ। हामी प्रभु येशूमा विश्वास गरौं अनि सत्यमा चलौं, तब परमेश्वरले हाम्रो जीवनमा साँचो धार्मिकता उत्पन्न गर्नुहुनेछ। आदरणीय श्रोता मित्र, यसै कार्यक्रम मार्फत म तपाईँलाई आग्रह गर्न चाहन्छु, के हामीले सत्य चिनेका छौं? सत्य येशू ख्रीष्ट हुनुहुन्छ, जो तपाईँको निम्ति र मेरो निम्ति सत्य प्रकट गर्न, परमेश्वरको इच्छा प्रकट गर्न, मुक्तिको बाटो देखाउन यो संसारमा आउनु भएको हो। आज यही सत्यलाई विश्वास गर्ने मानिसले मात्रै आज संसारमा भएको ठूलो भीड़लाई त्याग्न सक्छ, यो भीड़लाई छोड्न सक्छ, किनभने छुटकारा येशू ख्रीष्टले मात्रै दिनुहुन्छ। के तपाईँले यो छुटकारा अनुभव गर्नुभएको छ? के तपाईँले यो छुटकारालाई आफ्नो बनाउनु भएको छ? यदि छैन भने श्रोता मित्र, आज नै यो सत्यमा विश्वास गर्नुहोस्। जो ख्रीष्ट हुनुहुन्छ उहाँले मात्रै तपाईँलाई संसारको कुलतबाट छुटकारा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने,
हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। परिवार भनेको मानिसले यो संसारमा आफ्नो जीवन जिउने थलो हो। जीवन यही शुरू हुन्छ। यदि जीवन सामान्य रहे परिवारभित्रै मानिसको चोला पनि उठ्छ। तर अचल परिवारहरू टुटेर गइरहेका छन्। मानिस एकसाथ मिलेर बस्न नसक्ने भएका छन् जस्तो लाग्छ। आखिर किन यस्तो हुँदैछ? आउनुहोस् यस विषयमा हामी कुराकानी गरौं, विचार गरौं। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीत र यी सन्देशहरू हामीसित MP3 सिडी मार्फत उपलब्ध छन्। हामी तपाईँलाई उपहार स्वरूप यी प्रदान गर्न चाहन्छौ। यदि तपाईँ यी सामग्री प्राप्त गर्न चाहनुहुन्छ भने आफ्नो पूरा ठेगाना सहित हामीलाई पत्र लेख्नुहोस्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सदैव चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई

परिवारमा बस्नुहुन्छ, म पनि एउटा परिवारमा बस्छु। यो संसार ठूलो छ अनि यो ठूलो संसारमा हाम्रो आआफ्ना परिवारहरू ससाना भए पनि त्यहाँ हाम्रो जीवनसित नजिकमा रहेका मानिसहरू बस्छन्। हामीले माया गरेका मानिसहरू, हामीलाई वास्ता र माया गर्ने मानिसहरू परिवारमा हुन्छन्। कहिलेकाहीँ यात्रामा वा शहरमा घुम्न जाँदा म मानिसहरूसित भेट्ने गर्दछु। मलाई मानिसहरूको जीवनको बारेमा जान्न मन लाग्छ। कसैले भनेकै छन्, यो संसार एउटा ठूलो पुस्तकालय हो अनि मानिसहरू चाहिँ किताबहरू हुन्। ती सबै किताबका लेखक परमेश्वर हुनुहुन्छ। हामी सबै परमेश्वरले लेख्नुभएका किताबहरू हौं। हाम्रा आआफ्नै कथा व्यथाहरू छन्, आआफ्नो संसार छ, होइन त? यो धनी गरीब, ठूलो परिवार सानो परिवार, ठूलो सानो घर चाहिँ जस्तो भए पनि हामीसित जीवन बिताउनलाई एउटा ठाउँ छ, जसलाई हामी परिवार भन्दछौं। हामी संसारमा चारैतिर जहाँ त्यही गए पनि हामी अन्तमा फर्केर हाम्रै घरमा आउँछौं। वरिपरि हाम्रा छोराछोरीहरू झुमिन्छन्, रमाइलो हुन्छ, राम्रो हुन्छ। कतिपल्ट मानिसहरूसित कुराकानी मार्दा मेरो मनमा पीड़ा हुन्छ, किनकि उनीहरूको कुनै परिवार हुँदैन। यो ठूलो संसारमा एक्लो हुन्छन्। आफ्नो भन्ने कोही नहुनु जस्तो नराम्रो कुरा नहुने रहेछ भन्ने मैले बुझेको छु। बिचारा त्यस्ता मानिसहरूलाई देख्दा भेट्दा मलाई धेरै ठिट लागेर आउँछ। परमेश्वरले हामीलाई परिवारमा बस्नको निम्ति बोलाउनु भएको छ। हाम्रो जीवन यहीबाट शुरू हुन्छ। समय आएपछि सायद छुट्टिन पनि पर्छ, तर सधैँभरि नभेट्ने गरी होइन। यति टाढा पनि नजाउँ हामी कि फेरि भेटी नहोस्, यसरी हामी नबसौं अरूलाई कि कहिले यादै नआओस्। हामी परिवारमा बस्दा पनि कतिपय कुराहरूलाई ध्यान पुर्याउनु पर्छ नि। एउटा परिवारमा बस्ने सबै व्यक्ति रुचि, योग्यता, ज्ञान, बुद्धि, रूपरंग सबैको एउटै हुँदैन। परिवारमा विभिन्नता हुन्छन्, त्यसलाई स्वीकार गरेर जिउनुपर्छ, मिलेर बस्नुपर्छ। हिजो आज परिवारमा मानिसहरूको सम्बन्ध धेरै कमजोर भएर जाँदैछ जस्तो लाग्छ। परिवारहरू टुक्रेर गइरहेका छन्। घरभित्र पनि सानसाना कोठा बनाएर दिनभरि कोठाभित्र बस्छ, छुट्टा छुट्टै। केही समय निस्केर आउँछन् टेलिभिजनको अगाडि, सबै कुराहरू, सबैका आँखाहरू केन्द्रित रहेका हुन्छन्। के यो एउटा दुःख लाग्दो कुरा होइन र? मैले एउटा गाउँमा एकजना धनी मानिससँग भेट्ने मौका पाएँ। त्यो गाउँमा उसको एउटा पसल थियो र त्यो पसल राम्ररी चल्थ्यो। ऊ र उसकी पत्नीलाई मैले देखेँ। मैले अनुमान गरे उनीहरूलाई कुनै कुराको कमी थिएन। उनीहरूको आवश्यकता पूरा गर्न सक्ने भन्दा बढ्ता आमदानी उनीहरूको थियो। तर पनि उनीहरूको मुहारमा मैले हाँसो देखिन, आनन्द देखिन। मैले त्यसको कारण पनि सोध्न आँट गरिन। तर जसरी प्रभु येशूले भन्नुभएको छ कि हृदयमा भरिएका कुराहरू नै मानिसले आफ्नो मुखबाट बोल्दछ, ठिक त्यस्तै भयो। ती मानिस सम्पन्न र धनी भए तापनि तिनको हृदयमा पीड़ा थियो। तिनले भने, यो जीवनसित दिक्क लाग्छ, यो संसारसँग म विरक्त भइसके, कोही छैन आफ्नो भन्ने। दुईवटा छोरो, एउटी छोरी थिए। एउटो छोरोको केही वर्ष अघि दुर्घटनामा परेर मृत्यु भयो। अर्को छोरो शहरमा जागिर खान्छ, विवाह गरेर उतै बसेको छ, घरमा कहिले आउने होइन। छोरी विदेशमा काम गर्न गए कि 10 वर्ष भइसकेको छ, वर्षमा एकपल्ट पनि आफ्नो आमा बुवालाई सम्झेर फोन गर्दिन। छोरा छोरीहरूले हामीलाई पाल्नु पर्ने त थिएन, तर पनि हामीलाई यसरी बिर्से कि यो जीवन नै शून्य भएको जस्तो लाग्छ। छोरा छोरीबाट यस्तो कुराको आशा राखेको थिएन। यो छोरा छोरीद्वारा त्यागिएको एक पिताको सुस्केरा पूर्ण दुखासो थियो। मलाई सुनेर धेरै नराम्रो लाग्यो। प्रिय मित्र, तपाईँले नि आफ्नाहरूलाई कतिको सम्झनुहुन्छ? माया मारेर बस्नु भएको छ कि आफ्नाहरूलाई? त्यसो नगर्नुहोला। पवित्र बाइबलमा हामी देख्छौ परमेश्वरले मानिसलाई बनाउनु भयो। परमेश्वरले पुरुष र स्त्रीलाई बनाउनु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो। परमेश्वरले भन्नुभयो, तिमीहरू फल्दै फुल्दै पृथ्वीमा भरिँदै जानु। यो पृथ्वीमा पहिलो मानव संस्था भनेको परिवार नै हो, जो परमेश्वरले बनाउनु भएको थियो। परिवारमा आमा बुवा छोरा छोरी हुन्छन्। पछि त्यो परिवार बढ्दै गएर थुप्रै मानिसहरू त्यसमा थपिन्छन्, सम्बन्धहरू थपिन्छन्। परिवारमा जिउने प्रत्येक व्यक्तिको भूमिका हुन्छ, जिम्मेवारी हुन्छ। जब कुनै सदस्यले आफ्नो परिवारलाई लत्याउँछ वा त्यसबाट तर्किन्छ, तब समस्या शुरूआत हुन्छ। म कहिलेकाहीँ सोच्दछु,
कि किन अचेल मानिसहरू एउटा परिवारमा बसेर पनि एकले अर्कालाई सहन नसकेका, किन एकदेखि अर्कोले झर्को मानेका, टाढा विदेशमा गएर काम गर्नेहरूलाई घर परिवारको महत्व थाहा हुन्छ, उनीहरूले परदेशमा बसेर घर परिवारको सम्झनामा आँसु बगाइरहेका हुन्छन्, संघर्ष गरिरहेका हुन्छन्, पसिना बगाइरहेका हुन्छन्। जब उनीहरू घर फर्केर आउँछन् तब त्यहाँ उनीहरूले स्वर्गको आनन्द पाउँछन्। बाइबलमा परमेश्वरले परिवारको सम्बन्धमा धेरैवटा निर्देशन र सल्लाह दिनुभएको छ। बाइबलमा लेखिएका ती कुराहरू हामीले पढेर पालन गर्यौं भने हाम्रो परिवारलाई हामी एउटा आनन्दको केन्द्र बनाउन सक्छौं। परिवारको हितका निम्ति त सबैभन्दा पहिले सबै सदस्यले परमेश्वरलाई चिन्नु र परमेश्वरसित राम्रो सम्बन्ध राख्नु राम्रो हुन्छ। परमेश्वरलाई चिनेपछि उहाँको वचन अनुसार जिउनुपर्छ। याद गर्नुहोस्, जुन मानिस परमेश्वरको नजरमा ठिक जीवन जिउँछ उसले सबै मानिसको अघि पनि ठिक जीवन जिएको हुन्छ। ऊ कसैसँग डराउनु पर्दैन, लुकेर हिँड्नु पर्दैन। बाइबलले यसरी अर्थ दिएको छ, हे जवान हो, बुढा पाकाहरूको अधीनमा बस, एउटा अर्काको अधीनमा बसेर तिमीहरूले नम्रताको वस्त्र धारण गर। जवान मानिसहरूलाई कति चाँडो झोँक चल्छ, रिस उठिहाल्छ, होइन र? कोही कोही त अरूले भनेका एउटा कुरा पनि सहन सक्दैनन्। तर परिवारमा जवानहरू नम्र हुनुपर्छ भन्ने सल्लाह बाइबलले दिएको छ। नम्र हुनुमा आज्ञा पालन गर्ने कुरा पनि आउँछ। आमा बुवाको ठूलाहरूको आज्ञा पालन गर्नुपर्छ। बुवा आमालाई पनि बाइबलले राम्रो सल्लाह दिएको छ। बाइबलले भन्छ, हे बुवा हो, तिमीहरूका छोरा छोरीहरूलाई रिस नउठाओ, नत्र त तिनीहरू निराश हुन्छन्। मलाई लाग्छ यो सायद छोरा छोरीलाई दिक्क नपार्नु भनिएको होला। कुनै कुनै आमा बुवाले छोरा छोरीलाई धेरै च्याङच्याङ च्याङच्याङ गर्छन्, जहिले पनि गाली गरिरहन्छन्, मैले जन्माएको पालेको मैले जे गर्दा पनि हुन्छ भने जस्तो गर्छन्। तर यसो गरेर उनीहरूले छोरा छोरीहरूको चरित्र नष्ट पारिरहेका हुन्छन्। हुन त छोरा छोरीले पनि आमा बुवालाई निराश पार्ने तालको निष्क्रिय जीवन जिउनु हुँदैन, सबै काममा सहायता गर्नुपर्छ। घरकी पत्नीलाई पनि बाइबलले भन्छ, प्रभुको दृष्टिमा सुहाउँदो गर, आफ्ना पतिको अधीनमा बस। बाइबलले हामीलाई प्रभु येशूको अधीनतामा बस्नु पनि भनेको छ। यसको अर्थ के हो? उहाँको कुरा मानेर जिउनु नै अधीनतामा बस्नु हो। पत्नी आफ्ना पतिको अधीनमा कसरी बस्नुपर्छ? पतिको कुरा मानेर, आफू खुसी गर्दै, आफूलाई जे मन लाग्यो त्यही गर्दै जिउनु हुँदैन। पतिलाई बाइबलले भन्छ, पति हो, आफ्ना आफ्ना पत्नीलाई प्रेम गर, तिनीहरूप्रति कठोर नहौ। पत्नीलाई दासी जस्तो व्यवहार गर्नु हुँदैन भन्ने शिक्षा बाइबलले दिएको छ। परमेश्वरको नजरमा एउटी स्त्रीको पनि त्यत्तिकै महत्व हुन्छ जतिको पुरूषको हुन्छ। परिवारमा अरू पनि सदस्यहरू हुन्छन्, उनीहरूसित हामीले उचित व्यवहार गर्नुपर्छ। परमेश्वरको वचनलाई ध्यान नदिन, परमेश्वरलाई नमानेर आफ्नो स्वार्थ अनुसार मानिसहरू जिएका कारण नै धेरैवटा परिवारहरू लथालिङ्ग भएर भत्केका छन्। मेरो अनुरोध छ, मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, तपाईँले परमेश्वरको शिक्षालाई अङ्गीकार गर्नुहोस्। तपाईँको परिवारमा परमेश्वरलाई बास गर्न दिनुहोस्। तपाईँको जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। उहाँले तपाईँको परिवारलाई सुन्दर बनाउनुहुन्छ, तपाईँको निम्ति आशा छ। यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने तपाईँको आफ्नै हक, अधिकार र कर्तव्य पनि हो। परिवार साह्रै रमाइलो ठाउँ हुन्छ। हामी संसारमा जहाँ गए तापनि जतिको परमेश्वरलाई बास गर्न दिनुहोस्। तपाईँको जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। उहाँले तपाईँको परिवारलाई सुन्दर बनाउनुहुन्छ, तपाईँको निम्ति

कति छिटो हुन्छ घरै आउन चाहन्छौ, किनभने शान्तिको स्रोत आनन्द र प्रेमको एउटा ठाउँ हो परिवार। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई र तपाईँको सम्पूर्ण परिवारलाई आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वर मौन हुनुहुन्न, प्रक्रियामा विश्वास गर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 8 यहाँहरूलाई स्वागत छ। कहिलेकाहीँ तपाईलाई लाग्न सक्छ कि जीवन तपाईँको लागि धेरै गाह्रो भइरहेको छ र तपाईँले सामना गरिराख्नु भएको सबै परीक्षाहरूमा परमेश्वर कहाँ हुनुहुन्छ भनेर सूची राख्नु भएको हुन सक्छ। तपाईँलाई लाग्न सक्छ कि परमेश्वर मौन हुनुहुन्छ, उहाँ तपाईँलाई तपाईँको वर्तमान परिस्थितिबाट बाहिर निकाल्न मद्दत गर्न इच्छुक हुनुहुन्न वा उहाँले तपाईँलाई प्रतिज्ञा गर्नुभएको आशिषहरू प्रदान गरिराख्नु भएको छैन। प्रिय श्रोता, आज म तपाईँहरूसँग के साझा गर्न चाहन्छु भने तपाईँको जीवनको लागि उहाँले गर्नुभएको प्रतिज्ञा पूरा गर्ने कुरामा परमेश्वर कहिले निदाउनुहुन्न। जब उहाँ मौन देखिनुहुन्छ, यसको अर्थ उहाँ पर्दा पछाडि काम गरिरहनु भएको छ। तपाईँले आफ्नो जीवनमा विजय प्राप्त गर्न सकुन् भनेर सबै कुरा तयार पार्दै हुनुहुन्छ। विलापको पुस्तक 3:25-26 पद, परमप्रभुको बाटो हेर्ने उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चुपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ। परमेश्वरले हामीलाई उहाँको वचनमा दिनुभएका सबै प्रतिज्ञाहरू पूरा गर्न सधैँ विश्वास योग्य हुनुहुन्छ। हामीले प्रक्रियामा विश्वास गर्नु महत्वपूर्ण छ। उहाँको योजना र समय अनुसार चीजहरू पूरा हुन दिनुहोस् र गुनासो गर्नुको सट्टा हामीले परमेश्वरलाई धन्यवादका साथ प्रार्थना गर्नुपर्छ र उहाँको अद्भुत आशिष प्राप्त गर्ने काम पूरा गर्नको लागि पर्खनुपर्छ। स्तरको पुस्तकमा हामी एउटा उत्कृष्ट उदाहरण देख्छौ जहाँ परमेश्वरले आफ्नो मानिसहरूको अन्तिम उद्धारको लागि पर्दा पछाडि काम गर्नुभयो। यस कथाको पहिलो भागमा 5 इन्द्रियहरूको दृष्टिकोणबाट यो देखिन्थ्यो कि परमेश्वरका मानिसहरू विनाशको लागि निश्चित थिए। परमेश्वर मौन देखिनुभयो। यद्यपि स्तर र उनका काका मोर्दकैले प्रार्थनामा समय बिताए र त्यसपछि तिनीहरूले परमेश्वरले तिनीहरूलाई कसरी निर्देशन दिनुभयो त्यस अनुसार कदम चाले। सही समयमा परमेश्वरले आफ्नो उत्कृष्ट बुद्धि, शक्ति र अनुग्रह प्रयोग गरेर आफ्ना मानिसहरूलाई छुटकारा दिने कठिन भाग गर्नुभयो। एफिसीको पुस्तक 3:20।

0: उहाँलाई जसले हामीभित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेका वा चिताएका भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरको बुद्धि हाम्रो सानो दिमागले कल्पना गर्न सक्ने भन्दा धेरै महान छ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञाहरू हामीले सम्भव भएको भन्दा धेरै महान छ। हाम्रो लागि परमेश्वरमा हाम्रो भरोसा राख्ने बारेमा हो। उहाँसँग हाम्रो जीवन र भविष्यको ठूलो तस्विर छ भनेर बुझेर त्यो प्रक्रिया प्रकट हुनको लागि पर्खने बारेमा हो। रोमीको पुस्तक 11 अध्यायको 33 पद, आहा, परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने। परमेश्वरले हाम्रो जीवनमा आफ्नो इच्छा कसरी पूरा गर्नुहुन्छ भन्ने कुरा उहाँमा निर्भर छ। उहाँले हाम्रो लागि प्रतिज्ञा गर्नुभएका कुराहरू पूरा गर्न उहाँले प्रयोग गर्नुभएका सबै शक्तिशाली तरिकाहरू हामी बुझ्न सक्दैनौ। हाम्रो काम केवल प्रार्थना गर्नु र उहाँले हाम्रो अगाडि राख्नुभएको प्रतिज्ञामा कार्य गर्नु हो। यहोशूको पहिलो अध्यायमा हामीले पढ्छौं जहाँ परमेश्वरले यहोशूलाई प्रतिज्ञा गरिएको भूमि दावी गर्न निर्देशन दिनुभयो। यहोशूलाई परमेश्वरबाट कुनै जानकारी दिएको थिएन कि तिनीहरूले यर्दन कसरी पार गर्न सक्नेछन् वा नदीको पारिपट्टि पुगेपछि तिनीहरूले आफ्ना शत्रुहरूलाई कसरी पराजित गर्न सक्नेछन्। उनको एकमात्र कर्तव्य परमेश्वरको प्रतिज्ञा अनुसार काम गर्नु र आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरिएको भूमितर्फ डोर्याउनु थियो। यहोशूले परमेश्वरको आज्ञा पालना गरे अनि जब तपाईँ यहोशूको पुस्तक पढ्नुहुन्छ तपाईँले कहाँ परमेश्वरले एकपछि अर्को चमत्कार गर्नुभयो भनेर देख्नुहुन्छ, जसको परिणाम स्वरूप उहाँका मानिसहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमि दावी गरे। श्रोता, परमेश्वरले तपाईँको लागि पनि त्यस्तै गर्नुहुनेछ जुन उहाँले एस्तर र यहोशूको लागि गर्नुभयो। तपाईँ प्रतिको उहाँको प्रेम निस्वार्थ र अनन्त छ। परमेश्वरले मन पर्नेहरू छान्नुहुन्न। उहाँले छान्नुहुने एक मात्र शर्त भनेको हामीले उहाँमा हाम्रो आशा र भरोसा राख्नु हो। र जब उहाँले हामीलाई केही गर्न निर्देशन दिनुहुन्छ हामी त्यो निर्देशनमा विश्वासका साथ कार्य गर्छौ। जब हामी त्यसो गर्छौ उहाँले सबै ढोकाहरू खोल्नुहुनेछ र सबै स्रोतहरू प्रदान गर्नुहुनेछ, जसको परिणाम स्वरूप उहाँले हामीलाई दिनुभएका अद्भुत प्रतिज्ञाहरू प्रकट हुनेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: उदाहरण बन्नुहोस्। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा एउटा असल उदाहरणको कथाको साथमा आएकी छु। हाम्रो फ्यामिली रिट्रिट अर्थात पारिवारिक शिविरमा आउने अपाङ्गता भएका बालबालिकाहरूमा मैले एउटा कुरा के याद गरेको छु भने उनीहरू रोल मोडल वा आदर्श व्यक्तित्वका लागि फोकाएका हुन्छन्। व्हीलचेयरमा बस्ने साना बच्चाहरू, बैशाखी वा वाकर प्रयोग गर्ने केटाकेटीहरू, ती सबैले कोही त्यस्तो व्यक्ति खोजिरहेका हुन्छन् जसले उनीहरूलाई जीवनको बाटो देखाओस्। उनीहरू जान्न चाहन्छन् कि व्हीलचेयरको जीवनसँग कसरी सामना गर्ने, आफ्नो अपाङ्गतालाई लिएर अप्ठ्यारो वा लज्जित महसुस नगरी कसरी जीवनमा अगाडि बढ्ने। बच्चाहरू जान्न चाहन्छन् कि कठिन चुनौतीहरूलाई कसरी सम्हाल्ने, के भन्ने र कस्तो व्यवहार गर्ने। आजको समयमा युवा भएर हुर्कनु नै गाह्रो छ, तर अपाङ्गता हुँदा यो झनै गाह्रो हुन्छ। त्यसैले म सधैँ 20 वा 30 वर्षका अपाङ्गता भएका युवाहरूलाई फ्यामिली रिट्रिटमा आएर सेवा गर्न प्रोत्साहित गर्छु। दार्सी जस्तै, जसलाई मैले गएको गर्मीमा शिविरमा भेटेकी थिए, दार्सीको कमर मुनिको भाग चल्दैन, तैपनि कुनै पनि कुराले उनलाई रोक्दैन। उनी स्वयंसेवकको रूपमा सेवा गर्न शिविरमा आएकी थिइन्। दार्सीलाई थाहा थियो कि उनी अपाङ्गता भएका धेरै साना बच्चाहरूका लागि एक वास्तविक रोल मोडल बन्न सक्छिन् र मैले उनलाई त्यस्तै गरेको देखे। शिविरमा बच्चाहरूले उनको हरेक चाललाई ध्यानपूर्वक नियालिरहेका हुन्थे, जब ती केटाकेटीहरूले दार्सीलाई मुस्कानका साथ अरूतिर हात बढाएको वा कुनै बाधालाई शालीनताका साथ पार गरेको देख्थे, तब उनीहरूले दार्सीले सहज रूपमा अरूका लागि प्रार्थना गरेको र कसैलाई भेदभाव नगरेको देख्थे, तब स्पष्ट हुन्थ्यो। बच्चाहरूलाई लाग्थ्यो कि उनीहरूले पनि त्यस्तै गर्न सक्छन् र गर्नुपर्छ। तितस दुईको सात पदले भन्छ, हरेक कुरामा असल काम गरेर तिनीहरूका निम्ति एउटा उदाहरण बन। दार्सीले यो बाइबलको आज्ञालाई हृदयदेखि नै पालना गरिरहेकी छिन् र मित्र, म आशा गर्छु कि तपाईँले पनि त्यसै गर्नुहुनेछ, किनकि हरेक दिन तपाई र मलाई कसैले हेरिरहेको हुन्छ, अरूले हामीलाई अवलोकन गरिरहेका हुन्छन्। हाम्रो मनोवृत्ति, शब्द वा कार्यद्वारा हामी कि त मानिसहरूलाई बाइबलको परमेश्वरको नजिक ल्याइरहेका हुन्छौं वा उहाँबाट टाढा धकेलिरहेका हुन्छौ। यसबारे सोच्दा यसले हामी सबैलाई एक प्रकारको अगुवा बनाउँछ। इसाईहरू प्रभावशाली मानिसहरू हुन्। हाम्रा शब्द र कार्यहरूले अर्थ राख्छन्। यो परमेश्वरका लागि मात्र होइन, जुन सबैभन्दा महत्वपूर्ण कुरा हो, तर हाम्रा शब्दहरूले अरू मानिसहरूका लागि पनि अर्थ राख्छन्। हाम्रो वरपरका मानिसहरूको बारेमा सोच्नुहोस्। तपाईसँगै काम गर्नेहरू, छिमेकीहरू, समुदायका मानिसहरू, चर्चका साथीहरू, आफन्तहरू र टाढा नजिकका सहकर्मीहरू, परमेश्वरले हाम्रो प्रभाव क्षेत्रमा राख्नुभएका मानिसहरूको असल संरक्षण बन्न हामीलाई बोलाउनु भएको छ र तितस दुई अध्यायले हामीलाई असल काम गरेर उनीहरूका लागि उदाहरण बन्न भनिरहेको छ। अझ स्पष्ट भन्नुपर्दा यसले भन्छ, हरेक कुरामा एउटा उदाहरण बन। मेरी साथी दार्सीले ठ्याक्कै त्यही गरिरहेकी छिन् र म प्रार्थना गर्दछु कि आज तपाईँले उनको उदाहरणबाट केही सिक्नुहुनेछ। हरेक युवालाई यो विश्वास दिलाउन एउटा उदाहरण चाहिन्छ कि व्हीलचेयरमा बसेर पनि यसोमा भरोसा गर्न र उहाँको आज्ञा पालन गर्न सकिन्छ। त्यसैले जोनी एन्ड फ्रेन्ड्समा स्वयंसेवक बन्ने बारे सोच्नु भएकोमा धन्यवाद। नयाँ पुस्तालाई आकार दिन दार्सीसँगै सामेल हुनुहोस्। यो यीशुको नाममा तपाईँको वरपरका मानिसहरूको साँच्चै ख्याल राख्नुहुन्छ भनेर देखाउने एक अद्भुत तरिका हो। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

दस आज्ञाहरू म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु न

0: नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परम प्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नु पर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो गमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
1: टाइम चेक, यति बेला बिहानको 10 बज्यो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
2: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
3: यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
4: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
3: कहाँ छ?
4: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।

0: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
1: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
0: र सरिता महर्जन 9841191094, 9841191094।
2: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
3: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहमको।

रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा आदरणीय श्रोता कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत हामी हाम्रा प्रियजनहरू जो टाढा नजिक हुनुहुन्छ उहाँलाई सम्झेर एकमुष्ट माने भन्ने गर्दछौ जयमसी हजुर न्यानो अभिवादन हामी कार्यक्रम मार्फत व्यक्त गर्ने गर्दछौ एकमुष्टमा हामी हाम्रो प्रियजनहरूलाई सम्झिँदै आइरहेको छौं र त्यति मात्र होइन हामी अर्को एउटा महत्वपूर्ण कार्य पनि गर्छौं हामी क्षमा लिन्छौ संसारमा छौं मानिसहरू हौं कचोटी चाहेर नचाहेर एकअर्काको हृदयहरू दुखाई पठाइदिन्छौं हाम्रो हृदयहरू दुख्छ र सबैभन्दा महत्वपूर्ण कुरा भनेको चाहिँ हामीले क्षमा लिएर दिएर नै सबै सम्बन्धहरूलाई सुधार्ने कामहरू गर्नुपर्दछ र एकदमै महत्वपूर्ण छ यो विषय र यही विषयलाई पनि हामी कार्यक्रम मार्फत अगाडि बढाउँदछौ फोन गरेर साथ दिनुहोला हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र 98-23-44-46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो
1: जय मसी
0: नैनाजी कस्तो हुनुहुन्छ तपाईँ
1: म आरामै छु हजुरलाई
0: हजुर हामी पनि एकदमै आरामै छौ र आज कार्यक्रम मार्फत तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ जयमसी भन्न चाहनुहुन्छ
1: जयमसी हजुरलाई फर्स्टमा अनि विजयजीलाई
0: जयमसी
1: सन्ध्याजीलाई हाम्रो अब्राम सरलाई अनि हाम्रो सुनिल राज लामा दाजुलाई अनि ताजन दाईलाई हाम्रो सबैजना ज्ञानु दिदीलाई अनि सुजन दाईलाई जतिजना हुनुहुन्छ सबैजनालाई अनि जतिजना फोन गर्नुहुन्छ जतिजना सुनिराख्नु भएको छ उहाँ सबैजनालाई जयमसी भन्न चाहन्छु
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला नैनाजी
1: परमेश्वरमा क्षमा माग्नुपर्छ हामी शरीरमा छौँ संसारमा छौँ अनि एकदमै कतिवटा नचाहँदै पनि हामी कतिवटाको हृदयहरू दुखाएका छौँ परमेश्वरमा है अनि हजुरहरूबाट पनि म क्षमा माग्छु अनि मेरो बोलीबाट मेरो व्यवहारबाट हजुरहरूलाई मन दुखेको छ भने मलाई माफ गर्नुहोला अनि मसँग माफी माग्नेहरूलाई पनि म क्षमा दिन्छु
0: हुन्छ धेरै धेरै धन्यवाद खुसी लाग्यो नैनाजी फोन गरेर साथ दिनुभएको लागि र अहिलेलाई छिटो हामी जयमसी
1: हजुर जयमसी धन्यवाद
0: हजुर हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र फोन गरेर साथ दिनुभएको थियो र जयमसी अभिवादन व्यक्त गरेर जानुभएको छ कार्यक्रम जयमसी तपाईँ सुन्दै हुनुहुन्छ यसरी नै तपाईँले आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र यो बिहानीको समयमा हामी एकले अर्कालाई अवश्य पनि न्यानो अभिवादन जयमसीबाट सम्झना गर्नेछौ र कार्यक्रममा तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ भने कोही श्रोता हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
2: हेलो जयमसी
0: जयमसी मिसपाजी कस्तो हुनुहुन्छ तपाईँ
2: एकदमै एकदमै ठिक छु स्वस्थ छु
0: प्रभुलाई धन्यवाद भएको खुसी लाग्यो र आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ जयमसी भन्न चाहनुहुन्छ
2: सर्वप्रथम त परमेश्वरलाई धन्यवाद हजुरलाई जयमसी हजुरहरूको टिमलाई
0: जयमसी जयमसी
2: एकदमै सम्झिएको छु अनि कहिले काहीँ भेट्न आउँछु भन्छु तर समयको लिमिट राखेको छैन अनि भेटघाट गर्नु एकदमै मन भइरहेको छ परमेश्वरलाई धेरै धन्यवाद अनि अब हाम्रो जति पनि गुड न्युज एफएममा जोड्नु भएको छ सबैलाई म जयमसी अभिवादन भन्न चाहन्छु कतिजना अहिले जोड्न सक्नु भएको छैन उहाँलाई जयमसी अनि यतिखेर चाहिँ मैले सुमन दाईलाई पनि सम्झेँ उहाँ सधैँभरि ताजा जयमसी गर्नुहुन्थ्यो आजकल कता जानुभयो उहाँको स्वर सुन्नु पाएको छैन सुमन दाई सुनिराख्नु भएको छ भने जयमसी छ है हजुर जहाँ भए पनि सुरक्षित रहनु होला अनि हाँस्दै खुस्दै नाच्दै होइन चाहन्छु अनि क्षमा दिनु पर्ने कुरा चाहिँ क्षमा दिनु भनेको सजिलो कुरो चाहिँ छैन है मलाई धेरै मन दुखाएको मान्छेलाई क्षमा दिनु धेरै गाह्रो हुँदो रहेछ अनि तै पनि परमेश्वरले भन्नुभएको छ जबसम्म हामी उहाँहरूको पाप क्षमा गर्दैन उहाँहरूले गर्नुभएको कुराहरू क्षमा गर्दैन तबसम्म मेरो पाप पनि क्षमा हुँदैन त्यो कुरा हामीले थाहा छ अनि त्यही कारणले गर्दाखेरि एकदमै क्षमा गर्नु सकौँ मेरो घर परिवारलाई अब जति पनि मलाई धेरै नै मन दुखाउनु भएको छ तर अलिकति समय चाहिँ लाग्छ जस्तो लाग्छ कि ताजा ताजा चाहिँ क्षमा गरिहाल्नु भन्नु चाहिँ सजिलो, तर क्षमा दिनु चाहिँ धेरै गाह्रो हुँदो रहेछ. अनि मैले एकदमै कोसिस गरिरहेको छु, मैले उहाँहरूले जस्तो व्यवहार गरे तापनि मैले चाहिँ परमेश्वरको प्रेम देखाउन सकोस् भनेर प्रार्थनामा पनि सम्झिदिनु होला. तर मैले एकदमै क्षमा पनि दिन सकोस्, अब उहाँहरूले जस्तो गरे तापनि क्षमा दिन सकोस् भनेर. अनि विशेष गरेर मेरो घर परिवारलाई परमेश्वरले चिन्नु भएको छैन, उहाँहरूले पनि परमेश्वरलाई चिन्न सकोस् र परमेश्वरको प्रेमलाई महसुस गर्न सकोस् भन्ने मेरो चाहना छ. उहाँहरूले पनि परमेश्वरले पाउन सकोस् विशेष गरेर, किनकि जति पनि उहाँहरूले गर्नुभएको छ परमेश्वरको बिना उहाँहरूको पाप क्षमा हुनु चाहिँ असम्भव छ. यो कुरा चाहिँ एकदमै बुझ्न सकोस् अनि मैले चाहिँ उहाँहरूको अगाडि प्रेम देखाउन सकौन् भनेर पनि प्रार्थना गरिदिनुहोस्. अनि परमेश्वरले मेरो पापलाई कति कतिको गल्ती फोहोर गरी पठाउँछौँ, बोलेर कतिजनाको मनदेखि पठाउँछौँ, अनि उहाँहरूले पनि मलाई क्षमा दिउन् अनि मैले पनि दिन सकौन् भनेर. अनि परमेश्वरसँग मेरो ठुलो प्रार्थना छ. हुन्छ, धन्यवाद.
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद. एकदम खुसी लाग्यो मिसपाजी फोन गरेर यसरी साथ दिनुभएको लागि. र अहिलेलाई छुटौँ हामी. जय मसी. हजुर, हाम्रो मिसपा महर्जनजी हुनुहुन्थ्यो, फोन गरेर साथ दिनुभएको थियो. कार्यक्रम मार्फत उहाँले आफ्नो न्यानो अभिवादन, जय मसी र सम्झना व्यक्त गरेर जानुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ. तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ, कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुनेछ. र फोनलाई एकदमै खुल्ला रहेको छ भने यो समयमा एउटा मिठो गीतको साथमा तपाईँलाई दिन चाहन्छु. फोन गर्दै गर्नुहोला भन्दै थिए तर फोनलाइनमा कोही श्रोता आइसक्नु भएको जानकारी मैले पाएको छु. म उहाँलाई पर्खाइरहन चाहन्न. को हुनुहुन्छ? हेलो. जय मसी. हाम्रो हरिबोलजी बोल्दै हुनुहुन्छ.
3: हजुर हजुर.
0: आरामै हुनुहुन्छ तपाईँ?
3: आरामै छु.
0: हजुर, आजको कसलाई सम्झिन चाहनुहुन्छ र जय मसी भन्न चाहनुहुन्छ?
3: जय मसी भन्न चाहन्छु सुमन राई, पम्फा रोका, पम्फा गोपाली, रुबेन राई, लक्ष्मी माया, यशु भक्त गौतम, लक्ष्मी बोरा, केक बहादुर, दिल कुमार, रेखा शर्मा, पुनम म्याम, ज्ञानो म्याम, प्राविधिक मित्र पावल थापा, अनि पावल दुमी राई जो फुल गोस्पेल चर्चका एकजना पास्टर हुनुहुन्छ, उहाँलाई अहिले भर्खर भेटेका थिए. उहाँले बडा मिलनसार हुनुहुन्छ, उहाँ सहयोगी हुनुहुन्छ. अनि त्यसै गरी सम्झिनु पर्दाखेरि हाम्रो यो संगीता चन्द्रमाया म्याम, अनि कुमार राई, अर्जुन प्रधान, हरियो खर्क चर्चका राजकुमार लामा टिकेन, त्यसै गरी कुमार भित्रीकोटी, उत्तम शिवाकोटी, गोविन्द आचार्य, सावित्री खड्का, अनि राजकुमार सुब्बा, हरियो खर्क मण्डलीका फुल टाइम वर्क, अहिले अस्वस्थ हुनुहुन्छ घुँडाको प्रब्लमले, उहाँहरू सबैलाई सुन्न चाहन्छु. जसले जुन नाम छुटाएँ मैले, उहाँहरूले पनि चित्त नदुखाउनु होला. रेडियोका सम्पूर्ण श्रोताहरू सबैले म जय मसी टक्र्याउन चाहन्छु.
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही सोला हरिबोलजी?
3: सर्वप्रथम त क्षमा परमेश्वरसँग नै माग्छु म. हामीले परमेश्वरले हामीलाई सदैव पवित्र आत्मामा सकारात्मक सोच दिइराख्नु भएको हुन्छ, त्यो व्यवहारमा उतार्न सक्दैनौ. फेरि कतिपय शैतानिक शक्ति हाम्रो शरीरमा प्रवेश गर्छ, शैतानले नकारात्मक त्यो गर्दाखेरि अब कसैले दिल दुखाएको छ, चित्त दुखाएको छ भने म हेर्दैदेखि नै क्षमा लिन चाहन्छु म्याम.
0: हुन्छ, धेरै धेरै धन्यवाद. खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि. अहिलेलाई छुटौँ हामी. जय मसी. हजुर, हाम्रो हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो कार्यक्रम मार्फत, उहाँले आफ्नो जय मसी अभिवादन व्यक्त गरेर जानुभएको छ. र कार्यक्रम जय मसी तपाईँको आफ्नै कार्यक्रम हो, जहाँ तपाईँले फोन गर्न सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई यसरी नै सम्झिन सक्नुहुनेछ, जय मसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ र क्षमा लिने दिने कार्यलाई पनि हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं. तपाईँलाई प्रोत्साहन पनि दिन्छौं आफ्नो व्यक्तिगत जीवनमा पनि क्षमा लिएर अथवा क्षमा दिएर आफूले आफैलाई स्वतन्त्र बनाउनु होला. र एउटा मिठो गीत तपाईँको लागि हामी राख्छौं, गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम झै मसी तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईसँग कुराकानी गरिरहेको छौं। फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्नो जयमसी अभिवादन कार्यक्रम मार्फत तपाईँले व्यक्त गरेर साथ दिन सक्नुहुनेछ। तपाईँका प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ। न्यानो अभिवादन जयमसी एकमुष्टमा कार्यक्रम मार्फत राख्न सक्नुहुनेछ र क्षमा लिने दिने कार्यलाई पनि हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं। तपाईँले आफ्नो हृदयदेखि होइन क्षमा दिन चाहनुहुन्छ, क्षमा दिन चाहने कुराहरू छन् जो तपाईँ राख्न चाहनुहुन्छ। धेरैजनालाई एउटा उत्साह पनि हुन्छ कि मैले यसरी क्षमा दिनु पनि पर्ने रहेछ, अथवा मैले क्षमा दिएँ भने चाहिँ म यसरी स्वतन्त्र पनि हुने रहेछु अथवा म आशिषित पनि हुने रहेछु भन्ने उत्साह पनि हुने भएको कारणले गर्दाखेरि तपाईँले त्यस्तो कुनै कुराहरू छ अथवा कुनै समय तपाईँले क्षमा दिनु भएको कारणले गर्दा तपाईँको जीवनमा भएको आशिषहरूको बारेमा पनि बाँड्न सक्नुहुनेछ। क्षमा लिने दिने कार्यहरू चाहिँ एकदमै महत्वपूर्ण छ र यसले क्षमा लिने दिने कुराहरूले चाहिँ हामीलाई स्वतन्त्र पनि बनाउँछ। कतिचोटि हामी क्षमा नदिएको कारणले गर्दाखेरि आफूले आफैलाई हृदयमा एकदमै बन्दी होइन एकदमै अशान्ति तितोपनाहरू महसुस गरेर बसिरहेका थियौं भने अब चाहिँ हामीले एउटा गजबको रहस्य पत्ता लगायौं। त्यो पनि येशु ख्रिस्टबाट हामीले सिक्यौं भनौं। उहाँले हामीलाई सिकाउनु भएको क्षमा लिएर दिएर चाहिँ हामी स्वतन्त्र हुन सक्ने रहेछौं। क्षमा लिएर दिएर नै त्यो बोझहरूबाट हामी एक एकदमै स्वतन्त्र हुन सक्ने रहेछ। हाम्रो हृदयको अशान्तिपना हृदयको तितोपनाहरूबाट हामी स्वतन्त्र हुन सक्ने रहेछौ भन्ने कुरा हामीले पत्ता लगायौं र येशु ख्रिस्टले पनि पत्रोसलाई भन्नुभएको कुरा यही नै हो। जब उनले आफ्नो दाजुभाइहरूलाई कसरी क्षमा गर्नुपर्छ भन्दै गर्दाखेरि येशु ख्रिस्टले 70 पटक भन्दै गर्नुहुँदाखेरि चाहिँ हरेक दिन नै हामीलाई अनन्तै होइन सम्म भनौँ अनगिन्ती नै भनौं हामीले क्षमा गर्न सक्नुपर्छ। किनभने मानिसहरू हौ, कतिचोटि विविध कुराहरूबाट ठेस लाग्छ, विभिन्न कुराहरूबाट हृदयहरू दुख्छ, विभिन्न कुराहरूबाट एकले अर्काको हृदयहरूमा चाहिँ तितोपनाहरू सायद सृजना गर्न सक्ने सम्मको अवस्थाहरू सृजना हुन सक्छ। त्यति तर ती सबै कुराहरूबाट स्वतन्त्र हुनको लागि चाहिँ हामीले हरेक दिन हरेक समय एकले अर्कालाई क्षमा लिने दिने, ईश्वरीय प्रेमले प्रेम गर्ने, एक अर्काको लागि प्रार्थना गर्ने, एक अर्कालाई वास्ता गर्ने कार्यलाई चाहिँ निरन्तर अगाडि बढ़ाउनु पर्दछ। अनि यही कार्य हामी कार्यक्रम मार्फत पनि गर्छौं। तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको छ र हाम्रो टेलिफोन नम्बर रहेको छ 01-47-70-754 र 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो,
1: हजुर म्याम,
0: जयमसी जयमसी, लक्ष्मीजी बोल्दै हुनुहुन्छ।
1: हजुर म्याम,
0: आरामै हुनुहुन्छ तपाईँ लक्ष्मीजी?
1: हजुर म्याम, म एकदम ठिक छु परमेश्वरको अनुग्रह कृपाले, प्रार्थना मण्डलीको प्रार्थनाले। हजुरलाई कस्तो आइसिन्छ? गुड न्युज एफएम परिवार सम्पूर्ण कस्तो आइसिन्छ म्याम?
0: एकदमै आरामै छौ हामीहरू सबैजना। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। र आज कार्यक्रम मार्फत तपाईँ को गुसार सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
1: हजुर म्याम, सर्वप्रथम त परमेश्वरलाई धेरै धन्यवाद यो समय, यो फेरि पनि आजको यो नयाँ दिन दिनुभयो अनि फेरि यो नयाँ दिनमा फेरि पनि परमेश्वरको महिमा गर्नलाई यो समय हजुरहरूसँग जोडिन यो अवसर मौकाको लागि हजुरहरूसँग बोल्न पाएका छौँ। एकदमै परमेश्वरलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। परमेश्वरको प्रेमको कारण आज हजुर हामी एउटै परिवार भइकन हामी जहाँ जहाँ भए तापनि हामी एकै ठाउँमा भए जस्तो गरे हजुरहरूसँग हामी कुराकानीहरू गर्दै परमेश्वरको महिमा गर्न पाएको छौँ। त्यसको लागि धन्यवाद छ परमेश्वरलाई अनि सर्वप्रथम अनि हजुरलाई पनि धन्यवाद छ म्याम यो समय यसको लागि।
0: हजुर हजुर हुन्छ,
1: धन्यवाद भन्न चाहन्छु।
0: र
1: भन्न पर्दा हजुरलाई जयमसी म्याम, सम्पूर्ण परिवारलाई जयमसी भन्न चाहन्छु।
0: धन्यवाद,
1: सम्पूर्ण परिवारलाई जयमसी भन्न चाहन्छु अनि सन्दे म्यामलाई जयमसी भन्न चाहन्छु। ज्ञानु म्यामलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु अनि कुमार प्राण सरलाई जयमसी भन्न चाहन्छु अनि सुनिल सरलाई पनि जयमसी अब अभिवादन भन्न चाहन्छु। जनार्दन गिरी सरलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु अनि गुड न्युज एफएम चलाउनु हुने सम्पूर्ण मैले नाम छुट्नेहरू सम्पूर्णलाई गीत लेख्नु हुने गाउनु हुने सङ्गीतकार गायककार रचनाकारहरू सम्पूर्ण जति पनि ऐसिन्छहरू सम्पूर्णलाई जयमसी अभिवादन भन्न चाहन्छु। अनि बिहान गुडनेज एफएममा वचन ल्याउनु हुने हरेक राम्रा राम्रा परमेश्वरको कार्यक्रमहरू ल्याउनु हुने सम्पूर्ण परिवारलाई म नछुटाइकन मेरो हृदयदेखि जयमसी अभिवादन भन्न चाहन्छु म्याम। अनि मेरो मण्डली परिवार, मेरो गुरुबा लाई जयमसी अभिवादन भन्न चाहन्छु, मेरो गुरुआमालाई जयमसी अभिवादन, राजु भाइको परिवारलाई जयमसी अभिवादन, राजन भाइको परिवारलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु, अनि ज्ञानीको परिवारलाई जयमसी अभिवादन, अनि उदयको परिवारलाई पनि जयमसी भन्न चाहन्छु, शोभाको परिवारलाई जयमसी, अनि फुलमाया दिदीको परिवारलाई जयमसी अभिवादन, अनि सरिङ्गा दिदीको परिवारलाई, भगवती दिदीको परिवारलाई, मेरो मण्डली ताल्ची खेल मुल्तानी दुईटा मण्डली हैसिन्छ, कृष्णकाजी दाईको घरको परिवार सम्पूर्णलाई जयमसी अभिवादन भन्न चाहन्छु, मेरो मण्डली दुइटै मण्डली ताल्ची खेल मुल्तानी दुइटालाई जयमसी अभिवादन भन्न चाहन्छु नछुटाई। अनि म जयमसी भन्नपर्दा पुना दिदीलाई जयमसी अभिवादन, सङ्गीता दिदीलाई जयमसी अभिवादन, चन्द्रमाए मगर दिदीलाई मरिदेदेखि जयमसी अभिवादन भन्न चाहन्छु, पम्फा रोक्का दिजुलाई जयमसी अभिवादन, पम्फा गोपाली दिजुलाई पनि जयमसी अभिवादन, सारा दिदीलाई जयमसी अभिवादन, कुमार राई दाईलाई जयमसी अभिवादन, माया दिदीलाई जयमसी अभिवादन, अर्जुन प्रधान पनि जयमसी अभिवादन, हरिबोल बुढा थोकी उहाँलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु, दार्जिलिङबाट फोन गरिदिन्छ उहाँलाई पनि जयमसी अभिवादन, यसु भक्तलाई म जयमसी अभिवादन भन्न चाहन्छु, उहाँको स्वरहरू अहिले सुनिरहेको छैनौ, कहाँ आइसिन्छ सन्चय आइसिन्छ होला, उहाँलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु, दिलकुमार राईलाई जयमसी अभिवादन भन्न चाहन्छु, हाम्रो सुमन दाईलाई जयमसी अभिवादन, उहाँको सम्पूर्ण परिवारलाई पनि जयमसी अभिवादन, दुर्गा दिदीलाई जयमसी अभिवादन, उत्तम शिवकोटी उहाँलाई पनि जयमसी अभिवादन, बिना दिदीलाई शर्मिला दिदीलाई जयमसी अभिवादन, अनिता महर्जन दिदीलाई जयमसी अभिवादन भन्न चाहन्छु, अनि सावित्री खड्का दिदीलाई जयमसी अभिवादन, माया मगर दिदीलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु, अनि पोखराबाट फोन गर्नुहुने रश्मिला बोहरा उहाँलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु, सन्ध्या बहिनीलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु, म सम्पूर्ण मैले नाम छुट्नेहरू जति पनि हैसिन्छ म्याम, 14 अञ्चल 75 जिल्लादेखि फोन गुड न्युज एफएम फोन गरे, परमेश्वरको छोराछोरी फोन गर्नुहुने सुनेर पनि नगर्नुहुने, मलाई लक्ष्मी मगर भन् चिन्ने नचिन्ने सम्पूर्णलाई म नछुटाइकन म्याम एक मुस्टमै हृदयदेखि जयमसी अभिवादन भन्न चाहन्छु म्याम।
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला लक्ष्मीजी?
1: छ नि म्याम, हामी संसार शरीरमा छौँ, हामीले जानी नजानी कति धेरै भूल गल्तीहरू गरिराखेका हुन्छौँ, त्यो कारण हाम्रा हाम्रा गराइबाट हेराइबाट हाम्रा सोचाइ बोलाइबाट देखाइबाट हाम्रा कति धेरै भूल गल्ती पापहरू हाम्रा जान अन्जानमा भइरहेको हुन्छ म्याम, त्यो कारणले परमेश्वरको कति चित्त दुखिराखेको हुन्छ होला, म सर्वप्रथम परमेश्वरलाई नै मेरा सबै गल्ती अधर्मको लागि मेरा पापहरूलाई स्वीकार गर्दै प्रभुसँग हृदयदेखि क्षमा माग्न चाहन्छु, अनि मैले गुड न्युज एफएममा फोन गर्दा ओर्दा कति कुराहरू मैले जानी नजानी बोलिरहेको हुन्छु म्याम, हजुरहरूसँग पनि म सम्पूर्ण गुड न्युज एफएम परिवारसँग पनि म क्षमा माग्न चाहन्छु, अनि मैले फोन गर्दै गर्दा कति परमेश्वरको छोराछोरी जनहरू मेरो साथीभाइहरूको मैले नामहरू लिइरहेको हुन्न छुटाइरहेको हुन्छु, त्यो कारणले मदेखि कोही कसैको चित्त दुखेको छ भने अरू सम्पूर्ण परिवारसँग पनि म क्षमा माग्न चाहन्छु, अनि म क्षमा पनि दिन चाहन्छु म्याम।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो लक्ष्मीजी फोन गरेर साथ दिनुभएको लागि, र अहिलेलाई चाहिँ छुटौँ हामी, जयमसी।
1: जयमसी म्याम, धन्यवाद, धेरै आशिष दिनुभएको।
0: हजुर, एकदमै धन्यवाद, हाम्रो लक्ष्मी मगर्जी हुनुहुन्थ्यो, र तपाईँले पनि यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ, आफ्नो जयमसी अभिवादन कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ, र क्षमा लिने दिने कार्यलाई पनि हामी निरन्तर अगाडि बढाइरहेको छौं, र यो समयमा एउटा मिठो गीत तपाईँको लागि हामी राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ। कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो, जय मसी, जय मसी। हाम्रो शोभाजी बोल्दै हुनुहुन्छ। हजुर शोभाजी, तपाईँको आवाज एकदमै सानो आइरहेको छ। हजुर अलिक ठुलो आवाजमा बोल्ने प्रयास गर्नु ल। तपाईँको आवाज एकदमै सानो आइरहेको छ। हजुर हजुर सुन्दैछु म शोभाजी, र तपाईँ एकदमै ठिक हुनुहुन्छ, सन्चै आरामै हुनुहुन्छ? हजुर हामी पनि एकदमै आरामै छौँ शोभाजी। र आज कार्यक्रम मार्फत तपाईँले आफ्नो जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। हुन्छ, छेउमा लिने दिने कार्यहरू पनि राख्नुभयो होइन? हुन्छ धेरै धेरै धन्यवाद, र फोन गरेर साथ दिनुभएको लागि एकदमै खुसी लाग्यो। अहिलेलाई छुटौँ हामी, जय मसी। हजुर हाम्रो शोभा मिश्रजी हुनुहुन्थ्यो, उहाँको आवाज अलिकति सानो आए तापनि हामीले उहाँको अवश्य पनि जयमसी अभिवादन र क्षमा लिने दिने कुराहरूलाई कार्यक्रम मार्फत राखेको छौं, र तपाईँले पनि यसरी नै फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ, र फोन गरेर तपाईँले आफ्नो जयमसी अभिवादनहरू कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ। क्षमा लिने दिने कार्य पनि हामी निरन्तर अगाडि बढ़ाइरहेको छौ, र फोन गर्दै गर्नु होला। एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ भन्दै थियो। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी सुमनजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै एकदमै आराम कुशलै छु, प्रभुको अनुग्रह कृपाले हजुरको अन्तर्किनतिर प्रार्थना हाँसेको छु, पाचेको छु, प्रभुलाई धन्यवाद, हजुरलाई धेरै धेरै धन्यवाद।
0: एकदमै एकदम आराम छौँ हामी पनि, र यहाँको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद सुमनजी, खुसी लाग्यो फोन गर्नुभएको लागि। र आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ र जयमसी भन्न चाहनुहुन्छ सुमनजी?
1: हामीले जयमसी भनेको चाहिँ साँच्चै प्रकारले हाम्रो चाहिँ जय जयकार गर्नु परमेश्वरलाई, अनि परमेश्वरलाई धेरै धेरै धन्यवाद, परमेश्वरको महिमा भएको होस्, अनि परमेश्वरलाई हामी जय जयकार गर्नुको लागि हरेक हाम्रो क्रिस्चियन दाजुभाइ तथा दिदी बहिनीहरूलाई, आमा बुवा जति पनि सम्पूर्ण मण्डली परिवार, क्रिस्चियन दाजुभाइ दिदी बहिनी विश्वव्यापी मण्डली परिवारलाई जय जयकार गर्नुको लागि चाहिँ परमेश्वरको महिमाको जय जयकार गर्नु हो, परमेश्वरको नामलाई उचाल्नु हो। त्यसै कारण म जय मसी अभिवादन, हाम्रो पुनः बहिनीलाई जय मसी अभिवादन, एकदमै मेरो हृदयद्वारा मेरो सम्झनाद्वारा बहिनीलाई धेरै धेरै धन्यवाद, जय मसी अभिवादन। अनि आज हाम्रो टेक्निकल मित्र को हुनुहुन्छ?
0: हाम्रो विजय सर हुनुहुन्छ। आज
1: विजय सरलाई धन्यवाद, जय मसी, मेरो जय मसी अभिवादन भन्न चाहन्छु। हाम्रो सन्ध्या, हाम्रो सन्दीप भाइलाई जय मसी अभिवादन, हाम्रो सन्ध्या बहिनीलाई जय मसी अभिवादन, सुनिल दाचालाई जय मसी अभिवादन, हाम्रो सुरज सरलाई जय मसी अभिवादन, हाम्रो सुजन सरलाई जय मसी अभिवादन, अनि यसै गरी जय मसी अभिवादन, हाम्रो पुनः हाम्रो ज्यानु बहिनीलाई सम्झेर म जय मसी अभिवादन, हाम्रो मिनीमा बहिनीलाई म सम्झेर जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो हिरो सर अब्राहम सरलाई चाहिँ मसी अभिवादन भन्न चाहन्छु, चाहिँ मसी अभिवादन हाम्रो कुमार विश्व सरलाई, चाहिँ मसी अभिवादन हाम्रो यसै गरी हाम्रो दाजन गुरुङ सरलाई, चाहिँ मसी अभिवादन हाम्रो आइग्रहलाई, चाहिँ मसी अभिवादन हाम्रो यादु खटडालाई, चाहिँ मसी अभिवादन तेज रोक्काजीलाई, चाहिँ मसी अभिवादन सुमन पाण्डेजीलाई, चाहिँ मसी अभिवादन हरि दिक्कजीलाई, चाहिँ मसी अभिवादन हाम्रो तेजदास सरलाई, चाहिँ मसी अभिवादन मंगलमान श्रेष्ठ मंगलमान महरगन्जीलाई, झन् जय मसी अभिवादन नारायण शर्माजीलाई, जय मसी अभिवादन हाम्रो मेन कुमार राईलाई, जय मसी अभिवादन, जय मसी जय मसी जय मसी अभिवादन भन्न चाहन्छु, जय मसी भन्न चाहन्छु सम्पूर्ण गुणी एफएम परिवारलाई, अनि विशेष गरी अहिले भर्खरै कन्ट्याक्ट गरेर जानुभयो हाम्रो शुभा पहिला, जय मसी अभिवादन उहाँको परिवारलाई, जय मसी अभिवादन हाम्रो लक्ष्मी लक्ष्मी मगर पहिला, जय मसी अभिवादन भन्न चाहन्छु उहाँको परिवारलाई, म जय मसी अभिवादन भन्न चाहन्छु, अनि जय मसी अभिवादन भन्न चाहन्छु हाम्रो हरिदो काजीलाई, जय मसी अभिवादन हाम्रो सावित्री काजीलाई, जय मसी अभिवादन हाम्रो हाम्रो माया बहिला, जय मसी अभिवादन हाम्रो निष्पा बहिला, जय मसी अभिवादन हाम्रो यसै गरी हाम्रो अमिता बहिला झन्झेर, म जय मसी अभिवादन दुर्गा दुर्गा पश्चिमजीलाई, जय मसी अभिवादन सुन्दरी बहिला, जय मसी अभिवादन हाम्रो सुनित्रा बहिला, जय मसी अभिवादन साना बहिला, जय मसी अभिवादन शान्ता बहिला, जय मसी अभिवादन हाम्रो यसरी तारा बहिला, जय मसी अभिवादन भन्न चाहन्छु, जय मसी अभिवादन, अनि यसै गरी हाम्रो लक्ष्मी सुन्दास बहिला, जय मसी अभिवादन शर्मिला गोपदानजीलाई, जय मसी अभिवादन इलेक्ट्री बाजीलाई, जय मसी अभिवादन एरिसा बहिलासम्म सम्झेर, जय मसी अभिवादन भन्न चाहन्छु, अनि जय मसी अभिवादन भन्नु पर्दाखेरि हाम्रो परमेश्वरको दास छोरी हाम्रो चन्द्रमा बहिला सम्झेर, म जय मसी अभिवादन उहाँको परिवारलाई, जय मसी अभिवादन उहाँको साथीलाई सम्झेर, म जय मसी अभिवादन भन्न चाहन्छु, अनि जय मसी अभिवादन भन्न चाहन्छु हाम्रो सङ्गीतकार हिमालजीलाई, जय मसी अभिवादन खोर्साजीलाई, जय मसी अभिवादन हाम्रो जसले पोखराबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो रूपा बहिला, म सम्झेर जय मसी अभिवादन, अनि जय मसी अभिवादन हाम्रो सारा बहिला, म सम्झेर जय मसी अभिवादन पुनादीलाई, जय मसी अभिवादन भन्न चाहन्छु, अनि सम्पूर्ण सम्पूर्ण जति पनि गुणमा कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो यस्तो भक्त मित्रलाई, जय मसी अभिवादन, अनि अर्जुन प्रधानजीलाई जय मसी अभिवादन, हाम्रो दिल कुमार राईलाई जय मसी अभिवादन, सोम कुमार विष्टजीलाई जय मसी अभिवादन, जय मसी अभिवादन राजु काब्राजीलाई, जय मसी अभिवादन हाम्रो विनोद काब्राजीलाई, जय मसी अभिवादन हाम्रो दाई हजुर जसले भारतबाट कन्ट्याक्ट गर्नुहुन्छ उहाँको उहाँलाई म जय मसी अभिवादन, उहाँको परिवारलाई उहाँको फ्यामिलीलाई म जय मसी अभिवादन भन्न चाहन्छु, जय मसी अभिवादन हाम्रो रुचेन राईलाई, जय मसी अभिवादन अजय राईलाई, जय मसी अभिवादन आशिष राईलाई, जय मसी अभिवादन सन्तोष राईलाई, जय मसी अभिवादन शान्ति राईलाई, जय मसी अभिवादन राम कुमार राईलाई, जय मसी अभिवादन पटिना राईलाई, जय मसी अभिवादन सम्पूर्ण सम्पूर्ण यसैमा कन्ट्याक्ट गर्नुहुने हाम्रो यसै गरी पम्पा बोपाली बहिला, जय मसी अभिवादन पम्पा रोका मेडमलाई, जय मसी अभिवादन भन्न चाहन्छु, सम्पूर्ण सम्पूर्ण गुणी यसैमा कन्ट्याक्ट गर्नुहुने मित्रहरूलाई सबैजनालाई म एक पुस्तमा सुमन राईको तर्फबाट जय मसी अभिवादन, मेह करार मण्डलीको सम्पूर्ण दादा दाजुभाइ दिदी बहिनी हाम्रो जति पनि मण्डलीका आदरणीय दाजुभाइ सम्पूर्ण पास्टर प्रचारक एल्लर गीतन सम्पूर्णलाई म सम्झनाको साथमा जय मसी अभिवादन, जति पनि धर्मराज बरालजीलाई पनि जय मसी अभिवादन भन्न चाहन्छु, जोन सेरा सेकीलाई जय मसी अभिवादन भन्न चाहन्छु, सम्पूर्ण सम्पूर्ण मित्रहरूलाई गुनी एफएममा भाग लिनुहुने बोल्नुहुने मित्र कलाकार गायककार सङ्गीतकार जति पनि सम्पूर्ण मित्रलाई म एक मुष्टमा जय मसी जय मसी जय मसी भनेर भन्न चाहन्छु मैले।
0: एकदमै क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला सुमनजी?
1: हामी सेवा दिनु एकदमै एकदमै हामीले जटुल जटिल पर्छ किन मानेदेखि हामीले जानेर नजानेर हामीले बोलेर नबोलेर हाम्रो सोचाइ विचारमा हाम्रो सोचाइ विचारले कति प्रकारको भुल गर्छ अधर्म गर्दा छ, हामी कहाँ गएर चुकिरहेको हुन्छ, हामीले के कुन सोचाइमा हामी चुकिरहेको हुन्छ, कुन विचारमा हामी चुकिरहेको हुन्छ, हामी लडिरहेको हुन्छ हामी जान्दैनौँ किन भनेदेखि हामी संसारमा शरीरमा भएको कारणले चाहिँ हामीले परमेश्वरको दृष्टिमा म भुल गल्ती गर्दिनँ म पाप गर्दिनँ भन्दा पनि हामीले चाहिँ पल पलमा हामीले निश्चय गरेको हुन्छ किन भनेदेखि हामी शरीरमा भएको कारणले हामी संसारमा भएको कारणले हरेक हाम्रो हेराइ देखाइ हरेक प्रत्येक कुराले हामीले पाप जन पाप अपराध गरिरहेको हुन्छ। यसै कारण परमेश्वरसँग म क्षमा माग्न चाहन्छु। सम्पूर्ण तथा दाजु दाजुजी बहिनीहरूसँग सुनिराख्नु हुने भाइले नै लिइराख्नु हुने मित्रहरूसँग म क्षमा प्राप्त चाहन्छु। सम्पूर्ण पुण्य परिवारसँग म जानी नजानी मैले बोलेको हुन्छ भाग लिएको हुन्छ
0: हजुर हुन्छ। धेरै धेरै धन्यवाद। एकदमै खुसी लाग्यो सुमनजी फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ हामी छुटौँ। जय मसी
1: जय मसी बहिनी। एकदमै बहिनीहरूको बहिनीको जीवन सफलता उन्नति प्रगति
0: सम्पूर्णमा न्यानो अभिवादन जयमसीह व्यक्त गरेर जानुभएको छ। र तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ र आफ्नो जयमसीह अभिवादन कार्यक्रमबाट व्यक्त गर्न सक्नुहुनेछ। र फोन गर्दै गर्नुहोला। एउटा मिठो गीत फेरि पनि हामी राख्न चाहन्छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं। र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो, कोही श्रोता हुनुहुन्थ्यो फोनलाइनबाट बाहिरिनु भएको छ र केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र कार्यक्रम जयमसी मार्फत आफ्नो जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754 र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ भने हामीलाई वाट्सएप कल गर्न सक्नुहुनेछ। हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-646। फोनलाइनमा गइ हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म। हेलो
1: हेलो,
0: जय मसी पम्पाजी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौँ हामी र आजको उसलाई सम्झिन चाहनुहुन्छ।
1: हामीलाई आराम राख्नु भएको छ, आजको दिन पनि आइथपिदिनु भएको छ, कुराकानी गर्ने मौका समय मैले पाएँ। परमेश्वरलाई धन्यवाद, धन्यवाद टक्राउँछु।
0: एकदमै प्रभुलाई धन्यवाद भएको र पम्पाजी तपाईँले आफ्नो जयमसी अभिवादन राख्न सक्नुहुनेछ।
1: हजुर धन्यवाद। सर्वप्रथम हजुरलाई दुवै हात जोडेर आदरको साथ म एकदम सम्मानको साथ जयमसी टक्राउँदछु। एकदमै वास्ता फिक्री गर्दै सम्झनाको साथ जयमसी टक्राउँछु अनि टेक्निसियन मिसलाई, सन्ध्या मिसलाई जयमसी टक्राउँछु अनि सबैजनालाई एकदम आदर गर्दै सम्झना गर्दै प्रेमको साथ न्यानो अङ्गालो फैलाउँदै परमेश्वर प्रभु श्री क्रिस्टको नाममा उहाँको प्रेमको खातिर म सबैलाई प्रेमको साथ म जयमसी टक्राउँछु। सन्ध्या मिसलाई जयमसी, विजय सरलाई जयमसी, सुदन घिमिरे सरलाई जयमसी, सन्दीप सरलाई जयमसी टक्राउँछु, अब्राम सरलाई जयमसी टक्राउँछु, तादन गुरुङ सरलाई जयमसी टक्राउँछु, सुनिल सरलाई जयमसी टक्राउँछु, ज्ञान मिसलाई जयमसी टक्राउँछु र कार्यक्रम चलाउनुहुन्छ, परमेश्वरको वचन लिएर आउनुहुन्छ, कति मेहनत गरेर हामी श्रोताहरूलाई सुनौन भनेर परमेश्वरको महिमा गरून्, परमेश्वर प्रतिको विश्वास बढाउन्, उहाँमा विश्वासमा दरिलो हुन् भनेर कति मेहनत गरेर वचनहरू ल्याउनुहुन्छ पास्टर गुरुजनहरू, अगुवाजनहरू सबैजनालाई एकदम प्रेमको साथ वाचा फिक्री गर्दै सम्मानको साथ आदरको साथ म जमिसी टक्राउँछु र गीत भजन लेख्ने लेखकहरूलाई एकदमै आदर गर्दै सम्झना गर्दै आदरको साथ म जमिसी टक्राउँछु र गायक गायिकाहरूलाई जमिसी टक्राउँछु। उहाँले गाउनु भएको गीतहरूद्वारा पनि हामी परमेश्वरको महिमामा अडिएका र बसेका छौँ, गीत भजनद्वारा पनि परमेश्वरको परमेश्वरसँगको संगति हाम्रो भइरहेछ। सबैजनालाई म जयमसी टक्राउँछु, एकदम सम्मान गर्दै आदर गर्दै जयमसी टक्राउँछु अनि गुणी राख्ने कार्यालयमा जो जति सुनिरहनु भएको छ साथीहरू भाग लिएर जानुभयो सबैलाई एकै मुस्टमा म आदरको साथ सम्झनाको साथ एकदम एकदमै मायाको साथ म दुवै हातहरू जयमसी टक्राउँदछु र गाह्रोको प्रार्थनामा भेला हुने साथीहरू सबैलाई आदर गर्दै सम्झनाको साथ म जमिसी टक्राउँछु। आगामी दिनहरूमा हामी भेला हुनुपर्छ, भेटघाट गर्नुपर्छ साथीहरू, हामी एउटै परमेश्वरको सन्तान हौ, हामी जहाँ जति छरेर बसेका छौँ एक दिन भयो नि एकछिन भयो भने हामी भेटघाट गर्नुपर्छ साथीहरू, सबैजना आउनु होला। अहिलेदेखि म निमन्त्रण टक्राउँदै म सम्झना गर्दै दुवै हात जोडेर म जमिसी टक्राउँछु। भारतबाट फोन गर्नुहुन्छ, अमेरिकाबाट फोन गर्नुहुन्छ, कुवेतबाट फोन गर्नुहुन्छ, सबै साथीहरूलाई सिक्किमबाट फोन गर्नुहुन्छ, नेपालको कुना कुनाबाट बङ्गाली परिवारहरूले फोन गर्नुहुन्छ, फोन नगर्ने नगरे तपाईँ सुनिरहनुहुन्छ साथीहरू सबैलाई म पम्फा रोकाको तर्फबाट एकदमै दुवै हात जोडेर मायाको साथ सम्झनाको साथ जमिसी टक्राउँछु। मेरो भक्तपुर मण्डल परिवार, पाँचखाल मण्डल परिवार, मेरो भर परिवारलाई जमिसी टक्राउँछु, सबै मण्डली परिवार, नेपाल देशभरि भएका मण्डली परिवार, परमेश्वरको सेवकहरू, परमेश्वरको छोराछोरीहरू सबैलाई पवित्र जनहरूलाई म दुवै हात जोडेर सम्मानको साथ आदरको साथ प्रेमको साथ म जमिसी टक्राउँछु। हजुर
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्पाजी?
1: क्षमा माग्न पुरा परमेश्वरसँग क्षमा माग्छु, मैले हृदयमा सोचेर गरेका सोचेको कुराहरूबाट परमेश्वरको मन दुख्न पुग्यो होला र बोलेको शब्दहरूबाट परमेश्वरको मन दुख्न पुग्यो कि हामी थाहा गर्दैनौ, याद गर्दैनौ, जे पाए बोल्छौ, जे पाए चाहिँ हृदयमा उब्जी पठाउँछ र हामी जे पाए चाहिँ कुराहरू गर्छौ र काम गर्दाखेरि पनि परमेश्वरलाई मनमा पनि कामहरू गर्छु कि कुन ठाउँमा जा भन्नुभएको छ परमेश्वरले, कुन ठाउँमा भन्न चाहन्छु कि त्यो सबै कुरा परमेश्वरले हेरिरहनु भएको छ, देखिरहनु भएको छ, उहाँको दृष्टिमा कुनै कुरा लुकेको छैन, छिपेको छैन. प्रभु हामीलाई पापैमा जन्मियौँ, पापैमा हुर्क्यौँ, हामीलाई क्षमा दिनुहोस्. मलाई मेरो परिवारलाई मेरो पिता पुर्खाको आधारमा मेटी दिनुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ. उहाँसँग क्षमा माग्नु पर्छ, म क्षमा माग्दछु र उहाँले क्षमा दिनुहुन्छ. उहाँ त करुणामय कृपामय परमेश्वर हुनुहुन्छ र म क्षमा माग्छु. सुनिरहने साथीहरू सबैजनासँग क्षमा माग्छु. मैले बोलेर बोल्दा ओर्दा कार्यक्रममा भाग लिँदा हजुरलाई कुनै कसैको कसैलाई मन दुख्यो भने म क्षमा माग्छु. र गुटिन्जामे कार्यालयमा पनि मिसहरू सरहरूसँग कार्यक्रम फोन गर्दाखेरि बोल्दा ओर्दा गल्ती भुल हुन पुग्छ होला, हजुरसँग सबैजनासँग क्षमा माग्छु. मेरो भक्तपुर मन्दिर बजार पाँच मन्दिर परिवारसँग क्षमा माग्छु. अनि मेरो घर परिवारसँग क्षमा माग्छु. काम गर्ने ठाउँमा पनि मैले गल्ती भुलहरू काम गर्छु कि सबैजनासँग क्षमा माग्छु. हजुर
0: हुन्छ, धेरै धेरै धन्यवाद. खुसी लाग्यो पम्पाजी फोन गर्नुभएको लागि र यसलाई चाहिँ हामी छुटाउँदै
1: धन्यवाद. हजुर
0: हजुर, हाम्रो पम्पा रोकाजी हुनुहुन्थ्यो र कार्यक्रममा आफ्नो जयमसी अभिवादन व्यक्त गरेर जानुभएको छ. र श्रोता अवश्य भने हामी तपाईँको फोन कल लिन असमर्थ छौं, कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र मैले विदा माग्नुपर्ने बेला भइसकेको छ. र आज फोन गरेर साथीनुहुने, कार्यक्रम सुनेर साथीनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु. र प्राविधिक मित्र विजयजी र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जयमसीबाट यो समयमा पुनः विदा हुन्छु. जयमसी नमस्कार.

0: गुड न्यूज एफएम 105.1
1: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
0: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
0: 24 घन्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखु डोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: प्रवासमा रहनुभएका सम्पूर्ण प्रवासीहरू साथै प्रवासमा गएर अनुभव बटुलिसक्नुभएका मित्रहरूको दुःख सुख बाँड्ने चौतारी हो कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। प्रत्येक बिहिबार 4 बजेदेखि 5 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता पुनम र अब्राहमको साथमा।
2: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
3: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: सुन्नु न बजे कोटा,
6: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
1: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
1: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-5-10-74-2-36, 98-5-10-74-2-36
7: र फोन नम्बर 01-5-13-010 छ, 01-5-13-010 छ।
1: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: घरियासी सामान एउटै छाता मुनि पाइन्छ।

0: मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी इसाई कलाकारहरूसँग विशेष गरिकन कुराकानी गर्ने गर्छौं र आज पनि स्टुडियोमा विशेष अतिथि हुनुहुन्छ। धेरैले उहाँको गीत सुन्नुहुन्छ, कार्यक्रममा अनुरोध गर्नुहुन्छ, पुग्नेछौ हामी विश्वासी, म त गाएर गर्छु उहाँको प्रशंसा जस्ता निकै नै हृदयस्पर्शी गीत गाइसक्नुभएका गायक अथवा एल्डर अनि गायक संगीतकार शब्दकार भक्त भण्डारी आज स्टुडियोमा हुनुहुन्छ र उहाँलाई ढिला नगरिकन कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई कार्यक्रममा।
3: हस्, जयमसी सबैजनालाई धन्यवाद यो वेलकम गर्नुभएको लागि।
2: हाल चाहिँ केमा व्यस्त हुनुहुन्छ?
3: हाल त म विशेष गरेर आफ्नै स्थानीय झापा हरिया बुधबारे चर्च चर्च सेवाकाईमै व्यस्त विशेष गरेर।
2: जयपुर हेब्रोन चर्च बिर्तामोडको तपाईँ एल्डर पनि हुनुहुन्छ होइन? लामो समयदेखि सेवाकाईमा पनि आबद्ध हुनुहुन्छ।
3: हजुर हजुर। पहिला चाहिँ अब गीत संगीत क्षेत्रलाई विशेष पहिलो जोड थियो भने र पछिल्लो समयमा चाहिँ लगभग 2012-13 पश्चात चाहिँ एउटा चर्च मिनिस्ट्रीतर्फ पनि एकदमै त्यहाँ अगाडि बढ़िरहेको छु र हाम्रो आफ्नै चर्च त्यहाँ भएको कारणले गर्दाखेरि चाहिँ सपोर्टिङ गर्ने परमेश्वरले त्यो त्यतातिर पनि डोरिराख्नु भएको छ।
2: यसो गरौँ, सुरुमै अलिकति यो तपाईँको गीत गुनगुनाइदिनु पर्यो, म त गाएर गर्छु उहाँको प्रशंसा भनेको छोटो गाइदिनुहोस्, त्यसपछि हामी अगाडि बढौँ।
3: हुन्छ, यो 2008 रेकर्ड भएको प्रशंसा प्रभुलाई मेरो दोस्रो एल्बमको एकदमै आशिषमय भजन थियो। मत गाएर गर्छु प्रशंसा प्रभुको, मत गाए

0: मत नाचेर गर्छु महिमा प्रभुको, मत नाचेर गर्छु महिमा, भोलि फेरि पाइन्छ पाइँदैन, भोलि फेरि पाइन्छ पाइँदैन, बाजा बजाई गर्छु आराधना प्रभुको, बाजा बजाई गर्छु आराधना, आनन्दित भई उनकै प्रेममा, आनन्दित भई उनकै प्रेममा।
1: ओके श्रोता, मैले तपाईँलाई बताइसकेको छु र हामीलाई गुड न्युज टिभीबाट पनि हेरेर साथ दिइराख्नु भएको छ र आज निकै नै लोकप्रिय गायक भक्त भण्डारी स्टुडियोमा हुनुहुन्छ। उहाँसँगको भलाकुसारी एकदमै अर्थपूर्ण रहनेछ। प्रभुलाई चाहिँ कसरी पाउनुभयो छोटो बताइदिनुहोस् न।
2: प्रभुलाई लगभग 2046-47 सालतिर विशेष गरेर हाम्रो अङ्कलहरू हुनुहुन्थ्यो यहाँ ज्ञानेश्वर चर्चमा सेवकाई गर्दै हुनुहुन्थ्यो, डिके तामाङ, पास्टर डिके तामाङ, जो अहिले युएसमा हुनुहुन्छ, अनि उहाँहरूको थ्रुबाट धेरै सुसमाचारहरू आउँथ्यो कि हाम्रो घरमा। अनि त्यतिखेर सुरुमा सुसमाचारको फेस थियो, अनि उहाँहरू आएर चाहिँ म अरू त होइन, मलाई चाहिँ भजन चाहिँ एकदमै उहाँहरूले गाएको चाहिँ मनपर्ने क्या। त्यतिखेर यो दिलैमा राजा यो आँखैमा भनेर गाउनुहुन्थ्यो, अब को को हुनुहुन्थ्यो त्यो थाहा थिएन, म सानै थिएँ, त्यो साह्रै मन पर्थ्यो। अनि त्यसरी नै बिस्तारै बिस्तारै गीत भजन मार्फत प्रभुमा डोरिँदै गयो भने
1: गीत भजनले प्रभुमा
2: हजुर एकदम मलाई चाहिँ भजन अब यसुभन्दा पनि त्यो भजन साह्रै राम्रो लागेको, अहिले पनि राम्रो छ। यो दिलैमा राजै यो आँखैमा भन्ने त्यतिखेर हामी सानो सुन्थ्यौँ क्या। कसले
1: प्रभुलाई पाउनुभन्दा अगाडिको जीवन र प्रभुलाई पाइपछिको जीवनमा चाहिँ के फरक पाउनुभयो?
2: त्यो समयमा त अब हामीले प्रभुलाई अब ग्रहण गर्दाखेरि होइन, अब बुवा काकाहरू विश्वास गरेको कारणले हल्कै रूपमा विश्वासहरू गरियो, त्यस्तो गवायर त छैन। अब गीत सङ्गीत सुनेरै अब त्यो मन परेर हुन थाल्यो, अनि उहाँहरू लाग्दै गएपछि बिस्तारो हामी पनि आयौँ। अब बिस्तारो अहिले वचनमा परिपक्वता हुँदै जाँदाखेरि, परमेश्वरको ज्ञानमा परिपक्वता हुँदै जाँदाखेरि चाहिँ धेरै फरक कुराहरू छन्। हिजोको जीवन अब यसो बिनाको शून्य जीवन रहेछ, बिना अर्थको जीवन, एउटा शून्यता भनौँ न, कुनै मूल्य नहुने। तर आजको जीवन भनेको चाहिँ यसोलाई पाउनु चाहिँ बहु महत्वपूर्ण र एउटा मूल्यवान जीवन, अनन्त जीवन, अनन्त राज्यको लागि चाहिँ सबैभन्दा ठुलो कुरो, आत्मिक कुराको लागि चाहिँ त्यो धेरै फरक कुराहरू अहिले महसुस हुँदैछ।
1: जस्तो तपाईँको समकालीन मित्रहरू धेरै त्यतिखेर पनि धेरै गायनी क्षेत्रमा थिए, तर कतिले छोडेर कोही विदेश कोही कता भए, तर तपाईँले चाहिँ कन्टिन्यू गायन क्षेत्रलाई अँगालिराख्नु भएको छ होइन?
2: हजुर,
1: यो क्षेत्रमा चाहिँ प्रवेश चाहिँ कसरी गर्नुभयो तपाईँले?
2: म सानैबाट अलिकति गीताङ्गे गीताङ्गे समुदायहरूको सानो गीत गाउने भन्नुहुन्छ, त्यहाँ हाम्रो अब गाउँघर होइन, गाउँघर थियो, अनि भैँसी चढाउनु पर्थ्यो, अनि भैँसीको डडालोमा चढेपछि चाहिँ भएको नभएको गीत कहाँबाट त्यो आउँथ्यो अरे क्या अरूले भन्थ्यो, त्यो सुरु गरेपछि फेर्ना टुप्पो गीत गाएर टुक्का जोडेर आफ्नै पारामा कसैलाई नहेरी गाउँथ्यो अरे क्या, त्यो भैँसीको डडालोमा चढेपछि भैँसी चढ्दै गर्दा आम्मा यो मान्छे त यसरी गाउँछ, यस्तो कसरी हाँस्थ्यो अरे क्या, के गएको गएको। अनि यसको मतलब चाहिँ सानैबाट यो कला परमेश्वरले मलाई दिनुभएको रहेछ। अनि त्यस पश्चात पछि चाहिँ यता क्रिस्चियनिटीमा आइसके पछाडि चाहिँ झन् राम्रो भयो, बाजा गाजा गिटारहरू लिएर आउने, त्यसले मलाई धेरै प्रभाव पार्यो। प्रभाव पारिसकेपछि मलाई एकदमै सजिलो भयो, अनि गाउनु ओर्नु अगाडि बढ्नु सजिलो भयो।
1: त्यसरी नै कलाकारिताको यात्रा तपाईँको तय भयो।
2: हजुर,
1: जस्तो त्यतिखेर कुन चाहिँ कलाकारको गीत बढी सुन्नुहुन्थ्यो र भविष्यमा गएर चाहिँ म यो कलाकार जस्तो बन्छु भन्ने को को हुनुहुन्छ तपाईँ?
2: यता सेकुलर या त त्यतिखेर अब हामीले धेरै सुन्ने भने त मलाई अब नारायण गोपालको गीतहरू गाएँ पनि मैले होइन, कलेज उसतिर धेरै बाहिर सेकुलर प्रोग्राम हुँदै पनि अब त्यतिखेरको समयमा अब होइन, हामी टिनेजर समयमा बोलाउनुहुन्थ्यो, प्रोग्राम हुँदाखेरि हामी गाउँथ्यौँ। मलाई मनपर्ने कलाकारहरू नारायण गोपाल, प्रेमराज प्रधानहरू, प्रायः आधुनिक शैलीको मेलोडियो गीत मनपर्थ्यो क्या मलाई।
1: प्रायः तपाईँ त्यस्तै गीत
2: पछिल्लो समयमा रामकृष्ण ढकालहरू उहाँहरू भयो, यता इसाई जगतमा हेर्यो भने चाहिँ अब सोलोमी तिमोथी दिदीहरू उहाँहरूको राम्रो लाग्थ्यो एल्बमहरू है, त्यसपछि लरेटो सिंहहरूको सुन्थेँ मैले, त्यतिखेर रेडियोमा सुनिन्थ्यो क्या, उडी जाने बादल झै बगी जाने खोला झै भन्ने गीतहरू रेडियोमा आउँदाखेरि चाहिँ म कापीमा टिप्थेँ, अनि मैले कहिले यसरी चाहिँ गाउनु होला, कहिले रेकर्ड गर्नु कस्तो होला भनेर मैले त्यतिखेर कल्पना गर्थेँ क्या रेडियोको अगाडि बसेर।
1: हजुर, जस्तो यो तपाईँको जुन आफ्नै प्रकारको गीत छ, जुन आधुनिक प्रकारको गीत छ होइन, तपाईँले यो गीत जुन एक प्रकारको फ्लेभर छ भने अलिक अर्कै प्रकारकोतिर चाहिँ तपाईँ अलिक जान सक्नु भएन कि कस्तो थियो
2: वेस्टर्न
1: प्रकारका गीत?
2: अब विशेष गरेर मलाई चाहिँ अब एउटा गोस्पल सिङ्गर भनेर पनि चिन्छन् पूर्वतिर,
1: हजुर,
2: एउटा पूर्व झापाको पूर्वीय क्षेत्रमा बसेर एउटा गोस्पल गायकको रूपमा चाहिँ विशेष गरेर त्यतैतिर बेसी कार्यक्रम हुँदाखेरि पनि उहाँहरूले गोस्पलतिर बेसी बोलाउनुहुन्छ, अनि मैले लेखन पनि प्रायः गोस्पलमै मेरो गयो, जस्तै होइन त्यो पुग्ने छ विश्वासीहरू यस्तो गोस्पल एउटा शिक्षामूलक त्यसमै गएको, र प्रभाव चाहिँ अब मलाई आधुनिक सङ्गीतको भएको कारणले गर्दाखेरि चाहिँ मलाई मेलोडियस शब्द एकदम वैटिलो शब्दहरू गाउन मनपर्ने, त्यो भएको कारणले कम्पोजिसन पनि त्यही टाइपको हुन गयो त्यतिखेर। र अब पछिल्लो समयमा त अब केही केही मैले प्रयोग चाहिँ गर्न खोजेको छु, कति श्रोताहरूलाई थाहा छैन त्यो कुराहरू होइन, जस्तै महिमा महिमा येशूलाई प्रशंसा प्रशंसा प्रभुलाई भन्नेहरू, अब अलिकति डान्स बिटको त्यो पनि गरेका छ चाहिँ छ, तर अब ज्यादा से ज्यादा के अरे राम्रो चाहिँ आधुनिक आफ्नै टोनमा गर्नुपर्छ भन्नेहरूको पनि सुझाव आउँछ क्या मलाई।
1: गीत संगीतबाट हामीले कसरी परमेश्वरको काम गर्न सक्छौ?
2: गीत संगीतबाट एकदमै धेरै गर्न सक्छौ, किनकि गीत संगीत अब मन नपराउने कोही पनि हुँदैन। अब मैले थुप्रै अनुभवहरू गरेको छु, अनि जब हामी त्यतिखेर एउटा गिटार बोकेर होइन कुनै गाउँमा गाउँदै जाँदाखेरि चाहिँ बाहिरी गीतहरू गाउँदाखेरि पनि मानिसहरू एकदमै भेला भइहाल्ने क्या, त्यतिखेर चाख दिएर सुन्ने, अब मजाले सुन्ने, गीत र संगीतद्वारा चाहिँ छिट्टो मान्छे प्रभावित हुन्छ, र हामीले त्यतिखेर त्यो गीतहरू गाउँदै गर्दाखेरि चाहिँ होइन थुप्रै मानिसहरू आउनुहुन्थ्यो, अनि विश्वास गरेका पनि छन् थुप्रै, प्रभुमा छिट्टो उनीहरूलाई कनेक्ट हुन्छ, किन गीत संगीतको चाहिँ छिट्टो हुन्छ क्या कनेक्टहरू, उनलाई चाहिँ छुन्छ भनौँ न,
1: त्यसले मान्छेलाई जोड्न सक्छ,
2: जोड्न सक्छ एकदमै एकदमै।
1: जस्तो तपाईँले धेरै गीत गाइसक्नु भएको छ, लगभग 30-35 गीत त तपाईँको रेकर्ड
2: भइसक्यो होला सायद,
1: धेरै गीतहरू छन्, तर ती गीत मध्येमा पनि तपाईँलाई छुने गीत, मन छुने गीत चाहिँ कुन छ?
2: अब गीतहरू थुप्रै आफआफ्नो विषयहरूमा लेखेका छौँ,
1: आज हामी त्यही गीत पनि सुनाउँछौँ अब हाम्रो दर्शक र श्रोतालाई।
2: हजुर, अब यहाँ थुप्रै गीतहरू छन्, विभिन्न विषयहरूमा मैले कलम चलाएको छु, विभिन्न विषयहरूमा छ, विवाहको गीत पनि मेरो त्यत्तिकै पूर्वतिर पपुलर छ, आशिष हो दिन भन्ने, कपाल सङ्गहरू पछिल्लो दिनमा छुट्टिनु मन छैन त्यत्तिकै छ। अब सुरुको कुरा गर्दाखेरि चाहिँ मेरो अब पहिला सबैभन्दा बेसी आशिषित त्यो समयमा हुने चाहिँ 2000 अगाडि लेखिएको पुग्ने छ विश्वासी अन्धारो बस्तीहरूमा, अनि यो यसले चाहिँ एकदमै मलाई धेरै परिचय पनि गरायो, अनि धेरै यो चाहिँ एउटा मिसन सङ्घको रूपमा पनि नेपालमा रह्यो, जनजीवनमा रह्यो, अनि यो एकदमै मनपर्छ मैले, मलाई चाहिँ यो त्यही भएको कारणले मैले चाहिँ अब यसलाई एक नम्बरमै राख्छु।
1: अहिलेलाई हामी यो गीत राख्न चाहन्छौँ हाम्रो श्रोताहरूको लागि, पुग्नेछौँ हामी विश्वास।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र श्रोता कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा आज इसाई जगतका लोकप्रिय गायक भक्त भण्डारी स्टुडियोमा हुनुहुन्छ र उहाँ गायक संगीतकार र शब्दकार पनि हुनुहुन्छ। भर्खरै सुन्नुभयो पुग्नेछ हामी विश्वासी निकै नै लोकप्रिय गीत धेरैले विभिन्न ठाउँमा यो गीतलाई चाहिँ नाच्नुहुन्छ गाउनुहुन्छ होइन त्यही गीतका सर्जक भक्त भण्डारी आज स्टुडियोमा हुनुहुन्छ। उहाँसँग सांगीतिक क्षेत्रका भलाकुसारी र अनुभवहरू नै हामी तपाईँसँग बाँडिरहेका छौं र फेरि पनि म जोडिन चाहन्छु गीत संगीतमा लगानी गर्नुहुन्छ ठ्याक्कै लगानी चाहिँ अब कसरी उठाउन सकिन्छ तपाईँको विचारमा जस्तो गीत पनि रेकर्ड गर्न पैसै लाग्यो म्युजिक भिडियो बनाउन पैसै लाग्यो होइन यो लगानी चाहिँ कसरी उठाउन सकिन्छ तपाईँको विचार
1: यो त अहिले धेरैको क्वेसन र महत्वपूर्ण क्वेसन यसको अब आन्सर दिनु पनि अब गाह्रो त छैन किन सबैलाई थाहा छ लगानी हुँदैन भन्ने कुरो त अहिलेको परिप्रेक्ष्यमा बरु अब पहिला सजिलो थियो होइन रिलको समयमा सिडीको समयमा केही न केही इजी त्यो बिक्री गरेर विश्वासीहरूले लिइदिन्थे सुनेर गएर गाइन्थ्यो दुई चार पैसा पनि आउँथ्यो तर अब अहिले त एउटा भिडियो बनाउनको लागि पनि धेरै लगानी गर्नुपर्छ एउटा सङ बनाउनुपर्छ अब एल्बम बनाउने समय छैन अहिले अनि अर्को कुरो अब समय धेरै चेन्ज भयो अब हेर्न खोज्छन् होइन अहिलेको धेरै अब गायकहरू हेर्न खोज्छन् सुन्नु भन्दा पनि अहिले चाहिँ हेर्न खोज्छन् हेर्ने समय आयो त अब हेर्ने समयसँगै यो प्रविधि महँगो छ
0: अब
1: हजुर पनि कलाकारका क्षेत्रमा हुनुहुन्छ अनि एकदमै महँगो छ अनि यो लगानी त अब उठाउन सबै कुरो मिल्यो भने उठ्छ पनि होला होइन सबै कुराहरू अब परमेश्वरको भयो भने उठ्छ पनि होला तर उठ्छ नै भन्ने चाहिँ मलाई लागेको छैन
0: जस्तो तपाईँ त अब स्टेजमा पनि गीत गाउनुहुन्छ
1: हजुर हजुर हजुर
0: स्टेजले कभर गर्छ
1: कभर गर्दैन नि स्टेजले अब त्यति कभर गर्दैन विशेष गरेर अब कलाकारहरू व्यस्त हुने भनेको क्रिसमसको टाइममा विशेष गरेर त्यतिखेर अलिअलि खोजी हुन्छ होइन त्योभन्दा अरू भनेको त अब साधन सेमिनार यस्ता त्यस्तै मात्रै भयो त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब त्यति उठ्दैन भनौँ न अब
0: भनेपछि परमेश्वरको लागि नै लगानी भयो
1: यो त नितान्त एउटा अहिले सेवा हामी अब सेवाकाय नै गरेको भन्छौँ परमेश्वरले यो वरदान दिनुभयो सेवाकायको लागि उहाँको राज्य विस्तारको लागि र विशेष गरेर अब टोटल्ली रिटर्न ब्याक आउँछ भनेर हामीले आशा गर्नु पनि एउटा गलत हुन जान्छ अनि अहिलेको यो सेवा नै जस्तो नै भइरहेको छ कतिपय ठाउँमा गएर अब त्यतिकै गाइदिनु पर्ने हुन्छ परमेश्वरको निम्ति
0: भनेपछि स्टेजमा जानुहुन्छ पारिश्रमिक भन्दा पनि बढी धन्यवाद पाइन्छ कि कस्तो
1: धन्यवाद त पाइ नै हालिन्छ धन्यवाद त पाइ धन्यवाद
0: सहित खानभित्र पनि हुन्छ कतिको छ यो
1: त्यो चाहिँ अब यसो ट्रान्सपोर्टेसन खर्चहरू नै धान्छ भनौँ न अहिलेको सिचुएसनमा चाहिँ खासै हुँदैन
0: सन्तुष्टि सहितको चाहिँ हुँदैन
1: त्यो लेभलको त हुँदैन अहिलेसम्म मिलेको पनि छैन
0: प्रार्थना गरौँ होइन
1: प्रार्थना गरौँ हेर्दै
0: श्रोता कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा आज गायक संगीतकार शब्दकार भक्त भण्डारी पनि हुनुहुन्छ र उहाँ जयपुर हेब्रोन चर्च बितामुडको एल्डर पनि हुनुहुन्छ अनि संगतिको एउटा अगुवा एउटा गायन क्षेत्रको पनि एउटा पपुलर सिंगर नै हुनुहुन्छ तपाईँ पूर्व क्षेत्रमा भक्त भण्डारी भनेर नचिन्ने कोही नै छैन होइन कसरी समय यसलाई लानुहुन्छ सेवकाई र गायन क्षेत्रलाई
1: यसलाई अब मिलाउनु पर्छ अहिलेसम्म चाहिँ अब समय मिलिरहेको छ अब सेवकाई क्षेत्रमा विशेष गरेर अब हाम्रो त्यति ठुलो सेवकाईहरू नभए पनि 15-20 परिवारको छ गाउँमै अवस्थित छ अनि पास्टर मेरो काका हुनुहुन्छ अनि विशेष गरेर म चाहिँ बाहिर फेर जाँदा काका पास्टर उहाँले नै गर्नुहुन्छ अनि मैले हुँदाखेरि मैले पनि सहायता गर्छु यसरी नै चलिरहेको छ मिलाउन सकिराखेको छ अहिलेसम्म
0: यो गीत सङ्गीत चाहिँ कस्तो अवस्थामा हजुर लेख्नुहुन्छ अथवा कसरी प्रभावले दिनुहुन्छ तपाईँलाई गीत सङ्गीत
1: यो चाहिँ एउटा गहिरो महत्वपूर्ण प्रश्न रह्यो अब यो हामी लेख्छौँ वास्तवमा अब लेख्न चाहेर चाहिँ म चाहिँ लेख्न सक्दिनँ जसरी तपाईँ लेख्न सक्नुहुन्छ म चाहिँ लेख्न सक्दिनँ अनि मलाई चाहिँ कसरी आउँछ भने अहिलेसम्म अब धुनहरू कहिलेकाहीँ गुनगुना यसरी अब काम गर्दै गर्दा कहाँ बस्दै गर्दा कोही बेला अचानक धुनहरू आउँछ होइन, मनमा आउँछ, दिमागमा आउँछ, अनि त्यो त्यसैलाई नै मैले क्याच गर्दै अनि त्यसैमा एउटा शब्दहरू फिलिङ गर्दै नै जान्छु. एकैचोटि स्ट्रक्चर थाई र अन्तरा मैले कहिले पनि लेखेको छैन. थाई बन्छ आज, अन्तरा बन्छ फेरि एक दुई हप्ता पछाडि, कोही एक वर्ष पछाडि पनि बन्छ. अनि त्यसलाई चाहिने कुराहरू त्यसरी चाहिँ तयारी हुन्छ. म एकैचोटि लेख्न सक्दिनँ, पहिला धुन आउँछ होइन, गुनगुना त्यसरी नै, अनि गर्दै गर्दा आयो भने म जान्छु र ठक्क त्यो धुनलाई क्याच गर्नको लागि चाहिँ गिटार लिएर त्यसलाई यसो समात्छु होइन, त्यसमा चाहिँ कुन शब्द फिट हुन्छ भनेर यसो लगाउने गर्दछु. अनि यो चाहिँ सायद परमेश्वरको योजना, परमेश्वरले नै दिनुहुन्छ,
0: परमेश्वरले दिने तरिका फरक छ.
1: हो, कसैलाई फ्याटै लेख्न सक्नुहुन्छ तर म फ्याटै लेख्न सक्दिनँ.
0: तर तपाईँको गीतको शब्दहरू एकदम गहकिलो लाग्छ मलाई चाहिँ होइन, त्यो टचिङ एकदमै हृदय छुने खालको शब्दहरू हुन्छ. कति सुन्छु म तपाईँले कति
1: हाली
0: त्यो महसुसै हुन्छ मलाई पनि होइन. जस्तो स्टेज अब इसाई कलाकारले क्या, जस्तो तपाईँ हुनुहुन्छ, एडिन देवान हुनुहुन्छ, राजेश राय हुनुहुन्छ, चन्दा देवान हुनुहुन्छ, धनुषा घले हुनुहुन्छ, सलोमी तिमोतेर हुनुहुन्छ होइन, एउटा इसाई कलाकारले कहिले देखे होला कि स्टेजमा र प्रोग्राममा गीत गाएर एउटा परिवार पाल्न सक्ने अवस्था कहिले आउला?
1: यो त एउटा महान आज्ञा कहिले पूरा हुन्छ भन्ने छ नि एउटा क्वेशन हामीले पढ्दै गर्दाखेरि, महान आज्ञा कहिले पूरा हुन्छ त भन्दाखेरि चाहिँ महान आज्ञा चाहिँ अब कहिले तब पूरा हुन्छ अरे, जब सबै जातिहरूले होइन, जातिहरूलाई सुसमाचार प्रचार गरिन्छ, जति सुन्ने छन् अनि प्रचार गरिसकिन्छ हरेक गाउँ शहरमा, तह महान आज्ञा पूरा हुन्छ भने जस्तै त्यही समय जब संख्या पुग्छ, जब हाम्रो नेपालमा पनि इसाई नेपाली भाषी सुन्नेहरूको चाहिँ जब इसाईको संख्या जुन दिन पुग्छ नि,
0: पुग्छ
1: धेरै संख्या हुन्छ नि, भइसके पछाडि अटोमेटिकल्ली यो कुराहरू चाहिँ हुन्छ जस्तो लाग्छ मलाई. पहिलो कुरो चाहिँ त्यो हो, अब संख्या हाम्रो थोर छ, संख्या थोर भइसके पछाडि चाहिँ अब भार धेर पर्छ. अब कसैले प्रोग्राममा बोलाउनुहुन्छ, अब होइन सेकुलर कलाकारहरू जसरी बोलाउनुहुन्छ त्यसरी दिन सक्नुहुन्न नि त हामीलाई त, किनभने उहाँहरूको फन्ड अब सबै कुराहरू कमजोरी छ, कुराहरू कहीँ जाँदाखेरि सामान्य छ. प्राय नेपाली भाषी मण्डलीहरू धेरै अब सान निम्न स्तरका मण्डलीहरू छन्, त्यो भइसके पछाडि उनीहरूले एफोर्ड गर्न सक्दैनन्, त्यो डिमान्ड गरेर गयो भने पनि हुँदैन क्या. र म अब त्यस्तो डिमान्ड पनि गर्दिनँ, अहिलेसम्म त्यसरी भनेको पनि छैन.
0: ओके, जस्तो यति लामो समय तपाईँ गीत सङ्गीतमा हुनुहुन्छ, सेवकायमा पनि त्यति नै हुनुहुन्छ, सानो हुँदादेखि नै गिटार समाएर मादल समाएर सेवकायमा आइसक्नु भयो तपाईँ होइन, त्यो प्रभुमा लगानी धेरै गर्नुभएको छ
1: तपाईँ होइन.
0: जस्तो कहिलेकाहीँ चाहिँ यो क्षेत्रमा लागिरहँदाखेरि किन यो क्षेत्र रोजेछु जस्तो कहिलेकाहीँ मनमा चस्छ लाग्छ कि लाग्दैन?
1: मान्छेको अब दिमाग दुईटा हुन्छ, एउटा पोजिटिभ नेगेटिभ होइन, भित्र एउटा आत्मिक रूपमा बोलिरहेको हुन्छ, एउटा शारीरिक रूपमा हरसमय बोलिरहेको हुन्छ. आत्मिक र भौतिक चुनौती दुइटै भइरहेको हुन्छ, दुइटै क्वेसन आइरहेको हुन्छ. संसारले पनि क्वेसन गरेर आउँछ, यता आत्माले पनि क्वेसन गरेर आउँछ. अनि अब यसलाई अब के भन्ने, अब कसो भन्ने, अब कहिले काहीँ त्यस्तो कुराहरू अब कोही कोही बेला चाहिँ अब यो समयमा मैले अब होइन अब बाहिर गएर होइन कमाएको थिएँ भने त केही आर्थिक अवस्थाहरू त हुन्थ्यो होला. अहिले अब चाहेको बेला भजन रेकर्ड गर्न नसक्दाखेरि, चाहेको बेलामा चाहिँ अब म्युजिक भिडियो गर्न नसक्दाखेरि, आफ्ना राम्रा गीत सङ्गीतहरूलाई बाहिर ल्याउन नसक्दाखेरि त अब पीडा हुन्छ सधैँभरि, अरूको सहायता माग्न पनि सकिँदैन. अनि यो चाहिँ खटपट त हुन्छ, तरै पनि म अब अर्को कुराले चाहिँ चित्त बुझाउँछु कि, अब परमेश्वरको योजना नै यस्तै, अब हाम्रो भागमा नै परमेश्वरले यो राखिदिनु भयो होइन. एउटा परमेश्वरको सेवाकाई गर्ने मानिसहरू वास्तवमा धेरै असल सेवकहरू दुःखमा नै सेवकाई गरिरहेका छन् क्या, एकदमै दिनचर्य जस आजलाई पुग्यो भन्ने एउटा भनौँ न त्यसलाई सन्तुष्टि गर्न बाइबलले सिकाएको छ, त्यसै सूत्रलाई प्रयोग गरेर सन्तुष्टि मान्नु परेको छ, तर कहिले काहीँ ती क्वेसनहरू त हुन सक्छ, नहुने होइन सबैको उसमा.
0: यदि भक्त भण्डारी गायक नभएको है के हुन्थ्यो होला है?
1: म त पहिला एउटा विशेष गरेर आर्मी पनि हुन चाहने, ब्रिटिस आर्मीहरू पनि अलिकति धेरै दुई तिनचोटि भिडे, इन्डियन आर्मीहरू पनि भिडे, मेरो माओवादीहरू अब आर्मीहरू हुनुहुन्थ्यो, त्यो भएको कारणले गर्दाखेरि म आर्मी जान एकदमै चाहना गर्थेँ, धेरै कुराहरू गर्थेँ. तर अब परमेश्वरको योजना त्यो रहेन रहेछ कि आएर बोलावट भन्ने हुन्छ नि एउटा कलिङ, म त्यतातिर पनि सेलेक्ट भइनँ र बाहिर पनि गएँ. बाहिर जाँदाखेरि पनि सेवाकार्यमै इन्भल्भ हुनु पर्यो, गीत सङ्गीत क्षेत्रको मान्छे गर्दाखेरि घुमी फेरि म यही गीत सङ्गीत क्षेत्रमा नै पठाएँ. म मलेसियामा सेवाकाई 2005 गर्दाखेरि पनि त्यहाँको पास्टरहरूले चाहिँ त नेपालमै जा, तेरो गीत सङ्गीत एकदम, तेरो टोन एकदम राम्रो छ, आई डो नट अन्डरस्ट्यान्ड युर ल्याङ्ग्वेज बट अन्डरस्ट्यान्ड युर भोइस टोन इज द भेरी ब्लेसेड, सो यु हेभ टु गो ब्याक नेपाल टु स्टार्ट युर गोस्पल म्युजिक जर्नी. म 3 वर्षमै अनि चाइनिजहरूले त्यो सल्लाह दियो. तेरो जस भोइसमा चाहिँ एउटा एक प्रकारको अभिषेक चाहिँ छ भन्नुहुन्थ्यो क्या. त्यसपछि आएर मैले 3 वर्षको कमाइ सबै पहिलो एल्बममा लगाएको, यो जीवन भन्ने एल्बममा पहिलो एल्बममा लगाएँ मैले 50-60 हजार लगानी गरेर. पछि अरूले पनि भने किन यो त भित्तामा लगाएको थिएन कति बढ्थ्यो भने, होइन गर्थे कराए गाली गरे, तर मैले प्रभुको एल्बममा लगाएँ, रिटर्न ब्याक आएन अब भएन केही छैन. तर त्यसको अहिले प्रतिफल फर्केर हेर्दाखेरि चाहिँ यो 20-25 वर्ष पछाडि त्यो चाहिँ एउटा जग थियो, परमेश्वरले जग निर्माण गर्नुभयो. त्यही गीतहरू आज बन्छन्
0: प्रभुको राज्यको लागि लगानी,
1: एकदमै लगानी परमेश्वरको राज्यको लागि मैले गरेँ जे भए पनि परमेश्वर जान्नुहुन्छ.
0: अनि यति मिठो स्वरको धनी हुनुहुन्छ, यता सेकुलरबाट चाहिँ तपाईँलाई अफरहरू आयो क्या आएन गीत गाउनु?
1: सेकुलरमा पनि अब थुप्रै अब आयो नि, धेरै कुरा गर्नुपर्छ. सेकुलर गीत सङ्गीत पनि मैले रचना सङ्गीतहरू गरेको छु, धेरै राम्रा राम्रा आमाको विषयमा, विधवाको विषयहरूमा, लाहुरिएको परदेशीको विषयहरूमा, थुप्रै सन्दर्भमा मेरा छन् सेकुलर गीतहरू पनि, थुप्रै कुराहरू छन्, लभ सङहरू पनि छन्, थुप्रै गरेका छु. तर मैले चाहिँ ती सबै कुरालाई चाहिँ अब के भन्ने, अलिकति ज्यादा आत्मिक भएर होला कि के भएर, अब त्यो आफ्नो पाटोहरू छ. त मैले चाहिँ परमेश्वरलाई नै पहिलो प्राथमिकतामा राखेँ पछिल्लो दिनहरूमा. अनि आए थुप्रै मलाई च्यालेन्ज गर्छन्, तिमीले त यतिखेर सेकुलरसँग गाइसक्नु, तिमी कहाँ हुन्थ्यौ, यो मिस्टेक गर्यो भन्छन् संसारको साथीहरूले, होइन. नेपाली तारा थर्ड राउन्डसम्म भिडे यहाँ 2062 सालमा चाहिँ नेपाली तारा भिडेको नि त म, यहाँबाट 3रो राउन्डसम्म पुगेको थिएँ मैले त्यतिखेर यहाँ काठमाडौँबाट, फर्स्ट सेकेन्ड थर्ड राउन्डसम्म चाहिँ पुगेको थिएँ, त्यहाँबाट चाहिँ फालिए. भन्नुहुन्छ धेरैले तिमीले बाहिरी सेकुलर गएको थियौ भने राम्रो हुन्छ हाम्रो, इभन अन्जु दिदीले पनि एकचोटि भेट्दाखेरि भन्दै हुन्थ्यो नि, भक्त भाइ तपाईँको स्वर साह्रै राम्रो रहेछ, आउनुहोस् गाउनुहोस् प्लेब्याक सिङ्गरमा आउनुहोस् भन्नुहुन्थ्यो. तर किन हो कसो, मेरो इच्छा पनि भएन, परमेश्वरको योजना पनि थिएन होला, अहिलेसम्म अब गाइनँ मैले. अब
0: मौका पाउनुभयो,
1: अब मौका खै अब त्यो चाहिँ त्यतिखेर थाहा हुन्छ, होइन
0: समयले बताउँछ, होइन
1: असल शब्द सङ्गीतहरू भयो भने चाहिँ अब के हुन्छ.
0: जस्तो अब तपाईँ जस्तै एउटा प्रोफेसनल रूपमा सिङ्गर बनेर अगाडि बढ्न चाहने यो जेन्जी पुस्ताहरू हुनुहुन्छ क्या, कतिले सुनिराख्नुभएको
1: हजुर,
0: के सल्लाह दिनुहुन्छ, कसरी अगाडि बढ्दा राम्रो हुन्छ गीत सङ्गीतमा?
1: अब यो गीत सङ्गीतलाई उहाँहरूले बुझेर र यसलाई गीत सङ्गीत किन परमेश्वरले दिनुहुन्छ र यो इसाई गीत सङ्गीत गाउनुको उद्देश्य चाहिँ के हो, यो कुरा पहिला बुझ्नुपर्छ. उहाँहरू रहरले गाउँदै हुन्छ कि पैसा भएर गाउँदै हुन्छ या बोलावट र कलिङका साथ गाउँदै, यो 3टा कुरो पहिला छुट्याउने
0: रहर हो कि दर्शन बोध
1: हो, यो 2टा कुरो म भन्दै गर्छु उहाँ पनि युथहरूलाई, उसमा युथहरूमा बोल्न जाँदाखेरि चाहिँ मलाई भन्नुहुन्छ. तर यो 2टा कुरा छुट्याउनु पर्यो, तपाईँ यदि दर्शन र बोझका साथ यस क्षेत्रमा आउनुहुन्छ भने चाहिँ थुप्रै हण्डर दुःख सुख अभाव घटीगमी भएर र निरन्तरता दिएर जानुपर्छ, र यदि तपाईँको जीवनमा बोलावट छ भने परमेश्वरले स्थिर पनि राख्नुहुन्छ. घटीगमी यद्यपि थुप्रै हुन्छ, परिस्थिति थुप्रै नकारात्मक पनि आउन सक्छन्, तर त्यसलाई कलिङका साथ गरियो भने चाहिँ एकदमै राम्रो हुन्छ. र अब आउँदो पिँढीहरूले चाहिँ यसलाई बुझेर, यी साई गीत सङ्गीतहरूलाई बुझेर, यो चाहिँ एउटा सेवाकाई हो, पहिलो त सेवकाई हो, जसले जे भने पनि एउटा सेवकाई हो। हामी बाइबललाई हेर्ने हो भने यो एउटा सेवकाई हो, र यसलाई प्रोफेसनल बनाउनु निकै गाह्रो पर्छ क्रिस्चियन जगतमा, र अब आउँदो पिँढीहरूले यसलाई प्रोफेसनल बनाउनु गाह्रो पर्छ। हुन त अहिले टेक्नोलोजी थुप्रै कुराहरू छ, टेक्नोलोजी भएर मात्रै भएन, त परमेश्वरले उहाँलाई त्यो कलिङ दिनु पर्यो के। थुप्रैले गाउनु भयो, थुप्रैले हराउनु भयो नि त, आजसम्म किन हुनुहुन्न भन्दाखेरि त्यो कलिङ दर्शनबाट उहाँहरू भड्किनु भयो कि, अर्को बाटो जानुभयो, पुरा भएन, या के स्वार्थ राख्नुभएको थियो त्यो भएन, रहरले गर्दा त्यो भएन। तर दर्शन र बोझका साथ गयो भने चाहिँ यसलाई परमेश्वरले नै हामीलाई सस्टेन गराउनुहुन्छ, बिस्तारै बिस्तारै गराउनुहुन्छ, समय लाग्छ। मलाई चाहिँ त्यस्तो लाग्छ, आउँदो पिँढीहरूले चाहिँ यसलाई गीत सङ्गीतलाई बुझेर, यो चाहिँ नितान्त एउटा सेवकाई हो, यो एउटा सेलिब्रेटी पनि होइन भन्छु म त, होइन एउटा स्टेजमा मात्रै उत्रिने एउटा सेलिब्रेटी पनि होइन। र यो एपिसी चारको एक अनुसार परमेश्वरले हरेकलाई वरदान दिनुभएको छ, त्यो वरदान अनुसारको चाहिँ हामीले जीवनयापन गर्नु पर्यो। एपिसी चारको एक अनुसार चाहिँ सबैलाई एउटा एउटा केही वरदान छ, त्यो वरदान फरक छ, र त्यो वरदान अनुसारको चाहिँ जीवनयापन अर्थात् त्यो वरदानलाई न्याय गर्ने किसिमको तपाईँ हाम्रो जीवनशैली चाहिँ हुनु पर्यो भनेर पावलले पनि भन्छन्। र तपाईँसँग त्यो वरदान छ, गाउने सङ्गीत गर्ने जे कुराहरू पनि छ, तर त्यो अनुसारको व्यावहारिक जीवन चाहिँ तपाईँसँग हुनु पर्यो, तब परमेश्वरले पनि उठाउनुहुन्छ, अगाडि बढ्न सक्नुहुन्छ। र अब यसबाट धेरै कुराहरू चाहिँ संसारिक भौतिक आर्जन गर्न खोज्नुभयो भने त्यहाँ चाहिँ तपाईँलाई समस्या पनि पर्न सक्छ।
0: जस्तै भक्तजी, जस्तो मेरो मनमा लागेको कुरा,
1: हजुर,
0: आजभन्दा 10-12 वर्ष अगाडि त एउटा सिडीको जमाना थियो, सिडी लिनु पर्थ्यो, तर समयले यति फर्को मार्यो नि, त्यो एकैचोटि चिप्समा आयो क्यामा आइपुग्यो, होइन, कस्तो लाग्छ तपाईँलाई?
1: अब यसले
0: बिचमा धेरै कुराको तपाईँले पनि होइन फेस गर्नु पर्यो, पहिले अब सिडी बोकेर हामी सिडी बेच्थ्यौँ भने अब अहिले त्यो अवस्था छैन, सिडी त अब होइन डेक सिडी त एकादेशको कथा भइसक्यो, होइन, यति चाँडो यो फड्को मारे कि तपाईँ कस्तो महसुस हुन्छ
1: हामीलाई
0: सम्झिँदा र आजको दिन सम्झिँदा?
1: यसले त एक प्रकारको ठुलै झड्का दिएको हामीलाई, सासुटै हरायो नि त,
0: हो नि,
1: अलिअलि जेने तेने त्यो गरिन्थ्यो, र यसो फिजिकल मान्छेलाई भेटघाट गरेर त्यो बिक्री हुन्थ्यो, त झड्काइ भयो क्या, 440 भोल्टै हाने जस्तो भयो। अब यो के गर्नु, अब चिप्स बोकेर जाउँ भन्दा चिप्स किन्दैन, त्यहाँ अब डिजाइनिङ गर्न मिलेर हेर्नुहोस्, यो के भन्दै भन्दै, अब टेक्नोलोजीको विकाससँगै अब हामीलाई एउटा एक प्रकारको झड्का भयो, अनि ठुलो रूपमा चाहिँ अब खर्च गर्नुपर्ने भयो क्या अर्कै, हामीलाई ठुलो झड्काइ झड्काइ भयो, एउटा सक्यो नै भनौँ न हाम्रो, एउटा अलिअलि आउँदै भयो, त्यस्तो भयो।
0: निकै नै रमाइलो र अर्थपूर्ण कुराकानी भइरहेको छ, किनभने लामो समयदेखि सङ्गीतको अनुभव बटुल्नु भएको व्यक्तित्व आज स्टुडियोमा हुनुहुन्छ, गायक, संगीतकार, शब्दकार भक्त भण्डारी। अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ, अब तपाईँलाई केही ती प्रश्नहरू हुन्छ, छोटो बताउनु पर्ने हुन्छ तपाईँलाई, म यतिखेर त्यो बाल्यकालको भक्त भण्डारीतिर डराउन गइरहेको छु, होइन, सानो अवस्थामा जस्तो तपाईँ स्कुल पढ्नुहुन्थ्यो, स्कुलले जीवनमा शिक्षकहरूको नजरमा चाहिँ तपाईँ कस्तो भक्त भण्डारी?
1: शिक्षकहरूले म एउटा अब कम बोल्ने अहिले पनि त्यही शैली छ, अलिकति के भन्ने, ओझेलमै पर्ने खालको, अगाडि नआउने, झट्टै नआउने, कसरी बोलाइदियो भने मात्रै आउने, अनि कुनै पनि कुराहरू खोजेर नजाने, त्यो स्वभाव थियो। अनि अलिक पछाडि पछाडि बस्ने, धेर नबोल्ने, अलिकति साइलेन्स टाइपको नै मान्छे थिएँ म, साइलेन्स, लजालु, साइलेन्स, नबोल्ने, त्यही टाइप नै थिए, अहिले पनि त्यस्तै नै लाग्छ म आफैलाई।
0: भनेपछि त्यतिखेर शिक्षकहरूको नजरमा भक्त भण्डारी लजालु,
1: कम नबोल्ने, त्यति फरवर्ड नभएको, अलिकति नर्मल माइन्डकै मान्छे जस्तो।
0: अनि आमा बुवाको नजरमा चाहिँ कस्तो भक्त भण्डारी?
1: आमा बुवाको नजरमा पनि म त्यस्तै एकदमै सोझो टाइपको, सानैबाट छटाइ फटाइ नगर्ने, सोझो एकरो टाइपको, अहिले पनि एउटा सोच्यो भने त एउटै सोचिराख्ने, त्यस्तै टाइपको नि, जे छ अगाडि त्यसैमा रमाइबस्ने।
0: साथीभाइको नजरमा चाहिँ कस्तो?
1: साथीभाइको नजरमा पनि एउटा भनौँ न मिलनसार, कम बोल्ने, झगडा नगर्ने, कहिले कसैसँग झगडा नगर्ने, अलिकति अब आफ्नो पाराले गीत गाउने, एकान्तमा हुँदाखेरि गुनगुनाउने, त्यस्तो टाइपको भिडभाडमा चाहिँ डराउने।
0: अनि अहिले आएर श्रीमतीको नजरमा चाहिँ भक्त भण्डारी कस्तो श्रीमान सोध्नु पर्ने त भाउजूलाई थियो,
1: हजुर हजुर,
0: त्यो पनि कुनै बेला आउला
1: आउला होइन। उनले कस्तो सोचिन् होइन, उसको नजरमा चाहिँ एउटा एक प्रकारको सोझो उसले भने गरेको, तपाईँ धेरै सोझो हुनुहुन्छ त्यही भएर माथि जान प्रगति गर्न सक्नु भएन, सङ्गीत क्षेत्रमा पनि त्यति अगाडि बढ्न सक्नु भएन, एउटा अलिकति सोझो बुद्धि प्रयोग नगर्ने, जे छ त्यसैमा तपाईँ कहीँ खोजी पनि नगर्ने, कहीँ जानु पनि चाहना पनि नगर्ने, कुनै प्रोग्राम पनि नखोज्ने, कोही यसो गरौँ न भन्ने पनि नखोज्ने, एक प्रकारको चाहिँ तलै रहिबस्न चाहने खालको त्यस्तै प्रकारको सन्तुष्टि जे छ त्यही छ, बाहिर जानु पनि कोसिस नगर्ने, कहीँ केही प्रोग्रामहरूको पनि खोजी नगर्ने, कहीँ केही अरू कता कता गइसके, तपाईँ के हो होइन, तपाईँ त होइन यसो अमेरिकातिर यसो माग्नुपर्छ प्रार्थना होइन, तर म चाहिँ के भने सबै कुरा समय छ, समय आएपछि परमेश्वरले लानुभयो भने आफै लानुहुन्छ भन्ने टाइपको के आफै टाइपको।
0: दुईजना छोरी छन्,
1: हजुर छोरी
0: होइन, दुईजना छोरी छन्, दुईजना राजकुमारी, तपाईँको नजरमा चाहिँ तपाईँ कस्तो पिता?
1: एउटा असल प्रभुमा एउटा उदाहरणीय असल जीवन जिउने र परमेश्वरको लागि चाहिँ एउटा असल तरिकाले अनवरत अविरल निरन्तर दुःख सुखमा अभावमा पनि मुस्कुराउन सक्ने
0: कस्तो राम्रो कुरा। अब एउटा घटना बताइदिनुहोस्, जुन तपाईँ स्कुलै जीवनमा हुनुहुन्थ्यो होइन, मैले तपाईँलाई स्कुलतिरै फर्काइरहेको छु बाल्यकालतिरै, जुन घटना कहिले बिर्सन सक्नुहुन्न क्या, त्यो स्कुलै जीवनमा हुन्छ नि बच्चाहरूसँग होइन रमाइलो गरेर त्यो घटना क्या, जुन घटना जहिले मनस्पटलमा
1: स्कुल लाइफमा अब हामी विशेष गरेर साथीभाइहरूसँग टिफिनमा त्यो मज्जाको झुम्रे गोल बनाउने चलन थियो, त्यो खेल्छौँ, त्यो बिर्सिन सक्दिनँ। अनि त्यस पछाडि त्यो एउटा भाले जुदाई भन्थ्यो, तपाईँलाई थाहा छैन, त्यो भाले जुदाई चाहिँ यो कुम चाहिँ रगटिने सुन्निने गरी यो पखेटाले हाल्नुपर्ने, त्यो खेलेको अहिले पनि याद आउँछ स्कुल लाइफको जीवनमा। अनि त्यो पोकको लडाई पनि भन्छ एउटा, दुई तिनवटा त्यो खेलिन्थ्यो हामी, ती कुराहरू चाहिँ विशेष गरेर सधैँभरि याद आउँदो रहेछ क्या, त्यो पढाइको सिलसिलाभन्दा पनि त्यो चाहिँ साथीभाइहरूको एकदमै याद आउँछ अहिले पनि सम्झना हुन्छ।
0: अब भने भक्त चाहिँ हामी लगभग कार्यक्रमको अन्त्यतिर छौँ होइन, तपाईँको अहिले पनि नयाँ गीतहरू गरिराख्नु भएको छ युट्युबहरूतिर होला होइन, कसरी तपाईँलाई हाम्रो लिसनर अथवा दर्शकले तपाईँलाई हेर्न सक्छ?
1: मेरो एउटा पहिले पुरानो च्यानल पनि छ, तर त्यति त्यसलाई प्रोफेसनल लान सकिएन, मेरा केही कलेक्सनहरू अहिले पछिल्लो समयमा चाहिँ मेरो नयाँ गीत संगीतहरू चाहिँ त्यहाँ आइरहेको छ, भक्त भण्डारी अफिसियल युट्युब च्यानल, भक्त भण्डारी अफिसियल युट्युब च्यानलमा जानुभयो भने त्यहाँ केही केही होइन थोरै, त्यस्तो धेरै त छैन, तर केही पनि मेरो सेवकाईहरू यताउता त्यहाँ पाउनुहुन्छ। अनि भर्खरै यो छ महिना जति भयो होला, एउटा मैले एउटा विशेष गरेर इसाई एउटा मृत्युमा चाहिँ कसरी सुसमाचार गर्न सकिन्छ होला भन्ने विषयलाई लिएर प्रभुले मलाई एउटा शब्द संगीतहरू दिनुभयो, उपदेश तीनलाई लिएर मैले बनाएको छु, हरेक कुराको समय छ भनेर, अजम्बरी छैन यो हाम्रो जीवन, एक दिन सबै हामी जानै पर्छ, संसारको माया मोह नातागोता सबैलाई छोडेर भन्ने त्यो भजन चाहिँ हाल त्यहाँ छ, त्यो पनि तपाईँले भिजिटहरू गर्न सक्नुहुन्छ, त्यो चाहिँ नयाँ भजनहरू त्यहाँ हालिएको छ, केही क्रिसमस भजनहरू पनि त्यहाँ पाउनुहुन्छ।
0: धेरै धेरै धन्यवाद, त्यति व्यस्त समय हामीलाई दिनुभयो, अन्तिममा गुड न्युज एफएमसँग बसिराख्नुभएका दर्शक र श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: सम्पूर्ण हाम्रो इसाई श्रोताहरूलाई है निरन्तर अब सम्पूर्ण इसाई कला साहित्य संगीत समग्र थुप्रै कुराहरू आउँछन् इसाई गीत संगीत क्षेत्रभित्र, कला साहित्य संगीत सबै पर्छन्, र विशेष गरेर अब अलिकति पिछडिएको छ हाम्रो इसाई कला साहित्य संगीतलाई प्रवर्धन पिछडिएको छ अलिकति, त्यसलाई चाहिँ अब सबैजनाले प्रार्थना गरिदिनुहोस्। अब समय आएपछि यो बढेर जान्छ होला, राम्रै हुन्छ। अब गुड न्युज एफएम मार्फत पनि आज हामीलाई होइन सुनिराख्नु भएको छ, थुप्रै श्रोताहरू माझमा पुर्याउने कोसिस गर्नुभएको छ। यस्ता गुड न्युज एफएम मार्फत पनि अब अझै होइन राम्रो राम्रो कार्यक्रमहरू आउन सकोस्, ताकि कलाकारहरू जोडिएर हाम्रा कला साहित्यहरू चाहिँ सबैको कानमा घर घरमा पुग्न सकोस्, ताकि त्यसले चाहिँ हामीलाई नै आउँदो दिनहरूमा इसाई गीत संगीत कला साहित्य चाहिँ मजबुत एउटा सम्पत्तिको रूपमा चाहिँ स्थापित भएर जाओस्। यसैको लागि प्रार्थना गरिदिनुहुनेछ र भक्त भण्डारीलाई स्पेसल रूपमा मैले एउटा प्रण प्रार्थना छ, मेरो जीवनकालभरि प्रभुले जति दिनुहुन्छ गाउन कोसिस गर्नेछु, कम्पोजिसन गर्न कोसिस गर्नेछु भन्ने मेरो एउटा प्रार्थना छ प्रभुमा, जति सक्छु प्रार्थना गरिदिनु होला, सम्झिदिनु होला। र यदि कसैलाई अब गोस्पल होइन कार्यक्रम पूर्व क्षेत्रमा सुन्दै हुनुहुन्छ भने चाहिँ विशेष गरेर गोस्पलको वरदानहरू दिनुभएको छ, अनि उत्साहको गीतहरू गाउने, कसैलाई मोटिभेट गराउने गीतहरू गाउने तपाईँहरूले सम्झाउन सक्नुहुन्छ, बोलाउन सक्नुहुन्छ। भक्त भण्डारी सरल छ होइन, सरल तरिकाले नै आउँछ, सबै कुरा सरल छ।
0: ओके, धेरै धेरै धन्यवाद तपाईँलाई। परमेश्वरले आउँदो दिनमा प्रशस्त मात्रामा ढोकाहरू खोल्नुभएको होस्। गुड न्युज एफएम परिवार तपाईँको लागि निरन्तर प्रार्थना छ,
1: धन्यवाद त्यसको लागि।
0: र श्रोता, अब भने लगभग कार्यक्रमले पनि हामीलाई बिदा दिइसकेको छ र आजको बसाई आजको कुराकानी एकदमै अर्थपूर्ण रह्यो। लामो समयदेखि सांगीतिक क्षेत्रका अनुभव हामीले सुन्ने मौका पायौं र नयाँ पुस्ताको लागि पनि एउटा उत्साह मिलेको छ मलाई लाग्छ र मिल्ने पनि छ। र भने आजका पाहुना गायक संगीतकार शब्दकार भक्त भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजय र सुजनलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिलेलाई बिदा हुन्छु। धन्यवाद। जय मसीह।
1: नमस्ते। जय मसीह। जय मसीह। धन्यवाद।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
5: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
4: अनि यी सबै कहाँ पाउने त दाई?
5: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
4: कार्यक्रम मुक्तिको मार्ग?
5: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
6: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
7: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
8: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
7: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाई पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
7: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862424210, 9862424210।
8: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
9: प्रार्थना यस्तो मार्ग हो, जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
10: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
11: नयाँ आशा।
12: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।
13: गुड न्यूज एफएम 105.1।
14: अब तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम friendship.com।

र फ्रेन्डसिप.com छौ। फ्रेन्डसिपसँग सम्बन्धित अथवा भनौ एउटा सम्बन्धसँग सम्बन्धित कुराकानी हामी यस कार्यक्रममा गर्ने गर्दछौ र सम्बन्ध एकदम महत्वपूर्ण कुरा छ। सम्बन्धको कारणले गर्दा नै आज हामी यसरी तपाईँहरूको बीचमा कुराकानी गरिरहेका छौ। सम्बन्ध कसले बनायो भन्ने प्रश्न पनि हुन्छ होला, सम्बन्ध कसरी बनाउने भन्ने कुराहरू पनि आउँछ र यो साधारण कुरा तर यसको महत्व हाम्रो जीवनमा हरेक दिन हरेक क्षण नै हुने कुरा भएको कारणले गर्दा चाहिँ हामीले यो कुरामा कुराकानी गर्दै आइरहेका छौं। र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई विभिन्न माध्यमहरूबाट सुनेर साथ दिन सक्नुहुनेछ। त्यसको लागि रेडियो मार्फत सुन्ने श्रोताको लागि 105.1 MHz काठमाडौँबाट र 105.4 MHz चाहिँ पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। हामी फेसबुकमा पनि छौं, तपाईँहरू फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने चाहिँ गुड न्यूज एफएम 105.1 MHz गर्नुभयो भने हाम्रो कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ। र तपाईँहरू अनलाइन मार्फत सुन्न चाहनुहुन्छ र पोसिबल अनलाइनमा छ भने चाहिँ तपाईँहरूले www.goodnewsfm.com.np गर्नुभयो भने चाहिँ संसारको जुनसुकै ठाउँमा हुनुहुन्छ श्रोता तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ र त्यसै गरी युट्युबमा अनि हाम्रो पात्रमा पनि तपाईँहरूले गुड न्यूज एफएमलाई सुनेर हेरेर साथ दिन सक्नुहुनेछ। र फ्रेण्डशिपमा पक्कै पनि म तपाईँहरूको बीचमा अघि भनेको जस्तै सम्बन्धसँग सम्बन्धित कुराकानी गर्ने नै छु। तर शुरूआतमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम फ्रेण्डशिप डट कम लिएर सुजनजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौं।

शेष मैक पछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएम र म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु। फ्रेण्डसिप डट कममा समामी मित्रताको विषयमा कुराकानी गर्ने गर्छौं र आज म एउटा सानो छोटो कथाबाट तपाईँहरूको बीचमा मित्रतासँग सम्बन्धित कुरा गर्न चाहन्छु। एउटा भ्यागुटा र एउटा चाहिँ मुसा एकदमै मिल्ने साथी थिए अरे होइन, र दुईजना एकदमै दुईवटा प्राणी एकदमै मिल्ने। मुसा त पानीमा हामी देख्दैनौ त्यसरी पानीमा कुदेको, र भ्यागुटा चाहिँ जमिनमा पनि आउँछ र पानीमा पनि हिँडिरहेको हामी देख्छौ होइन। कतिवटा खेतमा धानबारीमा पोखरीमा चाहिँ भ्यागुटा पाइन्छ, र मुसा चाहिँ पानीमा भन्दा बेसी चाहिँ यस्तो उभानो जमिनमा नै हामी देख्छौ होइन, यस्तो होलहरूमा अथवा कुनै ठाउँमा बसिरहेको हामी देख्छौ। अलिकति ओभानो भूमिमा मुसा बस्दछ, त्यति धेरै पौडिने तौरिने त्यस्तो देख्दैन। पानीमा धेरै बेर पर्यो भने चाहिँ बरु मुसा चाहिँ मर्न पनि सक्छ। तर भ्यागुटाको चाहिँ प्रकृति कस्तो छ भन्दाखेरि चाहिँ जमिनमा पनि बस्ने र पानीमा पनि बस्ने कारणले गर्दा यो दुवैमा चाहिँ यसले चाहिँ आफ्नो जीवनयापन गर्न सक्छ जस्तो लाग्छ। यी दुईजना चाहिँ दुईवटा प्राणी चाहिँ एकदमै मिल्ने साथी होइन। भ्यागुटा जमिनमा उभानो ठाउँमा आयो होला अनि त्यो कारणले गर्दा उनीहरू एकदम मिल्ने साथी भएछन् रे। अनि त्यस पछाडि एकचोटि चाहिँ त्यो भ्यागुटा चाहिँ अब घरिघरि पानीमा गइरहेको मुसाले देखेको होइन, मुसाले साथी हुँदै गर्दा अनि पानीमा उसलाई पनि अब अनौठो लाग्यो होला। आफ्नो साथी चाहिँ पानीमा पनि दौडिन्छ हिँड्छ, आफू चाहिँ जाँदिन भन्ने कुराहरू नै थियो होला सायद। अनि त्यो कारणले गर्दा उसको मनमा भएको जिज्ञासालाई चाहिँ ठ्याक्कै उसको साथीले बुझेको जस्तो एकचोटि चाहिँ भ्यागुटाले तिमी पानीमा आऊ न पारिजाम, हामी यहाँ वारी त हामीले धेरै भेटघाट गरिसक्यौं, पारिजाम भन्दै गर्दा चाहिँ म पारी कसरी जान सक्छु र, तिमी त अब पानीमाथि हिँड्छौ अब उफ्रिन्छौ जान्छौ, तर म त मुसा चाहिँ अब पानीमा जान सक्दिन, त्यो कारणले गर्दा यो सपना अब पूरा हुँदैन भन्ने खालको कुराहरू गर्यो मुसाले। अनि भ्यागुटाले चाहिँ के भन्यो भन्दाखेरि तिमी चिन्ता नगर, म तिमीलाई मेरो ढाडमा बोकेर पारी लिएर जान्छु भन्ने कुरा गर्यो। अनि अब यति धेरै मिल्ने साथी होइन, अब कति समयदेखि उनीहरू मिलिरहेका थियोलान्, खेलिरहेका थियोलान्, भेटघाट गरिरहेका थियोलान्, प्राणीहरूको बीचमा पनि आफ्नो एउटा कुराकानी हुन्छ भनिन्छ होइन। अनि उनीहरूको कुराकानी भयो अनि आफ्नो साथीले त्यो भन्दै गर्दा फेरि मुसालाई अब मनमा लागेको कुरा होइन, अब पारी जान मन थियो तर जान सक्दैन थियो साथीको कारणले गर्दा, पारी तर्न सक्छु, पारीको ठाउँ पनि म देख्न सक्छु कस्तो छ होला, नयाँ एउटा अनुभव म लिन्छु भन्ने हिसाबले उसले आफ्नो साथीलाई विश्वास पनि गर्ने भएको कारणले गर्दा चाहिँ ऊ चाहिँ गयो भनौँ न हुन्छ भनेर गयो। अनि त्यस पछाडि चाहिँ जब उसको ढाडमा बसेर मुसा पानीमा जाँदै थियो, पोखरीबाट भनौँ खोलाबाट अथवा तलाउबाट जाँदै थियो, अनि बिच्चबिच्चतिर पुग्न थाले पछाडि चाहिँ त्यो भ्यागुटाले चाहिँ अलिक भित्रभित्र लान खोज्यो अरे कि, अब माथि माथि जानुपर्ने, तल तल तल तल लाँदै गर्दा त मुसा एकदमै आत्तियो किनकि उसलाई त पौडिन आउँदैन। उसको तल तल लाँदै गर्दा चाहिँ उसले चाहिँ के गर्न खोजेको रहेछ अरे भ्यागुटाले भन्दाखेरि चाहिँ उसलाई खानलाई सोचिरहेको रहेछ अरे कि, जमिन मुनि लगेर उसलाई खाने भन्ने सोचमा चाहिँ, अथवा त्यो पानी मुनि लगेर चाहिँ उसलाई खाने भन्ने सोचमा चाहिँ उसले चाहिँ उसको साथीलाई एउटा राम्रो अफर दिएर, एउटा राम्रो आकर्षक अफर दिएर चाहिँ पारी तार्नको निम्ति अब कुनै पनि ऊ भएन नि त आफ्नो साथी अब सधैँ खेल्ने अब भेट्ने साथीसँग त हामी फुल्ली ट्रस्ट गर्छौ, त्यो कारणले गर्दा चाहिँ ऊ चाहिँ पारी जानको लागि रेडी भएको थियो। तर त्यहाँ कुरो अर्कै आयो होइन, भित्रतिर लगाए पछाडि चाहिँ उसले भित्रभित्र लान खोज्यो, उसलाई थाहा थियो मुसा चाहिँ तौरिन सक्दैन पानीमा, यो चाहिँ मर्छ, यसलाई अब मरिसकेपछि खान पाइन्छ भन्ने हेतुले चाहिँ उसले चाहिँ भित्र बाहिर भित्र बाहिर जुक्तिहरू निकाल्दै थियो, पानीभित्र लाने बाहिर लाने गर्दै गर्दा चाहिँ एउटा ठुलो चिल चाहिँ आकाशमा उडिरहेको थियो अरे। अनि आकाशमा उडिरहेको चिलले चाहिँ त्यहाँनिर मुसालाई भ्यागुटालाई अथवा भनौँ न त्यो प्राणीलाई त्यो भित्र बाहिर गरिरहेको देख्यो। अनि हामीलाई थाहा छ बाइबलमा थुप्रै ठाउँमा चिलको विषयमा लेखिएको छ, चिलको आँखा चाहिँ यति तेजिलो हुन्छ अरे कि कति वेगमा माथि उडिरहेको चिलले पनि जमिनको कुरालाई यस्तो देख्छ अरे, तेज आँखा हुन्छ अरे कि।
अनि स्पीड पनि हुन्छ उसको, एकदमै स्पीडली तल आएर टप्प टिपेर लान सक्ने त्यो क्षमता पनि चिलमा हुन्छ होइन। त्यो कारणले गर्दा चाहिँ चिल यस्तो वेगमा आयो, अब त्यसलाई बाज पनि भनिन्छ, तब के भनिन्छ त्यसलाई, यस्तो स्पिडमा आएर त्यो मुसालाई च्याप्पै समात्यो कि, अब खानाको लागि भ्याकुताले पनि मुसालाई समातिरहेको अथवा मुसाले पनि आफ्नो प्राणलाई बचाउनलाई आफ्नो साथीलाई पक्रिरहेको होइन। अनि त्यो कारणले गर्दा दुईजनाले एकअर्कालाई पक्रिरहेको, उसले खाना पक्रिएको, उसको साथीले चाहिँ मुसाले चाहिँ आफू बच्छु अब साथीसँग लड्दिन भनेर पक्रिएको अवस्थाको मुसालाई टिप्दा फेरि भ्याकुता पनि टिपेर चाहिँ चिलले लिएर जान्छ कि, यस्तो माथि लिएर जान्छ। अब दुवैजना कहाँ पुग्यो भन्दाखेरि चाहिँ त्यो शक्तिविहीन ठाउँमा पुग्यो कि, न त्यहाँ भ्याकुताले केही गर्न सक्यो न मुसाले केही गर्न सक्यो, अब शिकार दुवैजना हुँदैछन् होइन। त्यति बेला चाहिँ त्यहाँ माथि माथि पुग्दै गर्दाको क्षणमा चाहिँ भ्याकुताले के सोच्यो भन्दाखेरि चाहिँ, मैले धेरै ठूलो गल्ती गरे, मैले चाहिँ मेरो साथीलाई धोका दिएर उसलाई खाना खोज्दा फेरि होइन, मेरो साथीले यति विश्वासको साथ मलाई पक्रिएको थियो, त्यो अवस्थामा चाहिँ मैले उसलाई खाना खोज्दाखेरि चाहिँ मैले आफ्नो ज्यान पनि के गरेँ, गुमाएँ। मैले अरूको ज्यान लिन्छु भन्दाखेरि चाहिँ म आफै नै नाश हुँदैछु, आज यो मित्रतामा धेरै धोका भयो, आज मैले मित्रलाई धोका दिएको कारणले गर्दा मलाई पनि त्यो राम्रो भएन, त भनौँ म पनि आज बच्दै छैन, न मैले मेरो साथीलाई बचाउन सक्छु यो अवस्थामा, न म आफू बच्न सक्छु भनेर चाहिँ त्यहाँनिर उसले सोध्छ होइन। यसको मोरल अथवा यसको निष्कर्षमा चाहिँ हामीले हाम्रो मित्रलाई चाहिँ धोका दिनु हुँदैन अथवा डु नट चिट योर फ्रेन्ड होइन। धेरै पटक चाहिँ हामी आफ्नो फाइदाको लागि चाहिँ सम्बन्धहरूमा के मित्रतामा नै किन्न होस्, कुनै पनि सम्बन्धमा चाहिँ हामी अरूलाई फसाउन खोज्छौँ अथवा कुनै पनि धोका दिन खोज्छौँ अथवा आफू चाहिँ भनौँ न बाठो हुन्छौँ भने चाहिँ त्यहाँनिर कतिपटक चाहिँ हामीले पनि धोका पाइरहेका हुन सक्छौँ होइन। यो चाहिँ एउटा उदाहरण हो दुईवटा प्राणीको बीचमा, उनीहरूले त्यो गर्दै गर्दाखेरि चाहिँ होइन कतिपटक हामीले हाम्रो अस्तित्वलाई चाहिँ बिर्सिन्छौँ कि। अब म चाहिँ भनौँ न त्यो अस्तित्वलाई बिर्सिएको बेलामा चाहिँ हामीले चाहिँ यो कुरालाई, म चाहिँ उसको मित्र हो, उसले मलाई फुल्ली विश्वास गर्छ, त्यो विश्वासको साथ उसले पारिजनाको निम्ति आफ्नो जीवन नै जसरी भए पनि मलाई मेरो साथी भ्यागुताले चाहिँ पारि लान्छ भनेर गएको हो नि त होइन। कतिपटक हाम्रो सम्बन्धहरूमा पनि हामी नजिक भइरहेका हुन्छौँ कतिजनासँग होइन, सम्बन्ध भन्ने बित्तिकै एकअर्कासँग दोहोरो सम्बन्ध हुन्छ नि त होइन, त्यो सम्बन्धमा चाहिँ विश्वास हुन्छ कि। अनि तर फेरि त्यो विश्वास घात हुन गयो भने चाहिँ कतिपटक ज्यान पनि जाने रहेछ कि, कतिपटक भनौँ न काम पनि बिग्रिने रहेछ भन्ने कुराको एउटा भनौँ न उदाहरण आज मैले तपाईँहरूको बीचमा बताएँ। मानिस चाहिँ भ्यागुता अथवा मुसा जस्तो प्राणी त होइन, एउटा चेतनशील प्राणी हो भनेर भनिन्छ, र पनि यो भ्यागुता र मुसाको भन्दा कम धोका चाहिँ मानिसमा पनि हुँदैन। धेरै पटक चाहिँ आफ्नो साथीलाई ट्रस्ट गर्दाखेरि आफ्नै साथीले भ्यागुताले जस्तो नखाला होइन, भ्यागुताले जस्तो खानाको लागि भनेर लिएर नगएको हुन सक्छ, आएर नबनाउन सक्छ, मृत्युसम्म नपुर्याउला, तर हामीसँग भएका कतिवटा कुरा चाहिँ गुमाउनु पर्ने अवस्था पनि हुन सक्छ कि। अब त्यो मुसा निर्दोष छ, त्यहाँनिर उसले नथा भएको पनि हुन सक्छ, अब उसले सोझो तरिकाले मेरो साथीले मलाई पारि लान खोज्दै थियो, हामी अब चिलको पन्जामा पर्यौं भन्ने पनि हुनसक्छ, अथवा उसले थाहा पाएको पनि हुनसक्छ। जे होस्, मैले आज तपाईँहरूको बीचमा भन्न खोजेको कुरा चाहिँ, हामी त अझ चेतनशील प्राणीहरू हौ, हामी त मानिस छौँ, आफ्नो फाइदाको लागि आफू अगाउनको निम्ति अथवा आफ्नो आवश्यकता पूरा गर्नको निम्ति कुनै पनि व्यक्तिलाई धोका दिन्छौँ भने चाहिँ त्यसको रिजल्ट पक्कै पनि हाम्रो लागि पनि उपयुक्त हुँदैन अथवा राम्रो आउँदैन होइन। अब कतिपटक चिट गर्ने व्यक्तिहरू पनि एउटा राम्रो भएको पनि हामीले देखेका छौँ होला, एउटा भनाइ छ नि, गलत गरेर असल देखि गलत गरेर राम्रो भएको कुरालाई हामी कहिले पनि उदाहरण नलिउँ, त्यो राम्रो सधैँको निम्ति नहुन सक्छ, त्यो व्यक्ति आफैमा पनि त्यो आत्मग्लानी भएर बाँचिरहेको पनि हुनसक्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामी आफ्नो जीवनमा स्वार्थको लागि केही पनि नगरौं, कहिलेकाहीँ सफल हुन्छौँ होला हामी, तर सधैँ सफल हुँदैनौँ, त्यो भ्यागुतो सफल भए जस्तो अथवा भनौँ
त्यो भ्यागुतो पनि कतिपटक आफ्नो साथीको मन जित्न सफल भयो होला, त्यहाँसम्म पोखरीसम्म पुर्याउन सफल भयो होला, तर खान त सफल भएन नि त होइन। त्यो कारणले गर्दा कहिलेकाहीँ हामी आफ्नो योजनामा आफै पनि त्यसमा पर्न सक्छौ कि गलत योजनामा। सही योजना रहेछ भने त सबैलाई फाइदा हुन सक्छ, तर गलत योजना रहेछ भने चाहिँ त्यहाँनिर एकदमै नराम्रो पनि हुन सक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी जहिले पनि यो कुरामा होसियारी हुनुपर्छ। हामीले हाम्रो साथीलाई, हाम्रो मित्रलाई, हाम्रो सम्बन्धलाई चाहिँ धोका दिने काम गर्नु हुँदैन। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउनेछु।

आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र सम्मान लिएको जाति हामी हो, थोरै चाहिँ हजारौं भयो भनेर भनिएको छ, किनकि हामी चाहिँ परमेश्वरका सन्तानहरू हौ। र दिउँसोको समय छ, तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, गुड न्यूज एफएम सुनिरहनु भएको छ भन्ने मैले आशा लिएकी छु। र गीतभन्दा अगाडि मैले एउटा स्टोरी जस्तो तपाईँहरूलाई सुनाएको थिएँ, एउटा मुसा र एउटा भ्याकुतोको कथा, मित्रता होइन, उनीहरू एकदमै मिल्ने साथी थिए र मिल्ने साथीहरूसँग धेरै विश्वास हुन्छ, ट्रस्ट हुन्छ, एउटा समय बिताएको हुन्छ, त्यो विश्वासको साथ एकले अर्कालाई भर परेको हुन्छ। तर भ्यागुताले मुसालाई धोका दिएको छ, होइन, खोला तरेर पारिजाउँ, त्यहाँ एकदम राम्रो छ भनेको थियो होला, अनि त्यो कारणले गर्दा मित्रतामा हामी पनि कहिलेकाहीँ आँखा चिम्लेर विश्वास गर्छौँ, म फलानुलाई चाहिँ आँखा चिम्लेर विश्वास गर्न सक्छु, उसले जहाँ जाम भने पनि म जान सक्छु, उसले जे दियो भने पनि म खान सक्छु भन्ने मित्रता पनि हामीले देखेका छौँ। यो गलत कुरा होइन, तपाईँ हाम्रो पनि मित्रहरू हुनुहुन्छ होला, तर बाइबलमा एउटा कुरा भनिएको छ, होइन, नाकको पुवालबाट सास फेर्ने माथि चाहिँ त्यति धेरै 100% विश्वास पनि नगर भनेर। त्यसको मतलब मैले तपाईँहरूलाई निराश बनाउन खोजेको होइन, विश्वास गर्नुपर्छ। जोनाथन र दाउदको जस्तो एउटा भनौँ न एकदमै राम्रो मित्रता पनि हामीले देखेका छौँ, होइन, त्यहाँनिर त्यो मित्रताले जीवन बचाएको पनि छ। संसारमै पनि अहिले थुप्रै मित्रताहरू हुनुहुन्छ जसले चाहिँ एकदमै ग्रो गरिरहनु भएको छ, अगाडि बढिरहनु भएको छ, एउटा सँगसँगै लिएर गइरहनु भएको छ, तर कहीँ न कहीँ कहीँ न कहीँ मित्रता फेरि के कुरा नमिल्दा फेरि चाहिँ छुटेको पनि छ। त्यो कारणले गर्दा चाहिँ एउटा लिमिटेसन भनौँ, एउटा डिस्टान्स चाहिँ, दूरी चाहिँ जहिले पनि जुनसुकै रिलेसनमा पनि मेन्टेन गर्नुपर्छ अथवा त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने उत्साह पनि म तपाईँहरूलाई यो समय दिन चाहन्छु। र हामीले आँखा चिम्लेर विश्वास गर्ने मित्र चाहिँ परमेश्वर नै हुनुहुन्छ। आज यो प्राणीमा पनि स्वार्थ देखियो, होइन, एउटा भनौँ न भ्यागुता र मुसामा पनि त्यो खालको देखियो, होइन, मुसाको त खासै त्यस्तो गलत कुरा देखिएको छैन, उसले त आफ्नो ट्रस्ट एउटा विश्वास गरेको छ, र त्यहाँनिर तलमाथि तलमाथि हुँदै गर्दा फेरि उसले खाने इन्टेन्सन गर्दै सायद मुसाले बुझ्यो पनि होला, त्यहाँ कराए पनि होला मुसा, होइन, चिच्यायो होला, डरायो होला, र त्यो समयमा एउटा चिलले, होइन, उसै त तेज देख्ने चिलले उसलाई देख्यो र उठाएर लिएर गयो, त्यो पनि खानाको निम्ति उसको पनि एउटा आहार, होइन, एकले अर्कालाई खाने प्रथा, एकले अर्कालाई सकाउने कुरा नै त्यहाँनिर भइरहेको छ। त्यो कारणले गर्दा चाहिँ हामीले चिट गर्नु हुँदैन। पछि गएर चाहिँ त्यो भ्यागुदाले चाहिँ एकदमै भनौँ न दुखी महसुस गरेको छ, उसले साथी पनि गुमाउँदैछ र त्यो सँगसँगै आफू पनि गुम्दैछ, त्यो लाइफलाई उसले बचाउन सकेको छैन, न आफ्नो लाइफ न अरूको लाइफ। त्यो कारणले गर्दा चाहिँ के कारण थियो भन्दा चाहिँ ब्याड आइडिया, के गलत प्रकारको सोचको कारणले गर्दा, त्यो आफ्नो साथी नै खानु पर्थ्यो त उसले, होइन, उसले खानेकुरा थुप्रो देखेको थियो होला नि त, होइन। मैले यही कुरामा के जोडे भन्दाखेरि चाहिँ एकचोटि एउटा विदेशमा, नेपालमा भन्दा नि विदेशमा चाहिँ प्राय अब जनावरहरू पाल्ने क्रममा चाहिँ एउटा जे पनि पाल्ने, कि एउटा सर्प पनि पाल्ने, जे पनि पालेको हामीले भिडियोहरूमा अथवा न्युजहरूमा सुनेका छौँ होला। यहीसँग सन्दर्भ मिल्ने एउटा स्टोरीलाई म जोड्न चाहन्छु। एकजना केटीले चाहिँ विदेशमा एउटा भनौँ न अजिङ्गर पालेको रहेछ, कि सर्प, त्यसमा ठूलो खालको सर्प पालेको रहेछ, अनि एउटै बेडमा सुताउने, राख्ने, सानो अब कत्रो थियो, अब अजिङ्गर त धेरै ठूलो हुन्छ, मोटो हुन्छ, अनि त्यस पछाडि एकदमै भनौँ न त्यो अजिङ्गर चाहिँ त्यो केटीसँग चाहिँ एकदम बेरिएर सुत्थ्यो अरे, कि बस्ने गर्ने, अब बेरेर राख्ने शरीरमा अब हड्डी हुँदैन त्यसको, होइन, त्यो खालको अब सर्पहरू प्रायः बेरिने नै हुन्छ, अनि सधैँभरि बेरिरहने बेरिरहने, अनि यति ठुलो भइसकेको थियो अरे अजिङ्गर, होइन, त्यो केटीले त्यो अजिङ्गरलाई यता पल्टाउन उता पल्टाउन पनि गाह्रो भइसकेको थियो अरे, कि उसले अब खुवाउने त आखिर केटी नै हो, त्यहाँ स्याहार सुसार गर्ने, घरमा राख्ने, अब उसले के खान्छ त्यो खुवाएर नै उसले त्यस्तो बनाएको थियो, होइन, विषालु नहुने तरिकाले पनि कतिवटा प्रोसेस गरेको थियो होला, उसले साथी बनाएको थियो होला कि उसलाई, अनि त्यो साथी बनाउने क्रममा चाहिँ केही समय भएको थियो अरे, केही हप्ता केही महिना भएको थियो, त्यो अजिङ्गर यस्तो टाइटली त्यो केटीसँग एकदमै भनौँ अब त्यो बेरिने गर्न थालेको थियो अरे, कि उसले सोच्यो हाम्रो मित्रता कति गाढा हुँदैछ, हामी कति नजिक हुँदैछ, यो अजिङ्गरले मलाई कति धेरै माया गर्दैछ, कि मसँग एकदम टाइटली एकदमै कडा तरिकाले चाहिँ शरीरमा बेरिरहेको छ भनेर चाहिँ उसले
महसुस गरिरहेको थियो अरे कि त्यो केटीले चाहिँ. तर त्यसरी हरेक दिन हरेक समय उसले एकदमै त्यहाँ सँगसँगै बस्दा चाहिँ त्यो केटीलाई हरेक समय खुट्टादेखि टाउको समय एकदमै बतार त्यो बेरिरहेको टाइटली बेरिरहेको समयमा चाहिँ एक दिन राति सुतिरहेको समयमा चाहिँ त्यो अजिङ्गरले त्यो केटीलाई चाहिँ निल दिएछ अरे कि निलेछ अरे खाएछ अरे. भन्न खोजेको मतलब चाहिँ त्यो अजिङ्गरले के प्र्याक्टिस गर्दै रहेछ अरे भन्दाखेरि चाहिँ यो केटीलाई मैले निल्न सक्छु सक्दिनँ, यो चाहिँ मेरो शरीरभित्र पेटभित्र फिट हुन्छ कि हुँदैन भनेर उसले चाहिँ अभ्यास गरिरहेको रहेछ कि ट्रिट गरिरहेको रहेछ उसले आफ्नो साथीमा. होइन हुन त जनावर र मानिसमा त्यस्तो खालको मित्रता नै त हुँदैन, र पनि कतिवटा मान्छेहरूले पालिरहेको जनावरमा विशेष गरी होइन कुकुर बिरालोहरू मान्छेहरूले पाल्छ, हुँदाहुँदा अजिङ्गरहरू पनि पालेको देखिन्छ र अन्य कुराहरू पनि पालेको देखिन्छ. होइन त्यो मित्रतामा चाहिँ धोका दिने काम जनावरले गर्यो, होइन उसले खुवायो राख्यो पालन पोषण सबै गर्यो, तर नाप्दा नाप्दै अब निल्न सक्छु कि सक्दिनँ, अटाउँछ कि अटाउँदैन, खान सक्छु कि सक्दिनँ भन्ने उसले चाहिँ उसले निल दियो. होइन त्यहाँनिर पनि के भयो भन्दा चिट भयो होइन, र अजिङ्गर त बाँच्यो केटी त बाँचेन नि त होइन. त्यो कारणले गर्दाखेरि चाहिँ कति पटक चाहिँ हामीले चाहिँ धेरै नजिक भइरहेको सम्बन्धमा पनि धेरै अँगालो हालिरहेको सम्बन्धमा पनि होइन अब धेरै त्यो यस्तो माया त मलाई मेरो परिवारले पनि गर्दैन होला अथवा यस्तो माया त मैले सायद मानिससँग मित्र त गाँसेको भए पनि गर्दैन थियो होला भन्ने त्यो फिल त्यो केटीले गरिरहेको थियो होला. होइन कहिलेकाहीँ तपाईँ र म पनि यो व्यक्तिले त मलाई कुनै दिन पनि धोका दिँदैन, कुनै पनि हालतमा यसले मलाई कुनै भनौँ न धोका दिँदैन अथवा नराम्रो गर्दैन भनेर हामीले गरेको सम्बन्धमा पनि कहिलेकाहीँ हामी धोकामा पर्न सक्छौँ. हामीले कसमाथि भरोसा गर्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ सिक्नुपर्छ. त्यो कारणले गर्दा परमेश्वरले भन्नुभएको छ नि तिमीहरूले मलाई दिने महिमा चाहिँ मलाई नै त्यो होइन, मानिसहरूसँगको सम्बन्धमा चाहिँ तिमीहरू होसियारी बन, गर्न त गर तर परमेश्वरभन्दा माथि कुनै पनि कुरालाई नराख भनेर चाहिँ परमेश्वरले मानिस जातिलाई चाहिँ भन्नुभएको छ कि. त्यो कारणले गर्दा चाहिँ हामीले हाम्रो सम्बन्धमा पनि एउटा जे कुरालाई पनि मेन्टेन गर्ने काम चाहिँ गर्नुपर्छ. तपाईँ हामी बस्ने घर ठाउँ पनि कहिलेकाहीँ हामी लामो समय मेन्टेन गरेनौँ भने चाहिँ के गर्छ भन्दाखेरि चाहिँ त्यसले दिनुपर्ने कुरा दिँदैन कि. रेडियोमा हामीले गुड न्युज एफएममा चाहिँ हामीले लामो समयदेखि प्रयोग गरिरहेको टावर होइन, हामीले लामो समय पछाडि गएको इयरमा चाहिँ त्यसको मेन्टेन गरेका थियौँ भने लगभग त्यो मेन्टेनेन्स गर्ने व्यक्तिले भन्दै हुनुहुन्थ्यो कि यो चाहिँ लामो समय भइसकेको रहेछ, ख्याल आइसकेको रहेछ होइन, त्यो कारणले गर्दा राम्रोसँग कभरेज नगरेको हुनसक्छ अथवा यसको राम्रो हुँदैन यो होइन नटिक्न सक्छ, यसलाई चाहिँ समय समय मेन्टेन गर्यो भने अथवा त्यसमा चाहिँ केही केही कुराहरू रिपेयर गर्यो अथवा त्यसलाई बनायो कलरिङहरू गर्यो भने चाहिँ त्यो अलि लामो समय टिक्न सक्छ, किनकि त्यसमा पानी परिरहेको हुन्छ, त्यसमा के परिरहेको हुनसक्छ भन्ने कुरा थियो. एउटा उदाहरण मैले तपाईँहरूलाई दिएको होइन, कुनै पनि कुराहरूमा चाहिँ हामी सचेत पनि रहनुपर्छ, हामीले त्यसलाई एउटा रिपेयर पनि गर्नुपर्छ, रिन्यू हुने कुराहरू पनि गर्नुपर्छ भने हामी होसियारी पनि हुनुपर्छ है. मित्रतामा कुनै पनि सम्बन्धमा चाहिँ चाहिने भन्दा बढ्ता चाहिँ हामीले गर्नु हुँदैन मित्रताहरूमा कुराहरूमा. तर हामीले के गर्नुपर्छ भनेर चाहिँ त्यो आफ्नो जिम्मेवारीलाई चाहिँ हामीले एकदम वहन गर्नुपर्छ. जहाँ जे गर्दैछौ यो चाहिँ मैले परमेश्वरको महिमाको निम्ति गर्दैछु, मानिसलाई भन्दा पनि म परमेश्वरको निम्ति चाहिँ म गर्छु भन्ने हिसाबले गर्यौँ भने चाहिँ त्यहाँ चाहिँ हामीले धोका पाउँदैनौ. यो कुरालाई चाहिँ हामीले एकदमै विचार गर्नुपर्छ भनेर चाहिँ म तपाईँहरूलाई उत्साह दिन चाहन्छु. र यो समय र गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु. गीत पछि भने म आउने नै छु.

अर्जुनकी नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम फ्रेन्डसिप डट कम. म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु. आज मैले तपाईँहरूको बीचमा चाहिँ हामीले हाम्रो मित्रलाई हाम्रो सम्बन्धलाई चिट नगरौं भन्ने विषयमा कुराकानी गरिरहेकी छु र कहिलेकाहीँ चाहिँ हामीले आफ्नो फाइदाको लागि अथवा केही कुराको लागि गरेका हुन्छौं होला. जहिले पनि चिट भन्ने कुरा होइन, आफ्नो लागि भनेर गरेका हुन्छौं होला. तर कहिलेकाहीँ फेरि त्यो खाडलमा हामी पर्न पनि सक्छौ होइन. अघि भ्यागुता र मुसाको जस्तो आफैले खनेको खाडलमा आफै पर्यौं भने चाहिँ फेरि त्यो चाहिँ राम्रो हुँदैन. एउटा लाजमर्दो कुरा हुन्छ कहिलेकाहीँ होइन. कहिलेकाहीँ त्यो पछि साथीले थाहा पायो अथवा त्यो भयो भने पनि राम्रो हुँदैन. त्यो कारणले गर्दा चाहिँ मित्रलाई चाहिँ धोका नदिउँ अथवा सम्बन्धमा चाहिँ धोका नदिउँ भन्ने विषयमा नै कुराकानी गरिरहेको छ. हामीलाई परमेश्वरको वचनले पनि यही नै सिकाउनुहुन्छ. उहाँले भन्नुहुन्छ कि हामीले चाहिँ धोका दिनु हुँदैन, एउटा इमान्दार चाहिँ हामी हुनुपर्छ. अनि परमेश्वरले पनि हामीलाई मित्र भन्नुभएको छ नि होइन. यीशु ख्रीष्टले चाहिँ नयाँ करारमा गएर चाहिँ हामीलाई चाहिँ तिमीहरू मेरो मित्रहरू हो भन्नुभएको छ. मित्रताको एउटा सम्बन्ध त एकदमै प्योर एकदमै शुद्धताको हो होइन. र पनि हामी कतिपटक चाहिँ गरिरहेका हुन्छौँ, तर गलत मित्र हो भने चाहिँ फेरि हामीले सङ्गत पनि गर्नु हुँदैन कि. मुसाले चाहिँ अब मुसाले समयमै थाहा पाएको भए त्यो भ्यागुता चाहिँ एकदमै चिटर छ, चिट गर्छ भन्ने थाहा पाएको भए सायद सङ्गत गर्दैनथ्यो होला. अनि हामीले चाहिँ कति बेला चिन्छौँ भन्दाखेरि चाहिँ आपद विपदमा अथवा त्यस्तै बेलामा चाहिँ चिन्ने हो. फेरि सबै कुरा सही भइरहेको समयमा र उसलाई फाइदा हुने कुरा नगर्दासम्म त अब कुनै पनि कुराको धोका नदिन्जेलसम्म त हामीलाई त्योसँग सम्बन्धित म चिटिङ हुँदैछु भन्ने कुरा पनि हामीलाई थाहा हुँदैन होइन. कस्तो अवस्थामा थाहा पायो त्यो मुसाले भन्दाखेरि चाहिँ न आफूलाई बचाउन सक्ने अवस्थामा नै थाहा पाए कि त्यो एकदम डेन्जर अवस्थामा गएर थाहा पाए कि पानीमा गएर आफू तैरिन उसको कमजोरीमा गएर चाहिँ अब उसले केही पनि गर्न नसक्ने अवस्थामा चाहिँ थाहा पायो. कहिलेकाहीँ हामीले पनि हाम्रो मित्रतामा चाहिँ कसरी थाहा पाउँछौ भन्दाखेरि चाहिँ अब हामी कहिलेकाहीँ आर्थिक अवस्थामा कमजोर भइरहेको समयमा, कहिलेकाहीँ हामी बिरामी भइरहेको समयमा, कहिलेकाहीँ हामीले हामीलाई आपत परेको समयमा कसैलाई केही भन्छौँ भने चाहिँ त्यो समयमा हामीले थाहा पाउँछौ नि होइन. अब पहिलाको व्यवहार र त्यो हामी लो फेजमा हुँदाको व्यवहारले चाहिँ हामी थाहा पाउँछौँ कि ओहो मेरो मित्रलाई मैले कस्तो सोचेको थिएँ, म जस्तो हुँदा पनि यसले मलाई स्वीकार्छ भन्ने सोचेको थिएँ तर होइन रहेछ. हिजो म राम्रो हुँदा मात्रै यसले मलाई साथी बनाएको रहेछ. आज मसँग केही पनि नहुँदाखेरि, म नराम्रो हुँदाखेरि त यसले मलाई साथी बनाउन चाहेन नि त भनेर चाहिँ हामी त्यति बेला थाहा पाउँछौँ. तपाईँ स्कुल पढ्दै हुनुहुन्छ, कलेज पढ्दै हुनुहुन्छ भने चाहिँ तपाईँ अब एकदमै अब भनौँ न एकदमै अलिकति ट्यालेन्ट हुनुहुन्छ पढाइमा, अथवा तपाईँसँग इकोनोमिकली अलिकति तपाईँ अलिकति इन्भेस्ट गर्न सक्नुहुन्छ, खर्च गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँसँग मित्रहरू धेरै हुन सक्छन्। फेरि तपाईँ पढाइमा पनि अलिक कमजोर हुनुहुन्छ अनि इकोनोमिकली पनि कतिपल्ट खाजाहरू खाने कुरामा पेमेन्ट गर्ने कुरामा चाहिँ तपाईँ अलिकति विक हुनुहुन्छ भने चाहिँ फेरि तपाईँको साथीहरू अलिक कम भएको पनि तपाईँले थाहा पाउन सक्नुहुन्छ। एउटै व्यक्तिले दुईवटा एक्सपेरिमेन्ट पनि गर्न सक्छ है कहिलेकाहीँ चाहिँ, किन भन्दा कहिलेकाहीँ सधैँ एक नाशको छैन नि त समय. कहिलेकाहीँ हामी एकदम प्रशस्ततामा भएको समयमा चाहिँ हाम्रो वरिपरि धेरै व्यक्तिहरू भएको हामीले देखेका हुन सक्छौँ, तर अलिकति कहिलेकाहीँ हुँदैन नि होइन. अब यसको हुँदैन नै भन्ने थाहा पाइसके पछाडि चाहिँ मान्छेले फेरि भन्ने तरिका पनि त्यही हुन्छ क्या, अलिक फरक प्रकारको हुन्छ. तर अहिले नभएको यसको केही समयपछि हुन्छ भन्ने फेरि त्यो थाहा पायो भने त्यो साथीहरूको व्यवहार त्यस्तै हुन्छ. अनि जनावरमा त हुनु त स्वाभाविक हो, त्यो झन् हामी मानिस जाति चेतनशील प्राणीमा त हामीलाई त्यो छ. यो गर्नु हुँदैन, यो रङ हो, यो गलत हो. अनि त्यही माथि हामी परमेश्वर पाएको व्यक्तिहरूमा त त्यो झनै नहुनुपर्ने कुरा हो, र पनि हामीहरूमा हुन्छ क्या त्यस्ता कुराहरू. अनि हामी चाहिँ मानिस कस्तो छौँ भन्दा फुरुक्क पर्ने जाति कि, लङ लास्टिङ नहेर्ने कि, भोलिको कुरा लामो दूरदृष्टि नहेर्ने कि. हाम्रो परमेश्वर चाहिँ दूरदृष्टि हेर्ने परमेश्वर हुनुहुन्छ. अनि हामी चाहिँ सर्ट एन्ड पिरियडको कुराहरू हेर्छौँ, अहिले भर्खरैको कुराहरू हेर्छौँ, तत्कालको रिजल्टहरू हेर्छौँ कि अहिले भर्खरै चाहिँ कसैले हामीलाई ओहो तिमी भन्दैछ भने चाहिँ यसले चाहिँ मलाई प्रेम गर्छ कि, यसले चाहिँ मलाई साथ दिन्छ कि, यसले चाहिँ मलाई सपोर्ट गर्छ कि, यसैसँग लागौँ क्या म, यसैसँग हिँडौँ कि क्या म भन्ने हामी सोच्छौँ. तर कुनै कुनै कुरा यस्तो छ कि लङ लास्टिङका कुराहरू छन्, त्यसले जीवन दिन सक्छ, जहाँ आशिष छ, जहाँ चाहिँ त्यो चाहिँ गर्न उचित छ, त्यो चाहिँ हाम्रो कर्तव्य थियो, त्यसको लागि हामी बोलावट भएका व्यक्तिहरू थियौं.
तर हामी हाम्रो कलिङलाई पनि नबुझिकन, हाम्रो आवश्यकता थियो भन्ने कुरा पनि नबुझिकन हामी कहिलेकाहीँ अहिले सर्टेन पिरियडको लागि पनि हामी दौडिरहेका हुन्छौँ। त्यो कुरा म आफैले पनि कतिपल्ट गरेको छु होला, जसको रिजल्ट भोलि गएर अन्तत एकदमै भनौँ न पछुताउनु पर्ने कुराहरू पनि हुन सक्छ। त्यो कारणले गर्दा समयमै हामीले चाहिँ चिन्नु आवश्यक छ। समयमै चिन्नको लागि के गर्ने त भन्दा प्रार्थनासहित मित्रता बनाऊ, प्रार्थनासहित काम गरौं। जुन काम चाहिँ हामीले पाएका छौँ अथवा जुन काममा हाम्रो आवश्यकता छ त्यो चाहिँ हाम्रो कलिङ हो कि होइन, जुन ठाउँमा हामीलाई परमेश्वरले राख्दै हुनुहुन्छ, जहाँ चाहिँ हाम्रो आवश्यकता भएर राख्नु भएको होला नि त होइन। परमेश्वरले हाम्रो आवश्यकता मात्रै ठुलो कुरा होइन नि त, परमेश्वरको राज्यको लागि आवश्यकता पनि ठुलो कुरा हो। त्यो कारणले गर्दा चाहिँ हरेक ठाउँमा चाहिँ हामीले आफ्नो फाइदा मात्रै नहेरौँ होइन, आफूलाई भविष्य दिने कुराहरू हेर्छौँ होला, तर थाहा छैन हामीलाई त्यसले भविष्य नदिन पनि सक्छ। हामीले भविष्य दिन चाहिँ यो चाहिँ मेरो लाइफ हो भनेको कुराले नदिन पनि सक्छ। यो चाहिँ मेरो लाइफ होइन, यो चाहिँ मेरो केही पनि होइन भनेको कुराले हामीलाई लाइफ दिन पनि सक्छ। यो मलाई कामै लाग्दैन भनेको कुरा हाम्रो लागि उपयुक्त हुन सक्छ, र यो चाहिँ मेरो लागि उपयुक्त भन्ने कुरा काम नलाग्न पनि सक्छ। त्यो कुराले गर्दाखेरि चाहिँ हामी मानिस जाति चेतनशील छौँ, अनि तपाईँ हाम्रो जीवनमा चाहिँ हाम्रो यो उद्देश्य भन्दा पनि हाम्रो योजना भन्दा पनि परमेश्वरको योजना चाहिँ पूरा होस् भन्ने प्रार्थना हामीले गर्नुपर्छ भन्दै यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

मैं गीत फेरि पनि स्वागत गर्न चाहन्छु। कसैले जीवनमा धोका दिने रे, कसैले जीवनमा प्रेम दिने रे, तर हामी चाहिँ धोका दिने र जीवन प्रेम दिने भन्दा नि प्रेम दिने व्यक्ति नै पर्दौ, किनकि परमेश्वरको वचनले के भन्नुभएको छ भन्दाखेरि चाहिँ यो चाहिँ मूलबाट चाहिँ तितो र मिठो पानी निस्किनु हुँदैन, कि मिठो मात्रै निस्किनुपर्छ कि तितो मात्रै निस्किनुपर्छ, तितो पानी नबनाऊ हामी मिठै पानी बनाउन होइन। एउटा फर इक्जाम्पलको लागि अब हुन त फेरि धेरै कुराहरू चाला तितो पानीमा औषधि हुन्छ अथवा यो हुन्छ त्यो हुन्छ भने, तर यो चाहिँ एउटा सकारात्मक रूपमा भन्नुपर्दा चाहिँ हामी असलै बनाऊ, राम्रै बनाऊ, धोका नदिऊ, अरूलाई धोका नदिऊ, आफू पनि धोका पर्दैनौ होइन। धेरै पटक चाहिँ हामी अरूलाई दिन्छु भनेको कुराले चाहिँ आफैमा पनि हानि गरिरहेको हुन्छ, धेरै कुराहरू हाम्रो जीवनमा चाहिँ भइरहेका हुन्छन्। तर हामी असल व्यक्ति भन्नुपर्छ, हामीले असल मित्र परमेश्वर पाएका छौं, येशु ख्रिष्ट पाएका छौं, उहाँको चेलाहरू हौ हामी, उहाँको सन्तानहरू हौ हामी, हामीले दिने कुरा पनि असल हुनुपर्छ। जे जति उदाहरणहरू मैले तपाईँहरूको बीचमा दिएँ, एउटा सिकाइको लागि हो, एउटा भनौँ न त्यहाँबाट हामी पाठ सिक्नुपर्छ, त्यस्तो बन्नको लागि चाहिँ पक्कै पनि होइन। र अब नै कार्यक्रमको अन्ततिर आएकी छु र मलाई आशा छ तपाईँहरू थोरै भए पनि तपाईँहरूले त्यहाँबाट केही कुरा सिक्नु भएको छ अथवा आशिषित हुनुभएको छ, सुनिसक्नु भएको थियो भने पनि तपाईँ फेरि पनि रिन्यू हुनुभएको छ भन्ने मैले आशा लिएकी छु। र अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ र तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। गुड न्यूज एफएमको अन्य प्रसारणहरू सुनेर साथ दिनुहोला र सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम फ्रेन्डसिप .com म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी नमस्कार, तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तिमीले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ।

0: हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38
2: गाउन भाडामा,
3: गाउन भाडामा,
2: हे गाउन भाडामा।
0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02 98-41-87-68-02
6: र 98-18-25-12-40 98-18-25

0: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
1: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
0: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
1: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
0: अधिक जानकारीका लागि
1: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता येशू ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचनको लागि बाइबल धर्मशास्त्रबाट युहन्नाको सुसमाचार 10 अध्यायलाई यहाँहरूको बीचमा अध्ययन अथवा पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरू सबैले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। यो खण्डमा हामी देख्छौ 1-42 पदसम्म हामी देख्छौ र यहाँ हामी विशेष गरेर 1-21 पदसम्म हामीले हेर्यौं भनेदेखि यीशु असल गोठाला हुनुहुन्छ भन्ने कुरालाई हामी देख्छौ भने त्यसपछि 22 पददेखि तल 42 पदसम्म चाहिँ यहुदीहरूको अविश्वास भन्ने कुरालाई हामी यहाँ देख्छौ। त्यसकारणले आउनुहोस् हामी सर्वप्रथम पहिला यीशु असल गोठालो हुनुहुन्छ भन्नेतिर हामी जानेछौ र 1-21 पदसम्मलाई हामी पहिले हेर्नेछौ अथवा पहिलो चरणमा यसलाई हामी हेर्नेछौ। र यहाँनिर सबभन्दा पहिला कुरा हामी यहाँ के देख्छौ भनेदेखि यीशु असल गोठालो हुनुहुन्छ भन्ने कुरा हामी 11 पदमा स्पष्ट रूपमा देख्छौ। यहाँ उहाँले भन्नुभयो, म असल गोठालो हुँ, असल गोठालोले आफ्नो भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ भन्नुभयो। र यीशुले आफूलाई असल गोठालोको रूपमा प्रस्तुत गर्नु भएको कुरा हामी यहाँ देख्छौ। र अर्को चाहिँ यीशुले आफ्नो बगालको स्वर सुन्नुहुन्छ भन्ने कुरा हामी यहाँ देख्छौ। यीशु असल गोठालो हुनुभएको कारणले गर्दा उहाँ असल गोठाला हुनुहुन्छ भने हामी उहाँका बगालहरू हौ भन्ने कुरा स्पष्ट बुझिन्छ। र यीशुले आफ्नो बगालको स्वर सुन्नुहुन्छ भन्ने कुरामा चाहिँ हामी सबै मानव जातिहरू अथवा उहाँलाई विश्वास गर्ने मानिसहरूको स्वर यीशु प्रभुले सुन्नुहुन्छ र उहाँले यो पनि भन्नुहुन्छ, उहाँले आफ्नो बगालको नाउँ काटी काटी बोलाउनुहुन्छ। किनभने यीशुले यो कुरा स्पष्ट भन्नुभयो कि स्पष्ट रूपमा नै उहाँले के भन्नु भने, साँच्चै म तिमीहरूलाई भन्दछु, जो भेडा गोठको ढोकाबाट भित्र पस्दैन तर अर्कोबाट चढेर पस्छ त्यो चाहिँ चोर र डाँगु हो, तर ढोकाबाट भित्र पस्ने चाहिँ भेडाको गोठालो हो। र ढोकेले यसको लागि ढोका खोलिदिन्छ र भेडाहरूले उसको स्वर सुन्छन् र उसले आफ्नो भेडाहरूलाई नाउँ काडी काडी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। जब उसले आफ्नो सबै भेडाहरूलाई बाहिर निकालिसक्छ, ऊ तिनीहरूको अघि अघि हिँड्छ र भेडाहरूले उसलाई पछ्याउँछन् किनभने तिनीहरूले उसको स्वर चिन्छन्, तर अपरिचित व्यक्तिलाई तिनीहरू पछ्याउँदैनन् तर त्यसदेखि भाग्नेछन् किनभने अपरिचित व्यक्तिको स्वर तिनीहरूले चिन्दैनन्।

यीशुले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। यसकारण यीशुले फेरि तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, भेडाहरूको ढोका मै हुँ। म भन्दा अघि आउने सबै चोर र डाकुहरू हुन्, तर भेडाहरूले तिनीहरूको कुरा सुनेनन्। ढोका म नै हुँ। यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ। चोर त चोरौं मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। म असल गोठालो हुँ। असल गोठालोले आफ्नो भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छे चाहिँ भेडाहरूको आफ्नो गोठालो जस्तो होइन, त्यसले त ब्वाँसोलाई आएको देखेर भेडाहरूलाई छाडी त्यो भाग्छ र ब्वाँसोले भेडाहरूलाई गाँजी लैजान्छ र तितरभित्र पारिदिन्छ। त्यो भाग्छ किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेडाको केही वास्ता गर्दैन। म असल गोठालो हुँ, म आफ्नो भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्। जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु अनि म भेडाहरूको लागि आफ्नो प्राण अर्पण दिन्छु। मेरा अरू भेडा छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरूले एउटै बगाल हुनेछन् र एउटै गोठालो हुनेछ। पिताले मलाई यसै कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नो इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु। यी वचनको कारणले यहुदीहरूमा फेरि मतभेद भयो। तिनीहरूमध्ये धेरैले भन्दथे, यसलाई भूत लागेको छ र यो बौलाएको छ, तिमीहरू यसको कुरा किन सुन्छौ? अरूहरूले भन्दैथे, भूत लागेको मानिसको कुरा यस्तो हुँदैन कि भूतले अन्धको आँखा खोल्न सक्छ र यसरी यो 21 पदहरूमा हामीले देखेको कुरा चाहिँ स्पष्टै छ। यीशुले आफूलाई असल गोठालो भनेर स्पष्ट पार्नुभएको छ र असल गोठालो भएको कारणले आफ्नो भेडाहरूलाई उहाँले चिन्छु भन्नुभएको छ र भेडाहरूले पनि उहाँलाई चिन्छन् भन्नुभएको छ र आफ्नो भेडाहरूको लागि आफ्नो प्राण अर्पण गर्ने कुरालाई स्पष्ट पार्नुभएको छ र यहाँनिर यीशु प्रभु आफै असल गोठालो र भेडाहरू छिर्ने ढोका उहाँ नै हुनुहुन्छ र उहाँद्वारा मानिसहरू भित्र बाहिर गर्न सक्छन् भन्ने कुरालाई पनि यीशु प्रभुले स्पष्ट पार्नुभयो। असल गोठालोले आफ्नो प्राण आफ्नो बगालको लागि अर्पण गर्न सक्छ भन्ने कुरा अथवा अर्पण गर्नुभएको कुरा हामी देख्छौ। यीशुले आफ्नो प्राण आफ्ना बगालको लागि दिनुभयो। 2025 अथवा 24 वर्ष अगाडि नै यीशु प्रभुले आफ्नो बगालको लागि आफ्नो प्राण अर्पण गर्नुभएको घटनाहरू बाइबलले स्पष्ट बताउँदछन्। त्यसकारण यीशुलाई मानिसहरूले यहुदीहरूले फरिसीहरूले यीशुलाई विश्वास गरेनन् र यीशु प्रभुले भन्नुभएको कुरालाई उनीहरूले विश्वास गर्न सकेनन्। त्यसै कारण उनीहरूले यीशुलाई आरोप लगाइराखे र यीशुलाई भूत लागेको छ भनेर उनीहरूले यीशुलाई त्यसरी विरोध गरिरहेका थिए। तर मानिसहरूले यो पनि देखेका थिए, यीशुले भर्खरै जन्मेको अन्धलाई निको पारेको घटनालाई सबै जनतालाई थाहा थियो अथवा मानिसहरूलाई थाहा थियो, फरिसीहरूलाई पनि थाहा थियो कि उहाँले स्पष्ट रूपमा नै यो कुरालाई घोषणा गरिसक्नु भएको थियो र परमेश्वरले आफ्नो काम त्यहाँ प्रकट गरिसक्नु भएको थियो। उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुराको प्रमाण त्यहाँ भइसकेको थियो। यति हुँदा पनि उनीहरूले विश्वास गरेनन् र आज यो दुनियाँमा
मानिसहरूले यीशुको बारेमा जति पनि नकारात्मक कुराहरू गर्छन् उनीहरूले नबुझेको कारणले यो गरेका हुन्। तर धेरैले यीशुलाई बुझे, धेरैले यीशुलाई मानिसहरूले उहाँको कामलाई देखे, उहाँको बोली वचनलाई देखे, उहाँको वचन सुने र उहाँले गर्नुभएको आश्चर्य कर्महरू देखे, जसले गर्दा धेरै मानिसहरूले यीशुलाई विश्वास पनि गरेका छन्। आज विश्वको भनौँ झन्डै 2.5 अरब मानिसहरूले यीशु ख्रिस्टलाई विश्वास गरेका तथ्याङ्कहरू हामी पाउन सक्छौ। त्यसकारणले कतिले आज यीशुलाई विश्वास नगर्नुको कारण चाहिँ नबुझेको कारणले हो। यहाँ फरिसीहरूले बुझेनन्, तर मानिसहरूले चाहिँ के भन्यो भन्दाखेरि अन्धलाई निको पार्नुभएको, के भूत लागेको मानिसले अन्धलाई निको पार्न सक्छ र भन्ने प्रश्न पनि यहाँ गरिएको छ। त्यसकारण उनीहरूले जुन यहुदीहरूको अविश्वास यहाँ छ र उनीहरूले यीशुलाई विश्वास गरेनन् र उनीहरूले चाहिँ उल्टो यीशुलाई दोष लगाउन थाले र यीशु प्रभुलाई पक्रिन थाले। यीशु ख्रिस्टलाई उनीहरूले भनौं तिमी को हौ भन्ने कुरा स्पष्ट गर्न खोजे, के आउनुपर्ने ख्रिस्ट तपाई नै हुनुहुन्छ भन्ने कुरा यहाँ सोधिएको छ। यहुदीहरूले उहाँको चारैपट्टि भेला भएर सोधे, कहिलेसम्म तपाईँ हामीलाई दोधारमा राख्नुहुन्छ, तपाईँ ख्रिस्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस् भनेर पनि यहुदीहरूले यीशुलाई एउटा घेराबन्दीमा राखेर सोध्न थाले। किनभने चर्चा अति बढी भइसकेको थियो, यीशु प्रभुको काम प्रकट भइसकेको थियो, अथवा परमेश्वरको काम यो अन्धो मानिसको जीवनमा प्रकट भइसकेको थियो र यही प्रकट भइसकेको अवस्थामा यीशुले आफूलाई चाहिँ म असल गोठालो हुँ भनेर मानिसहरूलाई उहाँले बताउँदै हुनुहुन्थ्यो र त्यसपछि असल गोठालोको काम के हो त भन्ने कुरा पनि उहाँले स्पष्ट बताउनु भएको थियो र उहाँले असल गोठालोले आफ्नो भेडालाई चिन्छ र आफ्नो भेडाको स्वर सुन्छ र आफ्नो भेडालाई अगुवाई गर्छन् र आफ्नो भेडाहरू अगाडि अगाडि आफू हिँड्ने र पछाडि पछाडि भेडाहरू हिँड्ने भन्ने कुरालाई उहाँले छर्लङ्गै पार्नुभएको थियो र त्यहाँका फरिसीहरू, सदुकीहरू, शास्त्रीहरू जो अगुवाहरू थिए उनीहरूको लागि पनि यो एउटा चुनौतीपूर्ण शिक्षा थियो र उहाँले आफूलाई एउटा अगुवाको रूपमा, गोठालाको रूपमा आफूलाई प्रस्तुत गर्दै उदाहरण दिँदै अनि उहाँले आफ्नो बगालको लागि प्राण दिने कुरा पनि गर्नुभयो। उहाँले कलवरी क्रुसमा मर्ने कुरासँग पनि उहाँले स्पष्ट पार्नुभयो र यही कुरालाई उहाँले स्पष्ट पार्दै जाँदाखेरि यहुदीहरूले उहाँको कुराहरू विश्वास गरेनन्। तर अन्तिममा तपाईँले देख्नुहुन्छ त्यहाँ धेरैले उहाँमाथि विश्वास पनि गरे भन्या छ। कतिले त विश्वास गरेनन्, तर यीशु प्रभुले आफूलाई परमेश्वर नै हुनुहुन्छ भनेर प्रकट गर्नुभयो, उहाँले भन्नुभयो पिता र म एक हौ भन्नुभयो र त्यसकारण उहाँले पिता र म एक हौ भन्नुको अर्थ चाहिँ उहाँ परमेश्वर हुनुहुन्छ भनेर उहाँले स्पष्ट पार्नुभएको थियो र यही शिक्षालाई उनीहरूले विश्वास गरे, धेरैले विश्वास गरे र धेरैले उहाँमाथि विश्वास गरे भनेर 42 पदमा हामी देख्छौ। आदरणीय श्रोता, यसरी माथि उल्लेखित विवरणहरूले असल गोठालोले आफ्नो बगालको लागि आफ्नो प्राण अर्पण गर्ने बारेमा प्रस्ताएका छन्। यीशु असल गोठालो हुनुहुन्छ, उहाँले हाम्रो लागि आफ्नो प्राण क्रुसमा अर्पण गर्नुभयो, उहाँले हाम्रो नाम चिन्नुहुन्छ, हाम्रो स्वरलाई चिन्नुहुन्छ, हामीलाई सुरक्षा दिनुहुन्छ, हाम्रो सबै खाँचोहरू पूरा गरिदिनुहुन्छ। यसकारण हरेकले यीशुलाई आफ्नो गोठालोको रूपमा विश्वास गर्नुपर्छ। उहाँ सबै विश्वासीहरूको लागि असल गोठालो हुनुहुन्छ र सबै मानव जातिको लागि उहाँले आफ्नो प्राण अर्पण गर्नुभएको छ। के आज हजुरहरूले यीशुलाई आफ्नो असल गोठालो भनेर विश्वास गर्न चाहनुहुन्छ? आउनुहोस्, यीशुले हाम्रो निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो भनेर विश्वास गरौं र उहाँलाई
असल गोठालो भनेर विश्वास गरौं र उहाँलाई आफ्नो जीवनको गोठालाको रूपमा उहाँलाई हामी विश्वास गरौं। र यति भन्दै आजको यो प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु र फेरि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति। तपाईहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।

कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबल मानिसको दैनिक जनजीवनमा कसरी प्रयोगमा आइरहेको छ भन्ने विषयमा बताउने गर्दछौ। कति मानिसहरूको विचार छ, बाइबल धर्मशास्त्र चाहिँ हाम्रो जीवनमा कुनै अर्थ राख्दैन, किनभने हामी इसाई विश्वासी होइनौ र यो हाम्रो धर्मशास्त्र पनि होइन भन्ने विचार राख्दछन्। वास्तवमा भन्ने हो भनेदेखि जति पनि असल कुराहरू जो प्रकट भएको छ, सबैभन्दा पहिले संसारमा प्रादुर्भाव गर्ने भनेको चाहिँ पवित्र धर्मशास्त्र बाइबल नै हो। श्रोता, बाइबलले सबैभन्दा पहिला मानिसहरूलाई प्रेम गर्न सिकायो, बाइबलले मानिसहरूलाई भलाई गर्नुपर्छ भन्ने चेतना हालिदिएको छ। बाइबलले कुन कुन कुरा असल छन् र कुन कुन कुरा खराब छन् भन्ने कुरा सबैभन्दा पहिला मानिसहरूको बीचमा प्रकट गर्ने एउटा माध्यम बनेको छ बाइबल। आदरणीय श्रोता, तपाईँको हृदयमा एउटा विचार आउँछ होला, म असल मानिस बन्नुपर्छ र मैले भलाई गर्नुपर्छ, म असल हुनुपर्छ भन्ने यदि तपाईँमा चेतना छ भने बस त्यही हो तपाईँको जीवनमा पवित्र धर्मशास्त्र बाइबलले पारेको प्रभाव हो। चाहे तपाईँले बाइबललाई आफ्नो जीवनमा मान्यता दिनुहोस् या नदिनुहोस्, फेरि पनि त्यसभित्र लेखिएका वचनहरू तपाईँको सब कन्सियस माइन्डदेखि नै सेट भएर तपाईँको बाहिरी जीवनमा देखिन्छ। यो हो बाइबलले तपाईँ हाम्रो जीवनमा पारेको प्रभाव। तपाईँ ज्ञान बुद्धिका स्रोतहरूलाई खोज्नुहुन्छ होला, तपाईँले विभिन्न स्रोतहरूद्वारा ज्ञान बुद्धि बटुल्नु भएको होला, तपाईँले बाइबललाई पढ्नु भएको छैन होला, अहिलेसम्म छुनु पनि भएको छैन होला, कतिले चाहिँ बाइबल कस्तो हुन्छ भनेर देख्न पनि भएको छैन होला। तर बाइबल नदेख्ने मानिसहरू भनौ, जमातहरू थोरै नै हुनुहुन्छ र पनि भनौ, तर त्यसभित्र उल्लेख गरिएका कुराहरू संसारका विभिन्न ज्ञानका स्रोतहरूमा व्याप्त रहेको छ। उदाहरणको लागि, हालै मात्र वैज्ञानिकहरूले थाहा पाएका छन् कि हाम्रो 9 ग्रहहरू मध्ये सबैभन्दा पछाडि 9 ग्रहको पछाडि के छ भन्ने कुरा त्यहाँ उल्लेख गरिएको छ। त्यो 9 ग्रहको पछाडि एउटा तह छ जसलाई काइपर बेल्ट भन्दछ, र त्यहाँ के छ, त्यहाँ विभिन्न प्रकारका बोना ग्रहहरू, क्षुद्र ग्रहहरू र साथसाथै बरफका टुक्राहरू घुमिरहेको छ भनेर पत्ता लगाएको छ। आदरणीय श्रोता, यो ज्ञान तपाईँले पछि मात्रै थाहा गर्नुभयो होला, तर बाइबल धर्मशास्त्रमा के भनिएको छ? हामीले उत्पत्तिको पुस्तकमा हेर्ने भने सृष्टिकर्ता परमेश्वरले आकाश र आकाशमाथि पृथ्वीको पानीको बीचमा एउटा अन्तर खडा गर्नुभयो भनेर उल्लेख गरिएको छ। यसको अर्थ पृथ्वीमा पनि पानी छ र पृथ्वीदेखि बाहिर अन्तरिक्षमा पनि पानी छ भन्ने कुराको रहस्य हो। प्रिय श्रोता, कति मानिसले बाइबल पढ्दाखेरि आकाशमा पनि पानी भनेर प्रश्न उठाउनु भएको थियो होला, र कतिले चाहिँ यसरी सोच्नु भएको थियो होला, होइन आकाशमाथि पानी भएको हुनाले गर्दा त्यही पानी नै बर्सातको रूपमा पृथ्वीमा आइराख्या हो भनेर सोच्नु भएको थियो होला। तर वास्तवमा सृष्टिकर्ता परमेश्वरले आकाशमाथिको पानीलाई आकाशमै घुमिरहन र त्यही नै एउटा जल चक्र बन्नको लागि निर्धारण गर्नुभएको छ। त्यहाँको पानी संसारमा आउँदैन, बर्सात हुनको लागि परमेश्वरले पृथ्वीमा नै एउटा जल चक्रको निर्माण गर्नुभएको छ, जुन सूर्यको प्रचण्ड ताप समुद्रमा पर्छ र समुद्रको पानी बाष्पीकरण भएर माथि अन्तरिक्ष वायुमण्डलमा जान्छ र त्यहाँ वायुमण्डलमा गएर त्यही बाष्प बादल बन्छ र त्यही बादलमा अमोनियम सल्फेट जस्ता पदार्थहरू त्यहाँ बन्न पुग्दछ, र जुन पृथ्वीमा भएका प्रदूषणको कारणले जुन कणहरू त्यहाँ बन्न पुग्दछ र ती कणहरूमा गएर ती पानीका अणुहरू टाँसिन्छन् र ती त्यहाँ ठण्डा हुन्छन् र बरफ असिना र पानीका थोपाको रूपमा पृथ्वीमै झर्छन् र पुनः नदी नाला हुँदै बाढी भेल हुँदै बग्दै फेरि गएर समुद्रमा नै मिसिन्छन्। यो सृष्टिकर्ता परमेश्वरले तय गर्नुभएको एउटा प्रणाली हो, जल प्रणाली। अब यो प्रणालीमा
अलिकति मात्रै कहीँ चुक भयो भने पृथ्वीमा वर्षात हुने छैन, बादल बन्लान् तर वर्षात हुनेवाला छैन। यो सृष्टिकर्ता परमेश्वरले ठहरउनु भएको सिस्टम हो। पछि गएर कति मानिसहरूले विभिन्न अनुमानमा यस्तो होला उस्तो होला भनेर हर प्रकारका दन्ते कथाहरू र आख्यानहरू तय गरेर यसरी मानिसहरूले बताउने गरेका छन्। तर पछि वैज्ञानिकहरूले पत्ता लगाए कसरी पृथ्वीमा वर्षात भइरहेको छ र त्यही कुरा आज पवित्र धर्मशास्त्र बाइबलले हामीलाई पहिले नै बताइसकेको छ। उहाँले पृथ्वीको पल्लो छेउबाट कुहिरो उठाउनुहुन्छ र उहाँले नै त्यसलाई फेरि पृथ्वीमा वर्षन लगाउनुहुन्छ भनेर बाइबल धर्मशास्त्रले अगाडि नै जल चक्रको बारेमा बताइसकेको थियो। र यो हो सृष्टिकर्ता परमेश्वरको वचन बाइबलको सत्यता, र यो हो सत्यता जसले तपाईँ हाम्रो जीवनमा हामीले चाहे पनि नचाहे पनि प्रभाव पारिरहेको छ। र यही हो विज्ञानको स्रोत, र यही बाइबल हो सबै प्रकारका स्वास्थ्य ज्ञानको स्रोत, खगोल विज्ञानको स्रोत यही बाइबल नै हो। तर मानिसहरूले पवित्र धर्मशास्त्र बाइबलबाट यो ज्ञानहरूलाई चाहिँ प्राप्त गरेनन्, तर अन्य स्रोतहरूबाट प्राप्त गरेको कारण मानिसहरूले ठान्ने गर्दछन् बाइबल हाम्रो जीवनमा काम छैन। प्रिय श्रोता, त्यसैले मैले भन्दै गरेको छु, चाहे तपाईँले बाइबल धर्मशास्त्रलाई विश्वास गर्नुहोस् या नगर्नुहोस्, तपाईँको जीवनमा बाइबल धर्मशास्त्र भित्र उल्लेख भएका कुराहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारि नै रहेको छ। यी र यस्तै कुराहरू हामी तपाईँको जीवनमा भनौँ तपाईँको अगाडि प्रस्तुत गर्दै आइरहेका छौँ, र आज पनि हामी त्यही क्रमलाई निरन्तरता दिन आइरहेका छौँ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला, र यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। लौ त श्रोता, अब कार्यक्रमलाई अझ थप अगाडि बढाउँ र आजको बसाईमा सदा चाहिँ हामी 10 आज्ञालाई हामी तपाईँको बीचमा वाचन गर्दै यस कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौ। र स्मरण रहोस्, यही 10 आज्ञा संसारको सबैभन्दा पहिलो कानून मानौ या धर्मशास्त्र मानौ, लिखित रूपमा आएको एउटा सामाजिक नियम नै यही नै हो, जो कुनै मानिसले लेखेन तर सृष्टिकर्ता परमेश्वर आफैले दुईवटा ढुङ्गाको शिलाको पाटीमा लेखेर मूसा नाम गरेको व्यक्तिद्वारा प्रदान गर्नु भएको थियो। र यिनै 10 आज्ञा जसले पूर्ण रूपले पालन गर्दछ त्यो कहीँ पनि गएर दोषी ठहरिने छैन, र ऊ संसारको कुनै पनि जातिका गएर ऊ बस्न सक्छ, जुनसुकै सभ्यतासँग ऊ मेलजोल गर्न सक्छ। 10 आज्ञामा त्यो प्रकारको एउटा विश्वव्यापक अथवा विश्वव्यापीपन त्यहाँ छ। त्यसकारणले गर्दा यो 10 आज्ञालाई हामी हरेक हप्ताको एपिसोडहरूमा तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ, र आज पनि हामी त्यही क्रमलाई निरन्तरता दिन गइरहेका छौ, जहाँ लेखिएको छ प्रस्थान 20 अध्यायको 3 पददेखि 17 पद सम्म लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ, मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूको सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सबात दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, तर 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, र सातौं चाहिँ दिन तिमीहरूका परमेश्वरको निम्ति सबातको दिन हो, त्यसमा तिमीहरूले केही काम नगर्नु, न त छोराले न छोरीले न कमारा कमारीले न गाईबस्तुले न मूल ढोकाभित्र भएका परदेशीले नै केही काम गरोस्, किनकि 6 दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तीनमा भएका सबै थोक बनाउनु भयो, तर सातौं दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ
तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुठा गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। आदरणीय श्रोता, यो थियो 10 आज्ञा जो सृष्टिकर्ता परमेश्वरले सम्पूर्ण मानव समुदायलाई सभ्य शिष्ट र असल बनाउनको लागि दिनुभएको नियमहरू। तापनि श्रोता, जसले यी कुराहरूलाई पालन गर्दछ उसलाई संसारको कुनै पनि नियम कानूनले दुःख दिन सक्दैन, उसले सबै नियमहरूलाई पालन गर्छ। जसले यी कुराहरू मान्दैन ऊ चाहिँ कुनै पनि ठाउँमा जाओस् अपराधी हुन्छ र ऊ दण्डको भागीदार हुन्छ। यस कारणले गर्दा 10 आज्ञालाई पालन गर्नु भनेको सम्पूर्ण देशको नीति नियम र कानूनलाई पालन गर्नु हो, र त्यति मात्र नभएर धर्मशास्त्रको नजरमा पनि निर्दोष ठहरिनु हो भन्दै अब पनि कार्यक्रमको अर्को भागमा म तपाईँको बीचमा हितोपदेशको पुस्तकबाट केही कुराहरू ल्याउन गइरहेको छु र हामीले हितोपदेशको पुस्तकलाई अध्ययन गरिरहेका छौँ र त्यही क्रममा हामी हितोपदेश 13:15 आइपुगेका छौँ र हामीले 1-14 के हेर्यौं त भन्ने विषयमा तपाईँलाई छोटकरीमा बताउन चाहे र सबैभन्दा पहिले हामीले हेरेका थियौँ, बुद्धिमान छोराले आफ्नो बुवाको अर्तीमा ध्यान दिन्छ तर खिल्ली उडाउनेले हप्की सुन्दैन। दोस्रो, मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्छ तर बेहिमानले हिंसाको लालसा गर्दछ। 3, आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ तर असावधान बोलीले सर्वनाश ल्याउनेछ। 4, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन तर लगनशीलहरूका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। 5, धर्मीले झुटलाई घृणा गर्छ तर दुष्टले लाज र बेइज्जती ल्याउँछ। 6, इमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ तर दुष्टताले पापीको संहार गर्छ। 7, कोही मानिस धर्मी भइटो पल्छ तापनि त्यससँग केही हुँदैन, कोही चाहिँ कंगाली भइटो पल्छ तापनि त्यससँग प्रशस्त सम्पत्ति हुन्छ। 8, सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला तर गरीब मानिसले धम्की सुन्नु पर्दैन। 9, धर्मी मानिसको बत्ती चहकिलो भएर बल्छ तर दुष्टको बत्ती निभाइन्छ। 10, घमण्डले केवल झगडा पोस्दछ तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। 11, बेइमानीसँग कमाएको धन घट्दै जान्छ तर अलिअलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ। 12, आशा विलम्ब हुँदा मन मर्छ तर इच्छा पूरा हुँदा हुनु जीवनको रोख हो। 13, अर्तीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्छ तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। 14, बुद्धिमानको शिक्षा जीवनको फोहरा हो जसद्वारा मानिस मृत्युको पासोबाट उम्कन्छ। त्यसै गरी यी खण्डहरू हामीले गत हप्ताका श्रृङ्खलाहरूमा अध्ययन गरिसकेका छौ र साँच्चै नै हितोपदेशको पुस्तक तपाईँ हाम्रो प्रत्यक्ष रूपले दैनिक जनजीवनमा लागू हुने ज्ञान र बुद्धिको एउटा संग्रह हो र यहाँ यस हितोपदेशको पुस्तकको जो दाता हुनुहुन्छ उहाँले 2 पक्षलाई तुलना गर्दै हामीलाई ज्ञान दिनुभएको छ। प्रेसता, यस कारणले गर्दा तपाईँ हामी जीवन दर्शनसँग सम्बन्धित ज्ञान प्राप्त गर्न चाहन्छौ भने पनि हितोपदेशको पुस्तक तपाईँ हाम्रो निम्ति एउटा अचूक एउटा समाधान भनौ एउटा स्रोत हुन सक्दछ। तादनी श्रोता, अब भने आजको बसाईमा हितोपदेश 13:15-16 हामी हेर्न गइरहेका छौ जहाँ यसरी लेखिएको छ, असल समझदारीले निगाह प्राप्त गर्छ तर बेइमानको मार्ग चाहिँ कठिन हुन्छ। त्यसै गरी 16, प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ तर मूर्खले आफ्नो मूर्खताको तमासा देखाउँछ। आमेन। आदरणीय श्रोता, अब यहाँ हामी देख्ने गर्छौ असल र समझदारीले निगाह प्राप्त गर्छ अर्थात दया प्राप्त गर्छ मानिसहरूबाट। प्रिय श्रोता, यसले मानिसको हृदयको इच्छालाई प्रकट गरेको छ। तपाईँको जीवन यात्राको बाटो कठिन बनाउने कि
अथवा सहज बनाउने भन्ने कुराको निर्णय तपाईँको हातमा दिइएको छ र त्यो तपाईँले कसरी गर्न सक्नुहुन्छ भन्ने कुरा पनि यहाँ बताइदिएको छ। तपाईँले असल समझदारी अप्नाउनुहुन्छ, तपाईँ हरेक मानिसलाई असल तरिकाले हेर्नुहुन्छ, हरेक कुरामा तपाईँ भलाइ देख्नुहुन्छ भनेदेखि तपाईँले मानिसबाट फेरि तपाईँको सृष्टिकर्ताबाट निगाह प्राप्त गर्नुहुन्छ अर्थात दया प्राप्त गर्नुहुन्छ। अनि यसले चाहिँ तपाईँको यात्राको क्रममा जहाँ जहाँ कठिनाई ल्याउँदछ त्यहाँ त्यहाँ मानिसहरूबाट सहयोग र साथ तपाईँले प्राप्त गर्नुहुन्छ। श्रोता, तर तपाईँको अभिप्राय बेइमान छ, अरूको शोषण गर्ने, अरूलाई धोका दिने र अकुत सम्पत्ति कमाउने त्यस्तो तरिकाको नियत लिएर तपाईँ हिँड्नुहुन्छ भने सुरुमा त तपाईँलाई धेरै आनन्द लाग्छ, किनभने मानिसले तपाईँको हृदयको कुइच्छाहरूलाई थाहा गर्दैनन् र तपाईँ केही समयसम्म सफल हुँदै पनि जानुहुन्छ। अनि जब त्यो पापको घडा भरिन्छ त्यसपछि अब तपाईँको खराब दिनको सुरुवात हुन्छ। उदाहरणको लागि हाम्रो नेपाली जति पनि पदाधिकारीहरू हुनुहुन्छ जसले हिजोको दिनमा हृदयमा खराब इच्छा राखेर अकुत सम्पत्ति कमाउने लालसा राखेर काम गरे र ती समयमा केही वर्ष देश र जनताका पैसाहरूलाई भ्रष्टाचार गरेर अकुत कमाएर मजासले बस्न सफल पनि भए, तर आज तिनीहरूको पापको घडा भरिसकेको कारण अब उनीहरूले आफूले आफैलाई बचाउन र आफ्नो सम्पत्तिहरू बचाउन धेरै गाह्रो परिरहेको छ। जुन कुनै बेलामा पनि अब उनीहरूको हातमा हत्कडी लाग्ने प्रबल सम्भावना छ र उनीहरूको सम्पत्ति जफत हुन सक्ने एकदमै प्रबल सम्भावना रहिआएको छ। श्रोता, यसकारणले गर्दा यी र यस्ता व्यक्तिहरूको जीवनलाई हेरेर पनि हामीले उदाहरण प्राप्त गर्न सक्नु पर्दछ। तर हिजोको दिनमा जो स्वच्छ छविका थिए र जसले साँच्चै नै इमानदार पूर्वक देश र राष्ट्रको म सेवा गर्छु भनेर लागेका थिए, उनीहरू आज पनि जनताको नजरमा प्रिय छन्, जनप्रिय छन् र काम गर्दैछन्। श्रोता, हिजोको दिनहरूमा जसले दुई नम्बरी कामहरू गरे, जसले जनतालाई धोका दिए, ती व्यक्तिहरू आज जनताले उनीहरूलाई एउटा आँखाले पनि हेर्न चाहिरहेका छैनन्। प्रिय श्रोता, यहाँ हितोपदेश 13 अध्यायको 15 पद पूर्ण रूपले हाम्रो समाजमा चरितार्थ भएको प्रशस्त दृष्टान्तहरू हाम्रो आँखा वरिपरि यत्र तत्र रहिरहेको छ। श्रोता, 16 पदले भन्छ, जो समझदार मानिस छ उसले चाहिँ आफ्नो ज्ञानद्वारा काम गर्छ। एउटा समझदार मानिसले कुनै पनि काम गर्दा कसरी गर्ने, के गर्ने भनेर पूरा सोचेर सम्झेर अनुसन्धान गरेर प्रयोग गरेर कुनै पनि काम गर्छ र त्यो सफल हुन्छ। प्रिय श्रोता, कोही पनि एउटा समझदार मानिसले हतारो हतार निर्णय लिँदैन जुन निर्णयले अन्तमा गएर गलत परिणाम ल्याउन सक्छ। समझदार मानिसले अरू मानिसको कुराहरू सल्लाहहरूलाई पनि सुन्दछ र त्यसलाई तौलदछ र त्यसमा त्यसको खराब पक्ष, नराम्रो पक्ष, राम्रो पक्ष सबै हेर्दछ र अनि मात्र त्यो सल्लाह सुझावलाई उसले आफ्नो काममा प्रयोगमा ल्याउन सक्छ। समझदार मानिस यस्तो हुन्छ कि उसले सधैँभरि ज्ञान प्राप्त गर्ने, ज्ञानलाई खोजी गर्ने र त्यो ज्ञानलाई सही तरिकाले आफ्नो देशको जनताको हितको लागि प्रयोग गर्ने, समाजको हितको लागि प्रयोग गर्ने कुरा मात्रै सोच्दछ। समझदार मानिस सृष्टिकर्ता परमेश्वरको डर र भयमा रहेर आफूलाई इमानदारीताको बाटोमा हिँडाउँदछ। श्रोता, जो व्यक्ति सृष्टिकर्ता परमेश्वरको डर भयमा जिउँछ ऊ पक्कै पनि इमानदार हुन्छ। अनि हाम्रो संसारमा एउटा भनाई चलेको छ, इमानदारिता नै हाम्रो सबैभन्दा असल नीति हो। अङ्ग्रेजीमा अनेस्टी इज द बेस्ट पोलिसी भनेर भनिएको छ। श्रोता, तर त्यसको विपरीत जो मूर्ख छ त्यसले हरेक ठाउँमा आफ्नो मूर्खताको तमासा देखाउँछ। उसले हरेक गर्ने निर्णयहरूमा कहीँ न कहीँ चुक हुन्छ जुन कुरा उसलाई थाहै हुँदैन र मूर्खले आफूले आफूलाई ज्ञानी भनेर घमण्ड गर्छ। मूर्ख दम्भी हुन्छ र यस्ता व्यक्तिहरूले मानिसहरूको बीचमा कुनै काम गर्न खोज्दछ भने उसले केवल तमासा मात्र देखाउँछ, कुनै पनि प्रकारको उपलब्धि हासिल गर्न सक्दैन र उसको मूर्खता सबैले देख्छन् तर ऊ आफूले आफूलाई चाहिँ देख्दैन र कसैले उसको मूर्खता जनाइदिँदाखेरि त्यो व्यक्ति क्रोधित हुन्छ, रिसाउँछ
र ऊ हिंसात्मक बन्दछ। उसको हृदयमा सधैँभरि एउटा इच्छा के हुन्छ भन्दा मैले गर्ने हरेक कामहरूमा सबैले ताली बजाइदियोस्, सबैले समर्थन गरोस् र सबैले मलाई विद्वान भन्ठानोस् भन्ने सोच त्यस व्यक्तिको हुन्छ। श्रोता, त्यही कारणले गर्दा त्यस्ता व्यक्तिले अरूलाई मनाउनको लागि आफूसँग भएका सम्पूर्ण शक्ति सामर्थ्य प्रयोग गर्छ। पहिले फकाउँछ, फेरि मानेन भने सम्झाउँछ, फेरि मानेन भने उसले बल प्रयोग गर्छ, हतियार देखाउँछ, तर्साउँछ र धम्काउँछ। र यस्तै मूर्ख व्यक्तिहरूको कारणले गर्दा एक प्रकारको तानाशाही पैदा हुन्छ र जसले जनताको जनजीवनलाई दुःख र कष्टमा हाल्दछ। त्यसकारणले गर्दा हामीले के विचार गर्नुपर्छ भन्दा, जहाँ कहीँ पनि हामीले जनसमर्थन पाउन चाहन्छौ, समाजमा राम्रो गर्न चाहन्छौ, हामी हाम्रो जीवनमा सफल हुन चाहन्छौ भने हामीले समझ शक्ति प्राप्त गर्नुपर्छ र त्यो समझ शक्तिद्वारा ज्ञान प्राप्त गर्नुपर्छ र त्यो ज्ञानद्वारा हामीले काम गर्नु पर्दछ। श्रोता, उपदेशक 10:3 भन्दछ, बाटोमा हिँड्दा पनि मूर्खले विचारै गर्दैन र सबैलाई त्यसले आफ्नो मूर्खता जनाउँदै हिँड्छ भनेर उल्लेख गरिएको छ। मूर्खका कामहरू, मूर्खका स्वभावहरू यस्तो हुन्छ। तर बुद्धिमान मानिसको मन चाहिँ सोझो बाटोमा हुन्छ, तर निर्बुद्धि मानिसको मन बाङ्गो बाटोमा लागेको हुन्छ भनेर उपदेशक 10:2 हामीलाई बताएको छ। श्रोता, यसकारणले गर्दा हामीले सदैव ज्ञान बुद्धि साथ समझदारीलाई प्रयोग गर्दै हामी अगाडि बढ्नु पर्दछ। यहाँ एउटा घटना म तपाईँलाई बताउन चाहन्छु। एस्तर 5 एउटा घटना घटेको छ। त्यहाँ एउटा प्रधानमन्त्री छ जसको नाम हमान हो र उसले राजा र रानीबाट प्रशस्त मात्रामा सम्मान र इज्जत पाएको थियो र उसलाई कुनै कुराको कमी गरिएको थिएन। तर त्यो व्यक्ति एउटा व्यक्तिसँग साह्रै रिसाएको थियो, त्यो चाहिँ हो मर्दकै। र मर्दकैको दोष यति मात्रै थियो, उसको सामु खडा भएर उसलाई दण्डवत नगरेको, यति मात्रै उसको रिस थियो। र यहाँ हमानले मूर्खतामा मर्दकै र उसको जाति यहुदीहरूलाई नष्ट गर्न चाहेको कारण अब यहाँ उसमाथि विपत्ति आउँदैछ। श्रोता, तपाईँको निम्ति पढिदिनेछु 8 एस्तरको बिन्ती छ। उनले यसरी भन्दैछिन्, यदि मैले महाराजको निगाह पाएको छु भने मैले मागेको कुरा दिनु र मैले चढाएको बिन्ती पूरा गर्नु महाराजलाई असल लागे। हजुर, दुवैका निम्ति मैले तयार गरेको भोजमा हजुर महाराज र हमान भोलि पनि आइबक्सियोस् अनि भोलि म महाराजलाई आफ्नो कुरा भन्नेछु। त्यस दिन हमान रमाउँदै र मनमा खुसी हुँदै गए। तर जब तिनले मर्दकैलाई राजाको मूल ढोकामा र तिनको सामु खडा नभएको र न डराएको देखे, तब रिसले चुर भए र तर आफैलाई सम्हालेर तिनी घर गए। त्यसपछि तिनले आफ्ना मित्र र आफ्नो पत्नी जरेसलाई बोलाइ पठाए र तिनीहरूलाई आफ्ना धन सम्पत्ति र धेरै छोराहरू भएको रबाब र राजाले तिनलाई उच्च पद दिएको र अरू भारदार र अधिकारीमा आफूलाई बढी मान दिएको कुरा बताए। आदरणीय श्रोता, यो उसको घमण्ड हो। अनि 12 हमानले भने, त्यति मात्र होइन तर रानी एस्तरलाई तयार गर्नुभएको भोजमा राजासित जान मलाई मात्र रानीले निम्तो गर्नु भयो अनि राजासित जान भोलि पनि मलाई निम्तो दिनु भएको छ। तापनि त्यस यहुदी मर्दकैलाई राजदरबारको मूल ढकामा बसिरहेको देख्दा यी सबैले सन्तोषै लाग्दैन भनेर त्यहाँ उसले आफ्नो मूर्खता जनाएको हामी पाउँदछौ। अर्काको कुभलो चिताउनु मूर्खले जहिले पनि चाहन्छ, अर्काले नाश गर्न चाहन्छ। प्रेसवता, तर बुद्धिमान र समझदार मानिसले यी सब कुराहरूलाई उसले वास्ता गर्दैन। भजन संग्रह 38:5 भन्छ, मेरो पापमय मूर्खताले गर्दा मेरो घाउहरू दुर्गन्धित भएका छन् र सडिसकेका छन् भनेर उल्लेख गरिएको छ। मूर्खताले तपाईँ हामीलाई सडाउँछ, गलाउँछ। यसकारणले गर्दा हामीले ज्ञान प्राप्त गरेर समझदारी पूर्वक कुनै पनि काम गर्छौ भने हामीलाई आरोग्यता पनि प्रदान गर्दछ। त्यसै कारणले गर्दा हामीले असल समझदारीका साथ कुनै पनि सानो भन्दा सानो काम पनि बुद्धिमत्तापूर्ण समझदार तरिकाले कसैलाई पनि खराब असर नपर्ने गरी गर्छौ भने हामीले सबैबाट निगाह प्राप्त गर्छौ, जनता, देश, राजा सबैबाट। र यदि हामी बेइमानको बाटो लाग्छौ, मूर्खताको बाटो लाग्छौ भने सबैबाट तिरस्कार, निन्दा, गिल्ला र अपमान भन्दा केही पनि हाम्रो हात लाग्दैन। आदरणीय श्रोता, यति भन्दा पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कुराकानी सुन्न तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्यूज एफएम प्रणाली, पोस्ट बक्स 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन
सक्नुहुनेछ। हवस् त श्रोता, यिनै कुराकानीको साथसाथै पनि आजको कार्यक्रम बाइबलको सान्दर्भिकताबाट विदा लिने समय भइसकेको छ र अर्को हप्ता फेरि अर्को विषयवस्तुमा हामी कुराकानी गर्नको लागि आउने नै छौं र तबसम्मको लागि विदा दिनुहोस्। अवस्था जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
2: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 की लागि होइन र
2: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: ए हो र
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: मेरो एसई पनि सकियो
5: मेरो प्लस टूको एक्जाम पनि सकियो
6: म त खाली समय बिताइरहेछु के गर्ने होला
7: गुड न्यूज एफएमले 1 महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू
6: सही हो
7: हजुर तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्
8: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ सम्पर्क नम्बर
7: 01-47-70-754 01-47-70-754 र 01-59-13-755 01-59-13-755
8: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला छोटो अवधिको तालिम दीर्घकालीन फाइदा
9: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहँदै 54 र 01-59-13-755 01-59-13-755
8: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला

0: सक्छ, अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
0: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आदेश सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने तपाईँलाई कार्यक्रममा फेरि पनि म स्वागत गर्न चाहन्छु। राज कार्यक्रममा केही महत्वपूर्ण कुराकानी तपाईँको निम्ति रहनेछ र तपाईँले भने कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। राज म कुनै पनि फोन कल लिने छैन, तपाईँसँग कुराकानीमा रहनेछु र केही महत्वपूर्ण कुराकानी म कार्यक्रममा आज राख्नेछु। र एउटा मैले घटना सुनिरहेको थिएँ, जब मलाई साथीले यो घटना बताइराख्नु भएको थियो। हामी यो धरतीमा आउँछौ के गरेर जान्छौ कि त्यतिकै जान्छौ भन्ने बारेमा उहाँले एकदमै घटलाग्दो हृदय छुने एउटा सत्य घटना बताइराख्नु भएको थियो। र उहाँले भन्दै हुनुहुन्थ्यो, एकजना गरीब परिवारमा एउटा छोरीको बर्थडे रहेछ अनि छोरीको बर्थडे अनि बाबाले भन्नुभएछ, छोरी तिमीलाई के ल्याइदिउँ भन्नुभएछ। अनि 10-11 वर्षको छोरीले, बाबा मलाई 200 बाइबल दिनुहोस् न भनेछ। 200 बाइबल भक्त छक्क परे। अनि छोरी यो त असम्भव हो, मैले तिम्रो लागि यति ठुलो गिफ्ट दिन सक्दिन, धेरै महँगो छ नि बाइबल, त्यही पनि एउटा होइन दुईवटा होइन, तिमीले 200 भन्दैछौ। तर मेरो मनमा बाबा सबैभन्दा बहुमूल्य उपहार त्यो बाइबल नै हुने थियो भनेर भनेछ। अनि सरी छोरी, म सक्दिनँ यति ठुलो, मसँग त्यो क्षमता पनि त छैन, तिमीलाई थाहा छ। अनि त्यसो चाहिँ हुन्छ, तपाईँ मलाई जति पैसा दिनुहुन्छ दिनुहोस्, तर म आजदेखि एउटा खुत्रुकेमा चाहिँ त्यो पैसा हाल्न चाहन्छु र एक दिन म त्यो 200 बाइबल चाहिँ बाँड्न चाहन्छु। अनि कहाँ बाँड्न चाहन्छौ? बाबाले सोध्नुभयो। छोरीले भनिन्, म मेरो सम्पूर्ण स्कुलको साथीहरू र मेरो टिचरहरूलाई बाँड्न चाहन्छु। ओके, ठिक छ त, त्यसो भए हामी आजदेखि पैसा भेला पार्न थालौँ न त खुत्रुकेमा भन्नुभएछ। अनि यो नै मेरो लागि एकदमै ठुलो उपहार हुनेछ भनिसकेपछि, एक दिन अचानक केही वर्षपछि एउटा यस्तो घटना घटेछ, एउटा बस दुर्घटनामा त्यो छोरीको मृत्यु भएछ। बचाउन कयौं कोसिस गर्यो तर होला बचाउन सकेन, बित्नुभयो। त्यसपछि जब त्यो बच्चाको श्रद्धाञ्जलि कार्यक्रम भइरहेको थियो, त्यतिखेर स्कुलका सबै विद्यार्थी र टिचरहरू आउनुभएछ। अनि त्यहाँ कार्यक्रम हुँदै गर्दाखेरि आफ्नो बाउलाई 2 बोल्न दिएछ। अनि उसले भन्दैछ, मेरो छोरीको ठूलो इच्छा थियो सम्पूर्ण स्कुलको साथीहरू र टिचरहरूलाई बाइबल बाँड्ने। आज यही कार्यक्रममा म यथार्थ कुरा भन्न चाहन्छु, मेरो छोरीले राखेको जति पनि पैसा थियो नि, मैले त्यो पैसा हेरेँ, ठ्याक्कै 200 बाइबल किन्ने पैसा भेला भएको रहेछ। र उसको अन्तिम इच्छा पनि यही थियो होला, र उसले त्यो 200 बाइबल किन्ने पैसा राखिन्। र आज म सबैजना उसको स्कुलको टिचरहरू आउनुभएको छ, साथीहरू आउनुभएको छ, मेरो छोरीको स्पेसल उपहार सम्झेर हजुरहरूले पढिदिनु होला, राखिदिनु होला भनेर सबैलाई 200 बाइबल पाल्नुभएछ उहाँले। केही समयपछि त्यो स्कुलका सबै प्रिन्सिपलदेखि लिएर सम्पूर्ण स्टुडेन्टले चाहिँ प्रभुलाई ग्रहण गर्नुभएछ। यो घटना जब मैले सुने, एकजना आदरणीय पास्टर बासबाट मैले यो गवाही सुनिरहेको थिएँ, यो रियल घटना रहेछ, इन्डियाको कुनै पनि एउटा जग्गामा घटेको घटना रहेछ। अनि त्यो स्कुलका सम्पूर्ण विद्यार्थी र टिचरहरूले इसुला पाउनुभयो। अनि त्यो छोरीको इच्छा पनि त्यही रहेछ,
मेरो सम्पूर्ण स्कुलको साथीहरूलाई बाइबल दिनु, टिचरहरूलाई बाइबल दिनु, उपहार दिनु उसको ठुलो इच्छा रहेछ। त्यो इच्छा उसको पुरा भयो। मान्छे त मरेर जान्छ तर उसले कयौं आत्मा बचाएर गइन्। त्यो भएर तपाईँ र मेरो पनि जिम्मेवारी परमेश्वरले दिनुभएको महान आज्ञा भनेकै गएर आफ्ना छिमेकीहरूलाई साथीहरूलाई सुसमाचार सुनाउनु, पिता पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिनु होइन र पक्कै हो। तपाईँ र मैले यो आज्ञा पूरा गरेका छौँ कि छैनौ? एक दिन त निश्चित छ तपाईँ र म मर्नै पर्छ। कुन समयमा, कसरी, कसैलाई थाहा छैन। तर यो संसार छोडी जानुभन्दा अगाडि तपाईँ र मैले कतिवटा आत्मा परमेश्वरलाई दिउँ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुँदो रहेछ। आज कयौं मानिसहरू प्रभुविहीन छन्। कतिले प्रभुको बारेमा सुनेका छैनन्। त्यहाँसम्म तपाईँ र म कसरी पुग्ने, परमेश्वरको आज्ञा कसरी पूरा गर्ने भन्ने बारेमा कहिले हामीले सोचेका छौं? छैन भने सोच्नुपर्छ। समय आइसकेको छ, समय नजिक नजिक छ। परमेश्वरको वचन एक एक शब्द पूरा हुँदैछ यो पृथ्वीमा। संसारका मानिसहरू हेर्न सक्छौ, लडाई, ठूला ठूला देशहरू हात हतियारको प्रतिस्पर्धा गरिरहेको छन्। तैँले भन्दा म शक्तिशाली हात हतियार बनाउन सक्छु। मेरो देशलाई छुइस भने, एउटा मात्रै बटन दबाए भने तेरो देश खरानी बनाइदिन सक्छु भन्ने एक प्रकारको दादागिरी चलिरहेको छ। तर यसको ठूलो भार भने साना देशहरू र गरीब जनताहरूलाई नै पर्छ। संसारमा प्रभुका जनहरूलाई मारिँदैछ। तपाईँ र मैले देख्यौं भर्खरै मणिपुरमा तीनजना पास्टरहरूलाई मारियो, उनीहरूको हत्या गरियो। यी बाइबलमा लेखेका कुराहरू नै हुन्। सत्यको बाटोमा हिँड्नेलाई झुटो मुद्दा लगाएर अदालतमा उपाय हिँड्नेछ, किनभने हाम्रो प्रभु पनि त निर्दोष हुनुहुन्थ्यो नि। निर्दोष मानिसहरूलाई नै के गरिन्छ? यहाँ सकाउन कोसिस गरिन्छ। त्यो भएर तपाईँ र मैले निर्दोष मानिसहरूको पक्षमा, गरीबहरूको पक्षमा, एकल महिलाहरूको पक्षमा, टुराटुरीको पक्षमा बोल्ने समय आएको छ। उनीहरूको पक्षमा बोल भनेर पनि परमेश्वरले हामीलाई भन्नुभएको छ। को हुन्छ र उनीहरूको, होइन? त्यो भएर जुन मैले घटना आज तपाईँलाई बताएको छु, यो घटनाबाट म एकदमै उत्साहित भए। मैले गर्नुपर्ने काम त धेरै रहेछ नि त भन्ने कुरा मलाई महसुस भयो। परमेश्वरले दिनुभएको आज्ञा जसरी पनि पूरा त गर्नै पर्ने रहेछ तपाईँ र मैले, होइन र? एउटा सपना, एउटा निम्न घरको छोरीले 200 बाइबलको सपना देखेको थियो, सम्भव भयो त परमेश्वरमा। तपाईँ र मैले त्यो 200 बाइबल भनेको 200 आत्माको कुरा हो। उनीहरूले कति ठूलो इनाम पाइन् होला है प्रभु कहाँ पुगेपछि। तपाईँ र मैले के इनाम राखेका छौँ? त्यो दिन त हामीले ढोका ढकढकाउनै पर्छ। प्रभु मेरो लागि ढोका खोलिदिनुहोस्। स्वर्गको ढोका खोल्ने काम गरेका छौँ कि छैनौ? कि बन्द, सधैँको लागि बन्द हुने काम गरिरहेका छौँ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

हामी संसारमा छौं, शरीरमा छौं, रिस उठ्छ हामीलाई। तर रिस कसरी नियन्त्रण गर्ने भन्ने कुरा पनि तपाईँ र मैले थाहा चाहिँ गर्नुपर्छ। कहिलेकाहीँ नसोचेका कुराहरू हुन्छन् हाम्रो जीवनमा। म भन्छु नि, कहिले कसरी के हुन्छ कसैलाई थाहा छैन, तर जतिन्जेलसम्म हामी जिउँछौँ यो पृथ्वीमा, एउटा उदाहरणीय जीवन भएर जिउनुपर्छ। होइन, तपाईँ रिस अथवा मलाई रिस उठ्छ भने मैले कहिले पनि मान्छेसँग राम्रो सम्बन्ध बनाउन सक्दिनँ। मान्छेले मलाई के भन्छन्, त्यो रिस्सा, त्यो घमण्डी, होइन, त्योसँग के सम्बन्ध गाँच्नु, त्योसँग के सङ्गत गर्नु, धेरै कुराहरू सुनिन्छ। र तपाईँहरूमा यस्तो व्यक्ति हुनुपर्छ, तपाईँहरू मलाई पनि थाहा छ, तपाईँको छोरा, मेरो छोरी कुनै पनि साथीसँग हिँड्यो भने, सही साथीसँग हिँड्नुहोस् त हामीलाई ढुक्क लाग्छ, ए राम्रै सङ्गत गर्न थालेछ। तर अलिकति राम्रो अथवा नराम्रो मान्छेसँग हिँड्नुहोस् त, ओए किन त्योसँग इङ्ग्लिस त्यस्तै होलास् है भनेर भनिहालिन्छ। होइन, त्यो भएर तपाईँ र मैले कस्तो मानिसहरूसँग सङ्गत गरिरहेका छौँ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। यस्तो मानिससँग सङ्गत गर्नुहोस् जसले परमेश्वरको डर मानोस्, बास त्यति भयो भने सम्बन्ध त राम्रो पनि हाल्छ नि। त्यो सम्बन्धले त कहाँसम्म पुर्याउँछ, स्वर्गसम्म पुर्याउँछ। तर सङ्गत राम्रो छैन भने हामीलाई नर्कसम्म पुर्याउँछ। त्यो भएर सही मान्छेको सङ्गत गर्नुहोस्। रिसको झोकमा कहिल्यै पनि तुरुन्तै निर्णय लिनु हुँदैन। कतिजना तुरुन्तै निर्णय लिनुहुन्छ कि म त्यसलाई भनेर, होइन, त्यो भएर जहिले पनि रिसको झोकमा हामीले ठुल्ठूला निर्णयहरू लिनु हुँदैन। सोच्नुहोस्, एकछिन आराम गर्नु, रेस्ट गर्नुहोस्, नजिकका मानिसहरूसँग, तपाईँलाई सरसल्लाह दिने मानिसहरूसँग सरसल्लाह गर्नुहोस्। होइन, त्यो कुराले चाहिँ सम्बन्ध राम्रो बनाउँछ। हरेक कुराको जवाब दिनु जरुरी हुँदैन, होइन, प्रत्येक कुराको जवाब दिनु पनि जरुरी हुँदैन। चुप लगाएर बस्नुहोस्। कुनै पनि मानिसहरू यस्ता हुन्छन् जति सम्झाए पनि नहुने प्रकारका हुन्छन्, जति बुझाए पनि नबुझ्ने प्रकारका हुन्छन्। त्यही भएर पनि परमेश्वरको वचन स्पष्ट रूपले भन्दछ, क्या श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्छ। होइन, एकजनाले एउटा रुँदै इन्टरभ्यू भनिराख्नु भएको थियो, कति विश्वास गरेर उहाँले आफ्नो श्रीमतीलाई चाहिँ जापान पठाउनु भएछ, ऋण गरेर। होइन, ठिक छ तिमी जाऊ, तिमीसँग क्षमता छ, म छोराछोरी सम्हालेर बस्छु भनेर उहाँले भन्नुभएछ। मैले यो इन्टरभ्यू हेरिरहेको थिएँ अनि एकदमै मजाले श्रीमानले हेल्प गर्नुभयो पढ्नको लागि अनि जापान पठाउनको लागि। तर केही समयसम्म त उहाँहरूको कुराकानी राम्रो मिठो हुँदो रहेछ, तर अहिले चाहिँ 2 महिना भयो अरे, न फोन, न कल, न कहाँ, न ठेगाना, केही छैन अरे। कसो कसो

कसो कसो गर्दा साथी संगीले उहाँसँग फोन लगाइदिनु भएछ, कुराकानी भएछ, तर उहाँले यस्तो जवाब दिनुभएछ, मलाई फोन नगर्नुहोस्, म एकदमै व्यस्त छु, पढाइमा व्यस्त छु, काममा व्यस्त छु। हेर्नुहोस् त, त्यही छोराछोरी र श्रीमानको लागि गएको होइन, अनि त्यही छोराछोरी र श्रीमानको लागि एक मिनट समय हुँदैन, त्यो भएर मलाई लाग्छ क्या हामी कतिचोटि मान्छेमाथि भरोसा गर्छौँ तर श्रापित होस् त्यो मानिस मान्छेमाथि भरोसा गर्दछ। त्यो भएर तपाईँ र मैले नि हामी यो मान्छेले त्यहाँ गएपछि यस्तो गर्दैला, मान्छेमाथि चाहिँ हामी कहिले भरोसा गर्नु हुँदैन, बिर्सिन्छन्। मैले एउटा घटना याद आउँछ मलाई, मैले पढाएको एकजना स्टुडेन्ट हुनुहुन्थ्यो, उहाँ अहिले अमेरिका हुनुहुन्छ। सर तपाईँको लागि त यो होइन हाजिर छ भन्नुहुन्थ्यो क्या, केही पर्यो भने है सर भन्नुहुन्थ्यो। मैले पनि त्यो निस्वार्थ उहाँलाई कति कुरामा हेल्प गरे, सहायता गरे, तर उहाँ पुगेको अहिले 3 वर्ष भइसक्यो होइन, उहाँ कस्तो हुनुहुन्छ मैले त्यो अनुहारै बिर्सिसकेँ क्या। किन भन्दा उहाँ त्यहाँ पुगिसकेपछि उहाँले सम्पर्कै गर्नु भएन, जति थियो एयरपोर्टमा हेलो हाई अङ्गालो अङ्गालो मारेर विदाई गरियो, खदा लगाएर विदाई गरियो। उहाँले रुँदै भन्नुभयो, सर म तपाईँलाई कहिल्यै बिर्सिन्न, म सकेको सहायता गर्छु। अनि 3 वर्ष भइसक्यो, अनि भनेपछि मैले भने उहाँको अनुहारै मैले अब बिर्सिसकेँ। भन्न खोजेको कुरा के हो भने, हामी मान्छेमाथि भरोसा गऱ्यौँ भने चाहिँ सबैभन्दा निराश हुने रहेछौँ, तर परमेश्वरमाथि भरोसा गऱ्यौँ भने चाहिँ सबैभन्दा ह्याप्पी र खुसी त्यही मान्छे हुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम

हरेक कुराको जवाब दिनु जरुरी हुँदैन। शान्त रहनुले धेरै झगडाहरूलाई समाप्त पारिदिन्छ। शान्त रहनु पनि एउटा औषधि हो। आगोसँग आगो भयो भने त खरानी हुन्छ नि त, कोही आगो छ भने आफू पानी पनि बन्नुपर्छ। कतिचोटि यो बाटोमा हिँड्दै गर्दाखेरि बाइक ठोकिन्छ, गाडी ठोकिन्छ, अनि कतिले यस्तो मुख छार्नुहुन्छ क्या, तर अर्को मान्छे छुपा लाएर बस्छ अनि नबोलेपछि त्यो मान्छे जान्छ, तर उसले पनि मुख फर्काएको भए त्यहाँ त ठुलो द्वन्द हुन्छ नि त। त्यो भएर कति मान्छेहरू एकदम त्यो सहन सक्ने वरदान हुन्छ क्या, त्यो सहन सक्ने चाहिँ जसले पाए त्यसले त्यो वरदान पाउन सक्दैन। विशेष मान्छेहरूलाई परमेश्वरले नै त्यो वरदान दिनुभएको हुन्छ, होइन? कतिचोटि तपाईँ र मैले धेरै मानिसहरू छन् त्यस्ता देखेको छु, सुनेको छु, उहाँहरूले बाँडेको गवाई, होइन, उहाँले यसरी बाँड्नुहुन्छ, हिजो म मान्छे कुट्ने मान्छे, मैले यति मान्छे कुट्छु कुट्थे प्रभुमा आउनुभन्दा अगाडि, मलाई यति रिस उठ्थ्यो, तर अहिले मलाई कसैले लात्तै लाताले हाने पनि मलाई रिस उठ्दैन, किनकि मेरो हात यसुले बाँधिदिइसक्नु भएको छ, होइन? अब हातले जित्ने रहेन रहेछ, प्रेमले पो जित्नुपर्ने रहेछ भन्ने कुरा मैले थाहा पाएँ। त्यो भएर लडाईँले जित्ने होइन रहेछ, प्रेमले जित्नुपर्ने रहेछ भन्ने कुरा मैले थाहा पाएँ भनेर उहाँले गवाई दिनुहुन्छ। शक्तिशाली कुरा। त्यसै भएर पनि तपाईँ र मैले धेरै रिसले सम्बन्धलाई कहिले पनि, होइन, कहिले पनि धेरै रिसले सम्बन्धलाई कहिले पनि जोड्दैन, टुटाउने काम नै गर्छ। त्यो भएर तपाईँ र म रिसलाई चाहिँ कन्ट्रोल गर्ने क्षमता परमेश्वरसँग माग्नुपर्छ। हामीले सही मान्छेले के गर्छ, पहिले सोच्छ अनि मात्रै बोल्छ, तर नबुझिकन बोल्छन् कति मानिसहरू, त्यो चाहिँ अचम्महरू देख लाग्ने प्रकारका मान्छेहरू हुन्छन्। केही कुरा थाहा नै छैन, आएर पाक्क पुक्क हानेको छ, होइन, आएर जे पाए त्यही बोलेको छ, त्यो प्रकारका मानिसहरू पनि छन् यो धरतीमा। तर तपाईँ र म चाहिँ बोल्दाखेरि विचार गरेर के भइरहेको छ त्यो कुरालाई अध्ययन गरेर कसको पक्षमा बोल्नुपर्ने हो, कसको पक्षमा नबोल्नुपर्ने हो, त्यो कुरा पनि त एकदमै महत्वपूर्ण कुरा हुन्छ नि त, होइन? र आफूलाई नियन्त्रणमा राख्नु नै सबैभन्दा ठूलो शक्ति हो, होइन? आफूलाई नियन्त्रणमा राख्न सक्नुपर्छ। आवेशमा आएपछि त हेर्नु दुर्घटना हुन्छ, त्यसले ठूलो क्षति बिहोर्नुपर्छ, होइन त? हामी देख्छौँ कति मान्छेहरू आन्दोलनमा जान्छन् अनि तोडफोड गर्छन्, एकजनाले उकास्छ, अर्को उक्सिने हुन्छन्, अनि उसले अन्धाधुन्धा गाडी फुटाउँछ, सिसा फुटाउँछ, यो गर्छ त्यो गर्छ, तर सिसी क्यामेराले उसलाई निगरानी गरिरहेको हुन्छ। पछि तिर्ने बेलामा उसलाई उकास्ने मान्छेहरू कहाँ पुग्छन् थाहा हुँदैन, भने उसले चाहिँ बिहोर्नुपर्छ, जसले, होइन, प्रमाण त छ नि कसले हानेको भन्ने, कसले फुटायो भन्ने। त्यो भएर तपाईँ र म एकदमै सही मान्छेहरूको मात्रै सङ्गत गर्नुपर्छ। मान्छेलाई उचाल्ने, मान्छेलाई पछार्ने मानिसहरूको सङ्गत हामीले कहिले पनि गर्नु हुँदैन। मान्छेलाई उचाल्ने पछार्ने भन्दा पनि परमेश्वरलाई उचाल्ने मानिसहरूको सङ्गत चाहिँ सही सङ्गत हो। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: गुड न्यूज एफएम 105.1 MHz।
1: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
2: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
1: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
2: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
1: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
2: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो एसई पनि सकियो,
7: मेरो प्लस टू को एग्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
1: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
2: सही हो।
1: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
2: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
1: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
2: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
11: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
12: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 MHz।

बलियो मान्छेले क्षमा दिन्छ, तर कमजोर मान्छेले बदला लिन्छ। यो कुरा एकदमै महत्वपूर्ण लाग्छ मलाई। हुन सक्छ कहिलेकाहीँ श्रीमान श्रीमती बीच झगडा होला, दाजुभाइ दाजुभाइ बीचमा झगडा होला, दिदीबहिनी दिदीबहिनी बीच झगडा होला, तर सबैभन्दा ठूलो कुरो क्षमा दिनु नै हो। हामी प्रभुका जनहरू भएर पनि कतिचोटि सम्बन्धहरू बिगारिरहेका हुन्छौं, त्यो गर्नु हुँदैन, किनभने हाम्रो परमेश्वर एउटा उदाहरणीय हुनुहुन्थ्यो र हामी उहाँको छोराछोरी झन् धेरै उदाहरणीय हुनुपर्छ। होइन र के तपाईँ एउटा समाजमा के हामी एउटा समाजमा उदाहरणीय भएर जिइरहेका छौं त? हाम्रो परिवार उदाहरणको एउटा संकेत भएको छ त? के मान्छेले देखाउन सक्छन् त? हाम्रो परिवार त त्यो परिवार जस्तो पो हुनुपर्छ त। त्यो घरमा न कहिले लडाई हुन्छ, न कहिले झगडा हुन्छ, सधैँ नभए पनि भए जस्तो है खुसी भएर संगति गर्छन्, आनन्द गर्छन्, परमेश्वरलाई धन्यवाद दिन्छन्। त्यो एक्जाम्पल के तपाईँ र मेरो परिवार बनिरहेको छ त? यो कुरा पनि त एकदमै महत्वपूर्ण कुरा हुन्छ नि, होइन र? त्यो भएर तपाईँ र मैले परिवार जोगाउनको निम्ति पहिले हाम्रो मुखलाई जोगाउनु पर्छ। कतिचोटि यो मुखले के गर्छ त्यो तपाईँ र मलाई थाहा छ, किनभने बोलीमा के छ शक्ति छ नि त। होइन, त्यो भएर तपाईँ र मैले आफ्नो घर परिवार छिमेकी आफन्त जोगाउनु छ भने एउटा नम्रताको जीवन र बोली जोगाउनु पर्छ। यो बोलीले प्याट्टै हामीले मान्छेलाई भनिदिन्छौँ, होइन, मान्छेले त कुटेको कुरो बिर्सिन्छ भने यो वचनले भनेको कुरा कहिले बिर्सिँदैन भन्छन्। त्यो भएर तपाईँ र मैले कहिले पनि बोल्दाखेरि त्यो झगडा पर्दाखेरि नै किन नहोस्, आवेशमा आएर तपाईँले भनेका कुराहरू एकदमै सोचेर बोल्नुहोस्, कसैलाई प्रभाव नपरोस्। होइन, जुन शब्दले मानिसलाई मुटुमै पुग्ने गरी भनिरहेको अवस्थाहरू छन् र भन्छन् मान्छेले बरु कुट बरु मार तर वचनले नमार, त्यो हुनु त आवश्यक छ मलाई चाहिँ त्यस्तो लाग्छ। र तपाईँ र म परमेश्वरको छोराछोरी भएको कारणले पनि तपाईँ र म चाहिँ एउटा उदाहरणीय जीवन चाहिँ यो समाजमा हामीले जिउनै पर्छ हजुर। र अहिले नभने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

आदरणीय श्रोता, अब भने लगभग समयले हामीलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन। जयमसी साथै हार्दिक स्वागत गर्दछौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई आटेन पुस्तकालयद्वारा प्रस्तुत कार्यक्रम पुस्तक र जीवनमा आदरणीय श्रोता, यस कार्यक्रम मार्फत तपाईँले प्रत्येक हप्ता मंगलबार बेलुकी ठिक 5 बजेदेखि 5:30 बजेसम्म विभिन्न लेखकहरूद्वारा लिखित पुस्तकहरूको पुस्तक पाठ, पुस्तक समीक्षा साथै विभिन्न पुस्तकहरूको सारांश पनि सुन्न सक्नुहुनेछ। र यस कार्यक्रम मार्फत आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूले तपाईँलाई साथ दिन गइरहनु भएको छ। र यो समय हामी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ र गीतपछि विषयवस्तु सहित उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत छ र अब चाहिँ ढिला नगरिकन हामी कार्यक्रमको विषय वस्तुतर्फ अगाडि बढ्नेछौ र यो समय म आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूलाई दिन चाहन्छु।
1: जय मसी अनि नमस्कार। गुड न्युज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताजीवहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता एस्ता राईको तर्फबाट आशा गर्दछु यहाँहरू सबैजना आरामै हुनुहुन्छ होला भनेर। म पनि आरामै छु र यदि आरामै हुनुहुन्न भने चिन्ता नगर्नुहोस्। सबैभन्दा सर्वशक्तिमान, सर्वज्ञानी अनि सर्वव्यापी परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ। उहाँले चाँडै नै हाम्रो जीवनमा हामीले भोगिरहेको चिन्ता, पीर, मर्का, फिक्री, दुःख, कष्टमाथि विजय दिँदै हुनुहुन्छ। हामीले गर्नुपर्ने एउटै कुरा भनेको चाहिँ प्रार्थना र परमेश्वरमा विश्वास अनि भरोसा हो। यदि हामीले परमेश्वरमा विश्वास साथ भरोसा गरेर प्रार्थना गर्छौ भने उहाँले चाँडै नै हाम्रो दुःखमा विजय दिँदै हुनुहुन्छ। आउनुहोस् हामी कार्यक्रमतिर लागौ। कार्यक्रम पुस्तक र जीवन आटेन पुस्तकालयद्वारा प्रसारण गरिएको कार्यक्रम हो। आटेन पुस्तकालयमा अहिले 30,000 भन्दा बढी विभिन्न विषयमा हामीले पुस्तकहरू पाउन सक्छौ र उक्त पुस्तकालयलाई विभिन्न बाइबल कलेज, मण्डली, मास्टर, अगुवा, लेखक, रिसर्चर साथै विभिन्न उद्देश्यको लागि प्रयोग गरिरहनु भएको छ विभिन्न व्यक्तिहरूद्वारा। र तपाईँहरू पनि पुस्तक पढ्न चाहनुहुन्छ, लेखनमा रुचि छ, लाइब्रेरीको खोजी गर्नुहुन्छ, लाइब्रेरी भनेको के हो भनेर बुझ्न चाहनुहुन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ अथवा आटेन लाइब्रेरी भिजिट गर्न सक्नुहुनेछ। तपाईँहरूलाई पढाइमा रुचि छ, लेखनमा रुचि छ भने पनि यहाँहरू आटेन पुस्तकालयसँग नजिक रहन सक्नुहुनेछ। र यदि तपाईँहरूलाई पढाइमा रुचि नै छैन भने पनि तपाईँहरू आटेन लाइब्रेरीसँग नजिक हुन सक्नुहुनेछ। र तपाईँहरू जतिजना पढाइमा रुचि छ, मलाई पुस्तकहरू पढ्न मनपर्छ भनेर सोच्नुहुन्छ तर तपाईँहरूसँग पढ्नको लागि समय छैन, पढ्नको लागि त्यो करेज नै मिल्दैन भने केही छैन, पुस्तक र जीवन कार्यक्रम सुन्दै गर्नुहोला। यस कार्यक्रमद्वारा तपाईँलाई पुस्तकको बारेमा हामी जानकारी दिँदछौ। तर तपाईँहरू मध्ये पुस्तकमा रुचि छैन भने तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु, न तपाईँहरू पुस्तक चाहिँ पढ्नुहोस्, तपाईँहरू बाइबल पढ्नुहोस्, तपाईँहरू अगाडि जे छ जे विषयमा पुस्तक छ पढ्ने बानी गर्नुहोस्। कारण चाहिँ पुस्तकले तपाईँको जीवन बदल्न सक्छ। अनि जीवन कसरी बदल्छ भनेर चाहिँ जब हाम्रो सोच परिवर्तन हुन्छ त्यतिखेर हाम्रो जीवन पनि परिवर्तन हुन्छ। र सोच परिवर्तन गर्नको लागि हामीले विभिन्न कुराहरू गर्न सक्छौँ तर सकारात्मक तरिकाले हाम्रो सोच परिवर्तन गर्नको लागि हामीलाई पुस्तकहरूको आवश्यकता पर्दछ। यदि तपाईँहरू तपाईँहरूको जीवन सकारात्मक तरिकाले परिवर्तन भएको हेर्न चाहनुहुन्छ भने पुस्तक पढ्ने बानी पनि गर्नुहोस्। किन भन्दाखेरि पुस्तकले चाहिँ जीवन बदल्न सक्दछ। म तपाईँहरूलाई मेरो आफ्नो जीवनको एउटा सानो टुक्का घटना सुनाउन चाहन्छु। म एकदमै ओभर थिङ्क गर्ने

र मैले एकचोटि ओभर थिङ्क गरिरहेको थिएँ. मलाई कुनै पनि सानो विषय भयो भने म किन भएको होला, किन यस्तो भयो भनेर एकदमै किन भन्ने प्रश्न चाहिँ सोध्छु. साथै किन मात्र होइन, कसरी कहाँ अब यसलाई के गर्न सकिन्छ भनेर चाहिँ म त्यसको त्यो निकाय सोल्युसन चाहिँ खोजे गर्छु. र एकचोटि मलाई त्यही भइरहेको थियो. मैले एकदमै तीव्र तरिकाले मेरो सोचहरू आएको आइथ्यो र यसरी सोच्नु चाहिँ गलत हो है. यसरी हामीले जब हामी ओभर थिङ्क गर्छौँ यो चाहिँ एकदमै हाम्रो स्वास्थ्यको लागि पनि हानिकारक छ, हाम्रो सोचको लागि, हाम्रो माइन्डको लागि पनि एकदमै हानिकारक छ. त्यसैले हामीले यसरी सोच्नु चाहिँ एकदमै गलत हो. म चाहिँ त्यस्तो थिएँ, तपाईँहरूलाई त्यस कारणले गर्दा है मेरो गवाही सुनाइरहेको छु. म चाहिँ एकदमै ओभर थिङ्क गर्ने मानिस थिएँ र एकचोटि एकदमै अति नै तीव्र तरिकाले मैले चाहिँ मेरो दिमागमा चाहिँ सोचहरू आएको आइदियो. मैले के गर्ने मलाई थाहा पनि थिएन, अनि सोचेर सोल्युसन निस्किने पनि होइन, त्यो कुरा थाहा थियो. के गर्ने भन्दाखेरि चाहिँ अगाडि एउटा टेबलमा मैले एउटा पुस्तक भेटेँ र त्यो पुस्तकलाई मैले पाठ गर्न थालेँ. कारण म यति सोच्न थालेँ, मसँग के गर्ने थाहै थिएन अनि गर्न पनि केही सकिँदैन. के गर्ने भन्दाखेरि पुस्तक पढ्ने भएर मैले पुस्तक पढ्न लागे. अनि जसै मैले पुस्तक पढ्न लागे, मैले एक पेज नपुग्दै मेरो सबै भर्खरै मैले के सोचिरहेको छु, कुन अवस्थादेखि म गइरहेको छु भन्ने कुरा मैले भुलेर म किताबमा रमाउन थालेँ, किताबमा हराउन थालेछु. अनि जसै म किताबमा हराउन थालेँ, मेरो जीवन हल्का हल्का हल्का भएको मैले महसुस गरेँ. अनि त्यो मेरो ओभर थिङ्कको लागि त म जस्तो ओभर थिङ्करको मान्छे मैले ओभर थिङ्क गरिरहेको थियो. त्यो बिरामी त मेरो हटेर गएको मैले अनुभव गरेँ र त्यो पुस्तक पाठ त मेरो लागि दबाई जस्तो भइदियो अनि म निको भएँ. अनि यस्तो घटनाहरू मेरो जीवनमा धेरै छन् र तपाईँहरू पनि यदि चिन्तित हुनुहुन्छ, दुःखमा हुनुहुन्छ, अथवा तपाईँहरू ओभर थिङ्कर हुनुहुन्छ म जस्तो भने चाहिँ तपाईँहरूलाई पनि पुस्तक पढ्ने सल्लाह दिन्छु. तपाईँहरू पुस्तक पढ्नुहोस् र तपाईँहरू सबै एकदमै कुल व्यक्ति हुनुहुन्छ, एकदमै केही चिन्ता फिक्रिने नभएको व्यक्तिहरू हुनुहुन्छ भने पनि तपाईँहरू पनि किताब पढ्नुहोस्. किन भन्दाखेरि किताबले तपाईँको सोचाइको शल्यक्रिया गर्छ. हामी मानिसौँ, हामीमा सधैँ असल कुरा मात्रै आउँछ भन्ने हुँदैन. हाम्रो सोचमा असल कुरा मात्र हुँदैन, हामीले सोच्न सक्दैनौँ. कहिलेकाहीँ हामीलाई नकारात्मक कुराहरू पनि आउन सक्दछ र हामी सधैँ सकारात्मक हुन कोसिस गरिरहेको हुन्छौँ, तर हाम्रो सोचहरू चाहिँ नकारात्मक मात्र आइरहेको हुन्छ. हामी जे गर्न खोजिरहेको हुन्छौँ त्यो सोच नहुन सक्छ, त्यो सोचमा नआउन सक्छ, र हामीले जे गर्न खोज्दैनौँ त्यो कुरा चाहिँ सोचमा आउन सक्छ. त्यस कारणले गर्दाखेरि कसरी सकेसम्म धेरै पोजिटिभ भएर बस्ने भन्दाखेरि चाहिँ पुस्तक पढेरै हो. त्यस कारणले गर्दा तपाईँहरू सबैजनाले र हामी सबैजनाले पुस्तक पढ्न चाहिँ एकदमै आवश्यकता छ. यसले चाहिँ हाम्रो सोच परिवर्तन गर्छ. सोच परिवर्तन हुनु भनेको जीवन परिवर्तन गर्नु हो, हाम्रो लाइफ स्टाइल परिवर्तन हुनु हो. त्यस कारणले गर्दा तपाईँहरूलाई चाहिँ म यस समयमा यस कार्यक्रमद्वारा यही उत्साह दिन चाहन्छु कि पुस्तक पढ्नुहोस् अनि बाइबल पढ्नुहोस्. अनि बाइबल पाठ मात्र होइन, तर बाइबलमा सबै कुरा छ, तर बाइबल सँगै अरू परमेश्वरको प्रेरणाद्वारा लेखिएका व्यक्तिहरू, अरू संसारमा अरू महान व्यक्तिहरूले लेखेका पुस्तकहरू पनि पाठ गर्नुहोस् भन्दै आउनुहोस्। आज पनि हामी यस श्रृङ्खलामा नयाँ विषयमा कुरा गर्नेछौ. नयाँ विषय लिएर म उपस्थित भएको हो र यहाँहरूलाई आजको श्रृङ्खलामा एउटा पुस्तकको बारेमा बताउनेछु. यो पुस्तक मैले आजभन्दा धेरै अगाडि पनि गुड न्युज एफएममा बताइसकेकी हो र पुस्तकको बारेमा थोरै जानकारी साथै पुस्तक पाठ पनि गरिसकेको हो. यदि तपाईँहरूले विगतको श्रृङ्खलाहरू सुन्नु भएको छ भने अवश्य पनि यो पुस्तकको बारेमा सुन्नु भएको छ होला र त्यही पुस्तकको बारेमा भन्दै अनि पुस्तकको थोरै पाठ यहाँहरूको सामु गर्न चाहन्छु. कृपया कार्यक्रम छोडेर कतै नजानुस् है त. हामी सबैजनालाई थाहा होला है, संसारमा सबैभन्दा धेरै बिक्री भएको पुस्तक बाइबल हो भनेर. तर बाइबल पछाडि सबैभन्दा धेरै बिक्री भएको, सर्वाधिक बिक्री भएको पुस्तक कुन हो यहाँहरूलाई थाहा छ? थाहा छैन भने आउनुहोस्, म तपाईँहरूलाई बताउनेछु. र संसारमा सबैभन्दा धेरै बिक्री भएको पुस्तक बाइबल हो भने दोस्रो बिक्री भएको पुस्तक चाहिँ द पिलग्रिम्स प्रोग्रेस फ्रम दिस वर्ल्ड टु द्याट विच इज टु कम भन्ने एउटा पुस्तक हो, जसलाई लेख्नु भएको छ जोन बुनियानले. र यो पुस्तक चाहिँ सर्वाधिक बिक्री भएको पुस्तक हो र यो पुस्तकलाई चाहिँ धेरै, जसरी बाइबल धेरै भाषामा ट्रान्सलेट गरिएको छ, त्यसरी नै यस पुस्तकलाई पनि एकदमै धेरै भाषामा ट्रान्सलेट गरिएको छ र नेपालीमा पनि ट्रान्सलेट गर्नुभएको रहेछ. त्यस कारणले गर्दा यो नेपाली पुस्तकको बारेमा यहाँहरूलाई मैले बताउँदै आइरहेको छु र नेपालीमा यसको शीर्षक छ गन्तव्य, जोन बुन्यानले लेख्नु भएको साँचो इसाई जीवनको यात्रा र वृत्तान्त. र यसलाई नेपालीमा ट्रान्सलेट गरेर हामी नेपालीको सामु नेपाली भाषीले पढ्न सक्छ
नै बनाइदिनु भएको छ रिफाइन्ड बुक्स हाउस प्रालीले ललितपुर नेपालबाट, र यो एकदमै राम्रो पुस्तक रहेको छ, मैले पनि पढेको छु र यसकै बारेमा यहाँहरूलाई मैले बताउँदै आइरहेको छु। र यो पुस्तकमा चाहिँ एउटा साँचो इसाईको जीवन यात्रा चाहिँ कस्तो हुन्छ भनेर हामी बुझ्छौँ, र हामीले कहिले काहीँ सुन्छौँ नि होइन कि हामी जब इसाई हुन्छौँ हाम्रो दुःख पीड़ा चिन्ता फिक्री सबै हट्छ, हामी गरीबबाट धनी हुन्छौँ अनि हामीलाई सुखै सुख हुन्छ भन्ने यस्तो कुराहरू हामीले सुनिरहेको हुन्छौँ। तर त्यो गलत हो। जब हामी इसाई हुन्छौँ, जब हामी साँचो परमेश्वरलाई चिन्छौँ, त्यो समयदेखि हामीलाई दुःख कष्ट परीक्षा सतावट आउन थाल्छ। समाजदेखि सतावट, समाजदेखि परीक्षा, साथीभाइबाट, आफ्नै परिवारबाट, शैतानबाट विभिन्न तरिकाले चाहिँ हामीले दुःख भोगिरहेको हुन्छौँ अथवा हाम्रो जीवन चाहिँ कष्टकर भइरहेको हुन्छ। र बाइबलमा पनि त्यस्तो कहिले पनि लेखेको छैन कि जब हामी इसाई हुन्छौँ तब हाम्रो जीवन सजिलो हुन्छ भनेर लेखिएको छैन। बाइबलमा के लेखिएको छ भन्दाखेरि संसारमा दुःख अनि कष्ट हुनेछ, तर ढाडस गर, संसारलाई मैले जितेको हो भनेर परमप्रभु परमेश्वरले भन्नुभएको कुराहरू लेखिएको छ। तर कतिचोटि चाहिँ हामी गलत समाचारहरू सुन्छौँ। र यो पुस्तकमा चाहिँ एउटा साँचो इसाईको यात्रा चाहिँ कस्तो हुन्छ, जब ऊ इसाई हुन्छ तब उसको यात्रामा चाहिँ के कठिनाईहरू आउँछ भन्ने कुराहरू लेखिएको छ। र आज म तपाईँहरूलाई यो पुस्तकको बारेमा बताउँदै गर्दा, यो पुस्तक 240 पेजको रहेको छ र यो भाग एक, भाग दुई, भाग तीन गरेर 10 भागसम्म छ अथवा 10 चरणसम्म छ। र यसको पहिलो चरण मैले तपाईँहरूलाई बताइसकेकी छु कि पहिलो चरणमा के हुन्छ भन्दाखेरि चाहिँ एकजना यात्री हुन्छ जो इसाई हुन्छ र इसाई जीवनमा अघि बढ्न खोजिरहेको हुन्छ अनि उहाँलाई विभिन्न प्रकारको विभिन्न थोकहरूले, विभिन्न तत्वहरूले उहाँलाई उहाँको त्यो विश्वासमा हुर्काइलाई गाह्रो बनाइरहेको कुरा हामीले पढेको थियौँ, जो व्यक्तिलाई चाहिँ यात्री भनेर पुस्तकले बताएको छ। र दोस्रो चरणमा आइपुग्दाखेरि के हुन्छ अब सुनौ है त। दोस्रो चरण, यात्री पहिलेको बाटोमा नै फर्किन तयार भयो। सन्देशले उसलाई अंगालो मार्दै मिठो मुस्कानका साथ प्रोत्साहन दियो। शुभ यात्रा यात्री। यात्री हतारिँदै आफ्नो बाटो लाग्यो। यात्रामा ऊ कसैसँग बोलेन, कसैले उसलाई प्रश्न सोद्धा पनि खासै जवाफ दिन मन गएन। एउटा निषेधित भूमिमा हिँडे चाहिँ ऊ हिँड्न लाग्यो, किन उसले आफूलाई त्यहाँ सुरक्षित महसुस गरेन। सायद सन्देशले देखाएको बाटो नपुगेसम्म आफू सुरक्षित भइन्न कि भनेर सोच्दै ऊ निरन्तर हिँडिरह्यो। अन्तत ऊ ढोकामा पुग्यो। त्यहाँ एउटा पार्टीमा ढकढकाउ र त्यो तिम्रो लागि खोलिनेछ भनेर लेखिएको थियो। हताशमा उसले एक दुई पटक मात्र नभई धेरै चोटि ढकढकाएको पत्ते पाएर, यात्री के म भित्र प्रवेश गर्न सक्छु होला, म अयोग्य र विद्रोही भए पनि के उहाँले मेरो लागि ढोका खोल्नुहुन्छ होला त। यदि मेरो लागि ढोका खोलिएमा म सधैँ उहाँको प्रशंसा गाउनेछु। केही बेरपछि सद्भाव नाम गरेको एकजना मानिस ढोकामा आयो। हेर्दाखेरि ऊ गम्भीर देखिन्थ्यो। सद्भाव त्यहाँ को हो, के चाहियो होला, यात्री लाजले शिर निउराउँदै, म बोझले दबिएको एउटा पापी हुँ हजुर, म विनाशको सहरबाट आएको हुँ। हामी माथि आइपर्ने क्रोधबाट छुटकारा पाउनको लागि म अहिले सियोन पर्वततिर जाँदैछु। यो ढोकाबाट प्रवेश गरेमा मेरो गन्तव्य पुग्छु भनेर मलाई बताइएको छ, त्यसैले मलाई भित्र पस्न अनुमति दिनुहोला दाजु, सद्भावले भन्यो। अवश्य तिमी भित्र आउन सक्छौ। उसले तुरन्तै ढोका खोलिदियो। ऊ भित्र प्रवेश गर्नलाई पाइला सार्दा सार्दै सद्भावले उसलाई पछाडिबाट हुत्तै अगाडिको तिर ढकेलिदियो। यात्री छक्क पर्यो। थोरै संकालु दृष्टिले सद्भावलाई हेर्दै उसले आफ्नो कोट मिलायो। यात्री तपाईँ किन यस्तो हतारमा हुनुहुन्छ, सद्भावले भन्यो। यहाँबाट अलिक पर बालजी पुलको एउटा ठूलो महल छ, त्यो ढोकाबाट छिर्नेहरूलाई तीर्थ र त्यसका सेवकहरूले त्यो महलबाट प्राण हान्छन्। यहाँबाट छिर्न नपाउँदै तीर्थयात्रीहरू मरिहालुन् भन्ने तिनीहरू चाहन्छ। यात्री उसको कुरा सुनेर ओटोक्दै, अहो हो र, तपाईँलाई धेरै धन्यवाद छ, आफूमाथि देखाइएको अनुग्रहको लागि ऊ धेरै आभारी भयो। र सद्भावले भन्यो, तिमीहरूलाई यहाँ आउन निर्देशन दिने चाहिएको हो, यात्रीले भन्यो। सन्देशज्यूले मलाई यहाँ आएर ढकढक्याउनु अनि सद्भावतिर हेरेर उहाँले भन्नुभयो, फेरि मैले गर्नुपर्ने कुराहरूको बारेमा चाहिँ तपाईँले बताइदिनुहुन्छ भनेर भन्नुभएको थियो। सद्भावले भन्यो, तिम्रो अघिको ढोका खुल्ला छ, अब कसैले पनि यसलाई बन्द गर्न सक्दैन। यात्री फेरि भन्यो, साँच्चै यहाँसम्म आउँदा भोगेका दुःख अनि खतराको प्रतिफलहरूको बारेमा बल्ल म अहिले बुझ्न थाल्दैछु। यात्रीसँग अरू कोही आएका छन् कि भनेर सद्भावले पछाडि हेर्यो। सद्भावले भन्यो, अनि तिमी यहाँसम्म एक्लै आएको हौ, यात्रीले भन्यो। हजुर म एक्लै आए, मैले सामना गरेका खतराहरू मेरो छिमेकीहरूसँग कसैले पनि सामना गरेका छैनन्, सद्भावले भन्यो। ए अनि विनाशको सहर छोडेर यसरी यात्रा तय गर्ने तिम्रो योजनाहरू कसैलाई थाहा थिएन र, यात्रीले सहमतिको शिर हल्लाउँदै भन्यो। हजुर मेरी श्रीमती र छोराछोरीलाई थाहा थियो, तर उनीहरू मसँग आउन मानेनन्, त्यसैले म एक्लै हिँडे। उनीहरू मलाई फर्किनुहोस् भनेर पनि बोलाएका थियो छिमेकीहरूले पनि, तर म चाहिँ सुनेर नसुनेको जारी गरी काम थुनेर म आफ्नो बाटो लागे।

0: आजको लागि गन्तव्य भन्ने पुस्तक पाठ यदि नै राख्न चाहन्छु र यो पुस्तकलाई यहाँहरू आफैले एकचोटि पढ्नुहोला। यहाँहरूको जीवन एकदमै सोच परिवर्तन हुनेछ। एउटा इसाई जीवन, एउटा व्यक्ति एकदमै ठूलो भारी लिएर अगाडि हिँडिरहेको हुन्छ र उसको जीवन कसरी, उसले एक इसाई हुनको लागि कसरी स्ट्रगल गर्छ, कसरी उसले आफ्नो जीवनलाई चाहिँ अगाडि बढाउँछ भन्ने कुराहरू लेखिएको छ र यो पुस्तक तपाईँहरू जहाँ भेट्नुहुन्छ त्यहाँ पढ्नुहोला र आर्डेन लाइब्रेरीमा पनि आएर पढ्न सक्नुहुन्छ। र अर्को श्रृङ्खलामा पटक म यो पुस्तकको बारेमा बताउने छैन र अन्त्यमा यो पुस्तकको निष्कर्ष चाहिँ यहाँहरूको सामु भनिदिन मन लाग्यो र निष्कर्ष चाहिँ यहाँहरूको लागि पाठ गरिदिन मन लाग्यो। यहाँ यसरी लेखिएको छ, पाठक ज्यू, बताए मैले तपाईँलाई आफ्नो सपना, विचार्नुहोस् कतै तपाईँले गरिदिन सक्नुहुन्छ कि त्यसको मलाई व्याख्या, अथवा आफ्नै लागि वा छिमेकीको लागि, तर हुनुहोस् अनर्थ लाउनबाट होसियार, त्यसो गरेमा भलाइको सट्टा हुन्छ आफैले हानि, दिनुहोस् ध्यान मेरो सपनाको सीमा नागेर, उग्र भई तलमाथि नगर्नलाई, मेरो रूपक वा अलङ्कारलाई मजाक वा विवादको विषय नबनाऊ है, त्यस्तो काम छोडियोस् केटाकेटी र मूर्खको लागि, तपाईँ चाहिँ निहाल्नुहोस् पस्किएको विषयको तत्वलाई, पर्दा खोली भित्र हुनुहोस्, खोज्नुहोस् मेरो अलङ्ककारहरूलाई र नचुक्नुहोस्, खोज्नेले पाउनेछ, इमान्दारी लाभान्वित हुनेछ, यदि ममा मेरो तुस फेला परेमा यसलाई मिल्काउन, तर सुनलाई चाहिँ सम्हाल्न दृढ हुनुहोस्, यदि मेरो त्यो सुन कच्चै भएमा पनि बिहा छ भन्दैमा कसैले स्याउनै फाल्दैन, तर प्याली हाल्नु भयो भने पनि हुन्छ त्यो व्यर्थ, अनि एउटा कुरा पक्का हो कि म फेरि सपना देख्नेछु भनेर यो पुस्तक यसरी टुङ्गिन्छ र यो पुस्तकलाई अब अवश्य मैले पाठ गरेर सुनाउने भन्दा पनि यहाँहरूले आफै खोजेर पाठ गर्नुहोला र अर्को श्रृङ्खलामा म अर्को पुस्तक, अर्को एकदमै असल, एकदमै जीवन उपयोगी, एकदमै हाम्रो जीवनै परिवर्तन गर्ने प्रकारको पुस्तकहरू आर्टेन पुस्तकालयमा खोजेर तपाईँहरूको सामु ल्याउनेछु र तपाईँहरू कार्यक्रम सुनेर पर्खेर प्रतीक्षामा रहनुहोला भन्ने म चाहन्छु। र आजको लागि कार्यक्रम पुस्तक र जीवनको कार्यक्रम सकिएको कारणले गर्दा म यहाँबाट बिदा हुन चाहन्छु र बिदा भन्दा अगाडि तपाईँहरूलाई आर्टेन पुस्तकालयको पुस्तकहरूको बारेमा केही जान्न, जानकारी लिन मन छ भने हामीलाई यस कार्यक्रमको अन्त्यमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। हामी तपाईँहरूलाई प्रतिक्रिया दिनेछौ। साथै आर्टेन लाइब्रेरी भनेर फेसबुक पेज छ, त्यहाँ पनि हामीले सम्पर्क गर्न सक्नुहुनेछ र हामी तपाईँहरूलाई तपाईँहरूको जिज्ञासा, मन नभएको केही प्रश्नहरूलाई स्पष्ट पार्ने कोसिस गर्छौ भन्दै आज कार्यक्रम पुस्तक र जीवनबाट म कार्यक्रम प्रस्तुता स्तर राई बिदा हुन चाहन्छु र अर्को हप्ता मंगलबार ठिक यही समयमा भेट्ने आशा गर्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: आदरणीय श्रोता, आज कार्यक्रम मार्फत प्रस्तुत गरिएका कुराहरू तपाईँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम प्रति केही प्रतिक्रिया दिन चाहनुहुन्छ अथवा आर्टेन पुस्तकालय प्रति तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो ठेगाना रहेको छ आर्टेन लाइब्रेरी, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौँ। फोन नम्बर 98231947 र हाम्रो इमेल आईडी रहेको छ esterrai747@gmail.com esterrai747@gmail.com। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रम पुस्तक र जीवनको लगभग अन्तिमतिर आइसकेको छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ। अर्को हप्ता यसै समय पुनः भेट्ने आशाका साथ हामी विदा हुन्छौ। जय मसी, नमस्कार। सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आर्टेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ र यस कार्यक्रममा हामी सत्य, ईश्वरीय यथार्थता र मानव जीवनको रहस्य आदिको विषयमा रहेर यहाँहरूलाई जानकारी दिने गर्दछौ। यस कार्यक्रमले संसारका सबै मानिसहरूलाई सत्यको ज्ञान आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी संसारमा भएका विभिन्न धर्महरूको शुरूआत कसरी भयो भन्ने विषयमा हेर्नेछौ। भनिन्छ, मानिसहरूले आफ्नो मनमा जे उचित ठाने तिनै कुराहरूलाई ईश्वर बनाउँदै जाँदा संसारमा नामाकरण गर्नै नसकिने धर्महरू भए। हो श्रोता, संसारमा भएका बहुसंख्यक धर्महरू अर्थात बेबुलुनी धर्मको बारेमा कुराकानी गर्नेछौ। बेबुलुनी धर्म भनेको के हो, यसको शुरूआत कसरी भयो, किन भयो, अनि बाइबली दृष्टिकोणमा यी धर्महरूको अस्तित्वको बारेमा हामी बुझ्नेछौ। यही विषयमा तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई विक्रम दुबे तपाईँ हाम्रो माझमा उपस्थित हुनु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिन्दुमा म विक्रम दुबेको ख्रिष्टीय अभिवादन, जय मसीह तथा नमस्कार। आज हामी बेबिलोनी धर्मको शुरूआत कसरी भयो, यसभित्र कुन कुन धर्महरू पर्दछन् र यसबारे बाइबलको दृष्टिकोण कस्तो छ भनी उत्खनन गर्नेछौ। यस विषयमा अघि बढ्नु पहिले म हामीलाई प्रेम गरी कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका श्रोताबिन्दुमा एउटा अनुरोध गर्न चाहन्छु कि बेबिलोनी धर्मको शुरूआतको विषयमा बुझ्नका लागि विविध धर्महरूको इतिहासलाई केलाउनु पर्ने हुँदा अरू धर्ममा आस्था राख्नुहुने श्रोतागणमा कुनै नकारात्मक प्रभाव नपरोस् भनी बडो बुद्धिमानी पूर्वक तयार गर्न मेहनत गरिएको छ। यसको बावजुद पनि यहाँहरूको मनमा चोट पर्न गए माफी गरिदिनुहुन्छ भनी विश्वास गर्दछु। बाइबलमा परमेश्वरले स्त्रीको सन्तान र शैतानको सन्तानको बारेमा जुन भविष्यवाणी गर्नुभएको थियो, त्यस भविष्यवाणीलाई धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट पनि हामी बुझ्न सक्छौ। धार्मिक दृष्टिकोण अनुसार स्त्रीको सन्तान भन्नाले ख्रीष्ट येशूको सेवा गर्ने र उहाँमाथि विश्वास गर्नेहरूको समूहलाई जनाउँछ भने शैतानको सन्तान भनेर चाहिँ शैतान र त्यसका सेनाहरूको सेवा गर्ने बेबिलोनी धर्म र त्यसबाट सुरु भएका अरू धर्महरूलाई जनाउँछ। बेबिलोनी धर्म एउटा देखिए तापनि यसबाट निस्किआएका सबै सांसारिक धर्महरूलाई यसले बुझाउँछ, जस्तै ग्रीक पौराणिक धर्म, रोमि पौराणिक धर्म, इस्लाम धर्म, हिन्दू धर्म, बौद्ध धर्म, सिख धर्म, जोरास्त्रो धर्म, सिन्तो धर्म, कन्फ्युसियस धर्म, ताओ धर्म, प्रकृति पुज्ने धर्म जसलाई एनिमिजम पनि भनिन्छ, प्रेतात्मा पुज्ने धर्म जसलाई सामानिजम पनि भनिन्छ, बहाई धर्म र स्थानीय लोक धर्म आदिलाई बेबिलोन धर्मले समेट्दछ। वर्तमान समयको नयाँ युग अभियान र बहुधर्मवाद जस्ता आधुनिक सिद्धान्तहरू पनि बेबिलोनी धर्मबाट प्रभावित भएका छन्, जसमा शैतानले खुब प्रभाव पारेको छ। मानव इतिहासलाई राम्रोसँग केलाएर हेर्ने हो भने परमेश्वरले गर्नुभएको भविष्यवाणी पूरा हुँदै आएको छ अनि त्यसै क्रममा पहिलेदेखि नै मानिसहरूले यस संसारको देव अथवा यो संसारको शासकको रूपमा शैतानको सेवा गर्दै आएका छन्। बाइबलले बताउँछ येशू ख्रीष्ट जो परमेश्वरको रूप हुनुहुन्छ, येशू ख्रीष्टको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ। यसको मतलब प्रियहरू, शैतानले तपाईँ र परमेश्वरलाई मिलन हुन नदिनका लागि विभिन्न नाम गरी देवको रूपमा तपाईँलाई तपाईँकै सृष्टिकर्ता परमेश्वरबाट अलग गराउन हर प्रयास गर्दछ। कारण शैतान चाहदैन तपाईँ परमेश्वरको नजिक भएको, शैतान चाहदैन तपाईँ स्वर्गको रमहाटमा आनन्दित भइबसेको, त्यो त मात्र तपाईँको बर्बादी चाहन्छ, नरकुण्डको आगोमा तड्पेको चाहन्छ। तपाईँ के चाहनुहुन्छ, देव रूपी खोल ओढेर तपाईँलाई महान परमेश्वरबाट अलग गरेको चाहनुहुन्छ कि ख्रीष्टतिर फर्केर देव रूपी खोल ओढेर तपाईँको समझलाई नै अन्ध तुल्याउने शैतानको मुकाबिला गर्न चाहनुहुन्छ? प्रियहरू, यदि तपाईँ शैतानको मुकाबिला गर्न तयार हुनुहुन्छ भने ख्रीष्ट तपाईँको पक्षमा खडा हुनुहुन्छ। येशू ख्रीष्टले भन्दै हुनुहुन्छ, अब यस संसारको न्याय हुन्छ, चिन्ता नगर तर बुद्धिमानी साथ ठिक निर्णय गर, किनभने यस संसारको शासक बाहिर फालिनेछ। अनि जब म पृथ्वीबाट उचालिन्छु, म माथि विश्वास गर्ने सबैलाई मेरो घरमा लानेछु। येशूले भन्नुभएको छ यस संसारको शासक बाहिर फालिनेछ। यहाँ संसारको शासक भन्नाले विभिन्न देवी देवताको नाम गरी शासन गर्ने शैतानलाई जनाउँछ। र येशू ख्रीष्टले घोषणा गर्दै हुनुहुन्छ कि त्यो शैतान बाहिर फालिनेछ। यहाँ बाहिर भन्ने शब्दले लगातार बलिरहेको गन्धकको भट्टी वा नरकलाई बुझाउँछ, जहाँ पीड़ा र दारा किटाई मात्र हुन्छ। त्यहाँ परेपछि कोही उम्कन सक्दैन, सदाको लागि तिनीहरूले भयंकर कष्ट र यातना पाइरहन्छन्। एकछिन विचार गर्नुहोस्, परमेश्वरले विभिन्न देवी देवताको नाम गरी तपाईँलाई भरमराएर शासन गर्ने शैतानको लागि कस्तो ठाउँ राख्नु भएको रहेछ। अब फेरि विचार गर्नुहोस् प्रियहरू, गलत कुरामा अन्धो भई विश्वास गर्ने चाहिँ कहाँ जान्छ होला? अवश्य पनि त्यो पनि त्यही नरक कुण्डमा जान्छ। म तपाईँलाई प्रश्न गर्दछु, तपाईँ कहाँ जान चाहनुहुन्छ? के तपाईँ नरकको आगोमा तडपिन चाहनुहुन्छ? तपाईँले पृथ्वीमा लिनुभएको निर्णयले तपाईँलाई स्वर्गमा प्रवेश र नरकबाट सुरक्षित गर्नेछ। यदि पृथ्वीमा हुँदा नै ख्रिस्टलाई आफ्नो जीवनमा स्वागत गर्नुभयो भने तपाईँ नरकुण्डबाट बच्न सक्नुहुन्छ। तपाईँलाई लाग्न सक्ला, कसले पो स्वर्ग देखेको छ र कसले स्वर्ग देखेर आएको छ र कसले नरकुण्ड देखेको छ र? तर यस सम्बन्धमा बाइबलले भन्छ, आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा नै विश्वास हो। यही विश्वासद्वारा तपाईँ स्वर्गमा प्रवेश गर्न सक्नुहुन्छ। हामीले स्वर्ग देखेका छैनौ, न त परमेश्वरलाई नै देखेका छौ। नदेख्दा नदेख्दै पनि परमेश्वर हुनुहुन्छ, स्वर्ग पनि छ, र एक दिन म त्यहाँ हुन्छु भन्ने आशाले समेटेको अडिग भरोसा, जहाँ शंकाको सहभागिता नै हुँदैन, त्यसलाई नै विश्वास भनिन्छ। जब तपाईँ ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ, तब उहाँ तपाईँलाई बचाउनका लागि उहाँले तयार गर्नुभएको योजना पूरा गर्नुहुन्छ। त्यसैले येशू ख्रीष्टलाई भन्नुहोस्, प्यारो प्रभु, तपाईँ नै सत्य परमेश्वर हुनुहुन्छ भने म मानिलिन्छु, र तपाईँको विरुद्धमा मैले गरेका पाप अधर्म छाडेर तपाईँसँग नयाँ सम्बन्ध कायम गरी अघि बढ्न चाहन्छु। तपाईँलाई मेरो प्रभु र मुक्तिदाता भनी स्वीकार गर्दछु। मेरो हृदयमा राज गर्नुहोस् र आशिष दिनुहोस्। येशु ख्रीष्टको नाउँमा आमेन। कार्यक्रममा अब पालो सांगीतिक विश्रामको हामी एउटा सुमधुर गीत प्रस्तुत गर्दछौ।

0: सांगीतिक विश्रामपछि स्वागत गर्दछौ फेरि कार्यक्रम सुसमाचार सबैका लागिमा। जब परमेश्वरले स्वर्गबाट खसालिएको लुसिफर र त्यसका सेनाहरूलाई यो संसारको देवताहरूका रूपमा सेवा गर्ने अनुमति दिनुभयो, त्यहीबाट सांसारिक धर्महरू निर्माण हुँदै गए। ईसापूर्व 2458 अर्थात नुआ भन्ने व्यक्तिको समयमा भएको जल प्रलयपछि विभिन्न धर्महरू उत्पन्न भई ठोस प्रकारले निर्माण हुन थाले। नुआ भन्ने व्यक्तिका सेम, हाम र एपेत नाम गरेका तीनजना छोराहरू थिए। यी तीन छोराहरूबाट जन्मेका 70 जना मानिसहरूले विभिन्न जातिहरू निर्माण गरी मध्य पूर्वको भागहरूमा बसोबास गरेको तथ्य बाइबलमा भेट्दछौ। नुआका छोरा हाम, हामका जेठा छोरा कुशको 6 पुत्र निम्रोद नै बेबिलोनी धर्मका प्रतिपादक हुन्। बेबिलोनी धर्म मानव इतिहासको पहिलो संगठित धर्म हो। बेबिलोनी धर्मको शुरूआत गर्ने व्यक्ति निम्रोद हुन्। निम्रोद विद्रोही र झगडालु शब्द हो। जस्तो नाम उस्तै काम भने झै कलिलो उमेरदेखि नै निम्रोदमा विद्रोही र लडाई झगडा गर्ने स्वभाव थियो। ऊ लडाई गर्न सक्ने बहादुर व्यक्ति थियो र त्यो क्षेत्रमा उसको विरुद्धमा खडा हुन सक्ने व्यक्ति कोही पनि थिएन। त्यसै कारण बाइबलले निम्रोदको विषयमा गवाही दिन्छ कि यिनी नै वीर पुरुष भए, यिनी नै परमप्रभुको सामु शक्तिशाली शिकारी भए। जल प्रलयको प्रभावको कारणले गर्दा निम्रोदका समयकालमा मानिसहरूलाई गाँस, बाँस र कपासको ठूलो खाँचो थियो। सृष्टिको सुरुमा चाहे मानिस होस् चाहे पशु पंक्षी, परमेश्वरले शाकाहारी बनाउनु भएको थियो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रुखहरू दिन्छु, ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन् भन्नुभएको थियो। तर जब जल प्रलय भयो, जल प्रलय पछि मानिस पशु सबैको आहारामा परिवर्तन भयो। कारण जल प्रलय पछि वनस्पति जन्य खानेकुराको अभाव हुन थाल्यो। त्यसैले जनावर र मानिस सबैले मासु खान सुरु गरे। बाघ, भालु र सिंह जस्ता जनावरहरू सुरुमा शाकाहारी थिए, तर जल प्रलय पछि तिनीहरू मांसाहारी भए। आहाराको निम्ति ती हिंस्रक जनावरले शिकार खोज्न थाले। कहिलेकाहीँ त मानिसलाई पनि आफ्नो शिकार बनाउँथे। त्यसै कारण त्यति बेलाका मानिसहरूलाई ती बलिया हिंस्रक जनावरमाथि विजय हुने वीर शिकारीको खाँचो थियो। र त्यस बेला निम्रोद अति शक्तिशाली शिकारी थिए भनी बाइबलले परिचय दिदछ। निम्रोदले जनावरको शिकार गरेर मानिसहरूको निम्ति खानेकुरा उपलब्ध गराइदिन्थे। उनले हिंस्रक जनावरहरूको आक्रमणबाट मानिसहरूलाई सुरक्षा दिन्थे, जसकारण निम्रोद मानिसहरूका जीवन रक्षक बनेका थिए। त्यसको परिणाम स्वरूप त्यस समयका मानिसहरूले निम्रोदलाई आदर इज्जत गर्न थाले। यसरी बिस्तारै निम्रोद मानिसहरूका नजरमा देवता जस्तै उचालिन थाले। बाइबलले बताउँछ सुरुमा निम्रोदको राज्यमा बेबिलोन, एरेक, अक्कद र कल्नेह थिए, जुन सिनार देशमा छन्। अर्थात् निम्रोदको अधिकार क्षेत्र सिनार भन्ने ठाउँबाट सुरु भयो, जुन अहिलेको इराक र पर्सियन खाडी भएको क्षेत्र पर्छ, र त्यो अश्शुरसम्म अर्थात् अहिलेको सिरिया देशसम्म पुग्यो। तिनले आफ्नो राज्यको राजधानी युफ्रेटिस नदीको नजिक बेबिलोन नामक ठाउँमा बनाए। निम्रोद वीर र शक्तिशाली शिकारी भएकाले गर्दा आफू प्रख्यात भई सारा संसारभरि प्रभाव जमाउनको लागि उनले ती क्षेत्रहरूलाई एक बनाउन चाहन्थे। त्यही उद्देश्य प्राप्तिको लागि निम्रोदले बाबेलको धरहरा बनाउन सुरु गरे, कारण उक्त धरहराबाट स्वर्ग पुग्न सकिन्छ भन्ने उनको विचार थियो। बाबेल भन्ने शब्दको अर्थ परमेश्वर कहाँ जाने ढोका भन्ने हुन्छ। निम्रोद आफू त्यो धरहराको टुप्पामा बस्न चाहन्थे र मानिसहरूले उसलाई ईश्वर जस्तै गरी प्रशंसा गरोस् भन्ने तिनको अपेक्षा थियो। निम्रोद ईश्वर हुन चाहन्थे र उसको शक्ति, सामर्थ्य एवं प्रभाव देखेर सबै मानिसहरू जम्मा भएर तिनको पूजा गर्न थाले। यस प्रकारले बेबिलोनी धर्मको शुरूआत भएको हो। निम्रोदको काम प्रति यहोवा परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ, उहाँ अप्रसन्न हुनुभयो, उहाँलाई खुसी लागेन, किनकि परमेश्वर सृष्टिकर्ता हुनुहुन्थ्यो अनि परमेश्वरकै हातको रचना जसलाई उसको आमाको गर्भमा रच्नु भएको थियो, जो नाश भएर जान्छ, जो अनन्तसम्म रहँदैन, त्यस्तो व्यक्ति परमेश्वरको स्थान लिन चाहन्थ्यो अनि त्यो प्रयासको लागि परमेश्वर निम्रोदसँग एकदमै दुखी हुनुभयो। त्यति बेलासम्म पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थियो। आफूसँग भएको राजनैतिक तथा सैनिक शक्तिद्वारा निम्रोदले मानिसहरूमाथि शासन गर्थे। तब परमेश्वरले ती मानिसको भाषा खलबल पारिदिनुभयो, तब तिनीहरूको बीच संसार सम्बन्ध बिग्रन पुग्यो र तिनीहरू पृथ्वीको चारैतिर छरपस्त हुन थाले। विभिन्न स्थानहरूमा बसोबास गर्ने क्रममा तिनीहरूले सुरुमा विश्वास गरेको बेबिलोनी धर्मलाई आधार बनाएर अरू धर्महरू निर्माण गरी विभिन्न प्रकारका देवी देवताको सेवा गर्न थाले। मानिसले खानेकुरा, बस्ने ठाउँ र लगाउने लुगा जस्ता भौतिक आवश्यकताको प्रबन्ध मिलाइदिने अनि तिनीहरूका जीवन रक्षा गर्ने ईश्वरको खोजी गरे। त्यसको निम्ति मानिसले विभिन्न सांसारिक धर्महरूमा भर परी त्यस अन्तर्गतका देवी देवताको सेवा गर्न थाले। यसो गर्नु भनेको मानिसले परमेश्वरको सृष्टिको उद्देश्यलाई पूर्ण रूपमा उल्लङ्घन गर्नु हो, किनकि परमेश्वर भन्नुहुन्छ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मेरो महिमाको निम्ति सृष्टि गरेको छु, किनकि परमेश्वर भन्नुहुन्छ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु। यसको मतलब प्रियहरू, परमेश्वरले उहाँको आराधना गर्नका लागि तपाईँ र मलाई परमेश्वरले रच्नु भएको हो। जब हामी मूर्ति पूजा गर्छौं, अन्य देवी देवतामाथि विश्वास गर्छौं, तब परमेश्वरसँग दुश्मनी मोडेका हुन्छौं, किनकि परमेश्वरले तपाईँ र मलाई उहाँको महिमाको निम्ति रच्नु भएको हो, उहाँको प्रशंसाको निम्ति रच्नु भएको हो। अनि आज हामी यदि मूर्ति पूजा गर्छौं, आज हामी ढुङ्गालाई पुज्छौं, आज हामी अन्य देवी देवतालाई पुज्छौं भन्नेको अर्थ परमेश्वर प्रति हामीले दुश्मनी मोड्दैछौ। यदि पश्चाताप गरी फर्कन्छौ भने परमेश्वरले तपाईँका जति नै ठुला र घिन लाग्दा पापलाई पनि धोएर सफा बनाउनुहुन्छ र स्वर्गमा तपाईँको लागि ठाउँ तयार पार्नुहुन्छ। कारण परमेश्वर भन्नुहुन्छ, अब आओ हामी सबै सँगै मिलेर आफ्ना कुरा छलफल गरौं, तिमीहरूका पाप सिन्दुरी रङका भए तापनि ती हिउँ जस्तै हुनेछन्, गाढा राता रङका भए तापनि ती ऊन जस्तै हुनेछन्। परमेश्वर भन्नुहुन्छ, आओ मेरो नजिक आओ, म तिमीसँग नजिक हुन चाहन्छु, तिम्रा पापहरू धोइदिन चाहन्छु, तिमीलाई शुद्ध र पवित्र बनाउन चाहन्छु, तिमीहरू म जस्तै पवित्र भएको म चाहन्छु, तिम्रा पापहरू धोएर सफा गर्न म चाहन्छु, परमेश्वर भन्दै हुनुहुन्छ। प्रियहरू, तपाईँका गाढा राता रङका पाप भए तापनि ऊन जस्तै बनाउन प्रभु चाहनुहुन्छ, तपाईँका पापहरू सिन्दुरे रङका भए तापनि परमेश्वर हिउँ जस्तै सफा बनाउन चाहनुहुन्छ, किनकि परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँ पापमा डुबेको प्रभु चाहनुहुन्न, पापको दलदलमा तपाईँ गढिरहेको अवस्थामा तपाईँलाई त्यो पापबाट निकाल्नका लागि परमेश्वर आफ्नो हात दिँदै हुनुहुन्छ। यदि पश्चाताप नगरिकन सत्य जान्दा जान्दै पनि मूर्ति पूजामा नै मन लगाएर परमेश्वरबाट टाढा बन्नुहुन्छ भने तपाईँमाथि परमेश्वरको दण्ड त आइपर्छ नै, साथै तपाईँको तेस्रो अनि चौथो पुस्ताका सन्तानहरूमाथि पनि उहाँको दण्डलाई कसैले रोक्न सक्दैन। यदि तपाईँ पाप गर्दै हुनुहुन्छ, जान्दा जान्दै पनि पाप गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई क्षमा दिन चाहनुहुन्छ, क्षमा दिन्छु भनेर बोलाउनु भएको छ, र पनि उहाँको निमन्त्रणलाई अस्वीकार गरेर तपाईँ जान्दा जान्दै पापमा नै फसिरहनुहुन्छ भने प्रियहरू, तपाईँले आफै माथि दण्डको भागी बन्द हुनुहुन्छ, तपाईँले आफै माथि दण्डलाई निम्त्याउँदै हुनुहुन्छ। त्यो मात्र होइन, तपाईँ माथि त दण्ड आइपर्छ नै, तर तपाईँको तेस्रो अनि चौथो पुस्तासम्म पनि परमेश्वरको दण्डलाई आउनलाई कसैले पनि रोक्न सक्दैन, तपाईँको क्षमतामा छैन, किनकि तपाईँ परमेश्वर होइन, परमेश्वर भन्दा महान कोही पनि छैन, न त तपाईँ हुन सक्नुहुन्छ, न त म नै हुन सक्छु। यदि मैले परमेश्वरको विरुद्धमा पाप गर्छु भने उहाँको दण्ड मेरो जीवनमा आउँछ, म माथि मात्र होइन तर मेरो तेस्रो अनि चौथो पुस्तासम्म, मेरो छोरा नाति पनाती खनातीसम्म यो दण्ड आइपर्छ। प्रियहरू, के तपाईँको एउटा सानो अपराधको कारणले गर्दा तपाईँको छोरा नाति पनाती र खनातीसम्म यो परमेश्वरको दण्ड होस् के तपाईँ चाहनुहुन्छ? परमेश्वर तपाई माथि, परमेश्वर तपाईँको सन्तान माथि र परमेश्वर तपाईँको परिवार माथि दण्ड पुगेको चाहनुहुन्न प्रियहरू। परमेश्वर तपाईँ अनन्त स्वर्गमा रहेको चाहनुहुन्छ। परमेश्वर तपाईँ रमाहाटमा भएको चाहनुहुन्छ। परमेश्वरसँग आनन्दित जीवन जिएको चाहनुहुन्छ। परमेश्वर तपाईँ नरकुण्डमा तडपिएको चाहनुहुन्न। परमेश्वर तपाईँ आँसु चुहाएर बसेको चाहनुहुन्न। परमेश्वर तपाईँ चिन्ता र फिक्री अनि बोझले दबिएर लादिएर बसेको चाहनुहुन्न। त्यसै कारणले गर्दा परमेश्वर आज तपाईँसँग रहन चाहनुहुन्छ। परमेश्वर तपाईँलाई हात दिँदै हुनुहुन्छ। प्रियहरू, परमेश्वर तपाईँतिर हात बढाउँदै हुनुहुन्छ। हात पक्रनुहोस् येशु ख्रिस्टको। येशु ख्रिस्टबाट तपाईँ परमेश्वरको नजिक पुग्न सक्नुहुन्छ अनि येशु ख्रिस्टले तपाईँलाई बोलाउँदै हुनुहुन्छ। यदि तपाईँले आज पश्चाताप गर्नुभयो भने तपाईँको सम्पूर्ण पुस्तालाई नै परमेश्वरको क्रोधको दण्डबाट तपाईँले बच्न अनि बचाउन सक्नुहुन्छ। प्रियहरू, पश्चाताप गर्ने समय जाँदैछ। प्रियहरू, प्रभु तपाईँलाई बचाउनको लागि तपाईँको नजिक हुनुहुन्छ। ढिलो नगर्नुहोस्, पश्चाताप गर्नुहोस् र आफू अनि सारा पुस्तालाई नै परमेश्वरको क्रोधको दण्ड पर्नबाट बच्नुहोस् अनि बचाउनुहोस्, किनकि समय जाँदैछ। परमेश्वरले हामी प्रत्येकलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: धन्यवाद दाई विक्रम दुबेलाई। साँच्चीकै आजको वचनले भने जस्तै सत्य परमेश्वर एक हुनुहुन्छ। ईश्वर कहिले पनि मानिसको हातबाट र मानिसको इच्छाबाट मानिसले सम्मान दिएकै कारण ईश्वर हुनु भएको होइन। ईश्वर सर्वशक्तिमान हुनुहुन्छ, जसले यो भूमण्डल र त्यसभित्र र बाहिर रहेका जे जति थोकहरू छन् उहाँकै हातद्वारा रचिएका हुन्। उहाँले मानिसहरूलाई आफ्नै हातद्वारा सृष्टि गर्नु भएको हो। यसर्थ हामी यो बुझ्न सक्छौ कि ईश्वर मानिसले बनाएको मूर्ति होइन। ईश्वर मानिसले कसैलाई आराधना र सम्मान दिएकै कारण मानवको इच्छामा अस्तित्वमा आएको थोक व्यक्ति वा वस्तु हुनुहुन्न। उहाँ एक हुनुहुन्छ जसको आकार प्रकार कस्तो छ भन्ने कुरा मानिसको समझ शक्ति भन्दा बाहिर छ। त्यसैले श्रोता, हामीले यो बुझ्न सक्छौ आज भन्दा 2017 वर्ष पहिले परमेश्वरको योजना अनुसार येशू ख्रीष्ट संसारमा आउनुभयो, जसले संसारका सबै मानिसहरूका पापहरूको खातिर क्रुसमा बलिदान हुनुभयो र पूर्ण 3 दिनमा मृत्युबाट बौरी उठ्नुभयो र स्वर्गमा उचालिनुभयो। यी सबै कुराहरू अरू कसैको लागि नभएर संसारका मानिसहरूको लागि परमेश्वरले गर्नुभएको थियो। हामी आशा गर्छौ कि आजको वचनबाट यहाँहरूले सत्य ईश्वरको बारेमा स्पष्टसँग जानकारी लिनु भएको छ। श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-2374-54 9860-2374। र तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँले हामीलाई इमेलबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो सुरक्षा, आशिष, शान्ति र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी सबै बिदा चाहन्छौ। नमस्कार। जय मसीह।

0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वर मौन हुनुहुन्न, प्रक्रियामा विश्वास गर्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 8 यहाँहरूलाई स्वागत छ। कहिलेकाहीँ तपाईलाई लाग्न सक्छ कि जीवन तपाईँको लागि धेरै गाह्रो भइरहेको छ र तपाईँले सामना गरिराख्नु भएको सबै परीक्षाहरूमा परमेश्वर कहाँ हुनुहुन्छ भनेर सूची राख्नु भएको हुन सक्छ। तपाईँलाई लाग्न सक्छ कि परमेश्वर मौन हुनुहुन्छ, उहाँ तपाईँलाई तपाईँको वर्तमान परिस्थितिबाट बाहिर निकाल्न मद्दत गर्न इच्छुक हुनुहुन्न वा उहाँले तपाईँलाई प्रतिज्ञा गर्नुभएको आशिषहरू प्रदान गरिराख्नु भएको छैन। प्रिय श्रोता, आज म तपाईँहरूसँग के साझा गर्न चाहन्छु भने तपाईँको जीवनको लागि उहाँले गर्नुभएको प्रतिज्ञा पूरा गर्ने कुरामा परमेश्वर कहिले निदाउनुहुन्न। जब उहाँ मौन देखिनुहुन्छ, यसको अर्थ उहाँ पर्दा पछाडि काम गरिरहनु भएको छ। तपाईँले आफ्नो जीवनमा विजय प्राप्त गर्न सकुन् भनेर सबै कुरा तयार पार्दै हुनुहुन्छ। विलापको पुस्तक 3:25-26 पद, परमप्रभुको बाटो हेर्ने उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चुपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ। परमेश्वरले हामीलाई उहाँको वचनमा दिनुभएका सबै प्रतिज्ञाहरू पूरा गर्न सधैँ विश्वास योग्य हुनुहुन्छ। हामीले प्रक्रियामा विश्वास गर्नु महत्वपूर्ण छ। उहाँको योजना र समय अनुसार चीजहरू पूरा हुन दिनुहोस् र गुनासो गर्नुको सट्टा हामीले परमेश्वरलाई धन्यवादका साथ प्रार्थना गर्नुपर्छ र उहाँको अद्भुत आशिष प्राप्त गर्ने काम पूरा गर्नको लागि पर्खनुपर्छ। स्तरको पुस्तकमा हामी एउटा उत्कृष्ट उदाहरण देख्छौ जहाँ परमेश्वरले आफ्नो मानिसहरूको अन्तिम उद्धारको लागि पर्दा पछाडि काम गर्नुभयो। यस कथाको पहिलो भागमा 5 इन्द्रियहरूको दृष्टिकोणबाट यो देखिन्थ्यो कि परमेश्वरका मानिसहरू विनाशको लागि निश्चित थिए। परमेश्वर मौन देखिनुभयो। यद्यपि एस्थर र उनका काका मोर्दकैले प्रार्थनामा समय बिताए र त्यसपछि तिनीहरूले परमेश्वरले तिनीहरूलाई कसरी निर्देशन दिनुभयो त्यस अनुसार कदम चाले। सही समयमा परमेश्वरले आफ्नो उत्कृष्ट बुद्धि, शक्ति र अनुग्रह प्रयोग गरेर आफ्ना मानिसहरूलाई छुटकारा दिने कठिन भाग गर्नुभयो। एफिसीको पुस्तक 3:20 पद, उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेका वा चिताएका भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरको बुद्धि हाम्रो सानो दिमागले कल्पना गर्न सक्ने भन्दा धेरै महान छ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञाबाट बुद्धि, शक्ति र अनुग्रह प्रयोग गरेर आफ्ना मानिसहरूलाई छुटकारा दिने कठिन भाग गर्नुभयो। एफिसीको पुस्तक 3:20 पद, उहाँलाई

0: हामीले सम्भव भएको भन्दा धेरै महान छ। हाम्रो लागि परमेश्वरमा हाम्रो भरोसा राख्ने बारेमा हो, उहाँसँग हाम्रो जीवन र भविष्यको ठूलो तस्विर छ भनेर बुझेर त्यो प्रक्रिया प्रकट हुनको लागि पर्खने बारेमा हो। रोमीको पुस्तक 11 अध्यायको 33 पद, आहा परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने। परमेश्वरले हाम्रो जीवनमा आफ्नो इच्छा कसरी पूरा गर्नुहुन्छ भन्ने कुरा उहाँमा निर्भर छ। उहाँले हाम्रो लागि प्रतिज्ञा गर्नुभएका कुराहरू पूरा गर्न उहाँले प्रयोग गर्नुभएका सबै शक्तिशाली तरिकाहरू हामी बुझ्न सक्दैनौ। हाम्रो काम केवल प्रार्थना गर्नु र उहाँले हाम्रो अगाडि राख्नु भएको प्रतिज्ञामा कार्य गर्नु हो। यहोशूको पहिलो अध्यायमा हामीले पढ्छौ, जहाँ परमेश्वरले यहोशूलाई प्रतिज्ञा गरिएको भूमि दावी गर्न निर्देशन दिनुभयो। यहोशूलाई परमेश्वरबाट कुनै जानकारी दिएको थिएन कि तिनीहरूले यर्दन कसरी पार गर्न सक्नेछन् वा नदीको पारिपट्टि पुगेपछि तिनीहरूले आफ्ना शत्रुहरूलाई कसरी पराजित गर्न सक्नेछन्। उनको एकमात्र कर्तव्य परमेश्वरको प्रतिज्ञा अनुसार काम गर्नु र आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरिएको भूमितर्फ डोर्याउनु थियो। यहोशूले परमेश्वरको आज्ञा पालना गरे अनि जब तपाईँ यहोशूको पुस्तक पढ्नुहुन्छ, तपाईँले कहाँ परमेश्वरले एक पछि अर्को चमत्कार गर्नुभयो भनेर देख्नुहुन्छ, जसको परिणाम स्वरूप उहाँका मानिसहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमि दावी गरे। श्रोता, परमेश्वरले तपाईँको लागि पनि त्यस्तै गर्नुहुनेछ जुन उहाँले एस्तर र यहोशूको लागि गर्नुभयो। तपाईँ प्रतिको उहाँको प्रेम निस्वार्थ र अनन्त छ। परमेश्वरले मन पर्नेहरू छान्नुहुन्न। उहाँले छान्नुहुने एक मात्र शर्त भनेको हामीले उहाँमा हाम्रो आशा र भरोसा राख्नु हो, र जब उहाँले हामीलाई केही गर्न निर्देशन दिनुहुन्छ, हामी ती निर्देशनमा विश्वासका साथ कार्य गर्छौ। जब हामी त्यसो गर्छौ, उहाँले सबै ढोकाहरू खोल्नुहुनेछ र सबै स्रोतहरू प्रदान गर्नुहुनेछ, जसको परिणाम स्वरूप उहाँले हामीलाई दिनुभएका अद्भुत प्रतिज्ञाहरू प्रकट हुनेछन्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण, प्रस्तुता हरि जिज्ञासुको साथमा।
2: आदरणीय श्रोता मित्र, जय मसीह, नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। हरेक हप्ता चाहिँ आज पनि म तपाईँको बीचमा उपस्थित भइसकेको छु। तपाईँ खुसी हुनुहुन्छ, तपाईँ आराम हुनुहुन्छ, स्वदेशमा विदेशमा जो जहाँ हुनुहुन्छ आराम हुनुहुन्छ भन्ने आशा गर्दछु। र यो संसारमा रहन्जेलसम्म तपाईँ हामी एकदमै उत्कृष्ट साथ आफ्नो जीवन जिउनु पर्ने हुन्छ। हामीले हाम्रो जीवनलाई सहज साथ अगाडि बढाउनु पर्ने हुन्छ। धेरै उतार चढाव आउँछन्, धेरै समस्याहरू आउँछन्, धेरै पीरहरू हाम्रो जीवनमा हुँदछ, तर पनि तपाईँ र म यो संसारमा बाँचुन्जेलसम्म केही न केही असल कार्य, केही न केही अरूको निम्ति हामी जिउनु पर्ने हुन्छ। यो जीवन असाध्यै सुन्दर छ। यो सुन्दर जीवनलाई अझ सुन्दर बनाउनको लागि तपाईँ र हामी सधैँ सकारात्मक बाटोतर्फ अगाडि बढ्नु पर्ने हुन्छ। सकारात्मक बाटोले हामीलाई एउटा असल गन्तव्यमा पुर्याउँदछ। तपाईँ हिँड्दै जाँदाखेरि धेरै उतार चढावहरू, ठेस लाग्न सक्छन्, अन्य धेरै गाह्रो अवस्था भएर जान पर्दछ, तर तपाईँ सकारात्मक बाटोमा हिँडिरहनु भएको छ भने तपाईँ एकपटक असल गन्तव्यमा पुग्नुहुन्छ। यो नै जीवनको अर्थपूर्ण सन्देश हो। प्रिय मित्र, म तपाईँसँग आज फेरि पनि एउटा उत्साहपूर्ण सन्देश लिएर आएको छु। परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ। परमेश्वरले तपाईँलाई प्रेम गरेको कारणले गर्दाखेरि हामी आज यो स्थानमा छौं र हामीले परमेश्वर प्रति भरोसा गरिराखेको छौं, किनकि परमेश्वरले तपाईँ र मेरो जीवनमा समय आएपछि काम गर्नुहुन्छ, ठिक समयमा काम गर्नुहुन्छ र ठिक समयमा उहाँले हामीलाई माथि उठाउनुहुन्छ। र माथि उठ्नु भनेको हामीले अरू धेरै मानिसहरूलाई केही असल कार्यमा अगाडि बढाउनु पनि हो। तपाईँ माथि उठ्नु भनेको सामाजिक परिवर्तन, आर्थिक परिवर्तन, सामाजिक आर्थिक अन्य विभिन्न कुराहरूमा रूपान्तरण गर्नु हो। आजको कार्यक्रमको मुख्य विषय वस्तुतर्फ जानुभन्दा अघि आज आउनुहोस् फेरि एउटा सम्बोधन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

प्रिय मित्र, कहिलेकाहीँ धेरै युवा युवतीहरू र अरू धेरै व्यक्तिहरू अब जीवनमा मैले केही पनि गर्न सक्दिन, सबै कुराहरू सकियो, अब के नै पोछ र गर्ने कुराहरू भनेर उनीहरू तर्किन खोज्दछन्, आफूलाई सकाउन खोज्दछन्, आफूलाई टाढा राख्न सक्दछन्, एकदम निराश हुँदछन्, सबै कुराहरू सकियो भन्दछन्। तर परमेश्वरले जो अभावमा रहेकाहरू, जो समस्यामा रहेकाहरू, जो केही पनि नभएकाहरूलाई परमेश्वरले उठाउनुहुन्छ। आज संसारमा, विश्वमा र अन्य विभिन्न ठाउँमा हेर्नुभयो भने धेरै व्यक्तिहरू, आर्थिक अभावमा रहेका व्यक्तिहरू, समस्यामा भएका व्यक्तिहरू, अप्ठ्यारो परिस्थितिमा भएर गएका व्यक्तिहरू र जो कोही नभएका, केही नभएका व्यक्तिहरू, जसले निराश जीवनलाई आफूले कदर गरिराखेका हुन्छन्, उनीहरूको जीवनमा परमेश्वरले नयाँ काम गरिरहनु भएको छ, उनीहरूलाई परमेश्वरले बोलाउनु भएको छ। नेपालको सन्दर्भमा पनि त्यही हो, जो व्यक्ति कोही केही छैन र जो चाहिँ निराश भएको छ, जो थाकेको छ, त्यस्ता व्यक्तिले परमेश्वरमा विश्वास गरेर उनीहरूको जीवन असल रूपमा अगाडि बढ़िरहेको हामी देख्छौ। प्रिय मित्र, यो चाहिँ परमेश्वरको अनुग्रह हो। त्यसकारणले परमेश्वरले तपाईँको जीवनमा सही समयमा, सही ठाउँमा काम गर्नुहुन्छ। हामीले अहिले नै आत्तेर, अहिले नै हामी निराश भएर, अहिले नै प्रभुलाई विश्वास गरेको त छु, परमेश्वरमा विश्वास गरेको त छु, परमेश्वरमा मैले प्रार्थना गरिराखेको त छु, परमेश्वरमा मैले धेरै पुकारा गरिराखेको छु, तर पनि मेरो समस्याहरू समाधान भएन, मेरो पीड़ा कम भएन, मेरा अरू धेरै कुराहरू कम भएन भनेर तपाईँ निराश हुनुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ। किनकि तपाईँलाई तपाईँको जीवनमा परमेश्वरले सही समयमा काम गर्नुहुन्छ। त्यसकारणले पवित्र धर्मशास्त्र बाइबलमा पनि तपाईँले त्यहाँ हेर्नुभयो भने धेरै त्यस्ता खालका व्यक्ति छन् जो अप्ठ्यारो परिस्थितिबाट भएर गइराखेका थिए, तर उनीहरूको जीवन पछि जीवनमा परमेश्वरले काम गर्नुभयो र उनीहरू उत्कृष्ट व्यक्ति बनेका थिए। तपाईँले पवित्र धर्मशास्त्र बाइबलमा योसेफ भन्ने व्यक्तिलाई तपाईँले देख्नुहुन्छ र पढ्नुहुन्छ। ती व्यक्ति चाहिँ आफ्नो दाजुभाइबाट बेचिए, निराश भए र धेरै कुराहरू भए, अप्ठ्यारो परिस्थिति भएर गए, तर उनी एकपल्ट विश्व देशको प्रधानमन्त्री भए। तर त्यो चाहिँ उनी लुहुर लुहुर हिँडे, आफ्नो सबै समस्याहरू जे भए पनि उनी चाहिँ परमेश्वरले बोलाएपछि परमेश्वरको कामको लागि उनीहरू हाजिर भए। मोसा भन्ने व्यक्ति जसले चाहिँ म केही पनि बोल्न जान्दिन, म केही पनि सक्दिन भन्दै थिए, तर पनि परमेश्वरले उनलाई प्रयोग गर्नुभयो। पावल भन्ने व्यक्ति जो आफ्नो जीवनमा धेरै तुरत कामहरू गरिराखेको थिए, तर परमेश्वरले बोलाएपछि उनीहरू सही ठाउँमा काम गरिसकेपछि उनी परमेश्वरको सन्देश प्रचारको लागि धेरै ठाउँमा गए, धेरै यात्रा गरे, ढुङ्गाहरूको चोट खानु पर्यो, अरू धेरै मानिसहरूले आलोचना गरे, तर पनि उनी परमेश्वरको कामको लागि उभिए। प्रिय मित्र, तपाईँ र हामी परमेश्वरमा विश्वास गर्ने भएका कारणले गर्दाखेरि सही समयमा परमेश्वरले एकपटक हामीलाई काम गर्नुहुन्छ। आज नहोला, भोलि नहोला, पर्सि नहोला, अरू धेरै कुराहरूमा उतार चढाव आउला, तर एक दिन परमेश्वरले तपाईँलाई र मलाई सहायता गर्नुहुन्छ। हामीलाई अगाडि बढ्नको लागि परमेश्वरले सहायता गर्नुहुन्छ। त्यसले हामीले दूरदर्शी कुराहरूलाई मुख्य तरिकाले हेर्नुपर्ने हुन्छ। धेरै टाढोको कुराहरूलाई पनि हामीले अवलोकन गर्नुपर्छ, त्यसकै डिस्क्राइब गर्नुपर्छ र त्यो बाटो हामी हिँड्नको लागि हामी प्रयत्न गर्नुपर्छ। तपाईँलाई थाहा छ, आकाशमा उडिरहेको चिल धेरै माथि, जति माथि उड्यो त्यति उसले त्यो आफ्नो आहाराको कुराहरू देख्दछ। जब चिल चाहिँ जब भुइँमा जति नजिक हुन्छ ती चाहिँ जमिनमा जान खोज्छ, तर बिस्तारै आयो भने उसले त्यो नजिकको कुराहरू देख्न सक्दैन। मेरो मतलब त्यो चिल चाहिँ 8 किलोमिटर माथि उड्यो भने त्यसले उसले आफ्नो आहाराको लागि धेरै कुराहरू तेजिलो तरिकाले देख्न सक्छ, तर नजिकबाट उसले ती आहारा त्यति राम्रो देख्न सक्दैन रे। त्यसकारणले तपाईँ र म जब जमिनमा बसिराखेका हुन्छौ अथवा घरभित्र बसिराख्छ हामीले केही पनि देख्दैन। जब हामी अग्लो डाँडामा पुग्छौ र त्यहाँबाट धेरै कुराहरू देख्छौ, काठमाडौँ उपत्यकाको देख्छौ, अरू तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँदेखि अलि माथि जानुभयो भने त्यो ठाउँको सुन्दरता, त्यो सहर धेरै असल तरिकाले तपाईँले देख्नुहुन्छ। घरको छतमा गएर हामीले चारैतिर हेर्यौँ भने छिमेकीहरूका घरहरू र अरू धेरै गाउँका धेरै घरहरू देखिन सक्छ, तर तपाईँ घरको तल्लो तलाबाट तपाईँले केही पनि देख्न सक्दैन। त्यसकारणले तपाईँ र मेरो जीवन चाहिँ हामी जति सक्दो अगाडि माथि भएर हामीले हेर्नुपर्ने हुन्छ। हामी ज्ञानमा उचाइमा जानुपर्ने हुन्छ, आत्मिक रूपमा हामी उचाइमा जानुपर्ने हुन्छ, अरू धेरै सामाजिक रूपान्तरणको लागि हामी उचाइमा जानुपर्छ, हाम्रो पढाइ लेखाइको कुराहरूमा हामी उचाइमा जानुपर्छ, हाम्रो नलेजको कुराहरूमा हामी माथि माथि गयौँ भनेपछि मात्रै हामीले धेरै कुराहरू देख्न सक्छौ, धेरै कुराको अवलोकन गर्न सक्छौ, धेरै कुराहरूको डिस्क्राइब गर्न सक्छौ, धेरै कुरालाई हामीले चलाउन सक्छौँ र हामी अगाडि बढ्न सक्छौ। त्यसकारण जति सक्दो हामी माथि माथि जानुपर्छ।
हुनुहुन्छ, हाम्रो ज्ञान, हाम्रो बुद्धि, हाम्रो सबै कुराहरूमा, हाम्रो प्रार्थनामा हामी माथि माथि गयौं भने हामीले धेरै कुराहरू देख्न सक्छौ प्रिय मित्र। त्यसकारणले तपाईँ कहिले पनि हतार गर्नु हुँदैन, कहिले पनि आत्तेर अब सबै कुराहरू सकियो भन्नु हुँदैन। परमेश्वरले आफ्नो समय आएपछि तपाईँलाई प्रयोग गरेर असल काम गर्न चाहनुहुन्छ, असल तरिकाले अगाडि बढ्न चाहनुहुन्छ, असल योजना तपाईँको जीवनमा बनाउन चाहनुहुन्छ। त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो, त्यो नै तपाईँको जीवनमा अर्थपूर्ण कुरा हो। त्यसकारण तपाईँले आफ्नो जीवनमा कहिले पनि निराश नभएर परमेश्वरले मेरो जीवनमा नयाँ काम गर्नुहुन्छ भन्ने कुरा तपाईँले जहिले पनि बुझ्नुहोस्। जहिले पनि तपाईँले आफूलाई परिपक्व बनाउनुहोस्। जहिले पनि आफ्नो जीवनलाई अगाडि बढ्नको लागि तपाईँले साहसिक साथ तपाईँ काम गर्नुहोस्। परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ, परमेश्वरले तपाईँको छिमेकीलाई पनि प्रेम गर्नुहुन्छ, तपाईँलाई पनि प्रेम गर्नुहुन्छ। तपाईँ निरन्तर रूपमा अगाडि बढ्नुपर्ने हुन्छ। त्यसकारणले हाम्रो परमेश्वर महान हुनुहुन्छ। तपाईँ परमेश्वरले आफ्नो समयमा काम गर्ने भएको कारणले परमेश्वर प्रतिको भरोसा तपाईँले कहिल्यै टुटाउनु हुँदैन, परमेश्वरसँगको सम्बन्ध तपाईँले कहिले टुटाउनु हुँदैन। म तपाईँलाई एउटा उदाहरण दिन्छु, एउटा तपाईँले जति सबै महँगो मोबाइल किन्नुहोस्, आइफोन 17, 18, 19, 20 प्रो म्याक्स किन्नुहोस्, तर तपाईँ त्यो मोबाइलमा तपाईँले इन्टरनेट कनेक्सन गर्नु भएन भने त्यो मोबाइलको काम छैन। त्यसै गरी तपाईँले तपाईँ जति राम्रो गर्नुहोस्, जति पैसा कमाउनुहोस्, जति धन सम्पत्ति कमाउनुहोस्, जति आय आर्जनको कुराहरू गर्नुहोस्, जति तपाईँले राम्रो कपडा लगाउनुहोस्, जति ठूलो घर बनाउनुहोस्, तर तपाईँको जीवनलाई परमेश्वरको नेटवर्कसँग तपाईँले जोड्नु भएन भने तपाईँको जीवनको काम छैन। त्यसकारण हामी जति पनि इन्टरनेट सबैभन्दा महत्वपूर्ण कुरा हो, इन्टरनेट कनेक्सन भएन भने हामीले केही पनि गर्न सक्दैनौ, मोबाइलबाट केही पनि डाउनलोड गर्न सक्दैनौ, केही पनि कुराहरू इन्फर्मेसन कुराहरू जानकारी पाउन सक्दैनौ, केही पनि गर्न सकिँदैन। त्यसकारणले तपाईँ र मेरो जीवन चाहिँ सबैभन्दा महत्वपूर्ण कुराहरू के हो भने हामीले हाम्रो सम्बन्धलाई, हाम्रो जीवनलाई परमेश्वरको नेटवर्कसँग जडान गर्यो भने हामीले परमेश्वरसँग पुकार गर्न सक्छौ, परमेश्वरसँग केही असल कुराहरू माग्न सक्छौ, परमेश्वरसँग सहायता माग्न सक्छौ, परमेश्वरसँग सुरक्षा माग्न सक्छौ, परमेश्वरसँग अरू धेरै धेरै कुराहरू हामीले माग्न सक्छौ र परमेश्वरले हामीलाई दिनुहुन्छ। प्रेम मित्र, किनकि परमेश्वरले तपाईँलाई र मलाई धेरै प्रेम गर्ने भएको कारणले हाम्रो जीवन परमेश्वरसँग समर्पण गर्न आवश्यक छ। हामी हतार नगरेर, हामी निराश नभएर हाम्रो जीवनलाई परमेश्वरसँग समर्पण गर्यौं भने हाम्रो जीवनको सम्बन्धलाई, हाम्रो योजनालाई परमेश्वरसँगको नेटवर्कमा हामीले जडान गर्यौं भने हामीले धेरै कुराहरू असल तरिकाले गर्न सक्छौ, धेरै कुराहरू असल योजनाको साथ पूरा गर्न सक्छौ। प्रिय मित्र, तपाईँले तपाईँको जीवनलाई सहसाध अगाडि बढाउनलाई तपाईँले धैर्य गर्नुहोस्। परमेश्वरले आफ्नो समयमा काम गर्नुहुन्छ र परमेश्वरसँगको सम्बन्ध तपाईँले अगाडि बढाउनुहोस्। परमेश्वरसँगको सम्बन्धसँग तपाईँले नेटवर्क कनेक्ट गर्नुहोस् र तपाईँ माथि माथि चिल जस्तै माथि माथि उठ्नुहोस् र तपाईँले सफल हुनुहुन्छ। प्रिय मित्र, तपाईँसँग रहेर मिठो भलाकुसारी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने अथवा तपाईँसँग कुनै जिज्ञासा छ भने हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com। त्यसै गरी वाट्सएप नम्बर रहेको छ 9845554418। म फेरि पनि तपाईँलाई नम्बर भन्दछु 9845554418। तपाईँले वाट्सएप गर्न सक्नुहुन्छ। जय मसी, नमस्ते।

0: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउ।
1: यी दिनहरूको अध्ययनमा हामी निरन्तर रूपमा अयुबको पुस्तकको अध्ययनलाई लिएर अगाडि बढ़िरहेका छौं। यो अध्ययन धैर्यता, नम्रता र परमेश्वर प्रतिको पूर्ण भरोसामा रहेको छ, जहाँबाट हामीले एक सत्य विश्वासलाई देख्दैछौं। र आज हामी नयाँ सिकाइलाई लिएर यो अध्ययनको यात्रालाई शुरू गर्दैछौ।
0: साँच्चै दाई, आजको अध्ययनमा हामीले विशेष गरी कुन विषयवस्तुलाई लिएर चाहिँ यो अध्ययनलाई अगाडि बढाउँदैछौ त दाई?
1: आजको अध्ययनमा हामी अयुबको अर्का साथी बिलदतले पुनः दोस्रो पटक अयुबको बारेमा भनिएको कुरालाई लिएर यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ।
0: दाई, तपाईँ त्यही बिलदतको कुरा गर्दै हुनुहुन्छ जसले चाहिँ पहिले पनि अयुबलाई आफ्ना कुराहरू राखेका थिए, कि उनले फेरि पनि अयुबलाई उनको अवस्थाको बारे दोष दिन काम गर्दै हुनुहुन्छ?
1: यी कुराहरूको बारेमा हामीले यो अध्ययनको क्रममा पूर्ण रूपमा थाहा गर्नेछौ। तर यो अध्ययनलाई सुन्दै गर्दा हामीले यो कुराको बारेमा बुझ्नुपर्छ कि हामी परमेश्वरको आवाजलाई सुन्नको लागि तयार हुनुपर्छ। त्यसैले आउनुहोस् यही कुरा मनमा राखी हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: मित्र, यस बाइबल अध्ययन कार्यक्रममा आज पनि तपाईँ सबैलाई हार्दिक स्वागत छ। साथै प्रभु येशु ख्रीष्टको मधुर नाममा जय मसीह। मित्र, म आशा गर्दछु कि तपाईँहरू यस बाइबल अध्ययन कार्यक्रमबाट धेरै धेरै आत्मिक लाभहरू उठाइरहनु भएको छ। मित्र, परमेश्वरको वचन अध्ययनलाई कहिले नछुटाउनुहोस्। नियमित रूपले यस अध्ययन कार्यक्रममा भाग लिकन परमेश्वरको वचनद्वारा आत्मिक रूपमा आशिषित हुनुहोस्। धन्यवाद छ तपाईँहरूको निम्ति जसले हामीलाई नियमित रूपमा यस कार्यक्रम सुनिकन आफूले उठाएका आशिषहरू पत्रद्वारा बाँड्नुहुन्छ। हामीले तपाईँहरूका ती आशिषले भरेका पत्रहरू निरन्तर पाइरहेका छौं अनि हामीलाई पनि धेरै खुसी लागेको छ र धेरै उत्साह पाइरहेका छौं। आशा गर्दछौ कि आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन। हामी पनि तपाईँहरूका पत्रको उत्तर दिने कोसिस गर्नेछौ। अब आउनुहोस् प्रार्थना गरौं। स्वर्गीय र पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौ, किनकि प्रभु कारण नै आज हामी जो छौं सो छौं। हामी त प्रभुजी एउटा नलायक तुच्छ व्यक्तिहरू थियौं, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौं, नरकतिर लागिरहेका असह्य पापीहरू थियौं। तर तपाईँले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनुभयो, आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यो संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो, किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा येशु प्रभुको कार्यमा विश्वास गर्यौं। र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ। तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। तपाईँले यो हृदय तपाईँको वचन सुन्ने अनि त्यसको अध्ययन गर्ने मन दिनुभएको लागि धन्यवाद दिन चाहन्छौ। धन्यवाद दिन चाहन्छौ तपाईँले उहाँहरूलाई आफ्नो वचनद्वारा आशिष दिनुभयो र आफूले उठाएका आशिषका कुराहरू हामीलाई पत्रद्वारा अवगत गराइरहेका छन्। हामी पनि उहाँसँगै धेरै धेरै खुसी छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। कति हाम्रा विश्वासी मित्रहरू, हाम्रा श्रोता मित्रहरू दुःखमा कष्टमा थिए, तर प्रभु तपाईँले उनीहरूलाई सहायता दिनुभयो। तपाईँले तिनीहरूलाई ती सबै समस्याबाट मुक्त गर्नुभयो, आफ्नो आनन्द, आफ्नो शान्ति दिनुभयो, आफ्नो छुटकारा दिनुभयो। तपाईँलाई धन्यवाद दिन चाहन्छौ। र आज कतिजना समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान् मलाई थाहा छैन, तर प्रभु तपाईँलाई थाहा छ। प्रार्थना छ तपाईँ उनीहरूमाथि विशेष अनुग्रह गर्नुहोस्। यदि कोही आँसुमा छन् भने तिनीहरूको आँसु पुछिदिनुहोस्। यदि कोही दुःखमा छन् भने, कष्टमा छन् भने तिनीहरूलाई प्रभुजी आफ्नो त्यो दयालु हातको स्पर्श दिनुहोस् र प्रभु आफ्नो चंगाई, आफ्नो शान्ति, आनन्द दिनुहोस्। तिनीको टुटेको हृदयमा मलमपट्टी लगाइदिनुहोस्, किनकि प्रभु तपाईँ मात्र एक त्यस्तो स्थान हो जहाँ सबैले शरण पाउँछ अनि समस्याको समाधान पाउँछ, असहायले सहारा पाउँछ। कतिजनाले सायद विभिन्न परिस्थानी परिस्थितिको कारण आफ्नो आशा छोडिसकेका होलान्, त प्रभु तपाईँमा सबै कुरा सम्भव छ। म उनीहरूको जीवनलाई तपाईँको त्यो अनुग्रही हातमा राख्न चाहन्छु। तपाईँ उनीहरूलाई सम्भाल्नुहोस् प्रभु, तपाईँ लिनुहोस् प्रभु, र प्रभु तिनीहरूलाई त्यो उमङ्ग, त्यो शान्ति दिनुहोस् जुन तिनीहरूले अगाडिका दिनहरूमा आफ्नो जीवनमा अनुभव गरिरहेका थिए। प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई, नानीहरूलाई तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, बुद्धि ज्ञान दिनुहोस्, ताकि प्रभु उनीहरूले आफ्नो अध्ययनमा सफलतापूर्वक पूरा गर्न सकुन्, राम्रो नतिजा, राम्रो परिणाम लिएर। अनि प्रत्येक व्यवसायीहरूलाई, व्यापारी श्रोताहरूलाई पनि तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूको पेसामा, उनीहरूको नोकरीमा, उनीहरूको परिवारमा, तमाम क्षेत्रमा तपाईँको आशिषको हात भएको होस् प्रभु। प्रभुजी, साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईँसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन 18 अध्यायबाट, अय्युब 18 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ दोस्रो पल्ट बिल्दद बोल्न थाल्छन्। यो उसको खण्डन वा झुटो सिद्ध गर्ने काम हो। चाखलाग्दो कुरा यो छ कि उससँग वास्तवमा दिनलाई केही पनि नयाँ कुराहरू, नयाँ जानकारीहरू थिएनन्। तपाईँलाई यादै होला, ऊ परम्परावादी थिए। उससँग थुप्रै पुराना उखानहरू र हितोपदेशहरू थिए जुनद्वारा उसले अय्युबमाथि आक्रमण गरे। उसले फेरि यहाँ त्यही पुराना कुराहरूका दोहोर्याउने छन्। उसले यहाँ पूरा सुक्ति र आत्मिकी कथनहरूको मालाका उल्लेख गर्दछन्। तिनीहरूमध्ये कुनै कुनै चाहिँ असल छन्, तापनि तीमध्ये कुनै पनि अहिले अय्युबको मामलामा प्रासंगिक छैन। अय्युब 18 अध्याय 1-3 पदमा भनिएको छ, तब बिल्दद सुहीले यसो भनेर जवाब दिए, तपाईँले कहिले आफ्नो जिब्रोलाई बसमा ल्याउनुहुन्छ? विचार गर्नुहोस् र हामी कुरा गर्नेछौ। तपाईँले हामीलाई पशुजै व्यवहार गर्नुभएको मतलब के हो? तपाईँको विचारमा के हामी केवल पशु मात्र हौ? मित्र, अत्यन्तै रुखो तरिकामा बिल्दद बोलिरहेका छन्। अय्युब यदि तिमीले आफ्ना मुख बन्द गरे तब हामी बोल्ने थियौ, तिमीले बोल्न बन्द गर्नुपर्छ र हाम्रा कुरा सुन्नु शुरू गर्नुपर्छ। जबकि तिमीले हाम्रा कुराहरू सुन्नु पर्नेमा खालि बकबक गरी बोली मात्र रहेका छौ। वास्तवमा तिनीहरू सबै नै अयुब र उसका साथीहरू सबै बेकारका बकबक बोल्ने कामबाट हट्नु पर्दथ्यो र परमेश्वरको आवाज सुन्न आरम्भ गर्न सक्थे। तर यस समयमा तिनीहरू परमेश्वरको आवाज सुन्नलाई तयारी थिएनन्। परमेश्वरले अयुबलाई आफ्नो आवाज सुन्न लगाउन तयारी गरिरहनु भएको छ अनि पछिबाट उसले उहाँको आवाजलाई सुन्नेछ। बिल्दतले भन्छन् पद दुई र तीनमा, तपाईले कहिले आफ्नो जिब्रोलाई बसमा ल्याउनुहुन्छ? विचार गर्नुहोस् र हामी कुरा गर्नेछौ। तपाईले हामीलाई पशुजै व्यवहार गर्नुभएको मतलब के हो? तपाईँको

0: हामी बुझाइमा आउन सकौं? के तिमी सोच्दछौ कि अयोग्यको रूपमा हाम्रो लागि तिम्रो तिरस्कार, घृणा र तिमीसँग हालको ईश्वरीय व्यवहारमा तिम्रो भीषण क्रोधले अहिले तिमी जुन फन्दामा फसेका छौ त्यसबाट मुक्त गर्न सक्छ? अनि आगे पद पाँचमा भन्छन्, होइन, बरु दुष्टको बत्ती निभाइन्छ जसको आगोबाट फेरि कुनै ज्वाला निस्कन्दैन। मित्र, यो बिल्कुल सत्य हो जुन बिल्दतले भने, तर मित्र, यो कति पनि अय्युबको सम्बन्धमा प्रासंगिक छैन, उसको सम्बन्धमा लागू छैन। अनि छदेखि आठ पदमा भन्छन्, त्यसको पालमा उज्यालो कम हुँदै जान्छ, त्यसको बत्ती निभ्छ र त्यसलाई प्रकाश दिँदैन, त्यसको अधर्ममा त्यसको पाइला लडबरिन्छ, त्यसको आफ्नै युक्तिले त्यसलाई लडाउँछ, त्यो पासोमा सिधै जाकिन्छ र खाल्टामा खोपेर राखेको धरापमा त्यसको खुट्टा पर्छ। अर्को शब्दमा बिल्दद भन्छन्, अय्युब, तिमी जालमा माछा फसे झैं फसेका छौ, अनि हामीले केही गरेकोले तिमी यस कारणले जालमा फसेका छैनौ, या हामी तिमीलाई सहायता दिनलाई पो छौ, तर तिमी हाम्रा कुरा सुन्दैनौ। तिमी त्यस अवस्थामा यस कारणले छौ किनभने तिम्रो जीवनमा केही छिपेका गोप्य पापहरू छन्। तिमी जालमा फस्यौ, तिमी अहिले पक्राउमा, यानी पक्राइमा आएका छौ, जकडमा आएका छौ, आखिरमा जालले तिमीलाई समात्यो। नौ र दश पदमा आगे भन्छन्, त्यसको खुट्टा पासोमा जेलिन्छ, पासोमा डोरीले त्यसलाई कसेर बाँध्छ, त्यसको लागि डोरी भुइँमा र जाल त्यसको बाटोमा लुकाइएको छ। मित्र, यो बिल्दतको कुरा सत्य भए तापनि अय्युबको सम्बन्धमा कति पनि लागू छैन, कति पनि सत्य छैन। मैले पहिले नै भनिसकेको छु कि विपत्ति, कष्टहरू खाली पापका परिणामहरू मात्र हुन् भन्न सकिँदैन, धेरै कारणले यो जीवनमा आउँदछ। त्यसकारण मित्र, हामीले कुनै मानिस विपत्तिमा, कष्टमा हुँदा औंला ठर्याएर इन्साफमा बस्न प्रयत्न गर्नु हुँदैन। हामीले यो भन्नु हुँदैन कि त्यो फल्ना फल्नाले, त्यस्ता फल्ना फल्ना पाप गरेकोले त्यसको प्रतिफल, त्यसको परिणाम पाइरहेको छ। अह मित्र, त्यसो भन्नु हुँदैन। मित्र, त्यस्तो इन्साफ गर्ने मनोवृत्तिबाट हामी दूर रहनुपर्छ, किनभने हामी सबै वास्तविकताको जान्दैनौ। बिल्दद भन्छन् सातदेखि दश पदमा, त्यसको अधर्ममा, मतलब दुष्टको अधर्ममा त्यसको पाइला लरबरिन्छ। दुष्टको अधर्ममा दुष्टको पाइला लरबरिन्छ, त्यसको आफ्नै युक्तिले त्यसलाई लडाउँछ, त्यो पासमा सिधै जाकिन्छ र खाल्टामा छोपेर राखेको धरापमा त्यसको खुट्टा पर्छ, त्यसको खुट्टा पासोमा जेलिन्छ, पासाका डोरीले त्यसलाई कसेर बाँध्छ, त्यसको लागि डोरी भुइँमा र जाल त्यसको बाटोमा लुकाइएको छ। अनि आगे पद एघारदेखि सत्रमा भन्छन्, मृत्युको डरले त्यसलाई झट्टै घेर्छ र कदम कदममा त्यसलाई खेच्छ, त्यसको पूरा बल भए तापनि डरले त्यसका हात खुट्टै चल्दैन, त्यो जतिसुकै बलियो भए तापनि त्यसको नाश हुने नै छ, रोगले त्यसको छाला खाइहाल्छ र त्यसका हात खुट्टा कुहिहालिन्छ, त्यसको घरको सुरक्षाबाट पनि त्यसलाई तानेर निकाल्छ र मृत्युको डरले त्यसलाई आफ्ना राजा कहाँ लैजान्छ। त्यसको पालको चारैतिर जादुका बुट्टी छरिएका छन्, त्यसका घरको रक्षाको निम्ति गन्धक छर्किएको छ, त्यसको मुनिका जराहरू सुक्छन्, त्यसका माथिका हाँगाहरू ओइलाउँछन्, पृथ्वीबाट त्यसको सम्झना लोप हुन्छ, अब संसारमा त्यसको नौनिसानै रहने छैन। बिल्दद भनिरहेका छन्, रोगले दुष्टको शरीरलाई नष्ट गर्नेछ, परमेश्वरको आगोले उसको घरलाई ध्वस्त गर्नेछ, र उसको नाउँ निशानै लोप हुनेछ, उसको परिवार खत्म हुनेछ, उससँग न छोरा छोरी न नाति नातिनीहरू नै हुनेछ। उसको कंगालीले भविष्यका भावी पिढीलाई आश्चर्य बनाउनेछ। अमित्र, यो सबै कुरा दुष्टको सम्बन्धमा बिल्कुल सत्य छ, तर यो अय्युबको सम्बन्धमा कति पनि लागू छैन। मित्र, कुनै कथन बिल्कुल सत्य हुन सक्छ, तर पनि त्यससँग सधैँ हरेक व्यक्ति विशेष र परिस्थितिको निम्ति लागू हुँदैन। मित्र, यही कारण मलाई लाग्छ कि आज काउन्सेलिङ अर्थात सल्लाह परामर्शहरू खतरनाक पनि हुन सक्छ। मलाई लाग्छ त्यहाँ धेरै असल क्रिस्टियन मनोचिकित्सकहरू, साइकोलोजिस्टहरू, साइक्रिस्टहरू छन् र म तिनीहरू मध्ये केहीलाई जान्दछु। तर मित्र, धेरै मनोचिकित्सक प्राय आधार वाक्यहरू छन् जुन कति पनि ठिक सही हुँदैन, अनि त्यस कारणले गर्दा तिनीहरू परामर्श दिन, सल्लाह दिन, काउन्सेलिङ गर्न योग्य छैनन्। यी मानिसहरू अय्युबका साथीहरू अय्युबलाई सल्लाह दिन, परामर्श दिन कोशिश गरिरहेका छन्, तर तिनीहरू त्यो गर्न योग्यका छैनन्। त्यसका योग्यका छैनन् तिनीहरू। बिल्दद भन्छन्, दुष्टहरूले दण्ड पाउनेछ, दुष्टहरूलाई नाम निशानै नरही गरी, नाम निशान नै नरहने गरी मेटिनेछ, हटाइनेछ। यो पनि सत्य हो। आज हाम्रा दिनमा हिटलरको, स्टालिनको र अन्य तानाशाहको दशालाई हेर्नुहोस्। यद्यपि बिल्दतको कथन सही भए तापनि अय्युब कुनै पनि हालतले त्यस किसिमका मानिस होइनन् जस्तो कि बिल्दतले आरोप लगाउँछन्, दोष लगाउँछन् उसको विरूद्धमा। उद्दुष्टता भएको कारणले गर्दाखेरि, ओ अधर्मी नीच भएको कारणले गर्दाखेरि उनको जीवनमा त्यो कष्टहरू आएको होइन। अनि 18 पदमा भनिएको छ, त्यो उज्यालोबाट अध्यारोमा धपाइन्छ र जीवितहरूको देशबाट निकालिन्छ। मित्र, बिल्दद निरन्तर दुष्टताहरूको अन्तिम परिणामहरूको बारेमा बयान गर्दछन्, अनि यहाँ तिनी भन्छन् त्यो उज्यालो बाटो अन्धारोमा धपाइन्छ। कसलाई? दुष्टलाई, र जीवितहरूको देशबाट निकालिन्छ। यो दुष्टको अलंकारित अभिव्यक्त हो जुन उसले बिल्दतले प्रयोग गर्छन्, तर यसले कति पनि अय्युबसँग लागू गर्दैन। यो कति पनि अय्युबको सम्बन्धमा प्रासंगिक छैन, यद्यपि यो कुरा सत्य भए तापनि। अनि 19 र 20 भन्छन्, आफ्ना मानिसहरूका बीचमा त्यसको आफ्नो कुनै सन्तान हुने छैन, त्यसको घरमा कोही बाँचेका हुने छैनन्। पश्चिमका मानिसहरू त्यसको दण्ड सुनेर छक्क पर्नेछन्, पूर्वका मानिसहरू डरले काम्मिल्छन्। मित्र, कुनै व्यक्ति पनि सन्तान पाउन मन पराउँछ, चाहन्छ, तिनीहरू सन्तुष्टको र गौरवका स्रोत हुन्। कहिले कहीँ अरूको भन्दा दुष्टहरूका धेरै सन्तानहरू हुन्छन्। यस समयमा अय्युबसँग एकजना बच्चा पनि उसको निम्ति छोडिएको छैन, सबैजना मारिए। बिल्दतले अय्युबसँग त्यस किसिमले कुरा गर्ने काम अति नै रुखो, निर्दयी हो। हामी पछिबाट देख्नेछौ कि परमेश्वरले अय्युबलाई सुधार गर्नुहुनेछ र उसलाई हरेक कुरा सन्तान पनि दोबर गरिदिनुहुनेछ। आगे पद 21 भन्छन्, पद 21 दुष्ट काम गर्नेहरूका घरको अन्त यस्तै हुनेछ, परमेश्वरको वास्ता नगर्नेहरूको घरको दशा यस्तै हुनेछ। यसरी हामी देख्छौ बिल्दतले दुष्टको तस्विरको वर्णन दिन्छन्। उसले दुष्टको अवस्थाको र दुष्टको अन्त्यको देखाउँछन्। उसले अय्युबलाई दुष्टमा वर्गीकरण गर्दछन् र भन्दछन् ऊ बाटोको अन्ततिर आइसकेका छन्, मतलब जीवनको दशाको अन्त्यतिर आइपुगेका छन्। तिनीहरूको निष्कर्ष यही थियो कि अय्युबले केही पाप गरेको कारण वा उससँग केही गोप्य पाप भएकोले ती विपत्तिहरू घटिरहेका छन्। यी उसका साथीहरूले कति पनि विश्वास गर्न सकेनन् कि अय्यूबको जीवनमा जुन घटनाहरू घटेको थियो त्यो अन्य कुनै कारणको लागि घटेको थियो। मित्र, अर्को दिनमा हामी देख्नेछौ अय्यूबको बिल्दतलाई उत्तर जवाब। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको दिन पनि एकदमै आशिषमय रह्यो दाइ। बिल्दतको सोच जे भूतकालमा असल थियो त्यो आज पनि असल छ भन्ने सोच थियो, यो आजको समयमा पनि रहेछ दाइ। यसले यस्तो सोचले चाहिँ मानिसलाई उत्साहतिर होइन तर अझ निराशामा चाहिँ लग्ने रहेछ।
2: हो भाइ, बिल्दतले सोचेका थिए कि यो समस्या कष्टहरू भूतकालको पापको कारण मात्र आएका हुन् भनी इन्साफ गर्ने कोशिश गरिरहेका थिए। तर हामीले बुझ्नुपर्ने कुरा भनेको इन्साफ गर्ने काम हाम्रो होइन तर परमेश्वरको हो।
1: साँच्चै नै दाई। अनि अर्को कुरा यो दिनले हामीलाई बताएको छ कि यदि हामी सल्लाह दिनको लागि सक्षम छैनौं भने हामी सल्लाह दिने काममा अग्रसर हुनु हुँदैन। र अर्को कुरा भनेको अवस्था थाहा नपाई गरिने कुरा चाहिँ मूर्खता रहेछ।
2: भाइ, तपाईँले एकदमै ठिक कुरा बुझ्नुभयो। यो अध्ययनले हामीलाई धेरै व्यवहारिक कुराहरूको बारेमा बताएको छ। त्यसैले आदरणीय श्रोताहरू, के तपाईँहरूले पनि यो अध्ययनको यात्रामा रहँदा आशिष पाउनु भएको छ?
1: साँच्चै नै। र आदरणीय श्रोताहरू, आजको अध्ययनबाट पाउनु भएको शिक्षा, प्रार्थना वा आशिषहरू कृपया हामीसँग बाँड्नको निम्ति नहिचकिचाउनुहोस्।
2: हजुर, तपाईँहरूको प्रतिक्रिया, गवाही र प्रेमका शब्दहरू नै हाम्रो सेवकाईको उत्साह हुन्। कृपया हामीलाई सम्पर्क गर्नुहोस्, तपाईँहरूले पाउनुभएको आशिष हामीसँग बाँड्नुहोस्, ताकि तपाईँहरूको गवाईबाट हामी पनि आशिषित हुन सकौं। र फेरि हामी अर्को अध्ययनमा भेट्ने वाचासहित यहाँहरूबाट विदा हुन्छौ। परमेश्वरको अनुग्रह हामी सबैसँग रहिरहोस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ। र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

हामी सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मामतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुनेछौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: नयाँ आशा रेडियो कार्यक्रम सुन्नुहुने सम्पूर्ण श्रोताहरूमा परमेश्वर येशु ख्रीष्टको नाममा जय मसीह। श्रोताहरू, आज पनि हामीले परमेश्वरको नाउँलाई पवित्रता र आदरका साथ लिनु र उहाँको नाउँलाई व्यर्थमा नलिनु भन्ने टपिकलाई नै कन्टिन्यू गर्नेछौ। आउनुहोस् आजको पाठलाई शुरू गर्न अघि एउटा प्रार्थना गरौं। हे हाम्रो स्वर्गीय पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ जुन वचन हामीलाई दिनुभएको छ र जसरी वचनले भन्दछ हामीले तपाईँको नाम आदरको साथ लिनुपर्छ, पवित्रताका साथ लिनुपर्छ। त्यो कुरालाई बुझ्न बुझाउन सहायता गर्नुहोस् र जसरी प्रभु यस सम्बन्धी हामी अध्ययन गर्न गइरहेका छौँ हामीलाई यो बुझ्नलाई सहायता गर्नुहोस् येशूको नाममा। आमेन। मित्रहरू, आज्ञाले हामीलाई उत्तरदायित्वलाई नहटाउन सचेत गर्दछ। यो हामीमा राखिएको छ। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु। परमप्रभुको नाउँलाई पवित्र पार्न असफल हुने धेरै मार्गहरू छ र तेस्रो आज्ञाले तिनीहरू प्रत्येकलाई सचेत गर्दछ। यसै क्रममा भजन संग्रह 46 चार पदबाट हामीले सिक्छौ, किनकि परमप्रभु महान हुनुहुन्छ, उच्च प्रशंसाको योग्यका हुनुहुन्छ, सारा देवहरू भन्दा बढी उहाँकै डर राख्नुपर्छ। हामीले परमेश्वरको नाउँलाई उचित रूपमा प्रयोग गर्न सक्छौ जब हामी यसलाई बुद्धिमानता र गम्भीरतापूर्वक उच्चारण गर्छौ भने मात्र। त्यो ज्ञान र बुझाइका साथ हुन्छ। असल उद्देश्यका निम्ति, उहाँको महिमाको निम्ति, अथवा हाम्रो आफ्नै भलाइ अथवा साथी सङ्गीका निम्ति परमप्रभुको नाउँ व्यर्थमा लिनेले यसलाई बेकारको कुरामा उच्चारण गर्दछ। परमेश्वरले हामीमा ठट्यौलीको बुद्धि सृष्टि गर्नुभएको छ, तर हरेक अरू योग्यतामा वरदान सहित परमेश्वर र उहाँको आत्माको अधीनमा यसलाई पवित्रीकरण र वशमा राखिनु पर्दछ। ठट्टामा परमेश्वरको नाउँलाई प्रयोग गर्न यो कहिले पनि न्यायोचित हुँदैन। प्रचारकहरूले हलुकापनद्वारा बारम्बार ईश्वर निन्दा साथ दूषित पार्दछ, जसमा तिनीहरूले परमप्रभुको नाउँलाई उच्चारण गर्दछ। कुनै पनि ठट्टा जसरी परमेश्वरको नाउँ, उहाँको व्यक्तित्व, उहाँको अधिकारहरू अथवा कामहरू समावेश हुन्छ भने डियाबोलोसिया

कार्यहरू हल्कापनद्वारा परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु। अब हेरौं टुनामुना। टुनामुनाले रहस्यमय अभ्यासमा तन्त्र मन्त्रमा परमेश्वरको नाउँको उच्चारणलाई समावेश गर्छ। पुरानो कराले टुनामुनालाई झुटो अगमबाणी भनी सम्बोधन गर्दछ। इजरायलीहरूलाई आशिष दिने परमप्रभुको इच्छा छ भने जब बालमले देखे तब तिनीहरू बेला जस्तो टुनामुना गर्न गएन, तर तिनले आफ्नो मुख उजाड स्थानतिर फर्काए। गन्ती 24:1। झुटो अगमवक्ताको निम्ति यहोवाको नाउँ केवल आकर्षण मन्त्र थियो, ईश्वरीय नाउँ तन्त्र मन्त्र टुनामुनाको इसाईहरूको होइन। प्रभुको नाउँ व्यर्थमा लिनु भनेको तेस्रो आज्ञा उल्लङ्घन गर्नु। यो खतरनाक छल र भ्रमात्मक र भ्रमपूर्ण र दियाबलोसको खेल। झुटो कसम भनेको के हो? आउनुहोस् हेरौं। झुटो कसम भनेको झुटो कुरालाई शपथ खाएर निश्चय गर्ने काम। झुटमा सत्य परमेश्वरको नाउँलाई समावेश गरेर थप गरिएको दोस्रो झुट। परमेश्वरको आज्ञा छ, तिमीहरूले मेरो नाउँमा झुटो शपथ नखानु। त्यसो गर्नाले तिनीहरूले आफ्नो परमेश्वरको नाउँ अपवित्र पार्नेछौ। म परमप्रभु। लेवी 19:12। दैनिक जीवनमा झुटो क्रिया गम्भीर र सबैतिर फैलिएको झुटो, यो सधैँ भइरहेको छ। यर्मियाले विलाप गरे, जीवित परमप्रभुको नाउँमा भनी तिमीहरू भन्दछन्, तापनि तिनीहरू झुटो शपथ खान्छ। तिनीहरूको झुटको साँचीका निम्ति परमेश्वरको नाउँ लिने र यसलाई सत्य बनाउन खोज्नु यो मानिसहरूको निम्ति साधारण कुरा भइरहेको छ, जबकि उनीहरू झुटो शपथ खान्छ। झुटो कसम व्यक्तिगत जीवनमा मात्र दुष्ट होइन, तर सार्वजनिक जीवनमा पनि यो दूषित काम। हाकिमहरूले कार्यालयको शपथमा यसलाई समावेश गरेर प्रायजसो परमेश्वरको नाउँलाई अशुद्ध पार्दछ र तिनीहरूको शपथको आफ्नो दुष्ट अपेक्षाद्वारा यसलाई निन्दा गर्दछ। तिनीहरूले नियुक्तमा परमेश्वरको सामु शपथ खान्छ। यी मन्त्रीहरूले आफूले लिएको शपथलाई अवज्ञा गरेर तेस्रो आज्ञालाई उल्लङ्घन गर्दछ। त्यसै गरी हेरौं ईश्वर निन्दा। ईश्वर निन्दा भनेको परमेश्वरलाई उपेक्षा र बदनाम गर्नु, यो उहाँको व्यक्तित्व आराधना अथवा वचनको घृणा गर्नु। एउटा मिस्री र इजरायली पुरुष छाउनी भित्र आपसमा झगडा गरे, त्यस इजरायली स्त्रीको छोराले पवित्र नाउँको निन्दा गरेर श्राप गर्न लाग्यो र मानिसहरूले त्यसलाई मोसा कहाँ ल्याए। त्यसकी आमाको नाउँ सलोमित थियो, त्यो दानका कुलकी श्रीमती थिइन्। परमप्रभुले मोसालाई भन्नुभयो, त्यस श्राप बोक्नेलाई छाउनेदेखि बाहिर लैज र त्यसले भनेका कुरा सुन्नेहरू सबैले आफ्ना हात त्यसको टाउकोमा राखुन्, त्यसमाथि जम्मी समुदायले त्यसलाई ढुङ्गा हानेर मार। तैले इजरायलीहरूलाई सुन भन्, जसले आफ्ना परमेश्वरलाई श्राप छ त्यसको निम्ति त्यो त्यही उत्तरदायी हुनेछ। परमप्रभुको नाउँको निन्दा गर्नेलाई सारा समुदायले ढुङ्गा हानेर मार्नु पर्दछ, स्वदेशी वा परदेशी जोसुकै होस्। त्यस्तै परमप्रभुको नाउँ निन्दा गर्यो भने त्यसलाई मार्नै पर्छ। परमेश्वरले ईश्वर निन्दालाई उहाँको व्यक्तित्व, उहाँको रेखदेख अथवा उहाँको प्रतिज्ञाको हमलाको रूपमा हेर्नुहुन्छ। यसभित्र यससित दियाबलसको धेरै घृणा छ। प्रकाश 13:5 पद अनुसार त्यसलाई अहंकारी र ईश्वर निन्दक शब्दहरू उच्चारण गर्ने मुख दिइयो। त्यसलाई ब्लायसित 42 महिनासम्म अधिकार चलाउने अनुमति दिइयो। विशेष गरी ईश्वर निन्दाले परमेश्वरको विरूद्धमा हामीलाई विरूद्धमा बोलीलाई समावेश गर्दछ। प्रभु येशूले यसलाई प्रष्ट पार्नुभयो, यसै कारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछ। कसैले मानिसको पुत्र विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछ। मत्ती 12:31-32। ईश्वर निन्दा भनेको परमेश्वरको विरुद्धमा बोल्नु, यसको सबैभन्दा खराब चाहिँ पवित्र आत्माको विरुद्धमा बोल्नु। ईश्वर निन्दाको धेरै साधारण रूपहरू छन्, जसै हामीले देखेका छौ। व्यर्थ भनेर हिब्रू शब्दको अर्थ अनुवाद गरिएको छ, शून्यता, अस्तित्वविहीनता, निरर्थक, रिक्त, खाली, मूल्यहीन थो। यसकारण ईश्वर निन्दा गर्न चाहिँ परमेश्वरलाई नीच अथवा मूल्यहीन अथवा उपेक्षा गर्न योग्य छ भनेर लिनु, अथवा उहाँलाई निराधार रूपमा व्यवहार गर्नु, जोसुकै परमेश्वर जिउँदो हुनुहुन्न भनेर अथवा उहाँ बोल्नु भएको छैन भनेर भन्नु, उहाँलाई निन्दा गर्नु, सर्वशक्तिमान परमेश्वरलाई मुख्य नठान्नु, पूर्ण ईश्वर निन्दा कार्य। अब हेरौं धर्म त्याग।
धर्मत्याग भनेको उहाँको सत्यबाट अलग हुनु, परमेश्वरको नाउँ प्रयोग गर्नु हो अथवा उहाँको प्रकाशलाई अस्वीकार गर्नु। प्रभुको नाउँमा झुटो अगमवाणी गर्ने अगमवक्ताहरूलाई यर्मियाले इन्कार गरे, जसले भनेका थिए, मैले सपना देखेको छु, मैले सपना देखेको छु। पत्रुसले हामीलाई चुनौती दिन्छन् कि त्यस विश्वास त्यागले मण्डलीलाई प्रभाव पार्दछ। जसरी इजरायलीहरूका माझमा झुटो अगमवक्ताहरू पनि थिए, त्यसरी तिमीहरूका माझमा पनि झुटो शिक्षकहरू खड़ा हुनेछ। यिनीहरूले गुप्त रूपमा विनाशकारी झुटो शिक्षाहरू ल्याउनेछ, यहाँसम्म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछ र आफैमाथि चाँडै विनाश ल्याउनेछ। दोस्रो पत्रुस 2 पछि यही अध्यायमा तिनले धर्म त्याग गर्नेहरूलाई भन्दछन्, विवेकहीन जनावर जस्ता हुन् र स्वाभाविक इच्छाहरूसँग वशमा रहन्छ, यिनीहरू पशुहरू जस्तै नष्ट हुनेछ। दोस्रो पत्रुस 2:12 अथवा तिमीहरूका निम्ति पातलको अन्धकार साँचिएको छ, 17 अथवा अन्धकार अनन्तको लागि राखिएको छ, जसै यहुदाले यसलाई बयान गर्दछन्। यहुदा 13 विश्वास त्याग गर्नेहरूले परमेश्वरको नाउँ तिनीहरूको झुटको खेतीलाई मलजल गर्न प्रयोग गर्दछ, त्यसै कारण तिनीहरूमाथि अनन्तको लागि ईश्वरीय प्रतिकार धेरै कडा हुनेछ। प्रभु यसले भन्नुभयो, त्यो दिन धेरैले भन्नेछन्, प्रभु प्रभु, के हामीले तपाईँको नाउँमा अगमबाडी बोलेनौ, तपाईँको नाउँमा धूपहरू धपाएनौ र तपाईँको नाउँमा अनेक शक्तिशाली काम गरेनौ र? अनि म तिमीहरूलाई सफासँग भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन, ए अधर्म काम गर्नेहरू मबाट दूर हो। तिनीहरूको धर्म त्यागद्वारा तिनीहरूले परमेश्वरको श्राप, उहाँले उहाँको न्यायका साथ तिनीहरूलाई श्राप दिनुभयो। श्रोताहरू, तर जस जसले येशूको नाउँलाई पुकार गर्दछ उनीहरूको उद्धार हुनेछ। परमप्रभुको स्वर्गदूतले ख्रीष्टको जन्मको विषयमा योसेफलाई भने, तिमीले एउटा पुत्र जन्माउनेछ र तिमीले उहाँको नाउँ येशू राख्नेछ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु हुनेछ। मत्ती 1:21 येशु नामको अर्थ यहोवा हाम्रा मुक्तिदाता हो भन्ने हुन्छ। अनि यो उही नाम हो जसद्वारा परमेश्वरले उहाँको उद्धारको पूर्ण योजनालाई प्रकट गर्नु। पत्रुसले भने, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि अनि पृथ्वीमाथि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। प्रेरित 4:12 जस जसले इमानदारी पूर्वक यस नाउँलाई पुकार्दछन्, त्यस मूल्यवान नाउँले उद्धार ल्याउँछ, किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। रोमी 10:13 मानिसका निम्ति परमेश्वरको नाउँलाई व्यर्थमा गर्नु अर्थात दुर्व्यवहार गर्नु पूर्ण रूपले मूर्खता हो। तिनीहरूको उद्धारको निम्ति र तिनीहरूको अनन्त दण्डको छाप बनाउनु हुन्छ भनेर परमेश्वरको प्रकट गर्नुभएको छ। जसले उहाँको नाउँलाई स्वीकार गर्दछन् उनीहरूले पापको क्षमा पाउँछ। सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन् कि उहाँमाथि विश्वास गर्ने प्रत्येकले उहाँको नाउँद्वारा क्षमा पाउँछ। प्रेरित 10:43 अन्तका श्रोताहरू, परमेश्वरको नाउँको छाप स्वर्ग या नर्कमा हाम्रो ठाउँमा हुनेछ, यसले सन्तहरूलाई महिमाको लागि छाप लगाउनुहुनेछ। प्रभु येशू ख्रीष्टले उहाँको सिंहासनबाट उहाँको विजय हुन पर्खिरहेका मानिसहरूलाई सूचित गर्नुहुन्छ, जसले जित्छ त्यसलाई र मेरा परमेश्वरको मन्दिरको एउटा स्तम्भ बनाउनेछु र ऊ त्यहाँबाट कहिले बाहिर निस्कने छैन। म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु र मेरा परमेश्वरका शब्दहरूको नाउँ अर्थात यरूशलेम लेख्नेछु, जो मेरो परमेश्वरबाट स्वर्गदेखि तल आउँछ। आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु। प्रकाश 3:12 परमप्रभुको नाउँले अपवित्रतालाई नर्कमा छाप लगाउँछ, किनकि उहाँको पवित्र नाउँको खातिर परमेश्वर हुनुहुन्छ र गम्भीर पूर्वक हामीलाई सावधान गर्नुहुन्छ। उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निर अपराध ठहराउनुहुने छैन। हामीले यस आज्ञालाई उत्सुकता साथ ध्यान दिनुपर्छ। यदि यसले हामीलाई व्यवस्था भङ्ग गर्नेहरूका रूपमा दोषी ठहराउँछ भने यसले हामीलाई ख्रिस्टतिर पनि डोर्याउँछ, जसले उहाँको नाउँलाई दया र क्षमाका निम्ति पुकार गर्दछ। तब हामी ख्रिस्टमा नयाँ जीवन आनन्दपूर्वक जिउन सक्नेछौ। आमेन। श्रोताहरू, परमेश्वरको नाउँलाई व्यर्थमा लिनु हुँदैन र यसो गर्न परमेश्वरले तपाईँ र मलाई भरपूर रूपमा आशिष दिनुभएको होस् भन्ने मलाई बिदा दिनुहोस्। जय मसीह।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाई अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टिय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परम प्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा बिन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जेमिसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ, के यीशुले तपाईलाई आफ्नो मित्र भन्न सक्नुहुन्छ? मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग 26। हामी सबै गल्ती गर्छौ, यो जीवनको एक हिस्सा हो। कहिलेकाहीँ हामी आफ्नो लागि राखेका लक्ष्यहरू पूरा गर्न असफल हुन्छौं, तर सबैभन्दा धेरै निराशा तब हुन्छ जब हामी आफूले माया गर्ने र वास्ता गर्नेहरूको अपेक्षाहरू पूरा गर्न असफल हुन्छौं। गिरफ्तार गरिएपछि पत्रुसले यीशु ख्रीष्टलाई चिन्ने कुरालाई निरन्तर अस्वीकार गर्दा पनि त्यस्तै भएको थियो। भजन संग्रहको पुस्तक 73 अध्यायको 25 पद, स्वर्गमा तपाई बाहेक मेरो अरू को छ र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाई बाहेक अरू कोही छैन। हामी प्रत्येक हाम्रो शरीरमा कमजोर छौ। क्रिस्चियन हुनुले हामीलाई यसबाट मुक्त गर्दैन। कहिलेकाहीँ हाम्रा गल्तीहरूले हामीले माया गर्ने सम्बन्धहरूलाई असर गर्छ। मर्कुसको पुस्तक 14 अध्यायको 27 पद, यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्तो लेखिएको छ, म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तित्तर बित्तर हुनेछन्। जकरियाको पुस्तक 13 अध्यायको 7 भएको भविष्यवाणीबाट यीशुलाई थाहा थियो कि एकपटक उहाँ पक्राउ पर्नुभयो र मुद्दा चल्यो भने उहाँका चेलाहरूले उहाँलाई त्याग्नेछन्, जसमा पत्रुस पनि सामेल छन्। मर्कुसको पुस्तक 14 अध्यायको 29 देखि 31 पद, पत्रुसले उहाँलाई भने, सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन। तब यीशुले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आज राति भाले दुई पटक बाँच्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। तर तिनले झन जोड दिएर भने, तपाईसँग म मर्न परे तापनि म तपाईलाई इन्कार गर्ने छैन। अनि तिनीहरू सबैले त्यस्तै भने। पत्रुसले विश्वास गर्थे कि उनी यीशुलाई कहिले इन्कार गर्ने छैनन्, तर ती शब्दहरूलाई समर्थन गर्न आवश्यक पर्ने कार्यहरू भन्दा शब्दहरू भन्न धेरै सजिलो छ। यीशुलाई पक्राउ गरिसकेपछि जब पत्रुसलाई सोधियो कि उनी यीशुलाई चिन्छन्, उनी डराए कि उनीहरूले उनलाई केही गर्न सक्छ, त्यसैले उनी सार्वजनिक रूपमा यीशुलाई चिन्ने कुरालाई अस्वीकार गरे। लुकाको पुस्तक 22 अध्यायको 61 देखि 65 पद, अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो, आज भाले बाँच्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद आयो र तिनी बाहिर निस्केर धुरु धुरु रोए। पत्रुसले तीनपल्ट यीशुलाई इन्कार गरे। यीशुलाई असफल गरेकोमा उनलाई गहिरो पछुतो थियो। उनी आफैमा लज्जित थिए। यस कारणले गर्दा पत्रुसले सोच्यो कि ऊ अब सेवकाई गर्ने योग्य छैन। युन्नाको पुस्तक 21 अध्यायको 3 पद, सिमोन पत्रुसले तिनीहरूलाई भने, म माछा मार्न जाँदैछु। तिनीहरूले उनलाई भने, हामी पनि तिमीसँग आउँछौ। तिनीहरू गएर डुङ्गामा चढे, तर त्यो रात तिनीहरूले केही पक्रेनन्। यीशुले पत्रुसलाई सेवकाई गर्न बोलाउनु भन्दा पहिले माछा मार्ने काम उनको पेसा थियो। आफ्नो मनमा पत्रुसले सोचिरहेको हुन सक्छन्, मैले यीशुलाई असफल बनाए, म भरपर्दो व्यक्ति होइन, म भरपर्दो छैन। पक्कै पनि यीशुले उहाँको सेवा गर्न म भन्दा राम्रो अरू कसैलाई भेट्टाउन सक्नुहुन्छ, म मेरो माछा मार्ने व्यवसायमा फर्कनेछु। प्रिय हो, हामी सबै जो ख्रीष्ट यीशुका समर्पित सेवकहरू हौ, कहिलेकाहीँ लड्छौ। जब त्यस्तो हुन्छ, हामी आफ्नो लागि दया महसुस गर्न प्रलोभित हुन्छौ। हामी चाहन्छौ कि हाम्रो असफलताको कारण अरूले हामी माथि दया गरून्, तर यीशुले पत्रुसप्रति कुनै दया देखाउनु भएन, बरु उहाँले उनलाई प्रेम दिनुभयो जुन परमेश्वरबाट आएको थियो। युन्नाको पुस्तक 21 अध्यायको 12 पद, म मेरो माछा मार्ने व्यवसायमा फर्कनेछु। प्रिय हो, हामी सबै जो ख्रिस्ट येशूका समर्पित सेवकहरू हौ कहिले काहीँ लड्छौं। जब त्यस्तो हुन्छ हामी आफ्नो लागि

यीशुले तिनलाई भन्नुभयो, आएर खाओ, चेलाहरू मध्ये कसैले पनि तपाईँको हुनुहुन्छ भने सोध्ने आँट गरेन, किनकि तिनीहरूले उहाँ प्रभु हुनुहुन्छ भने जान्दथे। यो यीशु मृत्युबाट पौरो उठ्नु भएपछिको कुरा हो। यीशुले आफ्नो चेलाहरूलाई किनारमा पर्खिराख्नु भएको थियो, जहाँ उहाँले दाउरा जम्मा गर्नुभएको थियो, आगो बाल्नु भएको थियो र तिनीहरूका लागि खाना पकाउनु भएको थियो। यीशुले पहिले नै तिनीहरूलाई सिकाउनु भएको थियो कि सबैभन्दा ठूलो अगुवा बन्नका लागि तपाईँ सबैको सेवक हुनुपर्छ। यहाँ उहाँले तिनीहरूलाई राम्रो खाना उपलब्ध गराएर त्यो सत्यतालाई प्रदर्शन गर्दै हुनुहुन्थ्यो। उहाँले यो खाना आफैले तयार पार्नुभएको थियो। योहन्नाको पुस्तक 21 अध्यायको 15 पद, जब तिनीहरूले खाइसके तब यीशुले सिमोन पत्रुसलाई भन्नुभयो, योहन्नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरू भन्दा बढी प्रेम गर्दछौ? तिमीले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाओ। यीशुले पत्रुसलाई सोध्दै हुनुहुन्थ्यो कि उनले उहाँलाई साँच्चै प्रेम गर्नुहुन्छ, कि पत्रुसले यीशुलाई आफ्नो माछा मार्ने व्यवसाय भन्दा बढी प्रेम गर्थे, कि पत्रुसले यीशुप्रतिको प्रेम यति ठूलो थियो कि यीशुले उहाँलाई गर्न भन्नुभएको काम गर्न, जुन आफूभन्दा कमजोरीहरूको हेरचाह गर्नु थियो, आफ्नो व्यक्तिगत इच्छाहरू त्याग गर्नुपर्ने थियो। यीशु चाहनुहुन्थ्यो कि पत्रुसले हराएकाहरूलाई भेट्टाउन् र तिनीहरूको आत्मिक जीवनको लागि सही बाटोमा डोर्याउन्। पत्रुसले जवाफ दिएनन्, बरु उसले यीशुलाई भन्छन्, तपाईँलाई थाहा छ कि पत्रुसले जवाफ दिएनन् बरु उसले यीशुलाई भन्छन् तपाईँलाई थाहा छ कि म तपाईँको मित्र हुँ। पत्रुस चिन्तित छन् कि यीशुलाई पहिले अस्वीकार गरेको कारणले उनीहरूको मित्रतामा समस्या आएको हुन सक्छ। उनी यीशुसँग पहिलेको सम्बन्धलाई मिलाउन हतार गरिरहेका थिए। योहन्नाको पुस्तक 21 अध्यायको 16 पद, उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, योहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरो भेडाहरूको हेरचाह गर। फेरि यीशुले सोध्नुभयो कि साँच्चै उनले उहाँलाई प्रेम गर्छन्। यीशुले पत्रुसबाट त्यस्तो प्रतिबद्धता खोज्दै हुनुहुन्छ जसले उनीहरूको मित्रताको मूल्यलाई साँच्चै प्रदर्शन गर्नेछ। साँचो प्रेमको लागि कार्य आवश्यक छ। यीशुले पत्रुसलाई यीशुले आफ्नो लागि मनमा राख्नुभएका योजनाहरू पूरा गरेर उनीहरूको मित्रताको प्रतिक्रिया दिन चुनौती दिँदै हुनुहुन्छ। यीशु चाहनुहुन्छ कि पत्रुसले आफ्नो विश्वासमा संघर्ष गरिरहेका क्रिश्चियनहरूलाई मार्गदर्शन, सुरक्षा र निर्देशन प्रदान गरोस्। योहन्नाको पुस्तक 21 अध्यायको 17 पद, उहाँले तिनलाई त्यस्तो पल्ट भन्नुभयो, योहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए किनकि उहाँले त्यस्तो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु तपाईँ सब कुरा जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्दछु भने तपाईँलाई थाहा छ। यीशुले तिनलाई भन्नुभयो, मेरो भेडाहरूलाई खुवाओ। यसपटक यीशुले पत्रुसलाई उनीहरूको साथीको सम्बन्धको बारेमा सिधै भन्नुहुन्छ। उहाँले पत्रुसलाई सोध्नुहुन्छ कि तिमी मलाई प्रेम गर्छौ। यीशुले पत्रुसलाई जागा रहन र प्रार्थना गर्न भन्नुहुँदा पत्रुस निधाएका थिए। पक्राउ परेपछि पत्रुसले यीशुलाई त्यागेका थिए अनि अब पत्रुसले आफ्नो जीवन सेवामा समर्पित गर्नुको सट्टा माछा मार्ने व्यवसायमा फर्कने योजना बनाइरहेका थिए। धेरै पटक हाम्रा विगतका असफलताहरूबाट हामी निस्कने सबैभन्दा राम्रो तरिका भनेको कसैले हामीमा विश्वास गरोस् भन्नु हो र हामीलाई अर्को मौका दिनु हो। यीशुले पत्रुसको लागि त्यो गरिराख्नु भएको थियो। उहाँले पत्रुसलाई आफ्नो जीवनमा साँच्चै विशेष केही गर्ने अद्भुत अवसरको साथ चुनौती दिँदै हुनुहुन्थ्यो। यीशुले पत्रुसलाई परमेश्वरका मानिसहरूलाई पालन पोषण गर्न, आफ्नो जीवन समर्पित गर्न आग्रह गर्दै हुनुहुन्थ्यो। तिनीहरूलाई परमेश्वरको प्रेम र उहाँको वचनले खुवाउन। योहन्नाको पुस्तक 15 अध्यायको 13 14 पदमा यसरी लेखिएको छ, आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई जे आज्ञा गर्दछु ती तिमीहरूले गर्यो भने तिमीहरू मेरा मित्र हौ। प्रिय हो, साँचो मित्रतामा प्राय विगतका गल्तीहरू क्षमा गर्नु समावेश हुन्छ। यीशुले

0: पत्रुसलाई उनका सबै कमजोरीहरूको लागि क्षमा गर्नुभएको थियो। क्षमा भनेको त्यो कुञ्जी हो जसले हामीलाई कसैसँगको मित्रता नवीकरण गर्न ढोका खोल्छ। जब चीजहरू गलत हुन्छन्, हामी हाम्रो जीवनमा यसो भन्दा राम्रो साथीको लागि सोध्न सक्दैनौ। क्रुसमा आफूलाई बलिदान दिँदा उहाँले हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण साथी बन्ने आफ्नो ठूलो इच्छा प्रदर्शन गर्नुभयो। मित्रको रूपमा हामीलाई सेवा गरेर हाम्रा सबै विगतका पापहरू पूर्ण रूपमा तिरिएका छन् र क्षमा गरिएका छौ। हितोपदेशको पुस्तक 18:24 धेरै साथीहरू भएको मानिस पनि सर्वनाश हुन सक्छ, तर कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छ। कसैसँग मित्र बन्न चाहनु र यो मित्रता बलियो र दिगो बनाउन आवश्यक त्यागहरू गर्न इच्छुक हुनु, यी दुई फरक कुरा हुन्। येशूले पत्रुसलाई सेवामा बोलाउनु भएर आफूलाई समर्पित गरेर आफ्नो मित्रता प्रमाणित गर्न चुनौती दिइराख्नु भएको थियो। येशूले पत्रुससँगको आफ्नो मित्रताको सम्बन्ध निरन्तर रहोस् भन्ने चाहनुहुन्थ्यो, र त्यो हुनको लागि पत्रुसले ख्रीष्ट येशूको सेवा गर्न येशूको यो अनुरोधलाई प्रतिक्रिया दिन आवश्यक थियो। यूहन्नाको पुस्तक 21:18 साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ जाँदथ्यौ, तर जब तिमी बुढो हुनेछौ तब तिमीले आफ्नो हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ। जब हामी येशूको साथी बन्न रोज्छौ तब बाटोमा धेरै चुनौती र कठिनाईहरू आउने आशा गर्न सक्छौ। के तपाईँ येशूको घनिष्ठ मित्र बन्न इच्छुक हुनुहुन्छ र उहाँको सेवा गर्न इच्छुक हुनुहुन्छ, चाहे त्यसको मूल्य चुकाउन परोस्। पहिलो योन्नाको पुस्तक 4:10-11 प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका लागि आफ्नो पुत्र पठाउनुभयो। हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एकअर्कालाई प्रेम गर्नुपर्छ। येशूसँगको बलियो सम्बन्धका लागि हामीले हाम्रो स्वार्थी इच्छाहरूलाई एकातिर राखेर उहाँले हामीलाई बोलाउनु भएको सेवा गर्न इच्छुक हुनुपर्छ। हामीलाई सधैँ हाम्रो सेवाको जिम्मेवारी पूरा गर्ने मन लाग्दैन तर परमेश्वरले क्रुसमा आफ्नो पुत्र येशू ख्रीष्टको बलिदान मार्फत हामी प्रति देखाउनु भएको प्रेमबाट प्रेरित भएर हामी जे भए पनि गर्छौ। यूहन्नाको पुस्तक 14:21 मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालना गर्दछ, अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ र म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यस कहाँ प्रकट गर्नेछु। पत्रुसले येशूलाई ठूलो असफलता दिएका थिए। येशू पक्राउ परेपछि पत्रुसले उहाँलाई चिन्न अस्वीकार गरे। येशूले पत्रुसको दुःखसँग कसरी व्यवहार गर्नुभयो भन्ने कुराले हामीलाई हाम्रो नेतृत्व र मार्गदर्शनमा कसैलाई मद्दत गर्ने उचित तरिका देखाउँछ जसले हामीलाई कुनै न कुनै रूपमा निराशा पारेको छ। येशूले पत्रुसलाई ठूलो अंगालो हालेर भन्नु भएन, ठिक छ पत्रुस, नराम्रो नमान। बरु येशूले पत्रुसलाई सेवाको जिम्मेवारीहरू चुनौती दिएर निन्दाको भावनाबाट बाहिर निस्कन मद्दत गर्नुभयो। तपाईँले कसैलाई तिनीहरूप्रति दया गरेर मद्दत गर्नुहुन्न, तपाईँले तिनीहरूलाई तिनीहरू परमेश्वरको लागि कति महत्वपूर्ण छन् र उहाँको लागि तिनीहरूले गर्नुपर्ने सेवा हो भनेर बुझाएर तिनीहरूलाई मद्दत गर्नुहुन्छ। येशूले दिनुभएको चुनौतीको जवाब पत्रुसले दिए। उनी प्रथम शताब्दीको मण्डलीको पहिलो साँचो अगुवा बने। प्रेरित 2 सार्वजनिक उपदेश दिने पत्रुस नै थिए जसको परिणाम स्वरूप लगभग 3,000 मानिसहरूले मुक्ति पाए। प्रेरित 3 मन्दिरको ढोकामा लङ्गडो मानिसको चमत्कारी निको पार्ने काम शुरू गर्ने पत्रुस नै थिए र प्रेरित 3 नै अर्को सार्वजनिक उपदेश दिने पत्रुस नै थिए जसको परिणाम स्वरूप लगभग 5,000 मानिसहरूले विश्वास गरे। लुकाको पुस्तक 9:61-62 अर्काले पनि भन्यो, प्रभु म तपाईँको पछि लाग्नेछु तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्। तर यीशुले त्यसलाई भन्नुभयो, आफ्नो हात हलोमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्य हुँदैन। जब किसानले आफ्नो खेत हलोले जोत्छ, उसले आफ्नो आँखा सिधा अगाडि केन्द्रित राख्नुपर्छ। यदि उसले पछाडि फर्केर हेर्यो भने गोरुहरू इच्छित बाटोबाट भड्कनेछन्। हामी विगतका गल्तीहरूको लागि आफूलाई दोषी ठहर्याउन आफ्नो समय खर्च गर्न सक्दैनौं। हामीले पत्रुसले जस्तै परमेश्वरको क्षमा खोज्नुपर्छ र स्वीकार गर्नुपर्छ। त्यसपछि हाम्रो आँखा परमेश्वरले हाम्रो लागि राख्नु भएको भविष्यको योजनाहरूमा केन्द्रित रहन सक्छ। याकुबको पुस्तक 4:4 विभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ। प्रिय हो, हामी येशु ख्रिस्टको साथी बन्न र संसारको साथी बन्न रोज्न सक्दैनौ। पत्रुस जस्तै हामी प्रत्येकले येशुलाई हाम्रो मित्र बनाउनु कति महत्वपूर्ण छ भनेर निर्णय गर्नुपर्छ। येशूसँग मित्रता कायम राख्नको लागि हामी हाम्रा व्यक्तिगत इच्छाहरू त्याग्न र परमेश्वरले हामीलाई हिँड्न चाहनु भएको मार्ग अनुसरण गर्न इच्छुक हुनुपर्छ। जब हामी येशूलाई पछ्याउन रोज्छौ, यसको मूल्य चुकाउनुपर्छ। तर परमेश्वरले यो गर्न इच्छुकहरूलाई महान अनन्त इनामहरूको प्रतिज्ञा गर्नुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: मानव बेच बिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेच बिखन र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
3: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
4: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
5: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जय मसीह तथा नमस्कार भाई बहिनीहरू, म तपाईहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
6: प्रोपराइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
7: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ

जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Last year near Jakarta, Indonesia, Muslim protesters formed a human chain to block Christians from attending a Christmas worship service. Holding anti-Christian banners and shouting jihadist slogans, some protesters physically held or pushed believers who tried to get to the church. This was the third blockade of this church. Local authorities have provided a temporary worship location, but VOM workers report Indonesia has become increasingly conservative in recent years, with Islamist groups regularly targeting churches through demonstrations, legal complaints, and even violence. Pray Indonesia's Christians will worship freely and boldly, without fear of intimidation or attack.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
4: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पणको पुनः प्रसारण.
5: सालोम सालोम सालोम. कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने तमाम प्यारा प्यारा श्रोता मित्र, साथै प्राविधिक मित्र सन्ध्या अनि म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु. श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ र महात्मा हुनुहुन्छ. अवश्य पनि तपाईँ आनन्दित हुनुहोस्, खुशी हुनुहोस् र सदैव र महात्मा रहनुहोस्. मेरो परमेश्वरसँग तपाईँको लागि एक प्रार्थना सदैव हुनेछ. प्रिय श्रोता, आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु. तपाईँले पाउनुभएको खुशीको रहस्य अरूसँग पनि बाँड्नुहोस्. जीवन जिउनुको भिन्नै मिठो अनुभव तपाईँले गर्न सक्नुहुन्छ. प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म तपाईँको साथमा हुनेछु. रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु. आज विशेष आत्मिकी विषय जसले गहिरो तपाईँको जीवनमा गहिरो परिवर्तन ल्याउन सक्दछ, त्यसैले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोस् है भन्न चाहन्छु. थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु.

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एमपी खतिवडाको साथमा प्रविधिमा सन्ध्याजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आज मैले उठान गर्न खोजेको विषय चाहिँ फेलोसिप अर्थात संगति। संगति के हो, हामीले किन संगति गर्नुपर्छ, संगति के का निम्ति गरिन्छ, संगति गर्दाखेरि आत्मिक रूपले हामी कसरी परमेश्वरको नजिक हुन सक्छौ, यिनी विविध प्रश्नहरूलाई कोट्याउँदै उत्तर खोज्ने प्रयत्न मैले आजको कार्यक्रम मार्फत गरेको छु। प्रिय श्रोता, मानिस प्राय जसो एक्लोपनमा हुँदा कमजोर महसुस गर्छ। जब जब मानिस एक्लो भएको महसुस गर्छ, विभिन्न कुराहरूले त्यो व्यक्तिलाई आक्रमण गर्न थाल्दछ। त्यसै कारणले गर्दा मानिसलाई त्यो परिस्थितिबाट अलग्याउन अर्थात एउटा अप्ठ्यारो परिस्थितिबाट जीवन बदल्नका निम्ति संगतिको खाँचो पर्दछ। पवित्र शास्त्र बाइबलले विश्वासीहरूलाई एकतामा रहन बारम्बार किन सिकाइरहेको छ त?

खास जडी कुरा ए नै हो कि जब मानिसहरू संगतिमा रहन्छन् तब उनीहरूमा एकता हुन्छ, विश्वासको साझेदारीता हुन्छ, प्रेमको सम्बन्ध हुन्छ र परमेश्वरमा जोडिने एउटा आत्मिक बन्धन जसद्वारा सबैलाई एकै ठाउँमा समेट्न अर्थात बाँध्न सकिन्छ। पवित्र शास्त्रमा लेखिएको छ त्यो समयमा तिनीहरू प्रेरितहरूको शिक्षा सुन्ने, संगतिमा जम्मा हुने, सँगसँगै रोटी भाँच्ने काम र प्रार्थनामा लागिरहे। उनीहरू यो संयुक्त रूपमा उनीहरूले गर्न थाले र यसबाट के प्रष्ट हुन्छ प्रिय मित्र भने संगति भनेको केवल भेटघाट मात्र होइन रहेछ, यसमा त साझेदारीका कुरा रहेछन्, विश्वासका कुरा रहेछन्, प्रेमको कुरा रहेछ, परमेश्वरसँग विशेष गरी जोडिने कुरा पो रहेछ। स्वभावैले मानिस सामाजिक प्राणी हो, तपाईँ र म यो एकदमै जान्दछौं। प्राय मानिस सम्बन्ध बिना पूर्ण कहिले पनि हुन सक्दैन, त्यसैले सामाजिक रूपमा पनि पारिवारिक रूपमा पनि एक प्रकारको सम्बन्ध बनाउनु जरूरी छ मानिसले। तसर्थ मानिसको भावनात्मक स्वास्थ्य धेरै हदसम्म उसको संगतिमै निर्भर गर्दछ। टेल मी योर फ्रेन्ड्स एन्ड आई विल टेल यू हु यु आर, यो एउटा प्रसिद्ध भनाई एरिस्टोटलको भनाईलाई मैले तपाईँसँग राखे। अर्को यस्तो एउटा भनाई छ, म्यान इज बाई नेचर अ सोसल एनिमल, प्राकृतिक रूपमै मान्छे एउटा सामाजिक प्राणी हो। त्यसैले संगति एकदमै महत्वपूर्ण यसकारण पनि छ हामी हरेक व्यक्तिसँग एउटा नयाँ ऊर्जा सहित भेट गर्दछौ र जब विचार मिल्दछ, भावना मिल्दछ, त्यहाँ एउटा पोजिटिभ भाइब उत्पन्न हुन्छ जसले एक अर्कालाई उत्साहित गर्दछ, एक अर्कालाई नजिक्याउँदछ अनि एक अर्काका सुख दुःखहरू बाँट्नलाई मौका मिल्दछ। मानिस सम्बन्धमा राम्रोसँग जिउन सक्दछ, बाँच्न सक्दछ, खासमा हामीले त्यसका निम्ति यो संगति गर्नुपर्ने। अब यो संगतिलाई एकदमै हामीले ऐतिहासिक रूपमा हेर्यौं भने परमेश्वर आफै संगतिको परम स्रोत हुनुहुन्छ। सृष्टिको शुरूआतमै परमेश्वरले मानिस एक्लै रहन असल छैन, यसको अर्थ विभिन्न ठाउँमा विभिन्न किसिमले व्याख्या गरिए तापनि यसले विशेष अर्थ यस प्रकारले राख्दछ कि विवाहको सम्बन्धमा दुई हुनु आवश्यक छ भन्ने एकातर्फ यसको अर्थ लाग्दछ भने अर्को मानिस जिउनका निम्ति अर्थात परमेश्वरलाई महिमा दिनको निम्ति एक्लो हुनुभन्दा दुई या सोभन्दा बेसी हुनु उत्तम हो भन्ने कुराको संकेत यो वाक्यांशले हामीलाई दिँदछ। एक्लो हुँदा असल छैन भन्नु नै संगतिको खाँचो छ, अर्थात अर्को कोही व्यक्तिको उपस्थिति अर्थात अर्को कुनै व्यक्तिको साथ आवश्यक छ भन्ने कुरा बुझ्नु पर्दछ। एक्लोपना परमेश्वरको
मूल योजना कहिले पनि थिएन। सम्बन्ध भनेको जीवनको आवश्यकता हो, त्यसैले एउटा आत्मिक परिवार चाहिन्छ भनेर नै परमेश्वरले जब आदमलाई सृष्टि गर्नुभयो र आदमलाई एउटा सुहाउँदो जोडी पनि परमेश्वरले दिनुभयो, किनकि उनीहरू एक आपसमा संगति गर्न सकुन्, परमेश्वरको महिमा गर्न सकुन्। पवित्र शास्त्रमा संगतिको महत्व एकदमै धेरै छ। प्रारम्भिक मण्डलीलाई विचार गर्दा प्रेरितीय मण्डलीमा एकताको निम्ति संगति एकदमै आवश्यक थियो। सबै विश्वासीहरू एक साथ थिए, त्यो भनेको युनिटी इज स्ट्रेन्थ भन्ने कुरालाई प्रष्ट रूपमा थाहा गरिन्छ। किन शुरूको मण्डली एकदमै शक्तिशाली थियो त? पक्कै पनि त्यहाँ असल संगति थियो, उनीहरू एक भएर एक मनका भएर जम्मा हुन्थे, प्रार्थना सँगसँगै गर्थे, एक चित्तले एक मनले एउटै ईश्वरको, एकजनाको दुःखमा सबै सहभागी हुन्थे र सेवामा सबैजनाको एकता हुन्थ्यो। यसकारण त्यो समयको संगति जसले सम्पूर्ण मानिसहरूलाई, परमेश्वरका जनहरूलाई शक्तिशाली तुल्याए। जहाँ एकता हुन्छ नि प्रिय श्रोता, त्यहाँ शक्ति हुन्छ, त्यहाँ आशिष हुन्छ, त्यहाँ मानिसले एउटा नयाँ जीवन प्राप्त गर्न सक्दछ, एउटा नयाँ सुरुवातीको अनुभव गर्न सक्दछ, एउटा सुरक्षाको महसुस गर्न सक्दछ। तर जब संगत चाहिँ खराब हुन्छ, खराब संगति भनौं, असल चालचलनहरूलाई नै बिगारिदिन्छ भनेर पवित्र शास्त्रले बताउँदछ। जस्तै लागू पदार्थ सेवन गर्नेहरूसँगको संगत भयो भने मानिसको जीवन तहस नहस हुन्छ। कुनै कुनै हिंसात्मक समूहहरू हुन्छन् जसले खालि उदण्ड मचाउँछन्, आतंक मचाउँछन्, लुटपाट गर्छन्, चोरी हत्या यस्तो कुराको संगत भयो भने मानिसले आफ्नो जीवनलाई त्यही किसिमको बनाएर अगाडि बढाउँदछ। जब नकारात्मक सोच भएका मानिसहरूसँग संगति निरन्तर गर्न थालियो भने, नकारात्मक सोच भएकै मानिस भएर जिउन बाध्य हुन्छ मानिस। आत्मिक रूपमा त्यो मानिस चिसो हुन्छ। जब चिसो आत्मिक विचार भएका मानिसहरूसँगको संगति भयो भने त्यो संगति पक्कै पनि असल संगति हुँदैन। त्यसैले मनोवैज्ञानिक रूपमा पनि हामीले जब यसलाई विचार गर्दछौं भने, मानिसले धेरै जसो आफ्ना व्यवहारहरू चाहिँ वरिपरिको वातावरणबाट सिकिरहेको हुन्छ र जस्तो वातावरणमा उसले आफूलाई समाहित गर्छ र संगति गर्छ, त्यही प्रकारको जीवनशैली जीवन र त्यही प्रकारको समय परिस्थिति वस्तु परिस्थितिमा संलग्न हुन मानिस बाध्य हुन्छ। तर जब असल संगति हामी गर्दछौ नि, फलामले नै फलामलाई धारिलो बनाउँछ, डायमन्ड कर्स डायमन्ड। असल संगतिले हाम्रो सोचलाई बदलिदिन्छ, हाम्रो बोली वचनलाई बदलिदिन्छ, हाम्रो बानी र स्वभावलाई बदलिदिन्छ। त्यति मात्र होइन, हाम्रो अनन्त जीवनको एउटा आशा जसमा हाम्रो भविष्य बदलिन्छ। त्यसैले
संगति यति महत्वपूर्ण हुन्छ कि हामीले हाम्रो जीवनलाई, हाम्रो सोचलाई, हाम्रो बोली वचनलाई, हाम्रो बानीलाई र समग्र रूपमा हाम्रो आशालाई बदल्न सक्ने हामी हुनु पर्दछ। फेरि पनि एउटा सुमधुर गीत तपाईँको निम्ति राख्छु एकैछिन।

0: उज्यालो अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खतिवडाको साथमा। प्रविधिमा सन्ध्याजीले साथ दिइराख्नु भएको छ। र श्रोता, म तपाईँसँग कुराकानी गरिरहेको छु एउटा यस्तो संगति, जुन संगतिले तपाईँ मेरो जीवनलाई बदल्दछ। ख्रिस्टको सम्बन्धमा हामीले नजिकैबाट अवलोकन गर्यौं या अध्ययन गर्यौं भने उहाँ यस्ता मानिसहरूसँग पनि संगत गर्नुभयो जो कर उठाउनेहरूलाई त्यतिखेर घृणा गर्थे, कर उठाउनेसँग संगत गर्नुभयो, पापीहरूसँगै भोजन गर्नुभयो भनेको छ। अनि हर समय आफ्ना चेलाहरूलाई लिएर यात्रा गर्नुभयो यता उता, र विभिन्न ठाउँमा जहाँ पनि प्रभु येशु ख्रीष्टले संगत ती व्यक्तिहरूसँग गर्नुभयो। जब ती व्यक्ति उहाँसँग संगत गर्न थाले, उनीहरूको सम्पूर्ण जीवन बदलिएको हामी थाहा गर्दछौ। त्यसैले साँचो संगति भनेको चाहिँ मानिस जस्तो सुकै होस्, त्यो व्यक्तिलाई तुच्छ ठान्ने होइन। प्रिय मित्र, बरु कसरी हुन्छ त्यो मानिसलाई उत्थान गर्ने? कतिपय मानिसले अर्को मानिससँग संगति गर्न रुचाउँदैन, कारण मानिसमा अहंकार हुन्छ, अहमता हुन्छ। कतिले आफ्नो योग्यताको अहंकार, कतिले सोकल जातपातको अहंकार, कतिले सुन्दरताको अहंकार, यी विविध किसिमका अहंकारले मानिसलाई संगतिमा एउटा बेमेलको अवस्था सृजना गरिदिन्छ। तर जब हामी ख्रिस्टलाई हेर्दछौं, ख्रिस्ट कोसँग कहाँ कहाँ कसरी संगति गर्नुभयो र जोसँग संगति गर्नुभयो ती मानिसहरूको जीवन अन्तत कसरी परिवर्तन भयो, हो श्रोता मित्र, हामीले यो कुरालाई एकदमै विचार पुर्याउनु पर्दछ। जब तपाईँ र म स्मरण गर्दछौ प्रभु भोजको, त्यो एउटा यस्तो संगतिको प्रतीक हो जसमा एउटा आज्ञा दिएको छ, यो मेरो सम्झनामा गर। यसमा सम्झना गर्ने, एकअर्कालाई सम्झिने, परमेश्वरले गर्नुभएको यावत थोक सम्झिने ठाउँ पनि हो त्यो। अनि एकता सँगसँगै प्रभु भोजमा शरीक हुने, अनि त्यही एकता कायम गर्नका निम्ति गरिएको ठूलो बलिदान, त्याग, जसले एउटा आत्मिक परिवारको निर्माण, अनि जहाँ एउटा सुन्दर संगति बन्दछ, जहाँ परमेश्वर केन्द्रमा हुनुहुन्छ र मिठो संगति बन्दछ, त्यो कुराको झलक दिन्छ हामीलाई प्रभु भोजले बारम्बार। एउटा विचार यस्तो गरौं कि यदि मानिससँग धेरै पैसा छ, सफलता छ, नाम छ, काम छ, तर सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा सम्बन्ध राम्रो छैन भने त्यस व्यक्तिको जीवन भित्र खाली हुन सक्छ, रित्तो हुन सक्छ। त्यसैले सबै थोक भएर पनि केही नभएको जस्तो मानिस बनिदिन्छ, बन्न बाध्य हुन्छ। त्यही भएर पनि प्रिय मित्र, संगति यति महत्वपूर्ण छ कि हामी एक अर्काको उपस्थितिमा एक अर्कालाई सान्त्वना दिँदै आनन्दित हुन सक्छौ, परिस्थिति चाहे किन विषम नहोस्। आधुनिक संसारलाई नियाल्ने हो भने अलिकति संगतिको पाटोमा संकट आएको देखिन्छ। मानिस सामाजिक सञ्जालमा जोडिएको छ, धेरै फ्रेण्ड्स फलोअर्स जम्मा पनि भएका हुन्छन्, हजारौं साथी, तर वास्तविक मित्र, वास्तवमा सबैले संगति गर्नुपर्ने मित्र अभाव हुन्छ। अनलाइन त धेरै छौ, हार्टलाइन चाहिँ कति छौ? एउटा प्रश्न मैले तपाईँलाई राखेँ, हार्टमा जोडिने चाहिँ कति छौ? अनलाइनमा जोडिने त हजारौं छौ, अहिले पनि कति मानिसहरू मसँग जोडिराख्नु भएको छ अनलाइनमा त, तर वास्तवमा हृदयसँग जोडिने चाहिँ कतिजना छन्? संगतिले यो कुरा तपाईँ र मेरो निम्ति देखाउँदछ। यो डिजिटल युगको एक्लोपनमा जब तपाईँ र म जिइरहेका हुन्छौ अनि हामी विभिन्न प्रकारको रोगका शिकार हुन्छौं, जस्तो कि डिप्रेसन, एङ्जाइटी, इमोशनल आइसोलेसन, एउटा भावनात्मक एकान्तपन, एक्लोपन, चिन्ता, डर, एक अर्काको भार बोक, पवित्र शास्त्रले यो बताउँदछ, एक अर्काको भार बोक्नु भनेको कसैको अप्ठ्यारो परिस्थिति होला, कसैको अलिकति सिचुएसन चाहिँ अलिकति सम्हाल्न नसकिने प्रवृत्तिको होला, थोरै तपाईँको एफर्ट, तपाईँको थोरै सहायता, जसले गर्दा त्यो बोझ बोकिरहेको व्यक्तिलाई थोरै हल्का हुन सक्छ। यसो कल्पना गर्नुहोस् न, तपाईँ गरुङ ढुङ्गा उठाइराख्नु भएको छ, गाह्रो भइरहेको छ, तर कसैले तपाईँको लागि हात थोरै बढाइदियो भने तपाईँलाई त्यो ढुङ्गा हलुको लाग्न थाल्छ, किनकि तपाईँले त्यो बोझ एक्लै बोक्नु परेको छैन, अब अर्कोले भार बोक्नलाई सहायता गरिरहेको छ। यो हो संगतिको उदाहरण। पवित्र शास्त्रले प्रष्टसँग यो आज्ञा पनि दिएको छ, एक अर्काको भार बोक। अझ ख्रिस्टले त हे सबै थाकेका र बोझले दबिएका हो म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। कस्तो आनन्दको कुरा छ! आज पारिवारिक मेलमिलापमा संकष्ट देखिन्छ, अर्थात परिवारमा संगति क्रमशः हराउँदै गएको अवस्था छ। एउटै घरमा बसेर पनि अलग अलग बसेर खाना खाने, प्रार्थना सँगै नगर्ने, ए मैले प्रार्थना गरिसके भन्ने, अनि सँगै बसेर हाँसो खुसी साट्ने, यी कुराहरू आज अलिकति सोच्नुपर्ने अवस्थामा पुगेका छन्। म तपाईँसँग कुराकानी गरिरहेको छु, मसँगै त्यो समस्या होला, त्यसैले हामी यो कुरालाई कसरी समाधान गर्न सकिन्छ, त्यतातर्फ हामीले सोच्नु पर्दछ। प्रिय मित्र, हाम्रो निरन्तर पारिवारिक प्रार्थना, सँगै बसेर मिठो मसिनो जे तयार भएको छ सँगै खाने, परमेश्वरलाई धन्यवाद दिने, खुल्ला हृदयले संवाद गर्ने, जहाँ हृदयमा कुनै पनि त्यस्ता कुराहरू नरहन् जसले एक प्रकारको मिसअन्डरस्ट्यान्डिङ क्रिएट गर्न सक्छ, तपाईँ खुल्ला भएर तपाईँको हृदयमा भएको कुरालाई राख्नुभयो भने त्यसलाई अप्ठ्यारो खालको छ भने समाधान खोज्नका निम्ति एउटा बाटो तयार हुन सक्छ, अर्थात एउटा बाटो मिल्न सक्छ। एक अर्कालाई क्षमा दिने, यदि कुनै एकजना व्यक्तिको गल्ती देखियो भने उक्त व्यक्तिले गरेको गल्तीलाई क्षमा र क्षमाको साथसाथै सुधारको कुरा एकदमै महत्वपूर्ण हुन्छ। सुधारको निम्ति कतिपय कुराहरू कठिन हुन्छ। काहीँ पवित्र शास्त्रले भनेको छ कि बाबुले छोराछोरीलाई अनुशासित राख्नका लागि छडी चलाउनुपर्छ। यसको मतलब पिटेर धुलो पिठो पार्नु भनेको होइन, यसको मतलब सही मार्गमा सही दिशा निर्देश गर्नका निम्ति अनुशासनको छडी चलाउनु भन्न खोजिएको हो। त्यसैले प्रिय मित्र, एकैछिन तपाईँ र म मनन गरौं। यदि तपाईँले एउटा असल संगति गर्नु भइरहेको छ भने तपाईँले कस्तो अनुभव गरिराख्नु भएको छ? तपाईँले कस्तो किसिमको परिवर्तन महसुस गरिराख्नु भएको छ? पक्कै पनि केही तपाईँले त्यस्तो अनुभव गर्नुभयो होला। मलाई एकजना मित्रले, सर म त धेरै समयसम्म यस्तो मानिसहरूसँग बसिरहेको थिएँ कि आज तपाईँहरूसँग आएर यसरी बस्दाखेरि भिन्नै आनन्द आयो। जहाँ परमेश्वरको कुरा भयो, थोरै अशान्ति मनले शान्ति पायो, थोरै संगति गर्ने मौका, यस्तो खालको संगति गर्ने मौका मिल्यो जहाँ ईश्वरका वचनहरू सुनियो, ती व्यक्तिको प्रतिक्रिया यो थियो। तपाईँले कस्तो सोचिराख्नु भएको छ? होला तपाईँले खराब संगत गरेको कारणले कतिको जीवन तहस नहस भएको तपाईँको आँखैले देख्नु भएको होला। के तपाईँलाई त्यसले कुनै लेसन सिकाएको छ? के त्यो व्यक्तिको जीवनबाट तपाईँले केही सिक्नु भएको छ? अनि संगति गर्दै जाँदा तपाईँले मेलमिलापलाई कुन ठाउँमा राख्नु पर्दछ, कस्तो प्राथमिकतामा राख्नु पर्दछ? अहंकारले अह मलाई यसको मतलबै छैन, मलाई यो गर्नु छैन, कि समझदारीमा आएर ए हाम्रो यो पाटो चाहिँ गलत भएको रहेछ, अब यो पाटो चाहिँ हामीले सुधार्नु पर्ने रहेछ, त्यतातिर लाग्ने। मण्डलीमा विभाजन यसकारण आउँदछ कि जहाँ मानिसले समझदारपूर्ण एक्सन लिँदैन, बेसमझका, बकमफुसे, बेढङ्गका अनि मेरै गुरुको बाह्र टका भन्ने खालका विचारहरू अघि सारेको कारणले गर्दा मण्डलीमा फुट विभाजन आउँछ, प्रेम सेलाउँछ, प्रेम हराउँछ। संगतिमा आध्यात्मिक शक्ति लुकेको हुन्छ प्रेमित्र। जहाँ दुई वा तीनजना मेरो नाउँमा भेला हुन्छन् र उनीहरूले जे मेरो नाउँमा माग्दछन् त्यो उनीहरूको निम्ति हुनेछ। यहाँ ढाडसपूर्ण कुरा परमेश्वरको वचनले हामीलाई बताउँदछ कि जहाँ दुई वा तीनजना भनेको छ त्यो भनेको एक्लैले चाहिँ प्राय संगति हुँदैन रहेछ। र हाम्रा खाँचोहरू, हाम्रो अभावहरू, हाम्रा दुःख कष्टहरू जब हामी भेला भएर संगतिमा परमेश्वरमा राख्दछौ त्यो हाम्रो सामूहिक प्रार्थनाको शक्तिले हामीलाई उत्साह मिल्दछ, विश्वास मिल्दछ, आत्मिक बल मिल्दछ र फलिफापहरू मिल्दछ। यी विविध कुराहरू हामीलाई प्राप्त हुन्छ, तर त्यो संगति जहाँ दुई वा तीनजना भेला भएर परमेश्वरलाई आराधना, महिमा र प्रार्थना गर्नु आवश्यक छ। सुखमा मात्रै संगति गर्ने होइन, दुःखमा पनि संगति गर्नुपर्छ। पवित्र शास्त्रले बताउँदछ तिमी रुनेहरूसँग रो, जहाँ रोइरहेका छन् उनीहरूसँग रो। यो भन्नुको अर्थ के हो त, एउटाको पीड़ामा आफू सहभागी हुनुपर्छ। संगतिमा मुख्य कुरा भनेको कसैको पीड़ामा यदि हामी सहभागी भयौं भने, भनिन्छ नि दुःख कष्ट बाँड्यो भने घट्दै जान्छ अरे, हाँसो खुशी बाँड्यो भने गुणन हुँदै जान्छ अरे। यहाँ सब्ट्राक्सन र मल्टिप्लिकेशनको फर्मुला हामीले थाहा गर्नुपर्दछ। त्यसैले जब दुःखमा पनि हामी संगतिमा जम्मा हुन्छौ, एक अर्काको आँसु पुछ्न सक्छौ अनि एक प्रकारको आशा लिएर हामी जिउन सक्दछौ, यसर्थ संगति महत्वपूर्ण हुन्छ। संगतिमा केवल जाने दुई चारवटा भजन गाउने, ताली बजाउने अनि वचनमा के छ, के प्रचार गर्नुपर्ने हो, के प्रचार गर्ने अनि के सुन्ने, के बुझ्ने, के मनन गर्ने र के लिएर फर्किने, हामी कुन उद्देश्यले संगतिमा जान्छौ, आज विचार गर्नुपर्ने कुरा यो नै छ। मण्डली एउटा शरीर हो, शरीर एउटै हो तर अंगहरू धेरै हुन्छन् अनि हरेक अंगका आआफ्नै कार्यहरू हुन्छन्। आँखाले हेर्ने काम गर्छ, खुट्टाले गर्दैन, हातले समात्ने काम गर्छ, उठाउने, बोक्ने, विभिन्न कुराहरू, हातका काम आफ्नै छन्, खुट्टाका काम आफ्नै छन्, कानको काम आफ्नै छ। यसरी हामी मण्डलीमा विभिन्न क्षमता भएका मानिसहरूलाई परमेश्वरले जम्मा गराउनु भएको हुन्छ। अब प्रश्न उठ्छ, यदि मेरो क्षमता अनुसारको काम मैले गरिरहेको छु र मेरो कार्यले केवल मलाई मात्रै खुशी दिइरहेको छ भने खासमा मैले राम्रो संगति गरिरहेको छैन। सबैको भूमिका फरक तर उद्देश्य एउटै हुनुपर्छ। पवित्र शास्त्रको मान्यता चाहिँ यो हो कि जब हामी विभिन्न अंग भए तापनि जब हामी संगतिमा भेला हुन्छौ नि, अनि संगतिमा चाहिँ हामीले एउटै परमेश्वरलाई महिमा दिने काम गर्नुपर्छ, अनि जुन महिमा चाहिँ तपाईँ र म बीचको प्रेम, तपाईँ र म बीचको सम्बन्ध, तपाईँ र म बीचको सौहार्द्रता, तपाईँ र म बीचको आदान प्रदान, तपाईँ र म बीचको सहयोग, त्यसले चाहिँ परमेश्वरको महिमा हुन्छ। तपाईँले दुई चार भजन जोड जोडले गाउँदैमा परमेश्वरको महिमा हुन्छ भन्ने हुँदैन प्रिय मित्र। कतिपय समयमा हामीलाई लाग्छ आज त मैले एकदमै मजाले गिटार बजाए, गिटार बजाउँदैमा मात्रै संगति हुँदैन मित्र, आज त मैले क्या राम्रो भजन गाए, नयाँ भजन गाए, तपाईँलाई त्यस्तो पनि लाग्छ कुनै दिन। त्यो नराम्रो भनिरहेको छैन है मैले, राम्रो कुरा हो तर त्यति मात्रै संगति होइन भन्न खोजेको मैले। दुईवटा कोइला विचार गर्नुहोस् न, दुईटा कोइला बलिरहेको कोइला, एउटालाई बाहिर निकाल्दै अरे एकैछिन, जब त्यो कोइला आगोबाट बाहिर निस्किन्छ नि बिस्तारै त्यो निप्छ, किन यो अलग भयो क्या, समूहमा जहाँ जलिरहेको त्यो ताप र राप त्यसमा थियो, अब यो चिसियो, केही समयपछि चिसियो निभ्यो भनेको यसमा भएको ऊर्जा घट्यो। त्यस्तै यदि संगतिबाट कोही अलग्गियो भने त्यो व्यक्ति चिसिन थाल्छ, बिस्तारै निभ्न थाल्छ, तर त्यही कोइलालाई फेरि टिपेर त्यही आगोमा फेरि पठाइदिनुहोस्, राखिदिनुहोस्, अब यो क्रमशः फेरि तात्न थाल्छ, बल्न थाल्छ। यसको मतलब जब तपाईँ ताजकी रूपमा जल्दो बल्दो भएर कार्य गर्नुहुन्छ, यो तब मात्र सम्भव हुन्छ जब तपाईँ संगतिमा सहभागी हुनुहुन्छ। एक्लो हुने बित्तिकै आत्मिक जीवन चिसो हुन्छ अनि निभ्ने सम्भावना हुन्छ। तपाईँको जोस हराउन सक्छ, तपाईँ शक्तिहीन हुन सक्नुहुन्छ, तपाईँले पाएका आशिषहरू गुमाउन सक्नुहुन्छ। तर जब संगतिमा तपाईँ फेरि समाहित हुनुहुन्छ, फेरि त्यो कोइला बल्न थाल्छ, तपाईँ ऊर्जावान हुन सक्नुहुन्छ, फेरि शक्ति प्राप्त गर्न सक्नुहुन्छ अनि फेरि तपाईँमा आशा जागृत हुन थाल्दछ। तर असल संगति कसरी बनाउने भन्ने कुरा पनि हामीले जान्नु पर्दछ। पवित्र शास्त्रले बताउँदछ, परमेश्वरलाई केन्द्रमा राख्नु, ईश्वरको राज पहिले खोजी गर, उहाँको राज्यलाई खोज पहिला, अनि सबै कुरा तिमीहरूको निम्ति थपिनेछ। अनि हामी संगतिमा गएर के खोजिरहेका हुन्छौ? मान सम्मान खोजिरहेका हुन्छौ, बस्ने ठाउँ खोजिरहेका हुन्छौ, मिठो चिया बन्दैछ कि छैन त्यो खोजिरहेका हुन्छौ, संगतिमा खाजा के छ त्यो सोचिरहेका हुन्छौ। तर परमेश्वरलाई चाहिँ कहाँ राखिरहेका हुन्छौ? असल संगतिमा बोल्ने मात्र होइन, सुन्ने पनि गर्नुपर्दछ। जब तपाईँ सुन्नुहुन्छ नि, बल्ल तपाईँलाई थाहा हुन्छ को व्यक्ति कस्तो परिस्थितिबाट गइरहेको छ। हाम्रो संगतिमा सुन्ने बानी नै हुँदैन। एकछिन संगति गरे, त्यस पछाडि ल म त गएँ, मैले त्यस्तो गरिरहेको हुन्छु, म अरूलाई दोष लाउने भन्दा पनि म आफूलाई निहाल्छु। कतिपय समयमा मलाई बोलिरहने फुर्सद भइरहेको हुँदैन, म किनभने आफ्नै काममा म व्यस्त हुन्छु, मैले मेरो कामलाई प्राथमिकतामा राखिरहेको हुन्छु संगतिलाई भन्दा। त्यसैले सुन्ने संगति पनि हुनुपर्छ, बोल्ने मात्र होइन, क्षमा गर्ने संगति हुनुपर्छ। संगति तोड्ने सबैभन्दा ठूलो कुरा चाहिँ घमण्ड र अहंकार हो। अहंकारले मानिसलाई के बनाउँछ भन्दाखेरि, म नै मात्रै हो यहाँको सर्वे सर्वा, मैले गरिन भने त यहाँ केही पनि हुँदैन, आज मैले गरेको छुरा मात्रै यो भएको छ। यो किसिमको घमण्ड, यो किसिमको रिस अरूप्रति ईर्ष्या, यी विविध कुराले मानिसलाई चाहिँ संगतिमा भाँड भैलो मचाउनलाई साथ दिन्छ। फेरि पनि अर्को एउटा सुमधुर गीत राख्छ, एकैछिन

0: कालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। साँचो प्रेम चाहिँ धैर्यवान हुन्छ। मानिसको जीवन उसले धेरै समय बिताउने पाँच मानिसको औसत हो। एक्लो मानिस छिटो त हिँड्न सक्छ, तर सँगै हिँड्नेहरू चाहिँ साथमा छन् भने उसलाई अप्ठ्यारो पर्दा लड्दा उठाउनेहरू सँगै हुन सक्दछन्। अघि पनि मैले बताइसकेको छु, राम्रो संगति छ भने राम्रो चरित्र निर्माण हुन्छ। जहाँ प्रेम हुन्छ त्यहाँ स्वर्गको अनुभव हुन्छ। त्यसैले मण्डलीका लागि विभाजन होइन एकताको खाँचो छ प्रिय मित्र, आलोचना होइन प्रार्थनाको खाँचो छ, प्रतिस्पर्धा होइन सेवाको खाँचो छ। हामी सेवामा कतिको तल्लीन छौं, कतिको परमेश्वरलाई प्रेम गर्छौं, त्यो हाम्रो महत्वपूर्ण विषय हुनुपर्दछ। यदि हामी परिवारका लागि साथै बसेर प्रार्थना गर्छौं, सँगै बसेर कुरा गर्छौं, एकअर्कालाई क्षमा गर्छौं भने हाम्रो जीवनमा अर्कै प्रकारको परिवर्तन आउँदछ। प्रिय श्रोता, हामीले अझ धेरै कुरा जान्नु पर्दछ कि जहाँ मानिसहरू मिलेर बस्छन् त्यहाँ एउटा पारिवारिक प्रेम हुन्छ, अनि त्यहाँ प्रेम गर्न मानिस एकअर्कालाई साथ दिन अनि परमेश्वरमा सबैजना एक हुनलाई बोलाइएको हुन्छ। जहाँ धर्म छ त्यहाँ शान्ति हुन्छ, जहाँ अनुशासन छ त्यहाँ सफलता हुन्छ, जहाँ सत्य निष्ठा छ त्यहाँ विश्वास हुन्छ, जहाँ दया र माया छ त्यहाँ अपनत्व हुन्छ, जहाँ परोपकार छ त्यहाँ पुण्य हुन्छ, जहाँ मेहनत छ त्यहाँ प्रगति हुन्छ, जहाँ इमानदारी छ त्यहाँ सम्मान हुन्छ, जहाँ ज्ञान छ त्यहाँ उज्यालो हुन्छ, जहाँ धैर्यता छ त्यहाँ विजय हुन्छ, जहाँ राम्रो सोच छ त्यहाँ सुख हुन्छ, जहाँ संस्कार छ त्यहाँ सभ्यता हुन्छ, जहाँ एकता छ त्यहाँ शक्ति हुन्छ, जहाँ प्रेम छ त्यहाँ खुशी हुन्छ, जहाँ क्षमा छ त्यहाँ महानता हुन्छ, जहाँ विश्वास छ त्यहाँ सम्बन्ध बलियो हुन्छ, जहाँ सकारात्मक सोच छ त्यहाँ अवसर हुन्छ, जहाँ लोभ हुँदैन त्यहाँ सन्तोष हुन्छ, जहाँ सेवा छ त्यहाँ आशीर्वाद हुन्छ, जहाँ आत्मविश्वास छ त्यहाँ सफलतै सफलता हुन्छ, जहाँ राम्रो व्यवहार छ त्यहाँ मान सम्मान हुन्छ, जहाँ एकले अर्कालाई आदर गर्छ त्यहाँ उन्नति हुन्छ, त्यहाँ मानिसहरूको संख्यामा वृद्धि हुन्छ, जहाँ संयमता छ त्यहाँ शान्ति प्रशस्त हुन्छ, अनि जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यहाँ चाहिँ मानिसलाई न त डर हुन्छ, त्यहाँ एक प्रकारको शान्ति र आनन्दको महसुस हुन्छ। त्यसैले सुखद जीवनको निम्ति असल संगति रोजौं र असल संगतिमा हामी निरन्तर सहभागी बनौं र संगतिलाई एउटा असल प्रारूप दिन परमेश्वरको महिमा गर्न नबिर्सौं। जहाँ परमेश्वरमा एक साथ भेला भएर परमेश्वरको महिमा गरिन्छ, पक्कै पनि त्यो मण्डलीमा आशिष प्रशस्त मिल्दछ। प्रिय श्रोता, हो भने म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु। कार्यक्रमलाई बीट मार्नुपर्ने हुन्छ। सबैजना एकतामा बस्नु कति असल र रमाइलो कुरा हो, पवित्र शास्त्रले यही भन्दछ। र म तपाईँको निम्ति यही प्रार्थना गर्दछु कि परमेश्वरले तपाईँ हामी सबैलाई एकतामा रहिरहनलाई, संगतिमा रहिरहनलाई साथ दिनुभएको होस्। हुन्छ, रेडियो सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा भए हामीलाई पत्रचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी पनि गर्न सक्नुहुन्छ। पत्रचारको लागि हाम्रो स्टुडियोको नम्बर 01477075 रहेको छ भने, मेरो व्यक्तिगत नम्बरमा तपाईँ सम्पर्क गर्न चाहनुहुन्छ भने 98404043। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सम्पूर्ण श्रोतालाई, प्राविधिक मित्र सन्ध्याजीलाई विशेष धन्यवाद भन्न चाहन्छु र अन्त्यमा गॉड ब्लेस यू अल भन्छु। छुटौ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।